0: छ, औषधिको खोजी पूर्णता खोजीले पूर्णता पाउन सक्छ, तर बिमारी नै थाहा छैन भने के काम? त्यसकारण आफ्नो जीवनको मूल प्रश्नको अर्थ, आफ्नो जीवनको मूल समस्या के हो त्यो तपाईँलाई थाहा हुन्छ, अरूलाई थाहा हुँदैन। तपाईँको जीवनको समस्या के हो मलाई के थाहा? तपाईँले आफूले खोज्नुपर्छ, आफैले जान्नुपर्छ। यही यसैलाई आत्मअनुसन्धान भनिन्छ, आफ्नो अनुसन्धान आफै गर्नु, मलाई के चाहिएको छ आफै खोजी गर्नु, आफै जान्नु, र आफूलाई चाहिएको कुरा पत्ता लगाइसकेपछि अब त्यो कुरा कसरी प्राप्त हुन सक्छ, प्रश्न भित्रबाट जुन प्रश्न जन्मियो जवाफको तपाईँ चिन्ता नगर्नुहोस्, जवाफ दिन कृष्ण जहाँबाट पनि प्राप्त हुन्छ।
1: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी मम्मी दाँत दुख्यो,
3: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
3: जुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश। काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट छाती मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
6: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजीद्वारा रगत दिसा पिसाब सुगर बोसो मृगौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
8: साथै एमबीबीएस एमएस हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
10: नोट: अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
3: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, खुला रोड घुराई दाङ, फोन नम्बर 0825164119, मोबाइल नम्बर 98478829943 र 98459146।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
8: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा।
15: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
16: इन्डोस्कोपी सेवा,
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर

0: 082560734 र 082560138।
1: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
1: सुगर रोग सम्बन्धी उपचार,
2: हर्मोन सम्बन्धी समस्याको उपचार।
1: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
3: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बिरामी जाँच निमिति यही ज्येष्ठ 24 गते आइतबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095128371।
6: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिने सेवाहरू:
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
6: बाङ्गा टिङ्गा दाँत मिलाउने,
7: शल्यक्रिया गरेर दाँत निकाल्ने,
6: खाली ठाउँमा दाँत भर्ने,
7: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
6: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082590350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
8: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
9: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: अन्य सेवाहरू:
4: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082560694। सम्पर्क मोबाइल नम्बरहरू 98578330145, 98478330153 र 98649941944।

0: एक्सचेन्ज डेट एफिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान सम्पर्क फोन 082562423 सम्पर्क मोबाइल नम्बर 98578301 98478331133 र 98686342044।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
1: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082592829। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578353825।
6: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498887141।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: आज 2083 साल वैशाख 30 गते बुधबार सन् 2026 मे 13 तारीख जेठ कृष्ण पक्षको एकादशी तिथि।
4: काया कैरनका साथमा
5: किसान पाइप प्रोडक्ट्स प्राली
4: राष्ट्रको शान किसान
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: सरकारको कार्यशैलीमाथि विपक्षी दलका प्रश्नै प्रश्न, संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति।
3: आर्थिक र सामाजिक सूचकांकमा कमजोर प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि, विद्यालयको विदा घट्यो, प्रार्थना र खाजा समय पनि निर्धारण।
6: जलवायु परिवर्तनसँगै कम वर्षा र चरम मौसमी घटनाको जोखिम बढ्दै, व्यक्ति तहमा पानीको सदुपयोग र जलाशयहरू बनाउनेतर्फ काम गर्नुपर्ने विज्ञको सुझाव।
7: मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढी पानी छ, त्यसै बगेर गइरहेछ। यसको लागि ब्याङ्क बनाउनु पर्यो, ब्याङ्क बनाउनु भने रिजर्भर।
3: हर्मुज जलमार्गको सुरक्षाका लागि बेलायतले छुट्यायो 14 अर्ब बराबरको सुरक्षा बजेट। इरान र अमेरिका बीचको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दावी।
6: र विश्वकप क्रिकेट लीग टूमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।
8: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
9: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
8: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
9: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
10: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
11: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी समवायज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि LS Horizon 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आत्माको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। LS Horizon 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
12: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
14: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ
1: काया खैरनमा अब खबरको सिलसिला झण्डै दुई तिहाईको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले आलोचना गरेका छन्। हिजोको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका नेताहरूले अध्यादेश सुकुम्बासी बस्तीमा डोजर प्रधानमन्त्री बालेन्द्र शाह बालेनको आचरण र सरकारको नीति तथा कार्यक्रम लगायत विषयमा प्रश्न उठाउँदै आलोचना गरेका हुन्। उनीहरूले सरकारका गतिविधि अधिनायकवादी देखिएको पनि टिप्पणी गरेका छन्। नेकपा संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनलाई सरकारको नीति तथा कार्यक्रममा दलित महिला जनजाति मधेसी थारू उपेक्षित उत्पीड़ित वर्ग समुदाय र क्षेत्रलाई उपेक्षा गरिएको बताउनु भएको छ। उहाँले सुकुम्बासी बस्ती हटाउने नाममा उत्पीड़ित वर्गलाई निशाना बनाइएको टिप्पणी समेत गर्नुभयो। त्यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर सरकारले झण्डै 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको बताउनुभयो। एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले चुनावबाट दुई तिहाई मत प्राप्त गरेको राजसपाले प्रशासन तन्त्र र न्यायतन्त्रमा एकल प्रभुत्व कायम गर्न अध्यादेश ल्याएको र त्यसमा सफलता प्राप्त गरेको टिप्पणी गर्नुभयो। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीबाट संसदलाई हेपिएको भन्दै आपत्ति जनाउनु भएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले चुनावका बेला गरेका वाचा 30 वर्षसम्म पूरा नगरेको तर सरकारले 100 दिन पनि नबित्दै सरकारको 100 दिन पनि नबित्दै आलोचना गरेकोमा असन्तुष्टि जनाउनु भएको छ।
2: आर्थिक सूचकांकमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम मधेस र कर्णाली एसईई नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गएको वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 एसईई र कक्षा 11 र 12 नतिजामा कर्णाली मधेस र सुदूरपश्चिम राष्ट्रिय औसत भन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्र उत्तीर्ण भए। मधेसबाट 58.5% र कर्णालीबाट 59% विद्यार्थी कक्षा 11 भर्नाका लागि योग्य भए। लुम्बिनी पनि नतिजामा राष्ट्रिय औसत भन्दा पछाडि देखिएको छ। 61% मात्र विद्यार्थी त्यहाँबाट उत्तीर्ण भएका छन्। बागमती गण्डकी र कोशी प्रदेशले भने प्राय राष्ट्रिय औसत भन्दा राम्रो नतिजा निकाल्दै आएका छन्। यसपालि कोशीबाट 75%, गण्डकीबाट 73% र बागमतीबाट 78% विद्यार्थी उत्तीर्ण भएका छन्। आर्थिक र सामाजिक सूचकांकमा कमजोर रहेका प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: यसैबीच हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको सहित 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083 विद्यालयमा पनि हप्ताको दुई दिन विदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थाहरूलाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयमा पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदे र बर्खे विदाको अवधि साबिकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नु पर्नेछ।
2: नेपालले अतिकम विकसित देशहरूबाट विकासशीलमा स्तर उन्नति हुने म्यादलाई 3 वर्ष पर सार्ने तयारी गरेको छ। स्तर उन्नतिपछि आउने चुनौतीको सामना तथा अवसरको उपयोगका लागि आवश्यक तयारी नपुगेको भन्दै संयुक्त राष्ट्रसंघसँग 3 वर्ष थप समय माग गर्ने तयारी गरेको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट समेत रहेको स्तर उन्नति अनुगमन तथा मूल्यांकन समितिको हिजो बसेको बैठकले स्तर उन्नतिलाई तीन वर्ष पर सार्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। आगामी नोभेम्बरमा नेपाल अतिकम विकसित देशहरूबाट विकासशीलमा स्तर उन्नति हुँदैछ, तर स्तर उन्नतिका लागि तयारी पूरा नभएको विज्ञ निजी क्षेत्र र कतिपय राजनीतिज्ञको विश्लेषण छ। प्रधानमन्त्री र अर्थमन्त्रीबाट समेत स्तर उन्नतिलाई पर सार्नुपर्ने संकेत आएपछि समितिले यस्तो निर्णय गरेको एक अधिकारीले बताउनु भएको छ। छिमेकी देश बंगलादेशको नवनिर्वाचित सरकारले विकासशीलतामा स्तर उन्नति हुने समयलाई तीन वर्ष पर सार्न भन्दै राष्ट्रसंघलाई पत्रचार गरिसकेको छ। यस विषयमा राष्ट्रसंघले निर्णय भने गरिसकेको छैन। विकासशीलमा स्तर उन्नतिलाई तीन वर्ष पछाडि सार्ने तयारी नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा कम वर्षा र चरम मौसमी घटना बढ़ेसँगै गर्नुपर्ने आवश्यक तयारी बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आईपीओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको कार्यशैलीमाथि विपक्षी दलका प्रश्नै प्रश्न, संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति, आर्थिक र सामाजिक सूचकांकमा कमजोर प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि, विद्यालयको विदा घट्यो, प्रार्थना र खाजा समय पनि निर्धारण, नेपाल विकास सिलमा स्तर उन्नतिलाई 3 वर्ष पछाडि सार्ने तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। नेपालमा यो वर्ष कम वर्षा र बढ़ी गर्मीसँगै मनसूनजन्य विपदका घटना पनि बढ़ने अनुमान छ। यसको कारण मनसून अवधिमा लामो सुक्खा वा छोटो समयमा धेरै पानी पर्ने जोखिम एउटा हो। यस्ता घटनाहरू पछिल्ला वर्षहरूमा बढ़न थालेका तथ्याङ्कहरूले देखाउँछन्। अझ जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम बढ़िरहेकाले आउँदा दिनमा यस्ता घटना अझ बढ़न सक्ने विज्ञहरूको चेतावनी छ। नेपालको कृषिदेखि ठूलो अर्थतन्त्र र जनजीविकाका मनसूनी वर्षामा आधारित छ। यदि मनसूनमा समस्या देखियो भने जनजीवन प्रभावित हुन सक्छ। विशेष गरी मनसूनमा लामो समय सुक्खा भएमा कृषि, जलविद्युत उत्पादन लगायतमा ठूलो नोक्सानी बेहोर्नुपर्छ। यसका लागि पानीको एकीकृत उपयोगदेखि पानी बैंकसम्मका उपायहरू प्रभावकारी हुने विज्ञहरू बताउँछन्। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
7: नेपालमा गर्मी यामको मनसूनमा वर्षभरिको 80% पानी पर्छ। जेठको मध्यदेखि असोजको मध्यसम्मको 4 महिनामा पर्ने यो पानी नेपालको जनजीवनका लागि अमृत सरह छ। यही पानीले वर्षभरिलाई प्रभाव पार्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्मा बताउनुहुन्छ।
8: चार महिनामा पानी परे पनि त्यसको असर एक किसिमले सालभरिलाई नै हुन्छ। खोला नालामा विन्टरको बेला पानी देख्छौ, त्यो पनि मनसुनकै पानी हो बेसिकली। त्यो मनसुनकै पानी जमिन मुनि छिरेर अब कुनै चाहिँ चाँडै निस्किन्छ, कुनै ढिलो निस्किन्छ, र सालभरि निस्किने त्यही हो। किनभने मनसुन बाहेक अरू बेला पर्ने पानी त 20% भन्दा पनि कम हुन्छ। जस्तो तराईतिर मनसुनमा पानी परेन भने त्यो ह्यान्डपम्प पछि सुक्न पनि सक्छ। पानीले असर नपार्ने त केही पनि हुँदैन। अब खाने पानीदेखि लिएर कृषिमा त अब मनसुनकै भर छ। नेपालको सिंचाई बाढ क्षेत्र त धेरै कम छ।
7: मनसुनमा पानी कम पर्यो भने यसका असरहरू समग्र क्षेत्रमा पर्दै जान्छन्। हाम्रा खेतीबाली र समग्र जीवन नै यसैमा आधारित हुने भएकाले मनसुनभित्र पनि जुन महिनामा जति पानी पर्दै आएको छ औसतमा त्यही दरमा पर्नुपर्छ। तर पछिल्ला वर्षहरूमा समग्रमा औसत वर्षा भइरहे पनि पानी पर्ने समय भने फेरबदल भएको छ। जस्तो मनसुनको अवधि लम्बिएर असोजको अन्तिम हप्तासम्म पुगेको छ भने शुरूमा कम वर्षा हुने, मध्यतिर पनि सुक्खा हुने जस्ता समस्या देखिएका छन्। गएको वर्ष पनि रोपाई गर्ने मुख्य समयमा पानी नपर्दा धान खेती प्रभावित भयो। यस्ता समस्याहरू जलवायु परिवर्तनका कारण आउँदा वर्षहरूमा पनि दोहोरिन सक्ने भएकाले पानी जम्मा गर्ने जलाशयहरूको आवश्यकता बढ़ेको छ।
8: लङ टर्म म्यानेजमेन्टको लागि सबभन्दा सजिलो भने ब्याङ्क भन्छ कि मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढ़ी पानी छ त्यसै बगर गइरहेछ। यसको लागि ब्याङ्क बनाउनु पर्यो। ब्याङ्क बनाउनु भने रिजर्भर, जति तपाईँले रिजर्भर बनाउन सक्नुभयो त्यही पानी तपाईँले सालभरि खाने पानीमा खर्च गर्न सक्नुहुन्छ, सिंचाईमा खर्च गर्न सक्नुहुन्छ। सिंचाईमा खर्च गर्नुभन्दा पहिले पावरबाट पैसा निकाल्न सक्नुहुन्छ। होइन, क्लाइमेट चेन्जकै हिसाबले पनि जुन रेनफल एक्सट्रिमिटिज हुन्छ त्यसमा तपाईँले रिजर्भर गरेर पानी राख्न सक्नुभयो भने त त्यो एक्सट्रिमिटिज त्यसै डाइल्युट भयो। त्यो ब्याङ्कहरू चाहिँ दुई किसिमका हुन सक्छन्, एउटा सानो सानो रिजर्भर विभिन्न ठाउँ बनाउने, एउटा ठुल्ठूला रिजर्भर चाहिने। होइन, त्यसमा चाहिँ अब दुईटै चिज चाहिन्छ। त्यो कुन कति चाहिन्छ भन्ने चाहिँ त्यो फेरि अर्को म्यानेजमेन्टको हिसाब हो।
7: ठूला जलाशयदेखि साना जलाशय हुँदै जमिन पुनर्भरणका उपायहरू पनि खोज्नुपर्छ। यसले चाहिएको बेलामा पानी उपलब्धतासँगै छोटो समयमा धेरै पानी परेमा त्यो पानी संकलन भई प्रकोपको जोखिम पनि घट्छ। यो सँगै व्यक्तिगत तहमा समेत पानीको सदुपयोग बढ़ाउनु पर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माको सुझाव छ।
8: साधारण एउटा हेर्यो भनेदेखि घरमा जुन पानी आइरहेछ टिपिकल्ली तपाईँले धारो खोलेर मुख धुनुहुन्छ, त्यो मुख तपाईँले मारिराख्नु भएको छ त्यो बेला पानी बन्द गर्नुहोस्, त्यस्तादेखि लिएर होइन इन्डिभिजुअलको त देख्दाखेरि सानो देखिन्छ। एक एकजना गरेर हिसाब गर्नुहोस् त कति पानी सेभिङ हुन्छ त्यो। होइन,
7: जलवायु परिवर्तनका कारण मनसुनी वर्षामा अवस्था फेरबदल हुन सक्ने सम्भावनालाई रोक्न सकिन्न, तर छोटो समयमा धेरै पानी परेमा त्यसलाई संकलन गरी सम्भावित विपद रोक्ने र सुक्खा भएको बेलामा पानी प्रयोग गर्ने जस्ता प्रयासहरू भने गर्न सकिन्छ। यसको लागि अध्ययनमा आधारित ठूला तथा साना जलाशय निर्माण, जमीन पुनर्भरण लगायतका काम गर्नका लागि पालिका हुँदै संघीय सरकारले पनि तत्काल काम गर्नुपर्ने देखिन्छ।
5: जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्मासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
2: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट
10: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
11: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
10: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
11: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
10: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
12: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
13: सम्पर्क मोबाइल नम्बर 9822964264।
14: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुशीको खबर खुशीको खबर खुशीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
15: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105।
6: रोजगारीसँग सम्बन्धित स्वास्थ्य परीक्षण व्यवसायमा भइरहेको अनियमितता छानबिन गर्न 16 सदस्यीय विशेष टास्क फोर्स गठन गरिएको थियो। अनुगमन टोलीमा श्रम मन्त्रालयका 2 जना उपसचिव, नेपाल प्रहरीका 2 जना डीएसपी र 3 जना इन्स्पेक्टर सहित विभिन्न निकायका अधिकारीहरू सहभागी थिए। टास्क फोर्सले नेपाल स्वास्थ्य व्यवसायी महासंघ अन्तर्गत संचालित 36 वटा मेडिकल संस्थामा छापा मार्दै कागजात, आर्थिक विवरण र विभिन्न प्रमाण संकलन गरेको थियो। समितिले प्रतिवेदन अहिले श्रम मन्त्रालयबाट गायब भएको जनाएको छ। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले समितिले निवर्तमान श्रम मन्त्री भण्डारीलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो। औपचारिक रूपमा प्रतिवेदन बुझाएको भनिएको छ, तर मन्त्रालयमा यो फाइल भेटिएको छैन। उहाँले भन्नुभयो, उहाँले खोजिरहेको र मन्त्रालयमा आधिकारिक रूपमा दर्ता भएर नआएकाले प्रतिवेदनमा के छ भन्ने विषयमा जानकारी नभएको बताउनुभयो। यद्यपि केही मेडिकल व्यवसायी र संघ संस्थामा अनियमितता भएको विषय पनि समेटिएको छ भन्ने उहाँको भनाइ छ। श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब, आजको अन्नपूर्ण पोस्टमा खबर छ।
5: अब विदेशको खबर। बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिशनमा ड्रोन, टाइफुन लडाकु विमान, युद्धपोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ। यो अभियानका लागि बेलायतले झण्डै 115 मिलियन पाउण्ड अर्थात 14 अर्ब रूपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुट्याएको समाचार संस्था अल जजिराले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्दै अमेरिकाले शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताउनु भएको छ। अमेरिकी संसदमा डेमोक्रेटिक सांसदहरूले इरान युद्ध अन्त्य गर्न प्रस्तावलाई समर्थन गर्न रिपब्लिकन सांसदहरूलाई आग्रह गरेका छन्। मध्य पूर्व युद्धका कारण अमेरिकी नागरिकले उच्च इन्धन मूल्यको मार खेप्नु परेको बहस अमेरिकी सिनेटमा उठेको छ।
6: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको छ। हिजो वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलशन झाले, अभिजित 61 र दिपेन्द्र सिंह एरीले 55 रन बनाए। स्कटल्याण्डका ब्राड करीले 3 विकेट लिए। यसअघि कृतिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन जोड़े। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2-2 विकेट लिए। यो जितसँगै स्कटल्याण्ड 29 खेलमा 36 अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। यो श्रृंखलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेल जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8मा अमेरिकासँग नै खेल्नेछ।
5: आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजय भएको हो। हिजो बेलुका अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाए। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमै अल आउट भयो। गुजरातका जेसन होल्डर र कागिश्वर रवाडाले 3 विकेट लिए। आईपीएल अंक तालिकामा गुजरात 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थान स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। अब केही खबर संक्षेपमा। राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा गएको वैशाख 21 गतेदेखि राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने काम अवरूद्ध छ। विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गर्नुभएको छ। प्राविधिक समस्या आएको हो, उहाँले भन्नुभयो, प्राविधिक टीम बनाउनका लागि लागि परेको छ। यसबारे सबै कुरा आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो। गएको 21 गतेदेखि सर्भरमा समस्या आएको जानकारी 23 गते सूचना मार्फत विभागले गराएको थियो। समस्या 9 दिनसम्म पनि समाधान हुन सकेको छैन। नागरिक दैनिकमा खबर छ।
6: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गा फाँटो कुरूलेमा भएको बस दुर्घटनामा 4 जनाको ज्यान गएको छ। 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन सड़क खण्ड अन्तर्गत पाणिनी 8 को कुरूले फाँट नजिक हिजो दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा कास्की पोखरा महानगरपालिका 19 वर्षीय वर्ष 78 की राममाया बस्नेत, 78 वर्षकै बिन्दु कुंवर, पर्वत जिल्लाको मोदी गाउँपालिका 5 की 50 वर्षीय कौशिला रेग्मी र त्यही ठाउँका बस चालक 45 वर्षका रमेश जीसी रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घाइते मध्ये 4 जनाको अवस्था गम्भीर छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
5: र कृषि तथा पशुपंक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीमा हुँदै आएको आर्थिक चुहावट रोक्न कदम चाल्नु भएको छ। संस्थानका कर्मचारीले नियम विपरीत सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा उहाँले तत्काल रोक्न निर्देशन दिनुभएको हो। कर्मचारीको सुविधा कटौती भएपछि संस्थानको वार्षिक 78 लाख रूपियाँ जोगिने देखिएको छ। काया कैरनमा अब पालो उखानको।
6: बिग्रेको ठाउँमा सप्रेको काम कहिले हुँदैन।
5: उखानसँगै हामी काया खैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: सरकारको कार्यशैलीमाथि विपक्षी दलका प्रश्नै प्रश्न। संसद छलेर ल्याइएको अध्यादेश र प्रधानमन्त्रीको शैलीप्रति आपत्ति।
5: आर्थिक र सामाजिक सूचकांकमा कमजोर प्रदेशहरू शैक्षिक नतिजामा पनि पछाडि। विद्यालयको विदा घट्यो। प्रार्थना र खाजा समय पनि निर्धारण।
6: जलवायु परिवर्तनसँगै कम वर्षा र चरम मौसमी घटनाको जोखिम बढ्दै व्यक्ति तहमा पानीको सदुपयोग र जलाशयहरू बनाउनेतर्फ काम गर्नुपर्ने विज्ञको सुझाव।
5: हर्मोज जलमार्गको सुरक्षाका लागि बेलायतले छुट्यायो 14 अर्ब बराबरको सुरक्षा बजेट। इरान र अमेरिका बीचको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दावी।
6: र विश्वकप क्रिकेट लीग 2 नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। आईपीएल क्रिकेटमा हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।
5: र अन्त्यमा आजको कार्टुन गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको प्रधानमन्त्री बालेन शाहको हतारो र चटारोसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको कार्यालय छ। कार्यालय अगाडि फाइल बोकेका कर्मचारी सहित झण्डावाल गाड़ी पनि तम तयारी अवस्थामा छ। गाड़ीका चालक प्रधानमन्त्री निस्कने कार्यालयको ढोकातर्फ आँखा झिमिक पनि नगरी हेरिरहेका छन्। त्यस्तै प्रधानमन्त्रीका सहयोगी ती कर्मचारी ढोका खोल्दैछन्। त्यत्तिकैमा कार्यालय भित्रबाट फुत्त निस्केका प्रधानमन्त्री शाह जस्ता देखिने व्यक्ति गाड़ी नचढ़िकनै हतार हतार बाटो लाग्नु भएको छ। अनि त्यो देख्दै गरेका प्रधानमन्त्री सँगसँगै कार्यकक्षीबाट बाहिर निस्कँदै गरेका एक कर्मचारीले गाड़ीको ढोका खोल्दै गरेकालाई झर्कँदै भन्दैछन्, अलि छिटो ढोका खोल्नु पर्थ्यो नि, प्रधानमन्त्रीज्यूलाई अलि हतार छ भनी दौड़िसक्नुभयो। आजको काया कैरन सकिएको छ।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
17: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
19: गोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गोराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
21: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
22: नेपाली जुत्ता घर
23: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
22: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
23: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
22: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घोराही दाङ।
23: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
24: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा एसी परीक्षामा 61% विद्यार्थी उत्तीर्ण, 26 जनाले लिए 4 GPA।
0: बाल विवाहका घटनामा उजुरी नै नआउँदा चुनौती, अहिले संविधान संशोधन गर्न जरूरी रहेको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष केसीको भनाई।
1: र थारू सभ्यता संरक्षणका लागि संस्थागत रूपमा अपील।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति।

0: बस गोरखा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोरखा हस्पिटल जाऊ फोन नम्बर टिप्नुस 082-563-414
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन् नयाँ युगबोध राष्ट्रिय दैनिक गोरक्षे राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन् आजको युगबोध दैनिकबाट लिएका छौं पहिलो समाचार
2: माध्यमिक शिक्षा परीक्षा 2082 दाङका 4,000 बढ़ी विद्यार्थी नन ग्रेड भएका छन् सोमबार सार्वजनिक गरिएको नतिजा अनुसार दाङका विभिन्न विद्यालयबाट परीक्षामा सहभागी मध्ये 4,485 जना विद्यार्थी नन ग्रेडेड भएको पाइएको हो शिक्षा विकास तथा समन्वय इकाई दाङले दिएको जानकारी अनुसार जिल्लाका कुल 11,749 नियमित परीक्षार्थी मध्ये 7,264 जना मात्रै ग्रेडेड भएका हुन् ग्रेडेड हुनेमा प्राविधिक धारका 137 जना छन् भने अरू 7,127 जना साधारणतर्फ छन् नन ग्रेडेड तर्फ भने साधारणतर्फ 4,290 छन् भने प्राविधिक धारतर्फ 195 जना छन् यस वर्ष जिल्लाको वर्गीकृत अर्थात ग्रेडेड प्रतिशत 61.83% रहेको छ दाङबाट 11,417 साधारण र 332 जना प्राविधिक तर्फ विद्यार्थी सहभागी थिए यस्तै ग्रेड वृद्धिका लागि साधारणतर्फ 2,126 र प्राविधिक धारतर्फ 101 जना थप विद्यार्थीले पनि एसीमा सहभागिता जनाएका थिए यसैगरी दाङका 10 पालिकाको नतिजाको अवस्था पनि पालिकाहरूले सार्वजनिक गर्न थालेका छन् बंगलाचुली गाउँपालिकामा यस वर्षको एसीमा 25.09 प्रतिशत मात्र विद्यार्थी ग्रेडेड भएका छन् बंगलाचुली गाउँपालिका शिक्षा शाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पालिकाका 6 विद्यालयबाट सहभागी भएका 269 विद्यार्थी मध्ये 65 जना मात्रै ग्रेडेड भएका छन् बंगलाचुलीमा महेन्द्र मावी श्रीबारीमा 51.2% विद्यार्थी ग्रेडेड भएका छन् युगबोध राष्ट्रिय दैनिकबाट खबर लिएका हुँ
1: दाङमा 26 जनाले 4 जीपीए ल्याएका छन् घोराई उपमहानगरपालिकामा सबैभन्दा धेरै 17 जनाले 4 जीपीए ल्याएका छन् त्यसै गरी तुलसीपुर उपमहानगरपालिकामा रहेका विद्यालयहरूबाट 6 जनाले 4 जीपीए ल्याएका छन् दंगीशरण र बबई गाउँपालिकामा 1-1 जना विद्यार्थीले 4 जीपीए ल्याएका छन् भने सामुदायिक तर्फ 4 जीपीए ल्याउनेमा पद्मोदय नमूना माध्यमिक विद्यालय घोराई रहेको छ भने अन्य 22 जना संस्थागत विद्यालयका विद्यार्थीहरू रहेका छन् जसमा माउन्ट भ्यू बोर्डिङ स्कूल घोराईबाटै 4 जना ज्ञान सिन्धु एजुकेशनबाट 3 जनाले 4 जीपीए ल्याएका छन् दाङमा 26 जनाले ल्याए 4 जीपीए आजको गोरक्षीय दैनिकमा खबर छ अब लागौं कुराकानीतर्फ यसै अस्ति सार्वजनिक भएको एसी नतिजा दाङमा समीक्षा हुन थालेको छ 4,000 भन्दा बढ़ी विद्यार्थी नन ग्रेड भएका छन् दाङको बंगलाचुली गाउँपालिकामा 6 विद्यालयको नतिजा हेर्ने हो भने नतिजा खासै राम्रो मान्न सकिन्न यसै विषयमा कुराकानी गर्नका लागि बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जीसी अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ भक्त सर खबर पत्रिकामा यहाँलाई स्वागत छ यहाँहरूले सामुदायिक विद्यालयमा पैसा पनि खनाइराख्नु भएको छ शिक्षकहरूले पढ़ाउन नसक्या हो कि विद्यार्थीले पढ्न नसक्या हो एसीको नतिजा त खासै राम्रो आएन के भन्नुहुन्छ
3: यो सबै कुरा समयको कुरा हुन्छ अब खास गरी के हो भन्दाखेरि हामीले नतिजा 81 खोज्छौँ लगानी चाहिँ हामी सुरुबाटै हुन्छ एसीको नतिजाको कुरा गरिरहँदा सबैभन्दा जगैबाट राम्रो हुँदै आउनुपर्ने हुन्छ त्यस कारणले गर्दा अहिलेकै पछिल्लोचोटि के हो भने तल्ला क्लासहरूमा एउटा उदार कक्षा नीतिका कुराहरू आए विद्यार्थी फेल गर्न नपाइने कुराहरू आए त्यसपछि आएर तपाईँको त्यहाँ गुणस्तरका कुराहरूमा पनि अलिकति खालको समस्या होला अब समग्रमा बंगलाचुलीमा हजुरले भने जस्तै हामी लगानीमा कुनै पनि हामीले चाहिँ कन्जुस गरेको अवस्था होइन हाम्रो चाहिँ सशस्त्रको चाहिँ चाहन्छौँ 17-18 करोड पैसा र चाहिँ हामी चाहिँ यतातिरबाट विद्यालयमा चाहिँ शिक्षकहरूको व्यवस्थापन गर्न पनि हामीले चाहिँ 4-5 करोड पैसा खर्च गरिरहेको अवस्था हो। 20-25 करोड पैसा चाहिँ शिक्षामा हामीले लगानी खर्च गरिरहेका छौँ। यद्यपि हामीले सोचे अनुसारको जुन खालको नतिजा आएन, यसमा चाहिँ सबैको भूमिका, त्रिपक्षीय भूमिका, अभिभावकको भूमिका, विद्यार्थीको भूमिका, विद्यालय प्रशासन र हाम्रो त्यसमा चाहिँ स्थानीय सरकारको पनि भूमिका हुन्छ, त्यसमा दुई मात्रै छैन। तर मलाई एसएलसीको जुन एसीको जुन चाहिँ नतिजा छ, यो नतिजा बिग्राउनुमा तलैबाट चाहिँ कतै समस्या भयो कि हामी चाहिँ साना बेरमा उमार्ने बेलामा के अरे चाहिँ राम्रोसँग मलजल नगरिकन चाहिँ 81 माथि आउँदा चाहिँ त्यो खालको नतिजा आयो कि भन्ने मेरो
1: अब त्यो बेर्ना उमार्ने चिजलाई पनि दोष दिन त नमिल्ला है। 74 सालबाट जनप्रतिनिधिहरू आएर विद्यालयको सम्पूर्ण शिक्षाको अधिकारभरि चाहिँ स्थानीय तहलाई छ। 74 सालमा तपाईँको 3-4 कक्षामा पढ्ने विद्यार्थीले चाहिँ अहिले एसी दिइसक्यो भन्दाखेरि त स्थानीय तहले त त्यो बेलादेखि हेरिराखेको छ। अब हामीले चाहिँ अहिले भएन, यो वर्षबाट मात्रै सम्हाल्यौँ, अर्को वर्षबाट मात्रै सम्हाल्यौँ भन्ने त अवस्थै छैन नि उपाध्यक्षजी।
3: होइन होइन, मैले भन्न खोजेको, हजुरलाई भन्न खोजेको कुरा के हो भन्दाखेरि, हामीले चाहिँ एसीको नतिजा राम्रो ल्याउनको लागि हामी चाहिँ देशैबाट राम्रो नतिजा बनाउँदै जानुपर्छ। मेरो चाहिँ हजुरलाई एउटा चाहिँ विनम्र सुझाव के अरे आग्रह के हो भन्दाखेरि, हामी एकैचोटि एसीको नतिजा राम्रो खोज्ने भन्दा पनि हाम्रो चाहिँ तल्लो क्लासबाट चाहिँ के अरे चाहिँ विद्यार्थीको चाहिँ अवस्था सबै कुरा चाहिँ राम्रो बनाउँदै आउनुपर्छ भन्ने हो। अब बङ्गलादेशी गाउँपालिकाको सन्दर्भमा हामीले जनशक्तिको पनि कुनै समय के अरे चाहिँ कमी गरेको अवस्था होइन, भौतिक पूर्वाधारको सवालमा पनि त्यो खालको कुनै चाहिँ समस्या गरेको अवस्था होइन। अब यसमा चाहिँ हामीले चाहिँ पुनः समीक्षा गर्नुपर्ने अवस्था के हो भन्दाखेरि, किन हाम्रो चाहिँ एसीको नतिजा चाहिँ खस्कियो भन्ने सन्दर्भमा हामी तलबाटै हामीले चाहिँ राम्रो तरिकाले लगानी गरेर के अरे लगानी अनुसारको चाहिँ के अरे प्रतिफल आएको छ कि छैन भनेर चाहिँ पुनः समीक्षा गर्नुपर्ने अवस्था हो भन्ने मैले यहाँसँग आग्रह गरेँ। अब यो खास कुरा के हो भन्दाखेरि, अब किनभने तल्ला क्लासहरूको नतिजा चाहिँ राम्रो आउने, एसीमा गएर चाहिँ जुन नतिजा बिग्रिने कुरा छ, यो विषय चाहिँ के हो भन्दाखेरि, हामी तलबाटै सुधार गर्न सकेनौँ कि पुनः समीक्षा गर्नपर्छ कि भन्ने मेरो आग्रह हो। मैले चाहिँ तल चाहिँ बिग्रियो हुनाले माथि बिग्रियो अथवा चाहिँ पहिले गरीले बिगारे हुनाले अहिले बिग्रियो भन्न खोजे होइन, कि हामी चाहिँ अब चाहिँ के अरे चाहिँ विद्यालयको के अरे नतिजा एसीको नतिजा सुधार गर्नको लागि हामी तलबाटै घनभित्र लाग्नुपर्ने अवस्था देखिन्छ भन्ने मेरो आग्रह हो। र अहिले किन बिग्रियो भन्ने सन्दर्भमा अब यो चाहिँ खोजीको विषय हो, किन भन्दा हामीले भौतिक पूर्वाधारमा पनि प्रशस्त लगानी गरेका छौँ, माग्ने उसमा पनि चाहिँ प्रशस्त लगानी गरेका छौँ, तालिम कुराहरूमा पनि हामी चाहिँ बेला बेलामा त्यो दिएका छौँ। त्यसपछि हाम्रो सरकारको तर्फबाट गर्नपर्ने सबै चाहिँ एकैसो प्रयास हुँदाहुँदै पनि नतिजा बिग्रिनुमा यसमा कतै न कतै हामीले चाहिँ अभिभावक सचेतनाको कुराहरू, विद्यार्थी भाइ बहिनीहरूमा पढ्ने बानीका कुराहरू, यी कुराहरूमा चाहिँ हामी कतै चाहिँ छुट्यो कि अथवा चाहिँ हाम्रो चाहिँ कुनै त्यो खालको ग्याप रह्यो कि भन्ने कुरा हो। अब यसलाई चाहिँ समग्रमा यो कारणले गर्दा नतिजा बिग्रियो अथवा टिचरले नपढाएको कारणले गर्दा, भामाले नपढाएको कारणले गर्दा अथवा विद्यार्थीले नपढेको कारणले गर्दा नतिजा बिग्रियो भनेर सरकार पञ्चायत मिल्दैन। त्यस कारणले गर्दा हामीले एसीको नतिजा राम्रो ल्याउनको लागि यो नतिजालाई चाहिँ एकदम गहन रूपमा समीक्षा गरेर तल्ला क्लासबाटै चाहिँ कसरी यसलाई प्रभावकारी रूपमा सुधार गरेर लान सकिन्छ भन्ने सोच्नुपर्छ जस्तो लाग्छ मलाई।
1: अब 90 जना विद्यार्थी छ सुधामावि झेलनेटामा, 15 जना पास भएको छ, 24 जना विद्यार्थीले चाहिँ एसीमा सहभागी जनाएको छ, मावि चाहिँ सिउजाबाट चाहिँ 4 जना विद्यार्थी, यो 15-16% रिजल्टले अब शिक्षकहरूलाई चाहिँ तपाईँहरूले त्यो ओरिएन्टेड गर्न नसकेको हो, तपाईँहरूको अनुगमन पाटो नपुगेको हो, विद्यार्थीहरूलाई होस्टेल राखिएको छ, ट्युसन फी लगायतका अन्य शिक्षामा चाहिँ पालिकाले खर्च गरिराखेको छ, भनेपछि हाम्रो लगानी कहाँ गइराख्यो भनेर त समीक्षा गर्नुपर्ने बेला आएन र अब
3: एकदम समीक्षा गर्नुपर्छ। अब हामी यसलाई लगानी गर्ने कुरामा कुनै ठाउँमा चुकेको अवस्था होइन, चुकेको अवस्था होइन। त्यस कारणले गर्दा चाहिँ हामी यसलाई यसको विषयमा गहन रूपमा के अरे चाहिँ समीक्षा गर्नुपर्छ र यसमा चाहिँ विद्यालय प्रशासनलाई, विद्यालय व्यवस्थापन समितिलाई अथवा अभिभावकलाई दोष दिएर मिल्दैन। यसमा चाहिँ जुन खालको नतिजा चाहिँ निराशाजनक नतिजा आयो, त्यसको लागि चाहिँ हामीले चाहिँ आम अभिभावकजीहरूसँग, विद्यार्थी भाइ बहिनीहरूसँग, विद्यालय प्रशासन, विद्यालयका चाहिँ शिक्षक शिक्षिकाहरू, हामीले कहाँनिर चाहिँ हामी चाहिँ यहाँहरू के अरे चाहिँ नतिजा ल्याउनको लागि हामी कहाँनिर चाहिँ यो चाहिँ गहन समीक्षाको विषय हो। अब
1: शिक्षा क्षेत्रको जानकार यहाँ पनि हुनुहुन्छ, एउटा बौद्धिक व्यक्तित्व हुनुहुन्छ, यहाँलाई चाहिँ यसरी नतिजा खस्किनुमा चाहिँ कहाँनिर कमजोरी भयो भन्ने लाग्छ?
3: अहिले पछिल्लोचोटि के हो भन्दाखेरि, हामीले चाहिँ अब त्यसै चाहिँ सिधै दुवाहरू चाहिँ हुँदैन, तर पछिल्लोचोटि के छ भनेपछि जुन खालको चाहिँ यो पढाइप्रति एक खालको चाहिँ पढेर केही हुँदैन, यसरी गरेर केही हुँदैन भन्ने खालको एउटा चाहिँ नेगेटिभिटी जुन खालको बढ्या छ, यसले चाहिँ सबैको चाहिँ ध्यान नै कस्तो तानिरहेको अवस्था छ भनेपछि अब नेपालमा पढेर केही गर्न सकिन्न, योबाट चाहिँ अर्को अप्सन छैन, यी कुराहरू चाहिँ जुन यावत रूपमा बाहिर आउने चाहिँ छ्यासेट आउने कुराहरू, यी कारणले गर्दा पनि विद्यार्थी भाइ बहिनीहरूको के अरे चाहिँ पढाइमा कतै न कतै चाहिँ यसले चाहिँ नोक्सान पुऱ्याएको छ कि जस्तो लाग्छ अर्को कुरा। अनि अब जहाँसम्म लाग्छ राजनीतिक हस्तक्षेपका कुराहरू, यी कुराहरू चाहिँ हामीबाट हाम्रो स्थानीय सरकारबाट कतै पनि कुनै ठाउँमा पनि नहोस् भन्ने हिसाबले हामी सचेतै भएर चाहिँ हामी अगाडि बढेको अवस्था हो। तर पनि के हो भन्दाखेरि सबै ठाउँमा चाहिँ अलिकति चाहिँ सकारात्मक सोचको विकास गरेर अगाडि जानुपर्छ भनेर बेला बेलामा चाहिँ त्यही खालको चाहिँ सकारात्मक सोचका चाहिँ कार्यक्रमहरू चलाएर जाँदा पनि जुन खालको निराशजनक अवस्था आयो यसले चाहिँ एकदम गहन रूपमा चाहिँ सामाजिक रूपमा चिरफारै गरेर चाहिँ जानुपर्ने अवस्था देखिन्छ।
1: पढ्ने विद्यार्थी र पढाउने शिक्षकका बीचमा तालमेल मिलेन, परीक्षा केन्द्रित विधिबाट चाहिँ शिक्षकहरू गएनन्, शिक्षकले किताब भट्याउने मात्रै गरे, विद्यार्थीलाई चाहिँ त्यो अनुसारले पढाएनन् भन्नेतिर तपाईँलाई लाग्छ कि लाग्दैन?
3: होइन, प्रविधिको हिसाबले पनि हामी चाहिँ अब तपाईँको आइसिटीका कुराहरू, यी चाहिँ अडियो भिजुअलका कुराहरू, धेरै कुराहरू हामीले चाहिँ त्यो खालले गरिरहेको अवस्था हो। त्यस कारणले गर्दा चाहिँ अब त्यसमा ट्रेनमेन्ट पावर भएन भन्ने कुरा पनि मलाई त्यस्तो लाग्दैन, किनभने बेला बेलामा चाहिँ सबै ठाउँबाट चाहिँ हामीले ट्रेनिङको व्यवस्था गरेको पनि अवस्था हो। अब यो चाहिँ किन चाहिँ यत्रो लगानी गर्दा अथवा यत्रो विद्युत लगानी गरेर यतिका चाहिँ इफोर्ट लगाउँदा किन चाहिँ नतिजा चाहिँ निराशजनक आयो भन्ने यो चिन्ताको विषय हो। किन भन्दाखेरि सबै विद्यालयहरूमा कम्प्युटरको व्यवस्था छ, अधिकांश विद्यालयहरूमा कम्प्युटरको व्यवस्था छ, त्यसपछि आएर चाहिँ शैक्षिक सामग्रीको पनि पर्याप्त रूपमा प्रयोग गरेको देखिन्छ, तर पनि किन चाहिँ नतिजा चाहिँ राम्रो आएन भन्दाखेरि अब मैले हजुरलाई चाहिँ निवेदन गरेँ, यसमा चाहिँ अभिभावकले मात्र दोष दिएर पनि उम्किन सकिने अवस्था देखिन्न।

0: सठिक रूपमा यो नै हो भनेर चाहिँ निर्गुण निकाल्न चाहिँ अलि हतार हुन्छ कि।
1: अन्तमा भक्तबहादुर जीको अझै एक वर्ष आउँदो के अरे चाहिँ एसीको नतिजा आउँदासम्म कार्यकाल रहन्छ, त्यस पछाडि अध्यक्ष बन्नुहोला अर्को कुरा होला, त्यो पछिको कुरा भयो। आउँदो वर्षमा समग्रमा हेर्दाखेरि अहिलेको नतिजालाई सुधार गर्नका लागि उपाध्यक्षका तर्फबाट पालिकाका तर्फबाट हामी यो चाहिँ ज्यादै नराम्रो भयो, आउँदो वर्ष चाहिँ हामी यति पर्सेन्ट चाहिँ रिजल्ट पुर्याउँछौँ भन्ने त्यस्तो केही भन्न चाहनुहुन्छ?
0: होइन, हामी अहिले प्रारम्भिक चरणमा छ, हामीलाई चाहिँ गम्भीर रूपमा समीक्षा गर्छौँ। अब हजुरले एक वर्ष भन्नुभयो, मैले यसलाई चाहिँ अब एक वर्षभन्दा एक शब्द आउने भएको छ, यसलाई अझै हामीसँग साढे तिन सय दिन हामीसँग बाँकी छन् भन्ने रूपमा चाहिँ व्याख्या गर्ने गरेको छु र बुझ्ने गरेको छु। यी बाँकी रहेको जुन चाहन्छौँ 300 दिनमा चाहिँ हामी यसलाई राम्रो तरिकाले नतिजा राम्रो ल्याउने गरेर सुधार गर्नको लागि हामी हाम्रो हरेक क्षेत्रबाट यो पदमा रहिरहँदा पनि हिजो चाहिँ पदमा नहुँदा पनि हामी त्यो क्षेत्रमा लागेकी थियौँ र अहिले पदमा भइसकेपछि पनि अनवरत रूपमा हाम्रो यात्रा जारी छ र भोलिको दिनमा पदमा नरहने अवस्थामा पनि हामी एउटा सामाजिक कार्यकर्ता हैसियतले त्यो क्षेत्रमा रहन्छ। त्यस कारणले गर्दा यो नतिजाको बारेमा हामी चाहिँ गहन रूपमा छलफल गर्छौँ, गाउँपालिकाको शिक्षा समिति कार्यपालिका सबै ठाउँमा चाहिँ हामी चाहिँ व्यापक रूपमा छलफल गर्छौँ र कसरी नतिजा राम्रो ल्याउन सकिन्छ भन्ने हकमा चाहिँ हामी चाहिँ मरिमेटेर लाग्छौँ र चाहिँ नतिजा सुधार गर्न सकिन्छ भन्ने मेरो आशा छ।
1: हस्, महत्वपूर्ण समय र जानकारीका लागि यहाँलाई धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो भक्तबहादुर जीसी, बंगलाचोली गाउँपालिकाका उपाध्यक्ष। यसपटकको एसीको नतिजा अलिकति निराशाजनक देखिएको छ बंगलाचोली गाउँपालिकाको, त्यसैका बारेमा कुराकानी गर्दै।
2: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
3: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
2: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
4: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
2: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
4: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
2: र मुखको स्वास्थ्यको सुधार।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-5-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-5-60-734 र 082-5-60-138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 98453-0653।
15: अब अन्य खबर प्रसंग, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले अहिले संविधान संशोधन गर्न जरूरी रहेको बताउनु भएको छ। राष्ट्रिय जनमोर्चा नेपाल दाङको आयोजनामा मंगलबारको राईमा भएको वर्तमान राजनैतिक अवस्था र संविधान संशोधन विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनु भएको हो। उहाँले संघीयता छिमेकी राष्ट्र र युरोपियन युनियनको चाहनाले आएको दावी गर्नुभएको छ। जातीय राज्य युरोपियनले चाहन्थे, छिमेकीले तराई को अलग राज्य बनाएर आफूतिर मिसाउन चाहन्थ्यो। अध्यक्ष केसीले भन्नुभयो, त्यसैले राजमोले संहिताको विरोध गरेको, अहिले पनि प्रदेश

0: राजधानीले खर्च बढ़ाएको छ तर उपलब्धि दिएको छैन, यो खारेज हुनुपर्छ। जनता नबुझिकन देश नबन्ने अध्यक्ष केसीको भनाइ छ। उहाँले राजतन्त्र फर्काउन रासोपाको सरकारले संविधान संशोधन गर्न लागेको आरोप लगाउनु भएको छ। गोविन्द खड्काले नयाँगुद राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस अब धारिलो प्रतिपक्ष भएर उभिने बताउनु भएको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर 3 दाङले तुलसीपुरको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले दुई तिहाईको सरकार अराजकतातिर जान लागेको भन्दै अब कांग्रेस जिम्मेवार प्रतिपक्षको रूपमा धारिलो भएर उभिने बताउनुभयो। हामीले यो सरकारको विरोध गर्नु नपरोस् भनेका थियौं तर सरकारमा का पछिल्ला गतिविधि तथा क्रियाकलाप सबै देख्नु भएको छ। अब कांग्रेस गलत क्रियाकलाप हेरेर बस्न सक्दैन, महामन्त्री पौडेलले भन्नुभयो। महामन्त्री पौडेलले राज्य जनताको अभिभावक बन्नुपर्नेमा सुकुमवासीहरूलाई अमानवीय व्यवहार देखाएको बताउनुभयो। कांग्रेस अब धारिलो प्रतिपक्ष भएर उभिन्छ, महामन्त्री पौडेल गोरक्षेत्र दैनिकबाट खबर लिएका छौं।
0: बाँकेकी सुनिता श्रीमार हाल बाल संरक्षण कार्यकर्ताको रूपमा कार्यरत हुनुहुन्छ। आफूले बाल विवाह गरेका कारण महिला हिंसाको पीड़ा भोग्नु परेको उल्लेख गर्दै हाल आफू बाल विवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको बताउनुभयो। बाल विवाहकै कारण पैदा भएका ती घटनाहरू सम्झिँदा मलाई निकै दुःख लाग्छ, त्यसकारण म समाजमा बाल विवाह हुनुहुँदैन भन्ने अभियानमा लागेको छु। हाल म बेस संस्था मार्फत बाल संरक्षण कार्यकर्ताको रूपमा मधेसी तथा मुस्लिम बस्तीहरूमा पुग्दा बाल विवाहको डरलाग्दो अवस्था देखेको छु। उहाँले भन्नुभयो ती बस्तीहरूमा कतिपय महिलाहरू यस्ता छन् जसले दुई तीनवटा बच्चा जन्माइसकेका छन् तर उनीहरूको उमेर अझै पनि 20 वर्ष पुगेको छैन। कतिपयले बाल विवाह गरेका कारण 18-19 वर्ष पुगिसक्दा पनि नागरिकता बनाउन सकेका छैनन्, न उनीहरूको बाल बालिकाको जन्म दर्ता नै बन्न सकेको छ। तुलसीपुर 13 की मुना बिक पनि अहिले बाल विवाह रोकथामकै अभियानमा हुनुहुन्छ। बेस संस्थामा हाल केस फोकल पर्सनका रूपमा कार्यरत उहाँले शुरूमा आफ्नै घरमा भएको बाल विवाहको घटना रोक्न अग्रसर बनेकी मुना अहिले सिंगो समाजमा भइरहेको बाल विवाहको घटना रोक्न भूमिका निर्वाह गर्न अगाडि बढ़नु भएको छ। बाल क्लबमा आबद्ध भएदेखि नै आफू बाल विवाह न्यूनीकरणका सन्दर्भमा काम गर्दै आएको उहाँले बताउनु भएको छ। एकराज भण्डारीले आजको नयाँगुद राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: अर्घाखाँचीको सुपादेउराली मन्दिर दर्शन गरी पर्वततर्फ जाँदै गरेको तीर्थयात्री सवार बस पाणिनी गाउँपालिकामा दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन्। हिजो दिउँसो करिब 1 बजेको समयमा पाणिनी गाउँपालिका 8 कोलडाँडा स्थित घुम्ती पाल्पा सड़क खण्डमा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार दुर्घटनामा परि मृत्यु हुनेहरूमा पर्वतको मोदी गाउँपालिका 5 का 45 वर्षीय चालक रमेश जीसी, सोही ठाउँकी 50 वर्षीय कौशिला रेग्मी, कास्कीको पोखरा महानगरपालिका 19 की 78 वर्षीय राममाया बस्नेत र सोही ओडाकी 78 वर्षीय बिन्दु कंवर रहेका छन्। तीर्थयात्री सवार बस दुर्घटनामा 4 जनाको मृत्यु राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
0: मटवा बर्गर भलमनसा संघ थारू कल्याणकारिणी सभा बेस र थारू सांस्कृतिक संरक्षण केन्द्रले थारू सभ्यता संस्कार संस्कृति र परम्परा संरक्षणका लागि साझा अपील जारी गरेका छन्। दंगीसरण गाउँपालिका 3 चकुरा स्थित थारू सांस्कृतिक संग्रहालय परिसरमा आयोजित प्रदेश स्तरीय अनुभव आदान प्रदान कार्यक्रमपछि चारै संस्थाले मंगलबार पत्रकार सम्मेलन मार्फत उक्त अपील सार्वजनिक गरेका हुन्। कार्यक्रममा सुदूरपश्चिम कोरोनाले लुम्बिनी प्रदेशका करिब 800 मटवा बर्घर भलमनसाहरूको सहभागिता थियो। पत्रकार सम्मेलनमा बोल्दै संस्थाका प्रतिनिधिहरूले पछिल्लो समय थारू समुदायमा विवाह लगायतका संस्कारमा बाह्य संस्कृतिको प्रभाव बढ़दै गएको भन्दै चिन्ता व्यक्त गरे। उनीहरूले थारू समुदायलाई आफ्नै मौलिक संस्कार र परम्परा अपनाउन आग्रह गरेका छन्। सन्तोष दोहितले नयाँगुद राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: लमही नगरपालिका वडा नम्बर 6 देवपुर बर्का महार क्षेत्रमा बाट 11 फिट लामो अजिंगर उद्धार गरिएको छ। गर्मी शुरू भएसँगै देवखोरी क्षेत्रका विभिन्न ठाउँहरूमा विभिन्न प्रजातिका सर्प बस्ती आसपास देखिन थालेका बेला ठूलो आकारको अजिंगर भेटेपछि स्थानीयवासी त्रसित बनेका थिए। स्थानीय बासिन्दाहरूले साँझ पख खेत नजिकैको क्षेत्रमा ठूलो अजिंगर देखेपछि खबर गरेका थिए। देउखरी क्षेत्रमा अजिंगरको सकुशल उद्धार आजको राप्ती पोस्ट दैनिकमा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकको दृष्टिकोण स्तम्भमा आर्थिक असमानता र लोकतन्त्र, डाक्टर अमर गिरीको विचार छापिएको छ। वैज्ञानिक समाजवाद पूँजीवादको भरोसायुक्त विकल्प, लोकनारायण सुवेदीको विचार छापिएको छ भने आजको युगबोध दैनिकले नतिजा प्रकाशनमा नयाँ मानक शीर्षकमा सम्पादकीय लेखेको छ।
0: यसैगरी आजको गोरक्षी राष्ट्रिय दैनिकले समस्या आफै आउँदैन ल्याइन्छ, नारायण प्रसाद श्रेष्ठको विचार छ। यस्तै आठ पास गर्दाको छेन, संचारकर्मी एवं युवा व्यवसायी राजन लामी छानेसँग खेमराज रिजालले तयार पार्नुभएको सामग्री प्रकाशित छ।
1: यसैगरी आजको राप्ती पोस्ट दैनिकमा सर्वहाराको परिभाषा, शरद देवकोटाको विचार छापिएको छ। शिक्षामा भावनात्मक बुद्धिमता, रवि प्रसाद बरालको विचार छापिएको छ भने आजको राप्ती पोस्ट दैनिकले कार्यान्वयनको चुनौती शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्तमा आइपुगेका छौं। यतिजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
0: अनि म सुशीला ओली पनि विदा हुन्छौ।
1: नमस्कार।

0: बायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पीड़ित र कमजोर नागरिकलाई सुरक्षा दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। नेपाल र भारत बीच गत फागुनमा हस्ताक्षर भएको पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश। सीमानाका हुँदै 100 रूपियाँ भन्दा बढ़ीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको भनाई। इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढ़ाइने इरानको चेतावनी। र आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
1: सरकारले संघीय संसदको दुवै सदनमा सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि हिजोदेखि छलफल शुरू भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले स्रोतको सुनिश्चितता र खर्च गर्ने क्षमताका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न आग्रह गर्नुभयो। बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको पछिल्ला कदमले संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमा चोट पुर्याएको बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुहुँदै नेता आङदेम्बेले स्रोतको सुनिश्चितता र खर्च गर्ने क्षमतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण हुनुपर्ने बताउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले अध्यादेश मार्फत राजनैतिक संरचना, प्रशासन र न्यायालयमा एकल प्रभुत्व कायम गर्न खोज्नुले सरकार निरंकुश शासन व्यवस्थातर्फ उन्मुख रहेको देखाएको टिप्पणी गर्नुभयो। नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई प्राप्त सफलता र उपलब्धिलाई जनताको सेवामा लगाउन ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गर्नुभयो। सरकारले संविधान संशोधनका लागि शुरू गरेको छलफलमा आफूहरूको समर्थन रहेको उल्लेख गर्नुहुँदै नेता प्रचण्डले कुन कुन विषयमा संशोधन गर्न खोजिएको हो त्यसमा खुल्ला र पारदर्शी छलफल हुनुपर्ने बताउनुभयो। सरकारको नीति तथा कार्यक्रममा दलित, महिला, जनजाति तथा उपेक्षित र उत्पीड़ित वर्ग समुदायका आवश्यकतालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुहुँदै नेता प्रचण्डले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका लागि ठोस नीति आवश्यक रहेको बताउनुभयो। श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही बन्न नसकेको बताउनुभयो। नेता राईले सरकारले वाचा गरे अनुसार युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने काम नगरी सुकुम्बासी जनताका नाममा डर र त्रास फैलाउने काम गरेको टिप्पणी गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशले उचित प्राथमिकता पाउन नसकेको उल्लेख गर्नुहुँदै कर्णालीलाई राष्ट्रिय प्राथमिकताको विकास क्षेत्र घोषणा गरी स्वास्थ्य, शिक्षा र विद्युतको विकासमा विशेष बजेट छुट्याउन माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुनले सरकारको वार्षिक नीति तथा कार्यक्रममा विज्ञान प्रविधि र नव प्रवर्तनका लागि ठोस नीति र कार्यक्रम आउन नसकेको बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले बारा पर्सा औद्योगिक करिडोर में विगतदेखि केही व्यक्तिहरूले अनुचित लाभ लिएको भन्दै यसको अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गर्नुभयो। यस्तै सांसदहरूले नदी किनारहरूमा भइरहेको अवैध उत्खननले वातावरण र जनजीवन जोखिममा परेको भन्दै यसको नियन्त्रण गरिनुपर्ने, नारायणी कटानबाट विस्थापित भएका सुकुम्बासीलाई उचित व्यवस्थापन गर्न र कृषि बाली तथा उपजको संरक्षण गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले दलित कमजोर तथा पीड़ित नागरिकको सुरक्षामा सरकारले न्याय र सुरक्षा दिन नसकिरहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा संसद बैठकबाट प्रधानमन्त्री बाहिरिनु भएको घटनामा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ मागेको छ। बैठकको शुरूमा नेपाली कांग्रेसका प्रमुख सचेतक बासुना थापाले संसदीय परम्परा र अभ्यास विपरीत बैठक छोडेर हिँड्नुको कारणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। नेपाल र भारतबीच गत फागुनमा हस्ताक्षर भएको पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश भएको छ। पहिलो पटक फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता दुई देशबीच भएको थियो। संविधानको धारा 279 को व्यवस्था बमोजिम सम्झौता प्रतिनिधि सभामा पेश भएको हो। फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा न्यायिक कार्यवाहीका क्रममा प्रमाण संकलन तथा अन्य सूचना आदान प्रदान गर्न दुई देशबीच सम्झौता भएको हो। सभाबाट अनुमोदन भई कूटनीतिक पत्राचारपछि सम्झौता कार्यान्वयनमा आउनेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सम्झौता हिजो प्रतिनिधि सभामा पेश गर्नुभएको हो। संवैधानिक व्यवस्था अनुसार सम्झौता प्रतिनिधि सभाको साधारण बहुमतले अनुमोदन गर्न सक्नेछ। सम्झौता कार्यान्वयनसँगै नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सीमानाका हुँदै 100 रूपियाँ भन्दा बढ़ीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने भएको छ। सरकारले हाल कायम 100 रूपियाँको सीमा बढ़ाउने तयारी गरेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस्तो नियम यसअघि नै आर्थिक ऐनमा व्यवस्था भएकाले आगामी बजेट मार्फत सीमा बढ़ाउने उल्लेख गर्नुभएको हो। हिजो बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उहाँले सीमानामा बसेर नेपालको सार्वभौमिकताको रक्षा गर्ने मुख्यतः तराई मधेशका नेपाली नागरिकलाई दैनिक जीवनयापनमा सहजीकरण गर्ने सरकारको नीति रहेको बताउनुभयो। नागरिकका लागि भन्सारको सीमा सुविधा बढ़ाए पनि तस्करीको समस्या राजस्वको चुहावट नियन्त्रण गर्न भने सरकार निर्मम बन्ने उहाँको धारणा रहेको थियो। त्यसका लागि आधुनिक प्रविधि क्यामेरा फेस रिकग्निशन डिभाइस नाइट भिजन का कुरामा एआई प्रयोग गर्न गृह मन्त्रालयलाई बजेट विनियोजन गरिने पनि उहाँले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोल प्रसाद अर्यालको सिफारिशमा प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनु भएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले हिजो एक विज्ञप्ति जारी गरी राईलाई सचिव पदबाट हटाइएको बताउनु भएको हो। राष्ट्रपति पौडेलले सभामुखले हिजो गर्नुभएको सिफारिश अनुसार संघीय संसदका महासचिव प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 बमोजिम उहाँलाई पदबाट हटाउनु भएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड अनुतीर्ण भएकाहरूका लागि आगामी असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईईको नतिजामा नन ग्रेडेड भएका 1,46,507 जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागि जानकारी दिनुभयो। सरकारले विद्यालय तहको शैक्षिक र भौतिक पूर्वाधारको अवस्थाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले देशभरका सम्पूर्ण विद्यालय भवन खेल मैदान शिक्षक कर्मचारी विद्यार्थी र अन्य संरचनाहरूको विस्तृत अध्ययन गरिरहेको र अध्ययनबाट प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताउनुभयो। एक महिनाभित्र एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको भन्दै मन्त्री पोखरेलले एसईई परीक्षामा सफल हुने असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानुठिमीले सातामा दुई दिन विदा दिने सरकारको निर्णयपछि हिउँदे र वर्षे विदामा कटौती गरिएको जनाएको छ। पाठ्यक्रम अनुसार पठन पाठन पूरा नहुने भएपछि हिउँदे र वर्षे विदाको साबिकको 45 दिनलाई 30 दिन कायम गरिएको केन्द्रका निर्देशक डाक्टर श्याम प्रसाद आचार्यले जानकारी दिनुभयो। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप गर्न सबै शिक्षा विकास तथा समन्वय एकाई स्थानीय तह र विद्यालयलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो। प्रत्येक दिन प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट व्यवस्थापन गर्न केन्द्रले सर्कुलर जारी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार शैक्षिक संस्थाहरूले पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसारको समय मिलानका लागि विदा कटौती गरिएको केन्द्रले जनाएको छ। भोजपुरको टम्के मयुङ गाउँपालिका 9 लेक कर्कमा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई लर्निङ सेन्टर स्थापना गरिएको छ। ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समय सापेक्ष गुणस्तरीय तथा प्रविधि मैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ सेन्टर स्थापना गरिएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
3: भोजपुरको टेम्केमयु गाउँपालिका 9 लेखर्कमा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई लर्निङ सेन्टर स्थापना गरिएको छ। डिजिटल युगको आवश्यकता अनुसार शिक्षण प्रणालीलाई रूपान्तरण गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस अभियान अन्तर्गत विद्यालयलाई 20 थान डेस्कटप कम्प्युटर 1 थान स्मार्ट टिभी तथा आवश्यक सामग्री प्रदान गरिएको हो। विज्ञान र प्रविधिको तीव्र विकाससँगै शिक्षण प्रणालीलाई पनि आधुनिक बनाउन अत्यावश्यक भएको पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले बताउनुभयो। विद्यार्थी साथमा कम्प्युटर हातमा भन्ने नारासहित ईश्वर मन्दिरले सञ्चालन गरिरहेको यस डिजिटल अभियानले ग्रामीण क्षेत्रका विद्यालयमा नयाँ सम्भावना सिर्जना गरेको उहाँको भनाइ छ।
4: सरकारी विद्यालयहरूमा ई लर्निङ सेन्टर स्थापना गर्ने, त्यहाँ चाहिँ यो प्रविधि मैत्री शिक्षाको लागि वातावरण तयार गरिदिने, कम्तीमा 20 कम्प्युटर सेटहरू उपलब्ध गराउने, एउटा चाहिँ स्मार्ट टिभी त्यहाँ राख्ने, दूर शिक्षाको लागि पनि र प्रविधि मैत्री शिक्षाको लागि पनि विपन्न विद्यार्थीहरूलाई अवसर दिने, त्यसमा यो कम्प्युटरको चाहिँ एबिसिडीदेखि लिएर चाहिँ ठुल्ठुलो प्रोग्रामिङसम्मको सबै सुविधाहरू त्यहाँ उपलब्ध हुन्छ।
3: सामुदायिक विद्यालयमा यस्ता प्रविधि मैत्री पूर्वाधार विकास हुनु अत्यन्त सकारात्मक र प्रेरणादायी कदम रहेको टेम्केमयु गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो।
5: कक्षा चाहिँ सञ्चालन गर्न कन्सेप्ट बनाएको थियौँ, त्यसका निम्ति ठूलो सहयोग भएको छ। अहिले
3: प्रमुख जिल्ला अधिकारी राजन पौडेलले प्रविधिमूलक शिक्षण आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै ई लर्निङ सेन्टरले सिकाइ प्रक्रियामा अझ परोपकारिता बनाउने विश्वास व्यक्त गर्नुभयो।
6: विद्यालय स्तरबाटै व्यक्तिहरूलाई चाहिँ साक्षर बनाउनुपर्छ भन्ने अभियानका लागि 20 कम्प्युटर सेट एउटा स्क्रिन सेट सहित दिनुभएको छ। यसले हामीलाई आधुनिक शिक्षा पद्धतिमा लैजानका लागि ई लर्निङको पाटोलाई शुरू गर्नका लागि आगामी दिनमा कोषे ढुङ्गा थप्नेछ।
3: ई लर्निङ सेन्टर स्थापनाले विद्यालयको समग्र शैक्षिक वातावरणमा गुणात्मक परिवर्तन ल्याउने विश्वास भएको विद्यालयका प्रधानाध्यापक राजधन राईले बताउनुभयो।
7: यो जडान भइसकेपछि अहिलेको यो प्रविधिसँग जोडिएको बच्चाहरूले सहज ढंगले ज्ञान सिपहरू हासिल गर्नेछन्, नयाँ नयाँ प्रविधिहरूसँग उहाँहरू जोडिनेछ, यसले पक्कै पनि विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुर्याउनेछ।
3: संस्थाले हालसम्म भोजपुरका 1 दर्जन भन्दा बढी विद्यालयमा ई लर्निङ सेन्टर स्थापना गरिसकेको जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
1: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सड़क सुरक्षा सुदृढीकरण तथा आधारभूत पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले सड़क सुरक्षालाई सुदृढ बनाउन सड़क मरमत तथा सुधारका योजनाहरूका लागि पर्याप्त बजेट व्यवस्थापन गरिने बताउनुभयो। अर्घाखाँचीको पणिनी गाउँपालिका 8 स्थित घुम्ती पाल्पा सड़क खण्डमा बस दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ भने 27 चारजना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका 19 78 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुवर, पर्वतको मोदी गाउँपालिका 5 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको र घाइतेहरूको लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। नेपाल भारत खुल्ला सीमाका कारण भारतमा गएर लागू औषध सेवन गर्ने युवाहरूको संख्यामा वृद्धि भएपछि नियन्त्रणका लागि मध्य प्रदेशका सबै जिल्लाहरूमा विशेष अभियान सञ्चालन गरिएको छ। मध्य प्रदेश प्रहरी कार्यालयले मध्य प्रदेशका सबै जिल्ला पालिका तथा ओडाहरूमा लागू औषध सेवनकर्ताको पहिचान, उपचार तथा पुनर्स्थापना सहितका योजनाका साथ अभियान सञ्चालन गरेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
8: मधेस प्रदेशको गृह संचार तथा कानून मन्त्रालय र प्रदेशभरिका सबै पालिकासँग सहकार्य गरेर मधेस प्रदेश प्रहरी कार्यालयले अभियान सञ्चालनमा ल्याएको छ। नेपाल भारतसँग खुल्ला सीमा भएका कारणले युवाहरू भारतमा गएर लागू औषध सेवन गर्ने गरेको पाइएकाले अभियान सञ्चालन गरेको बताउँदै मधेस प्रदेश प्रहरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया,
9: मधेसका जिल्लाहरू चाहिँ भारतीय सीमा नाकाहरू खुला सीमासँग जोडिएको र अत्याधिक मात्रामा चाहिँ लागू औषध ओसार पसार बिक्री वितरण गर्नेलाई चाहिँ हामीले व्यापक रूपमा कारवाही गरिसकेपछि सेवनकर्ताहरू चाहिँ यता इन्डिया नै जाने, इन्डिया गएर सेवन गर्ने आउने त्यस्तै किसिमको धेरै गुनासोहरू आएको र त्यो समस्याहरू देखिएको हुनाले चाहिँ सेवनकर्ताहरू भारत गएर सेवन गरेर आउने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि चाहिँ हामीले अहिले लागू औषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान भनेर हामीले शुरू गरेका छौँ। यसमा लागू औषध सेवनकर्तालाई खोजी गर्ने, खोजी गरेर उनीहरूलाई चाहिँ सुधार पनि गर्ने, त्यसले गर्दा यसलाई चाहिँ व्यापक रूपमा स्थानीय सरकार, प्रदेश सरकार सहितको सहयोग र समन्वयमा यो कार्यक्रमहरू सञ्चालन गर्ने।
8: मधेस प्रदेशमा 136 पालिका तथा वडाहरूसँग समन्वय गरेर अभियान प्रभावकारी रूपमा सञ्चालन भएपछि लागू औषधको सेवन गर्नेको संख्यामा कमी आउने विश्वास गरिएको छ। अभियान अन्तर्गत लागू औषध सेवनकर्ताको खोज तलाश गरिने बताउँदै पुनः डीआईजी थपलिया,
9: लागू औषध ओसार पसार र सेवनमा घटनाहरू घट्नेछ। लागू औषध ओसार पसार गर्ने, जुन कारोबार गर्ने, भण्डारण गर्नेलाई चाहिँ हामीले कानून बमोजिम नियन्त्रण लिएर मुद्दा अनुसन्धान गरेर कारवाही नै गर्छौँ। यो अहिले हामीले चाहिँ सेवनकर्ताहरूलाई चाहिँ अलिकति फोकस गरेर उनीहरूलाई खोजेर विभिन्न पालिकाहरूमा, गाउँ गाउँमा, टोल टोलमा पनि यस्ता व्यक्तिहरू हुन सक्ने हुनाले त्यस्तो ठाउँमा पनि हामीले चाहिँ खोजतलास गर्छौँ। विभिन्न प्रहरी निकायहरू मार्फत चाहिँ खोजतलास भइरहेको छ। उनीहरूलाई त्यसरी खोजिसकेपछि, त्यसरी फेला पारेपछि उनीहरूलाई उपचार गर्ने, सुधार गर्ने, निगरानीमा राख्ने, कुनै स्थानमा राख्नुपर्ने त्यो अनुसार राख्ने, स्थानीय सरकारले चाहिँ उपचार तथा सुधार केन्द्रमा राख्नको लागि आवश्यक पहल गर्ने, सहयोग गर्ने, समन्वय गर्ने, परिवारले चाहिँ उनीहरूको खर्च तिर्न नसक्ने अवस्था छ भनेदेखि चाहिँ स्थानीय पालिका, स्थानीय सरकारले चाहिँ सहयोग गर्ने भन्ने हिसाबले चाहिँ सुधारको कार्यक्रमहरू, अभियान सञ्चालन हुन्छ।
8: लागू औषध सेवनकर्ताको संख्या वृद्धिका कारणले समाजमा अपराध बढ्नुका साथै घर परिवारमा अनेकन समस्याहरू ल्याउने भएकाले यस अभियानलाई प्रभावकारी किसिमले सञ्चालन गर्न जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुरधाम।
1: पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैले सञ्चालन गर्ने गरी तयारी शुरू गरेको छ। उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने आदेशपछि कोषले नै धर्मशाला सञ्चालन गर्ने तयारी गरेको कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले उपत्यकाका विभिन्न स्थानमा सड़कमा माघी खाई हिँड्ने सयौंजना नागरिकको उद्धार गरिएको जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी मार्फत रहेका जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी इकाईहरूले हिजो साँझ 7 बजेसम्म सञ्चालन गरेको अभियानमा सड़कमा माघी खाई हिँड्ने व्यक्तिहरूको उद्धार गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीहरूले चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्ध विरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले उक्त टिप्पणी गर्नुभएको हो।
10: वाउ, राज, कस्तो राम्रो जुत्ता लगाएको
11: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
11: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
11: एकपटक दङ्गालीबाट किनेर हेर न
10: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
11: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
13: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
14: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
11: प्रोप्राइटर सोमराज रैदास
15: सम्पर्क फोन नम्बर 0825367775
11: सम्पर्क नम्बर 98478673
16: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
17: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
18: किराले खाएको दाँत निकाल्ने
13: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
18: खाली ठाउँमा दाँत राख्ने
13: दाँतको जरैदेखि उपचार गर्ने
18: भएको दाँतमा खुलो राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा
13: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
19: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि
17: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53
20: आया, मम्मी मम्मी दाँत दुख्यो
21: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
22: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
23: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
21: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
23: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
17: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
24: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
25: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
23: सम्पर्क फोन नम्बर 082-595-222
21: सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
26: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
27: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
26: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
13: शुद्ध महका लागि कहाँ जाने त
28: ल घोराही सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
13: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
23: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
25: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
23: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
29: खुसीको खबर खुसीको खबर खुसीको खबर
17: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
29: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
0: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
6: सक्कु जे लौ खबर सुने।
5: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनी कनक सेवा मा।
6: आप बेराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाई नी पर्ना।
5: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
6: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा।
5: ओपीडी सेवा, भर्ना सेवा,
6: सक्कु मेरिक ऑपरेशन सेवा,
5: आईसीयू सेवा, रेडियोलोजी सेवा,
6: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
5: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग। संपर्क फोन नंबर 97090-65225
6: 082-591-101
5: 591-102
6: 082-591-103
5: 591-104 और 591-105।
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
8: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा फुल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
7: नोट: अशक्त, वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
8: सम्पर्क मोबाइल नम्बर 98578-44-722 98578-35-060। सम्पर्क सिभिल फर्मा घोराही 15 सडक विभाग रोड दाङ।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
15: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
15: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू:
15: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
15: जापानिज सुशी तालिम,
9: र वेट्रेस,
15: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू:
15: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
15: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
15: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
9: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
15: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
30: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
1: उपचार हुने रोगहरू
30: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
1: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
30: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
1: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
30: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
1: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
30: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामी दुई प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरू माझ आइसकेका छौं आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radioMP.org लगइन गरी संसारभरि सुन्न सकिन्छ कार्यक्रम समता महिला समानताको पक्षमा सञ्चालित कार्यक्रम हो सामान्यत यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनका पक्षमा गरिएका कार्य जनआवाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ कार्यक्रम समताको यो विशेष अंकमा हामी फेरि पनि समाजभित्रका त्यस्ता वास्तविक कथाहरूलाई लिएर आएका छौं जसले परम्परागत सोचलाई चुनौती दिँदै नयाँ सम्भावनाहरूको ढोका खोलिरहेका छन् कार्यक्रम सदैव झैं आज पनि महिला सशक्तिकरण समान अवसर र सामाजिक न्यायका विविध आयामहरूलाई केन्द्रमा राखेर प्रस्तुत गरिँदैछ आजको श्रृंखला विशेष रूपमा निर्माण क्षेत्रमा काम गर्ने महिलाहरूको जीवन संघर्ष र सफलताको कथामा केन्द्रित छ हामीले विभिन्न निर्माण स्थलहरूमा कार्यरत महिला मिस्त्रीहरूको आवाज संकलन गरेका छौं ती महिलाहरू जसले आफ्नो चुलो चौकोबाट बाहिर निस्केर इट्टा सिमेन्ट र ढुङ्गासँग आफ्नो भविष्य निर्माण गरिरहेका छन् आजको कार्यक्रममा हामी सुनाउनेछौ कसरी ती महिलाहरूले परम्परागत सामाजिक भूमिकालाई पार गर्दै आजको समता कार्यक्रममा हामी फेरि पनि समाजका ती आवाजहरूलाई स्थान दिँदैछौ जसलाई लामो समयसम्म मौन राखिएको हुन्छ तर जसको मौनताभित्र असाधारण शक्ति लुकेको हुन्छ शक्ति जसले केवल घरको भित्ता होइन समाजका सोचका संरचनाहरूलाई पनि पुनर्निर्माण गरिरहेका छन् आजको विषय सामान्य छैन यो केवल श्रमको कथा होइन केवल निर्माणको कथा होइन यो आत्मनिर्भरता आत्मसम्मान र आत्म पहिचानको कथा हो हामी आज भेट्दैछौ ती महिलाहरूसँग जसलाई प्राय हामीले घरभित्रै सीमित भनेर परिभाषित गर्यौं तर जसले आफ्नो हातमा इट्टा सिमेन्ट र मेहनत लिएर घर मात्र होइन आफ्नो भविष्य पनि निर्माण गर्न थालेका छन् निर्माण स्थलहरू जहाँ पसिना बग्छ जहाँ फलाम र ढुङ्गासँग जीवन संघर्ष गर्छ त्यही आज महिलाहरू पनि उभिएका छन् उनीहरू मिस्त्री बनेका छन् केवल कामका लागि होइन विश्वासका लागि कुनै औपचारिक डिग्री नभए पनि उनीहरूसँग छ अनुभवको शिक्षा संघर्षको प्रमाण पत्र र आत्मबलको अटुट परिचय समाजले जसलाई कहिलेकाहीँ कमजोर ठानेको थियो आज त्यही हातहरूले भवन उचालिरहेका छन् उनीहरू केवल मजदूर होइनन् उनीहरू त परिवर्तनका शिल्पी हुन् उनीहरूको कथा उनीहरूको जीवनले हामीलाई सम्झाउँछ शिक्षा मात्र होइन अवसर र पहुँच पनि समान हुनुपर्छ आजको समतामा हामी सुन्नेछौ ती आवाजहरू जो धुलो घाम र संघर्ष बीच पनि मुस्कुराइरहेका छन् उनीहरूको कथा केवल व्यक्तिगत होइन यो सम्पूर्ण समाजको रूपान्तरणको संकेत हो आउनुहोस् हामी सुन्छौ ती महिलाहरूलाई जसले जीवनलाई आफैले इट्टामा ढालेका छन् र सपनालाई आफ्नै हातले उठाएका छन् नेपालको सामाजिक इतिहासलाई नियाल्दा श्रमको परिभाषा लामो समयसम्म एकतर्फी ढंगले निर्माण गरिएको देखिन्छ शारीरिक श्रम भारी काम निर्माण कार्य वा प्राविधिक मिस्त्रीको भूमिकालाई प्राय पुरूषसँग मात्र जोडेर बुझ्ने चलन गहिरो रूपमा स्थापित थियो महिलालाई घरायसी जिम्मेवारी स्याहार सुसार र खेतीपातीको सीमित घेराभित्रै राखेर हेर्ने सामाजिक दृष्टिकोण अझै पनि पूर्ण रूपमा समाप्त भएको छैन तर पछिल्ला वर्षहरूमा यही परिभाषा क्रमशः परिवर्तन हुँदै गएको छ र त्यस परिवर्तनको सबैभन्दा स्पष्ट र जीवन्त दृश्य निर्माण स्थलहरूमा देख्न थालिएको छ आज नेपालका सहरदेखि गाउँसम्म फैलिएका भवन निर्माण साइटहरू केवल संरचना निर्माण गर्ने ठाउँ मात्र होइनन् ती सामाजिक परिवर्तनका प्रयोगशाला पनि बनेका छन् त्यही बालुवा इट्टा सिमेन्ट ढुङ्गा र फलामसँग संघर्ष गर्दै महिलाहरू पनि बराबरीमा काम गरिरहेका छन्। उनीहरू केवल उपस्थित मात्र होइनन्, सक्रिय, सक्षम र निर्णायक भूमिकामा देखिन थालेका छन्। निर्माण स्थलमा काम गर्ने यी महिलाहरूको यात्रा सामान्यतया सहज बाटोमा शुरू भएको हुँदैन। धेरै जसोको कथा आर्थिक बाध्यता, परिवारको जिम्मेवारी, श्रीमानको कमाई अपुगुनु वा जीवन चलाउने वैकल्पिक माध्यम खोज्ने आवश्यकताहरूबाट शुरू हुन्छ। शुरूमा उनीहरू मजदूरको रूपमा प्रवेश गर्छन्, तर समयसँगै उनीहरू दक्ष श्रमिक र कतिपय अवस्थामा मिस्त्रीको स्तरसम्म पुग्छन्। यो यात्रा केवल काम सिक्ने प्रक्रिया मात्र होइन, आत्मविश्वास निर्माण गर्ने प्रक्रिया पनि हो। निर्माण स्थलहरूमा उनीहरूको काम अत्यन्तै विविध हुन्छ। बिहानदेखि साँझसम्म उनीहरू बालुवा बोकेर ल्याउँछन्, इट्टा सार्छन्, सिमेन्ट मिसाउँछन्, गाह्रो लगाउँछन्, प्लास्टर गर्छन् र कहिलेकाहीँ डिजाइन अनुसार संरचना मिलाउने काममा पनि सहभागी हुन्छन्। यो काम शारीरिक रूपमा अत्यन्तै कठोर हुन्छ। घामको तीव्रता, वर्षाको चिसोपन, धुलो र प्रदूषण अनि लगातार लामो समय उभिएर वा झुन्डिएर काम गर्नुपर्ने बाध्यताले शरीरलाई थकित बनाउँछ। तर यी सबै कठिनाईका बावजुद उनीहरूको उपस्थिति निरन्तर बढ्दो छ। महत्वपूर्ण कुरा के हो भने यी मध्ये धेरै महिलाहरू औपचारिक शिक्षा प्राप्त गरेका हुँदैनन्, तर उनीहरूको कार्यस्थल नै उनीहरूको वास्तविक विद्यालय बनेको हुन्छ। उनीहरूले सिकेको सिप किताबबाट होइन, जीवनबाट आएको हुन्छ। अनुभवको माध्यमबाट प्राप्त दक्षता उनीहरूको सबैभन्दा ठूलो सम्पत्ति बनेको हुन्छ। कुनै औपचारिक प्रमाणपत्र नभए पनि उनीहरूको कामले उनीहरूको क्षमता प्रमाणित गर्छ। सामाजिक दृष्टिकोणबाट हेर्दा निर्माण क्षेत्रमा महिलाहरूको सहभागिता केवल रोजगारीको विषय होइन, यो गहिरो संरचनात्मक परिवर्तनको संकेत हो। परम्परागत रूपमा महिलाहरूलाई घर सम्हाल्ने व्यक्ति भनेर सीमित गरिएको भूमिकालाई उनीहरूले विस्तार गर्दै घर निर्माण गर्ने शक्तिको रूपमा आफूलाई स्थापित गर्न थालेका छन्। यसले लैंगिक भूमिकाको पुरानो विभाजनलाई प्रश्न गर्छ र नयाँ समतामूलक सोचलाई जन्म दिन्छ। तर यो परिवर्तन सहज र बिना अवरोध आएको होइन। निर्माण स्थलमा कार्यरत महिलाहरूले अझै पनि विभिन्न प्रकारका चुनौतीहरू सामना गर्नुपर्छ। सबैभन्दा प्रमुख चुनौती भनेको त ज्यालामा हुने असमानता हो। धेरै ठाउँमा एउटै काम गरे पनि महिलाहरूलाई पुरुष भन्दा कम पारिश्रमिक दिइने प्रवृत्ति अझै पनि पूर्ण रूपमा समाप्त भएको छैन। यसका साथै कार्यस्थलमा सुरक्षा अभाव, स्वास्थ्य जोखिम, उचित आरामको अभाव र कहिलेकाहीँ सामाजिक हेलाको दृष्टिकोणबाट पनि उनीहरूले निरन्तर भोगाई झेल्नुपर्छ। कतिपय अवस्थामा उनीहरूलाई मजदूरी गर्ने महिला भनेर हेर्ने दृष्टिकोण अझै पनि समाजमा विद्यमान छ, जसले उनीहरूको आत्मसम्मानमा असर पार्न सक्छ। तर यी सबै अवरोधका बीच पनि उनीहरूले आत्मबल कमजोर बनाएको पटक्कै देखिँदैन, बरु समयसँगै अझै बलियो बन्दै गएको देखिन्छ। आर्थिक रूपमा हेर्दा निर्माण क्षेत्रमा महिलाहरूको सहभागिताले परिवारको जीवन स्तरमा पनि प्रत्यक्ष प्रभाव पारेको छ। उनीहरूको कमाईले बाल बालिकाको शिक्षा, स्वास्थ्य, खाना, कपडा र दैनिक आवश्यकताहरू पूरा गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ। समाजमा अहिले क्रमशः एउटा बुझाइ विकास हुँदैछ, श्रम कुनै लिङ्गको विशेषाधिकार होइन, काम गर्ने क्षमता, शरीरको शक्ति, इच्छा, अवसरमा निर्भर हुन्छ, लिङ्गमा होइन। यही चेतना विस्तार हुँदै जाँदा निर्माण स्थलमा महिलाहरूको उपस्थिति अब सामान्य होइन, सामान्य भन्दै गइरहेको छ। यदि हामी कुनै पनि नयाँ भवनको अगाडि उभिन्छौँ भने हामी प्राय त्यसको सुन्दरता, डिजाइन र संरचनाको मजबुती देख्छौँ, तर त्यो भवन पछाडि रहेका हातहरूको कथा प्राय अदृश्य रहन्छ। ती हातहरूमा पनि धेरै पुरुषसँगै महिलाहरूका हातहरू पनि छन्। ती हातहरूले उठाएको इट्टा, मिसाएको सिमेन्ट र बनाएको गाह्रो नै आजका आधुनिक संरचनाहरूका आधार हुन्। निर्माण स्थलका यी महिलाहरू केवल श्रमिक होइनन्, उनीहरू सामाजिक रूपान्तरणका मौन अभियन्ता हुन्। उनीहरूको यात्रा केवल व्यक्तिगत उन्नतिको कथा होइन, यो सम्पूर्ण समाजको परिवर्तनशील चेतनाको प्रतिबिम्ब हो। आज उनीहरू घरभित्र सीमित महिलाको परिभाषाबाट बाहिर निस्केर समाज निर्माण गर्ने शक्तिको रूपमा स्थापित भइरहेका छन्। आफ्नो आत्मनिर्भरता, आत्मसम्मान र समानताको नयाँ संरचना पनि निर्माण गरिरहेका छन्, जसको जग उनीहरूको पसिना, धैर्यता र अदम्य साहसले बलियो बनाएको छ। श्रोता, हामी कार्यक्रम समता रेडियो मध्यपश्चिम 91.4 बाट बोलिरहेका छौ। हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्दै हुनुहुन्छ शालिग्राम। अबको यस खण्डमा हामी तपाईहरूलाई प्रत्यक्ष रूपमा लिएर जाँदैछौ निर्माण स्थलका ती दृश्यहरूमा जहाँ इट्टा, सिमेन्ट र धुलो बीच पनि जीवनका सपना बोकिरहेका महिलाहरू छन्। हामीले आजको कार्यक्रममा संकलन गरेका छौ केही विशेष आवाजहरू, ती महिलाहरूका जो परम्परागत रूपमा घरभित्र सीमित भए पनि आज निर्माणको कठोर संसारमा आत्मनिर्भर भएर उभिएका छन्। कतै त थकान छ, कतै संघर्ष छ, तर त्यसभित्र आत्मविश्वासको उज्यालोपन पनि छ। ती महिलाहरूले हामीलाई देखाउँदैछन् श्रम कुनै लिङ्गमा सीमित हुँदैन त क्षमता अवसर पाएपछि आफै उजागर हुन्छ। अब आउनुहोस् सुनौ निर्माण स्थलका ती सजीव कथाहरू, ती वास्तविक आवाजहरू जसले समाजको सोच बदल्ने शक्ति बोकेका छन्।
1: धन्यवाद। जगमनिया कुमारी चौधरी
2: अनि घर कहाँ हो?
1: देउखोली। हेरै भयो मैले सिकेको त पहिला 18-19 वर्ष, म त 40।
2: कहाँ सिक्नुभयो तपाईँ यस्तो काम?
1: यो काठमाडौँमा।
2: कसले सिकायो तपाईँलाई काठमाडौँमा?
1: इन्जिनियरहरू बनाउने। हजुर, पहिला लेबर भएर अनि पछि त्यो सिक्दा सिक्दै मिस्त्री काम सिकेँ। सानै थिएँ त्यति बेला, धेरै वर्ष गरिनँ म त लेबर। अब सिक एउटा सिक्न पर्यो भनेर बिस्तारै बिस्तारै सिक्दा सिक्दै त्यसमा त मिस्त्रीहरूसँग गर्दा गर्दै अनि ठेकदारले कर्मी कम्ती ल्याइदियो अनि त्यस्तै सिकेको। गर्दा गर्दै ढोका किन बोक्छेस यो गाह्रो लगा भने अनि त्यही ठेकदारले डर त लाग्छ डर लाग्छ अनि सिक्दा सिक्दै पछि लाग्दैन। सिकिसकेपछि घन्टी अब एक दुई सुटा छोड्नु पर्छ, त्यही हो अब जोइन कटाउने बराबर मसला बोज्छ नि त्यही राम्रै छ। पहिला लेबर गर्दाखेरि ज्याला कम थियो अनि बिस्तारी गर्दाखेरि अलिक बढ्यो, अहिले त 1000। पहिला लेबर गर्दाखेरि 400-450 दिन्थ्यो। राम्रो हुन्छ, ल्याउँछ पैसा, चलाउनु सजिलो हुन्छ। अहिले तालिम पनि गरेको, तालिम त सिटीबिटीबाट आथ्यो अनि त्यही पठार गरेर त्यही दाङ देउखोरी 20 महिलाले गर्ने काम थुप्रै हुन्छ तर यही सजिलो लाए गरिरहेको बानी। त्यही भएर यसैमा हालेको यही सजिलो लाग्छ। पहिला त घरमै बसिन्थ्यो, त्यो गर्न सकिन्छ तर यसैमा हिँडिरहेको पहिला, त्यही भएर यसैमा फाइदा लाग्यो। पहिला त डर लाग्थ्यो, अब त गरिरहेको बानी अहिले लाग्दैन। नसिकेपछि डर लाग्छ, सिकिसकेपछि डर लाग्दैन।
3: उहाँसँगै मिलेर मैले म जो पनि काम गरेँ सिकेँ उहाँसँगै बसेर, र उहाँले चाहिँ उहाँसँग जस्तै मैले कम्पिटिसन लिएँ जस्तो भयो अहिले बुझ्दाखेरि, उहाँलाई मैले चाहिँ बहुत धेरै तरिकाले मैले साथ दिएँ अगाडि बढेँ, तर उहाँले अहिले मलाई साथ दिनु भएन। म एक्लै चाहिँ जुन उहाँले छोडेको घरहरू चाहिँ मैले एक्लै दिन रात खटेर मिस्त्रीहरूसँग रातमा भनेर म खटेर अगाडि बढिरहेको छु। उहाँले कुन तरिकाले मलाई साथ नदिनुभएको त्यसमा चाहिँ पछि दिन्छु। त्योभन्दा उहाँले जुन ठेक्का लिएर दुईजना बुढाबुढीले मिलेर ठेक्का लिएर अगाडि बढ्दाखेरि सबै कामदारहरू चाहिँ यही ठाउँको, अब पछि उहाँले अटोमेटिक कसरी बिगार्नु भयो त्यो हामीलाई पनि थाहा भएन। मैले चाहिँ उहाँलाई चाहिँ विश्वास गरेर सबै बिगार मैले सुनेको थिएँ, तर कसरी बिगार्नु भयो त्यो उहाँले मलाई पनि हेल्पसेयर गर्नु सक्नु भएन। मैले पनि उहाँलाई कस्तो कुरा मैले बुझ्न यस्तो गरौँ उस्तो गरौँ भन्दा पनि उहाँ चाहिँ मदेखि टाढा टाढा हुनुभयो।
1: हामीले घरको ठेक्का लिँदाखेरि चाहिँ
3: रेट चाहिँ करममा रेट चाहिँ हेरी हेरी हुन्छ। कसैले चाहिँ अब सस्तो गरिदिएर उयो अनुसारको मिस्टेक लगाइदिएर खोल्छ, मैले चाहिँ एक दुई पैसा बढी नै लिने राम्रो काम लिने सबैभन्दा ठुलो कुरो फिनिसिङ राम्रो हुन्छ।
4: अब उहाँको गाउँको दाजुभाइहरूले गर्नुहुन्थ्यो क्या, होइन सरदारहरूले गर्नुहुन्थ्यो यो काम उहाँहरूले चाहिँ, किनभने यो एकदम धेरै चाहिँ धेरै बजेट आयो, थोरै काम गर्ने धेरै उहाँहरूले यो घुसघुस खाने बाहिरदेखि भित्रसम्म सबैजनाले लागेको हुनाले चाहिँ यो काम चाहिँ हामी आफै गर्नुपर्छ, आफ्नो ठाउँको काम आफै राम्रो बनाउनु पर्छ होइन। किनभने हाम्रो यहाँनिर खोलामा यो फुटबल फिल्ड पनि थियो कि, बनाएर एक दुई वर्षभित्रमा त्यो फुटबल फिल्ड पनि धन्यो, घुसहरू दिएको छैन। हामी आफै महिलाहरू एउटा घर चलाउने हामी एउटा नारी भएको हुनाले हामीले मिसिनेरी वाल पनि हामी आफै जानी नजानीकन सिक्दैछौ बनाउँदैछौ। महिलाले यो गर्नु सक्दैन, किन सक्दैन? हामी के घरमा सिर्फ गाई भैँसीलाई घाँसपात गरेर चुला चौका मात्रै गरेर बस्नु त हाम्रो छैन। हामी पनि महिलाहरूले चाह्यो भने जे पनि गर्न सकिन्छ, तर यसमा हामीहरूले चाहिँ
5: सबै महिलाहरू मिलेर ल हामीहरू यसमा गर्नुपर्छ र हाम्रो यहाँ सर प्रशान्त भान्जाहरूले पनि हामीलाई साथ सहयोग दिनुभयो र तपाईँहरूले गर्न सक्नुहुन्छ, महिलाहरूले चाहे भने जे पनि गर्न सक्नुहुन्छ भनेर हामीहरूले यो मिसनरी वर्कको लागि हामीले कुनै पनि पुरुषहरूलाई चाहिँ राखेको छैनौँ।
6: मैले यो काम गरेको अस्ति पुसमा 3 पुगेर 4 लाग्यो, यही मिस्त्री गरेको चाहिँ त्यति भयो, ज्यामी गरेको सबै गर्दा त 5-6 वर्ष भइसक्यो, नानी सानो हुँदादेखि गरेको, 3 महिनाको नानी हुँदादेखि गरेको यो काम, अनिवार्य काम गरेको, अनि बिराम भएर नसकेर रङमा गऱ्यो, अनि अहिले रङमा गरिसकेपछि रङमा त्यति काम नपाएपछि फेरि यही ज्यामी काम गरेर अनि मिस्त्री गाह्रो त गाह्रो हुन्छ, गाह्रो भए पनि अब घर समस्याले भनौँ न वाल लाउन आउँछ, प्लास्टर गर्न आउँछ, प्लास्टरमा चाहिँ बुट्टामा सबै चाहिँ आउँदैन, फलेक बुट्टा र इँटा बुट्टाहरू पनि काटेर अनि डन्डीहरू बाँध्ने काम गर्छु, अनि रङमा पुटिङ ताने छैन, अरू सहायता चाहिँ गरेको छु मैले, धेरै गरेँ ह्यान्डिकमा चाहिँ अलिअलि गऱ्यो, त्यहाँनिर हो नि यस्तो म सानै उमेरको थियो 16 वर्षको, बिहे गरेर नराटिकन भन्नुभयो त बिहे गरेर आएको यतै बस यतै होइन उताबाट भागेर डाइरेक्ट काठमाडौँ आएको, अहिले त नानी र म मात्रै हो, श्रीमान त हुनुहुन्छ तर छुट्टेको जतिकै सँगै हुनुहुन्छ, यस्तो हुन्छ म अब जहाँ पनि त्यही काम गर्नु धेरै गाह्रो छ, मलाई चाहिँ मेरो भाइ छ अनि त्यही भाइले सपोर्ट भनौँ न साथ दिएर म मिस्त्री सिक्न पाएको हो, त्यो नचिनेको यताउतामा चाहिँ गाह्रै छ, छोरी मान्छे भनेपछि अलिकति मान्छेहरूले नै अलिकति नराम्रो नेपाली आफ्नो दुःख गरेर खाए पनि अलिकति सोच्ने मान्छेहरू चाहिँ हुँदो रहेछ, मैले यो कुराहरू आफूले रेल भोगेको छु होइन, त्यो भएर अनि मैले चाहिँ मेरै भाइ छ भाइले सिकाएको, दिदी अब तिमी म बिरामी थियो काम गर्दाखेरि मलाई बिरामी भएर काम गर्नै नसक्ने सम्म भयो पेट दुख्ने, अनि त्यो भए चाहिँ अनि

0: गर्दा चाहिँ म तल हुने हो कि होइन, अब म चाहिँ यति पढेछ म यो ज्यान्छ मलाई चाहिँ मान्छेले खिच्याउने हो कि त्यो नसोच्नु होला। म चाहिँ भन्छु सबैजनालाई काम भनेको आफूले जे गर्न सजिलो हुन्छ जे गर्दा राम्रो हुन्छ आफूलाई त्यही गर्नु। मलाई चाहिँ यही ठिक लाग्यो किनभने अरू काममा कमाइ थोरै हुन्थ्यो, यसमा अलिकति दुवा गरे हुन्छ कमै हुन्छ। महिनामा अब ज्यानीले नि कमाउँछ 30,000, मिस्त्रीहरूले 45,000 कमाउँछ। विदेश जानु पर्दैन नेपालमा, तर रेगुलर नभए पनि नआतिनु होइन। म यही भन्छु सबैजनालाई काम गर्न नलजाउनु, काम सानो ठुलो हुँदैन।
1: नमस्कार, मेरो नाम लीला चौधरी, मेरो 15 वर्ष हो। त्यो काम गर्दाखेरि अब ठिकै हुन्छ, कोही बेला चलिरहेछ सुस्त बिस्ती। पहिला लेबर काम गरेँ मैले, 80 रुपियाँ ढेरी थियो त्यतिखेर। 80 रुपियाँ ढेरी हुँदाखेरिसम्म काम गर्न लगाएको, अहिले मेरो मिस्त्री काम गर्न लगाएको 15 वर्ष भयो, लेबरसँग काम गर्न लगाएको 20 वर्ष भयो। मिस्त्री काम गरिरहेको छु, लेबर काम त कति गरेँ कति धेरै भयो, लेबर काम गर्नुभएको आजभोलि अब मिस्त्री कामको त झ्यारी पनि दिनु भयो, पहिला त थोरै पनि थियो। अहिले म 39 सालको हुँदैन, लेबर काम गर्दाखेरि मिस्त्री काम गर्दा त धेरै फरक हुन्छ नि। अब लेबर काम गर्दाखेरि गिटी बाल्लो बोक्नु पर्छ अनि मसला बनाउनु पर्छ, मिस्त्री काम गर्दाखेरि अब लेबर भाइहरूलाई हराउन पनि पाइयो अनि यस्तो गर्नुहोस् उस्तो गर्नुहोस् भनेर काम हराउन सिकाउनु पाइयो। त्यो लेबर काम गर्दाखेरि त धेरै गाह्रो हुन्थ्यो नि त, अब बाल्लो चाल्नु पर्थ्यो अनि इट्टा बोक्नु पर्यो अनि मसला बनाएर मिस्त्रीहरूलाई पुर्याउन पर्यो अनि 2 फ्ल्याट 3 फ्ल्याट माथि पनि बोकेर मसला बनाउनु पर्थ्यो, इट्टा बोकेर लग्नु पर्थ्यो, धेरै गाह्रो हुन्थ्यो। अब मिस्त्री काम गरेपछि त अब उनले बनाएको मसला हान्ने हुन्छ अनि सबै यस्तो यस्तो गर्नु भाइ भनेर सिकाएपछि तिहारले पनि गर्नुहुन्छ अनि म अलिकति ढिलै नै आउँछु काममा, त्यही भएर सबै गरिराखेर चलिरहेको छ। खाना बनाएर ल्याएर आउनु हुन्थ्यो, आज भोलि अब बुहारी छ र अलि बुहारीले खाना साना बनाउने, खानाभरि बिहान बनाउनु पर्दैन साँझ पनि बनाउनु पर्छ। खुसी नै छ नजासम्म छोराहरू मेरो मम्मीले यस्तो मेहनत गरेर यस्तो यस्तो गरेको छ भनेर छोराहरूले पनि अलिकति सम्झौता लिने गर्छन्। अब हामी कमाउने भयौँ भने अनि मेरो मम्मीलाई अलि सुख होला भनेर भन्छन् छोराहरूले। अब हामीले गरे अब धेरै पढाए अनि लेबर काम गरेर पनि धेरै पढाउनु, अब हाम्रो भविष्य बनाऊ मैले पनि भन्छु। अब जति गर्ने हामीले गरिसक्यौँ, अब तिमीहरूको हातको कुरो छ, अब आफै गर आफै खाऊ भनेर भन्छु मैले पनि। हुन्छ, अब जुन गर्ने कुरो अब बाटो देखाइ दिइसकेका छौँ हामीले, होइन कोमा घरको समस्या भएपछि आफै बुद्धि आउने रहेछ नि समस्याहरू भएपछि, अनि कताबाट काम गरेर ल्याउँ कताबाट के गरौँ अनि के कस्तो गरेपछि कस्तो होला भनेर सोच आउने रहेछ। अब घरमा बसेर के गर्ने त, काममै गएपछि फाइदा हुन्छ भनेर काममै हिँड्ने। अहिले एउटा 3 कोठाको घर बनाएको छु, हजुर यही काम गरेरै नै, दुईजनाले यही काम गरेर पहिला जग्गा किन्यौँ, जग्गा किनेपछि घर बनाएको छु मैले, 3 वर्षमा घर बनाएको छु। खर्च न फाल्तुमा खर्च नगरेपछि अनि हराइसिएको कामको लागि पैसाहरू बचत गरेर राखेपछि सकिने रहेछ, मान्छेहरू देश विदेश गएर कमाएर पनि ल्याएर अब उही जग्गा जिमिन जोड्ने नै घर बनाउनै हुन्छ। दुईजनाले काम गरेर सानो सानो बाबुहरू थिए, त्यो बाबुहरूलाई पनि घरमै छोडेर कस्तो दुःख गरेर मेहनत गरेर कमाएर अहिले घर सानो तिनो घर बनाइराखेर जे होस् ठिक ठिकै चलिरहेको, मत मैले हारेन। दिदी बहिनीहरू म गल्ती छैन भने अरूलाई भनेर पनि के हुन्छ र अनि भनेर म पनि त्यस्तो म त्यस्तो नराम्रो काममा पनि झरेन, म आफ्नै लेभलमा काम चलिरहे राखिरहे गरिरहे त्यति गर्दा गर्दै म अब यसलाई हिँड्नसम्म आइपुगेछु। त्यतिखेर हुँदैन अनि लेबर काम गर्नु बाहेक अरू केही थिएन, कि अर्काको घरमा भाँडा मार्न जानु पर्यो, लेबर टिपुवा काम गर्न जानु पर्यो। काम भनेको कि खेतीपातीमै हो गर्ने किसानीहरूलाई हो कि भने यही लेबरै काम त हो नि त, बजारको ठाउँमा बसेपछि त। त्यही भएर अब मैले सोचे मान्छेले जति नराम्रो व्यवहार गरे पनि, तर मैले नराम्रो व्यवहार कसैलाई नराम्रो नजरले पनि कसैलाई हेरेन, अब तिनीहरूले नराम्रो नजरले हेरे पनि म आफ्नो बाटोमा हिँडिरहे, उहाँहरूले भनिरहनु भयो म आफ्नो बाटोमा हिँडिरहे। ससुराहरूको कमाइ पनि केही थिएन, छुट्टिँदाखेरि केही पनि दिनु भएन मलाई, अनि सबै अहिले आफ्नै कमाइले जोडिरहेको छन्।
2: श्रोता, यति बेर हामीले सुनायौ निर्माण स्थलमा कार्यरत महिलाहरूका केही सजीव आवाजहरू। यी आवाजहरू सुन्दा केवल श्रमको कथा मात्र होइन, जीवनको संघर्ष, आत्मनिर्भरता र परिवर्तनको गहिरो अनुभूति हामीले पक्कै पनि महसुस गर्यौं होला। हामी कार्यक्रमको अन्तिम खण्डमा आइपुगेका छौ। हाम्रो समाजमा सामाजिक न्याय र महिला मुक्ति एवं महिलाको प्रतिष्ठाको लागि आफ्नो क्षेत्रबाट धेरै महिलाहरूले योगदान दिनुभएको छ। त्यस्ता महिलाहरू हाम्रो लागि सधैँ प्रेरणाको स्रोत हुनुहुन्छ।

0: छ। आज हामी त्यस्तै प्रेरणादायी व्यक्तित्व मीरा राईको चिनारी प्रस्तुत गर्दैछौ। मीरा राईको जन्म विक्रम सम्वत 2046 साल सन् 1990 जुलाई 31 तारिकमा नेपालको भोजपुर जिल्लामा भएको हो। उनी ग्रामीण पहाड़ी र अत्यन्तै साधारण पारिवारिक पृष्ठभूमिबाट हुर्किएर आइन्। बाल्यकाल उनको सहज थिएन। गरिबी, अवसरको कमी र कठिन पहाड़ी जीवनशैली बीच उनी हुर्किएन। सानै उमेरदेखि नै उनी शारीरिक रूपमा सक्रिय, साहसी र संघर्षशील स्वभावकी थिइन्। पढ़ाईको अवसर सीमित भए पनि जीवनको कठिनाईले उनलाई बलियो बनायो। मीरा राईको जीवनमा ठूलो परिवर्तन तब आयो जब उनले सशस्त्र द्वन्द्वकालमा बाल्य उमेरमै घर छोडेर बाहिरी संसारमा प्रवेश गर्नु पर्यो। त्यो कठिन समयले उनलाई धेरै चुनौतीपूर्ण अनुभवहरू दियो जसले पछि उनको व्यक्तित्वलाई अझै मजबुत बनायो। शान्ति प्रक्रियापछि उनले सामान्य जीवनमा फर्किएर आफ्नो बाटो खोज्न थालिन्। यही क्रममा उनले खेलकुदप्रति रुचि देखाउन थालिन्। मीरा राईको खेलकुद जीवन शुरूआत नेपाली सेनाको तालिम र खेलकुद कार्यक्रमबाट भएको हो। त्यही उनले दौड़मा आफ्नो असाधारण क्षमता देखाइन्। पछि उनले ट्रेल रनिङको कठिन र चुनौतीपूर्ण विधामा प्रवेश गरिन्। पहाड़, जंगल, उकालो, ओह्रालो र कठोर भूभूभागमा दौड़िने यो खेलमा उनले असाधारण प्रदर्शन गरिन्। उनको प्राकृतिक सहनशीलता, गति र मानसिक दृढताले उनलाई छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा चिनायो। मीरा राईले विश्वका प्रतिष्ठित अल्ट्रा ट्रेल रेसहरूमा उत्कृष्ट प्रदर्शन गर्दै धेरै उपाधिहरू जितेकी छन्। उनले नेपालको नाम अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा पनि उच्च बनाएकी छन्। उनको संघर्ष र सफलताको कारण उनलाई विभिन्न अन्तर्राष्ट्रिय सम्मानहरू पनि प्राप्त भएका छन् जसले उनलाई केवल खेलाड़ी मात्र होइन प्रेरणाको प्रतीक बनाएको छ। मीरा राईको जीवन केवल खेलकुदको कथा होइन, यो संघर्ष, पुनर्स्थापना र आत्मविश्वासको कथा हो। उनले देखाएकी छन् कठिन परिस्थिति जीवनको अन्त्य होइन, नयाँ शुरूआत हुन सक्छ। ग्रामीण पहाड़बाट उठेर विश्वस्तरीय खेलाड़ी बन्न सकिन्छ भन्ने उदाहरण उनी स्वयं हुन्। उनको जीवनले हजारौं महिलाहरूलाई प्रेरित गरेको छ सपना देख्न, संघर्ष गर्न र आफ्नो क्षमता प्रदर्शन गर्न। आजको समता कार्यक्रमको अन्त्यतर्फ आइपुग्दा हामी फेरि एकपटक ती सबै आवाज, कथा र अनुभूतिहरूलाई सम्झिनेछौ जसले आजको हाम्रो यात्रालाई अर्थपूर्ण बनायो। समाज परिवर्तन ठूलो भाषणले होइन, साना साना साहसिक कदमहरूले आउँछ। कुनै पनि महिलाले इट्टा बोक्दा, कुनै बालबालिकाको भविष्य सम्हाल्दा, कुनैले साहित्य लेख्दा वा कुनैले विश्वस्तरीय दौड़ जित्दा, यी सबै एउटै परिवर्तनका अलग अलग रूप हुन्। समता केवल कार्यक्रम होइन, यो एउटा सोच हो। समानता, सम्मान र अवसरको सोच, र आज हामीले सुनेका कथाहरूले यही सोचलाई अझै बलियो बनाएका छन्। अन्त्यमा कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधैँ स्वागत गर्नेछौ। त्यसको लागि पत्राचारको ठेगाना हो कार्यक्रम समता, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज, शहीद उमेश मार्ग, गोराईदान। तपाई हामीलाई रेडियो मध्यपश्चिमको फेसबुक पेज माध्यमबाट पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट सहयोग गर्ने शालिक रामलाई धन्यवाद दिँदै आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। हस्त, आजको तपाईँ हाम्रो साथलाई यही बिट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता, म सदीक्षा
1: अनि म शारदा,
0: विदा हुन्छौ। नमस्कार।
2: दाँत
3: छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
2: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
3: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
2: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
3: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
1: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-4-98-87-741।
11: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्य घण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत्र 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083 विद्यालयमा पनि हप्ताको दुई दिन बिदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयले पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप लाभ सञ्चालन गर्नुपर्नेछ। हिउँदे र बर्खे विदाको अवधि साबिकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ। स्वीकृत पाठ्यक्रम एवं निर्धारण गरिएका सिकाई उपलब्धिका आधारमा सिकाई व्यवस्थापन गर्न साप्ताहिक रूपमा शुक्रबार समुदाय एवं परिवारका क्रियाकलाप सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोग सँग सम्बन्धित बहु विषयमा आधारित परियोजना तथा प्रयोगत्मक कार्य दिन र आवश्यकता अनुसार प्रस्तुति गर्ने अवसर प्रदान गरिनेछ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एएससीमा नन ग्रेडेड अनुत्तीर्ण भएकाहरूका लागि आगामी असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एएससीको नतिजामा नन ग्रेडेड भएका 1,46,507 जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। यस वर्ष 2,84,160 विद्यार्थी ग्रेडेड उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिँदै उहाँले परीक्षामा 5,12,421 जना विद्यार्थीले परीक्षा फारम भरे पनि परीक्षामा भने 4,30,667 जना सहभागी भएको जानकारी दिनुभएको छ। ग्रेड वृद्धिका परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयले थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। बोर्डले एएससीको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गरेको छ। नतिजामा चित्त नबुझेमा पुनर्योगका लागि जेठ 1 गतेदेखि 7 गतेसम्मको समय निर्धारण गरेको जानकारी दिनुभएको छ। गत चैत्र 19 देखि 21 गतेसम्म सञ्चालित परीक्षाको नतिजा भने 29 दिनमा नतिजा सार्वजनिक गरेको थियो। थारू समुदायको परम्परागत मटावा बर्घर भलमनसा प्रथाको संरक्षण प्रवर्धन र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दाङमा आयोजना गरेको अन्तर्प्रदेश स्तरीय सम्मेलन सकिएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका दाङ बाँके बरदिया कैलाली कञ्चनपुर सुर्खेत कपिलवस्तु रूपन्देही र नवलप्रासी लगायत जिल्लाबाट करिब 1,000 मटवा बरघर भलमनसा तथा थारू अगुवाहरू सहभागी सम्मेलनले थारू जाति र थारू जाति प्रथाहरूको संरक्षणका लागि 4 समूह बनाएर छलफल गरेको थियो। सम्मेलनमा महत्वपूर्ण विषयमा छलफल भएको र यसले थारू समुदायमा रहेको प्रथालाई बचाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने मटवा बरघर भलमनसाका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र चौधरीले बताउनुभयो।
1: यो एउटा प्रथा हो, बडघर मलमनसा मटावा भनेको एउटा प्रथा हो र यो भूगोलको अवस्था हेरिकन यसको नामाकरण 3 थरीमा हामीले चाहिँ लिने गरेका छौं र यो जो प्रथाले चाहिँ अब जो समुदायमा समुदायलाई एकत्रित गर्ने, समुदायलाई संगठित गर्ने र समुदायका जो संस्कार संस्कृति रहन सहन पहिचान छ त्यसलाई चाहिँ सभ्यता छ त्यसलाई चाहिँ कायम राख्ने र यसलाई चाहिँ अब कायम राख्दै यो चाहिँ अब हिजोको अवस्थामा पनि यो बडघर भलमनसा मटावा प्रथा थियो र अहिले पनि छ र संगठित मात्रै नभएर चाहिँ अब कता कता हामीलाई लागिराखेको थियो कि हाम्रो संस्कार हाम्रो संस्कृति हाम्रो सभ्यता हाम्रो पहिचान कहीँ गुमिराखेको त छैन, कहीँ लोप हुने अवस्थामा त छैन। तसर्थ यो बडघर भलमनसा मटावालाई संगठित पारेर अझ यो चाहिँ हाम्रो चाहिँ संस्कार संस्कृति रहन सहन पहिरन वेशभूषा पहिचानलाई चाहिँ अब यसको संरक्षण सम्वर्धन र प्रवर्धन गर्नुपर्छ भन्ने ढंगले हामीले हिजो गरेको
0: दंगीशरण गाउँपालिका तीन चखुरा स्थित थारू सांस्कृतिक संग्रहालय परिसरमा दुई दिने थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटवा बर्गर भलमनसाको अन्तर प्रदेश स्तरीय सम्मेलन तथा अनुभव आदान प्रदान कार्यक्रमले थारू समुदायको संस्कार र संस्कृति संरक्षणका लागि विभिन्न अपील पनि गरेको छ। सम्मेलनपछि निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा स्वयं थारू समुदायले आफ्ना रीति संस्कृति भूल्न नहुनेदेखि स्थानीय प्रदेश र संघ सरकारले कानून निर्माण गरी थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटवा बर्गर भलमनसाको प्रथा जोगाउन थारू समुदायले अग्रसर गराउनु पर्ने वेश संस्थाका कार्यवाहक अध्यक्ष एके राज चौधरीले बताउनुभयो।
2: अबदेखि थारू समुदायले विवाहमा आफ्नो परम्परागत शैली मात्रै अनुसरण गर्न तथा अरूको नक्कल नगरी आफ्नो संस्कृतिलाई बचाउनका लागि हामी चारै संस्थाहरू अपील गर्दछौ। साथै थारू संस्कार अनुसार विवाह गर्न परिवारलाई विशेष पुरस्कारको व्यवस्था गरेको निर्णय पनि गरेका छौं। थारू आदिवासीको परिवारले आफ्नो पारिवारिक सभ्यता पौराणिक संस्कार पूजा रीतिथिति चालचलन नियमित रूपमा लागू गर्न र साझा सामूहिक गाउँको पूजा आजा मौलिक संस्कार रीतिरिवाजलाई बचाउन हार्दिक अपील गर्दछौं।
0: पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँके तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङले सम्मानित तथा सहकारी गरेको कार्यक्रमको हिजो लुम्बिनी प्रदेशका सभामुख तुलाराम घरतीमा कार्यक्रमको अस्ति लुम्बिनी प्रदेशका सभामुख तुलाराम घरती मगरले गर्नुभएको थियो। र बाल विवाह न्यूनीकरणका लागि ब्याकवार्ड सोसाइटी एजुकेशन बेस संस्थाले थालेको 100 दिने अभियानको सार्वजनिक सुनाई कार्यक्रम हिजो दंगीशरण गाउँपालिकाको चखुरामा सम्पन्न भएको छ। जस्ट फर राइट चिल्ड्रेन संस्थाका अध्यक्ष चन्द्रबहादुर चौधरीको अध्यक्षता तथा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भुगिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका कार्यक्रम निर्देशक पिंकी डाङ्गी, कानून अधिकृत प्रिया लामिछानी र लेखा प्रमुख हरि चौधरीले संस्थाले गरेको विभिन्न गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो। संस्थाले विभिन्न दात्री निकायको सहयोगमा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका 18 जिल्लामा सञ्चालन गरेका कार्यक्रमका बारेमा पनि जानकारी गराइएको थियो। बाल विवाह न्यूनीकरणका लागि थालिएको 100 दिने अभियानका 261 बाल विवाहका घटना भएको, त्यसमा 8 बाल विवाह रोक्न सफल भएको, बाल शोषण एवं दुर्व्यवहारमा परेकाहरूका लागि कानूनी परामर्श तथा अन्य सहयोग उपलब्ध गराइएको लगायतका तथ्याङ्क सार्वजनिक गरिएको थियो। अवस्थ बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
5: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
4: यौन उत्तेजना नहुने,
5: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
4: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
5: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नसा सम्बन्धी रोगको सफल उपचार।
6: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98477-93 र 98128-89-028।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड।
1: हामी जन्मदात नै शिकारी हुँ, शिकारी पुरै दैलेख मलाई चाहियो।
2: भिएफएक्स सिनेमाज कुराही दस नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
2: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ।
6: सूचना श्री गणेश चित्रालय घोराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
7: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
9: त्यो त मैसकी बहिनी हो,
10: आजदेखि तेरो आउँछु।
8: लाली बजार
11: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जाने।
8: गुरु आमा
12: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
8: र परालको आगो।
13: खुसीको खबर
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
15: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ, तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
17: कन्ट्रीहरू छन् अनि त्यसपछि ओल्ड मेटलर्जिकल अर्गनाइजेसनले सपोर्ट गरेको प्रोजेक्ट हो यो, होइन सास्कफ भन्ने, होइन अनि यो चाहिँ सबै साउथ एसियाको लागि गरे हो। सास्कफको मतलब साउथ एसियाको क्लाइमेट फोरकास्टको हिसाबले साउथ एसियाका सबै मेजर काम गर्ने मेटलर्जिस्टहरू उनीहरूले आफ्नो आफ्नो देशमा पनि काम गर्छन् र अनि एकै ठाउँमा जम्मा भएर डब्ल्युएमओको पनि मान्छे हुन्छ, अरू इन्टरनेसनल अर्गनाइजेसनहरूको पनि मान्छे हुन्छन्, अनि सब बसेर एउटा व्यापक छलफल गरेर अनि विभिन्न मोडेलहरूको आधारमा गरे हुन्छ। अब यो चाहिँ सिजनल, अब यसमा मेट्रोलोजीको चाहिँ एउटा के प्रब्लम छ भने फोरकास्ट कतिको मिल्छ भन्ने, अब फोरकास्ट कतिको मिल्छ भन्ने फेरि धेरै चिजमा भर पर्छ, किनभने यस मेट्रोलोजीको फोरकास्ट चाहिँ अब टिपिकल्ली पुरै साइन्स हो, साइन्सै भए पनि अब यसमा भेरिएबिलिटी यति धेरै हुन्छ कि एउटा भेरिएबिलिटी भन्नाले यो प्रेसिपिटेसन चेन्ज हुने, हावाको डिरेक्सन चेन्ज हुने, मोइस्चर चेन्ज हुने, टेम्परेचर चेन्ज हुने, अब यो सबै चिजको असरमा पानीलाई के केले असर गर्छ भन्दा हरेक चिजले असर गर्छ। अब त्यो सबैको हिसाब गर्नुपर्ने हुन्छ। अब त्यो एटमोस्फियरको मोडलमा फेरि अब त्यहाँ ठ्याक्क यो जमिनको मात्रै हेरेर पनि हुँदैन, यहाँबाट एकदम टप अफ द एटमोस्फियरसम्म पुरा एनालिसिस गर्नुपर्छ अनि सबै एनालिसिस गरेर फोरकास्ट गर्ने हुन्छ। अब त्यसमा अब अहिले छोटो केही अवधिको लागि, एक दिनको लागि अथवा दुई दिनको लागि गर्यो भने चाहिँ बढी मिल्न आउँछ, र सिजनको गर्यो भने चाहिँ मिल्ने कम हुँदै जान्छ, कि जति ड्युरेसन धेरै भयो मिल्ने कम हुन्छ। अब त्यस कारण अब सिजनको गरे पनि अब जस्तो हामीले मनसुनको लागि सिजनल फोरकास्ट भनेर गऱ्यौँ, तर त्यो सिजनल फोरकास्टमा अब यो असार चाहिँ बढी पानी पर्छ, साउन चाहिँ बढी पानी पर्दैन भन्ने पनि भन्न गाह्रो हुन्छ। त्यो छ हुन त त्यो महिनाको चाहिँ निकाले हुन्छ। अब जस्तो असार पन्ध्रदेखि असार पच्चिससम्म के हुन्छ त भने उडाउनु होइन, त्यो खालि मनसुनको महिनाको हिसाबले मात्रै भने भयो, समग्रमा भने भयो होइन। अब त्यो हिसाबले मिल्ने चान्स धेरै हुन्छ। अब त्यसमा फोरकास्ट चाहिँ कसरी गर्छ भनेर अलिकति बताउँदाखेरि होइन, यसमा चाहिँ यो लार्ज स्केल सर्कुलेसन एटमोस्फियर यो हावा एटमोस्फेरिक सर्कुलेसन लार्ज स्केलको सर्कुलेसनहरूको आधारमा अथवा अरू विभिन्न केले चाहिँ असर गर्छ त, मनसुनमा बढी पानी के हुँदाखेरि चाहिँ पर्छ, मनसुनमा के हुँदा चाहिँ पानी पर्दैन भनेर यो त रिसर्च भइरहेछ। अब त्यसमा धेरै चाहिँ अब विभिन्न चिज छन्, तर त्यसमा तीनटा चिज चाहिँ यिनीहरूले बढी लिइरहेको हुन्छ। अहिलेको यो जुन सास्कपको मिटिङमा उनीहरूले बढी अध्ययन गर्ने चाहिँ तीनटा चिज छन्। त्यसमा एउटा साउदर्न असिलेसन भन्ने छ, एनसो भन्ने, ला निना र एल निनो भन्ने दुईटा इम्प्याक्ट छ। त्यो चाहिँ यो अस्ट्रेलियादेखि लिएर साउथ अमेरिकाको बीचमा ठ्याक्क समुद्र छ, त्यो नर्थ हेमिस्फेयरमा चाहिँ बढी कन्टिनेन्ट छ होइन, र साउदर्न हेमिस्फेयरमा चाहिँ अस्ट्रेलियादेखि साउथ अमेरिका पूरा समुद्र भयो। अब समुद्र कतिको तात्या छ त्यसले एटमोस्फियरलाई असर गरिरहेको हुन्छ। अब समुद्रको जुन भाग तात छ त्यहाँ लो प्रेसर एरिया डेभलप हो, समुद्रको जुन भाग चिसो हुन्छ त्यहाँ हाई प्रेसर डेभलप हुन्छ, अनि त्यो अनुसार सर्कुलेसन हुन्छ। अब कहिले यो साउथ अमेरिकाको पार्टको समुद्र तात छ त्यहाँ लो प्रेसर डेभलप हो अनि सर्कुलेसन उल्टो भयो होइन, त्यसलाई एनसो भन्छ। अब यतापट्टिको तात्यो भने एकापट्टिको तात्यो भने एनसो, अर्कोपट्टिको तात्यो भने एनसो नै भयो, तर एउटा लानिना एउटा एलनिनो भयो होइन। अब त्यो कुन अब एलनिनो भयो भने चाहिँ साउथ एसियामा कम पानी पर्छ भनेर पुरानो पहिलेदेखिको अध्ययनले एउटा त्यो छ। अर्को इन्डियन डाइपोल भन्ने छ, अब इन्डियाको यो बीचमा इन्डिया छ, एकापट्टि अरेबियन सी छ, अर्कोपट्टि बे अफ बंगाल छ होइन। अब कहिले अरेबियन सी बढी तात्छ बे अफ बंगाल कम हुन्छ, कहिले बे अफ बंगाल बढी तात्छ कहिले अरेबियन सी कम हुन्छ, अनि त्यसको असरले मनसुनलाई कसरी असर पार्छ त अब त्यो गरे हुन्छ। अब त्यस्तै अर्को बढी उनीहरूले युज गर्ने चाहिँ यो सेन्ट्रल एसिया, यो कजाकिस्तान, उज्बेकिस्तान, यी विभिन्न एरियामा विन्टरमा हिउँ पर्छ होइन। अब विन्टरमा हिउँ पर्ने हिसाबले धेरै हिउँ पर्यो भनेदेखि मनसुन विक हुने होइन, किनभने धेरै धेरै हिउँ पर्यो भने एउटा त चिसोले गर्दा बढी चिसो भयो भने हाई प्रेसर हुने त्यो एउटा त्यो छ होइन, अर्को चाहिँ के छ भने हिउँ धेरै भयो भने सूर्यबाट जुन इनर्जी आउँछ त्यो रिफ्लेक्ट हुन्छ, हिउँले रिफ्लेक्ट गर्छ, त्यो रिफ्लेक्ट गर्दाखेरि अनि सूर्यको जुन इनर्जी एब्जर्ब गर्न पाउँदैन, एब्जर्ब गर्न नपाउँदा अनि त्यति जति तात्नु पनि तात्दैन, अनि त्यो हिसाबले अनि यो होल एरिया तात्नेर चिसो हुने त्यसमा पनि भर पर्छ। अनि यस्ता यसलाई चाहिँ अब टेलिकनेक्सन भनेर नाम दिएको छ होइन, टेलिकनेक्सन भनेर चाहिँ अब टेली भने टाढा चिज कुनै चिजमा कनेक्ट गरेर मनसुनको फोरकास्ट गर्ने।
9: यसपालि पनि जस्तो एलनिनोको सम्भावना छ भनेर अन्तर्राष्ट्रिय मिडियाहरूले भनिरहेको बेलामा त्यसको प्रभाव पनि कम वर्षामा
17: अब अहिले चाहिँ सबभन्दा बढी कारण चाहिँ एलनिनोलाई दिइरहेको छ यहाँ। अब अहिले हाल चाहिँ एलनिनो छैन, एलनिनो पनि छैन, लानिना पनि छैन, मोरलेस न्युट्रल कन्डिसन छ, तर फोरकास्ट चाहिँ अब जुनसम्म यो कन्डिसन रहन्छ तर जुलाईदेखि चाहिँ एलनिनो सुरु हुन्छ र यसपालिको एलनिनो स्ट्रङ हुन्छ भन्ने फोरकास्ट छ। त्यसैको आधारमा अनि मनसुन पनि विक हुने फोरकास्ट मुख्य त्यो भयो। अर्को इन्डियन ओसियन डाइपोल भन्ने पनि न्युट्रलमै छ अहिले, अहिलेको एक्जिस्टिङ कन्डिसन चाहिँ बढी पानी पर्ने अथवा कम पानी पर्ने दुइटैलाई सपोर्ट गर्ने खास छैन, तर अब एलनिनोमा भर पर्यो, किनभने एलनिनोलाई चाहिँ अहिले एलनिनो पनि अहिले के छ, न्युट्रलै छ, अब एलनिनो चाहिँ यसपालि स्ट्रङ एलनिनो हुने सम्भावना छ भन्ने फोरकास्ट छ. त्यसैको आधारमा मेन आधार चाहिँ त्यो हो, त्यसले गर्दा मनसुन विक हुन्छ भन्ने फोरकास्ट हो. मानु एलनिनो नै भएन, लालिनाको कन्डिसन भइदियो भने फेरि अपोजिट पनि हुन सक्छ, त्यो सम्भावना पनि रहन्छ. तर खालि अब हामीहरूले चाहिँ के त्यही भएर प्रायोरिटीमा कुरा गरिन्छ. अब 20% 30% अब यहाँ जस्तो तपाईँको प्रायोरिटी हेऱ्यो भने पानी पर्ने प्रायोरिटी 5% 10% भनेर दियो भने जेनरली पानी पर्दैन भन्ने हुन्छ. अब 50% दियो भने पर्न पनि सक्छ नपर्न पनि सक्छ. अब 60% 70% दियो भने पर्ने सम्भावना बढी छ, छाता लिएर हिँड्नुपर्छ भन्ने भयो होइन. अब 80-90% छ भने चाहिँ अवश्य पानी पर्छ भन्ने खालको. त्यही हिसाबले सबै चिज प्रायोरिटीमा हुन्छ. प्रायोरिटीमा भएको कुरा चाहिँ फेरि प्रायोरिटी भन्ने कुरा 0% पनि हुँदैन, 100% पनि हुँदैन. 0 र 100 बीचमा हुन्छ. जति हाई भयो त्यति चान्स बढी भयो. अनि त्यसमा चाहिँ मेटलोजीको धेरै फोरकास्टहरू चाहिँ एक किसिम प्रायोरिटीको हिसाबले गरिन्छ.
9: पानी र पर्वत विशेष बदल्यो नेपालमा. अहिले हामी नेपालमा मनसुनको महत्व, यस वर्षको मनसुनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान र यसका असर तथा पूर्व तयारीका बारेमा जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर कृष्ण प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं. कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ.
19: हाम्रा सेवाहरू
18: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
19: छाती, दम, निमोनिया, खोकी, छेरो,
18: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
19: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
18: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
19: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
19: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
18: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
19: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
19: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
19: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
19: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी.
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ. सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001.
21: हेलो पिङ्की,
22: बोल्दिन.
21: एलइडी टिभी किन्न नजाने?
22: जान्न.
21: फ्रिज, डिफ्रिज किन्न जाउन भने होइन?
22: जान्न.
21: घरमा एसी, कुलर, पंखा चाहियो भने होइन त?
22: जान्न.
21: किन?
22: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
21: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि.
22: पाइने भएर त जान लाग्यो नि.
21: हो र, कहाँ?
22: भन्दिन के?
21: सत्य भन्दिनौ.
22: आई लभ यु पिङ्कुली भनेको.
21: हो, एसी, कुलर, पंखा, फ्रिज, डिफ्रिज, रेफ्रिजरेटर, भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
22: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
21: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन. सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
23: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
22: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ.
21: फोन नम्बर
22: 082-562-452
21: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ.
24: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल. लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
21: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान. फोन नम्बर 082-581-210. थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ.

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: हेलो पिंकी
3: बोल दिन
2: एलईडी टीवी किन्न नजाने
3: जान्न
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
3: जान्न
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
3: जान्न
2: किन
3: मलाई सामान के 17 ठाउँ डुल्नु पर्ने छैन के
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि
3: पाइनी भएर त जान लाग्यो नि
2: हो र कहाँ
3: भन्दिन के
2: साथी भन्दिनौ
3: आई लभ यु पिंकुली भनेको
2: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
3: बन्जाले इलेक्ट्रोनिक घुराई दाङ
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जाले इलेक्ट्रोनिक घुराई दाङ
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जाले इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
5: सफा आकाश हेर्न पाएछ के को कारणले भन्दा पानीकै कारणले पानी परेन भने काठमाडौँ जस्तो उपत्यका त झन् एकदम हाइली पोल्युटेड हुन्छ अब एउटा त त्यो छ अब अर्को रिभर पोल्युसन खोला नालाहरू पनि पानी नपरेपछि एकदम खोलेहरू नेपालको त्यसै पोल्युटेड छन् पानी पर्यो भने चाहिँ त्यसले डाइल्युट गर्छ र सफा गर्छ सबै एकैछिनले सबै चाहिँ सफा गर्छ होइन अब त्यो हिसाबले सदन बस्ने बाटोमा त झनै इम्पोर्टेन्ट भयो पानीको
6: समग्रमा अन्यत्र पनि हामीले बर्खामा पानी धेरै पर्यो भनेदेखि चाहिँ कतै बाढी पहिरो हुन्छ कि भन्छौँ तर पर्नुपर्ने पानी चाहिँ पर्नै पर्छ होइन यदि हामीले जोखिम अथवा सबै कुरालाई हेर्यौँ हामीले भने समग्रमा कति पानी पर्थ्यो परम्परादेखि त्यो पानी चाहिँ हाम्रो आवश्यक पानी नै हो
5: डिजास्टरको हिसाबले पनि अब पानीलाई नै गरिन्छ किनभने नेपालको सबभन्दा ठूलो डिजास्टर भनेकै अब बाढी पहिरो हो होइन बाढी पनि पानीकै कारणले आउने हो पहिरो पनि त्यसमा जियोलोजिकल कारण भए पनि मुख्य कारण त पानी नै हो अब पानीकै कारणले डिजास्टर यो प्रकोपहरू पनि आइरहेको हुन्छ तर त्यो प्रकोप भने चाहिँ त्यो आइसोलेटेड भयो कुनै कुनै ठाउँ भयो तर पानीले ओभरअल इम्प्याक्ट त पानीको सबै राम्रै राम्रो छ अब यो अब यसमा त जियोलोजिकल्ली हेऱ्यो भने त तपाईँको बाढी प्रकोपलाई पनि तपाईँको लङ टर्ममा हेर्नुभयो भने फेरि यो पनि अर्को एसेन्सियल चिजै हो त्यो पनि हुनैपर्छ तपाईँको पहिरो गएन भने यो जुन फर्टाइल ल्यान्डहरू भ्यालीहरू जुन बनाएका छन् त्यो सबै पहिरोकै माटोले जम्मा भएर बनाए हुन् अब त्यत्रो खेती योग्य जमिन दिएको छ माटो दिएको छ सबै दिएको छ इभन तराईमा जुन किसिमले माटो भरिया छ त्यो सबै पहाड़तिर बगाएर ल्याए पहिरोकै माटोहरू हुन्छ अब जति नयाँ माटो भयो त्यति फ्रेस माटो भयो त्यही अनुसार प्रोडक्टिभिटी पनि बढ्ने हुन्छ अब त्यो लङ टर्मको हिसाबले त पहिरो पनि नभए हुँदैन त्यस्तै बाढी पनि अब बाढी नआएर खोलामा मात्रै पानी भयो त्यतिकै बगेर गयो भनेदेखि त्यो जुन किसिमको के भने पानीको मुख्य भाग नै अब मनसुनमा मात्रै पानी परेर भएन सालभरि चाहियो अब त सालभरि चाहिने पानी चाहिँ कहाँ जम्मा हुने कहाँ हो त भन्दा रिजर्भर जम्मा हुने भयो रिजर्भर जम्मा गराउने काम चाहिँ फेरि बाढीले गर्छ किनभने बाढीले पानी सबैतिर फैलाइदिन्छ अनि जति पानी फैल्यो उति जमिनभित्र पानी पस्छ अनि त्यो पानी साल भर्ने काम लाग्छ
6: त्यो अवस्थामा अहिले मान्छे जोडियो र विपद भनियो मान्छे जोडियो कारण त्यसले गर्दा चाहिँ कता कता अप्ठ्यारो भयो तर समग्रमा यी चाहिँ प्रकृतिको घटना नै भयो
5: प्रकृति घटना जुन इसेन्सियल भयो बाढी पहिरो नभए भए बाढी पहिरो यस्तो पानी ठूलो पानी पर्ने मनसुन यिनीहरू नभए भए नेपालमा अब उयो हामीहरूले साउदी अरेबिया खन जानुपर्छ जहाँ चाहिँ मान्छे छैनन् होइन त्यस्तो अवस्था हुन्थ्यो अब फेरि यो हामीहरूको जुन बेल्ट छ त्यो चाहिँ वास्तवमा मरूभूमिको बेल्ट हो यो जुन हामीहरूको यो साउथ एसिया रिजन छ साउथ एसिया इभन साउथ इस्ट एसिया त्यसलाई अलिकति तपाईँ पश्चिमतिर जानुभयो भने त सबै मरूभूमि हो नि खालि यो भाग मात्रै फर्टाइल छ अब यहीँबाट पाकिस्तान पुग्नुभयो भने धेरै घटिसक्छ अनि पाकिस्तानबाट पश्चिम भयो भने त मरूभूमि भयो एउटै बेल्ट हो हुन्छ तर अब त्यो मनसुन चाहिँ कति इम्पोर्टेन्ट छ भन्ने कुरा किनभने मनसुन हामी कहाँ मात्रै छ उनीहरूकोमा छैन अब हामीहरूका भावनाले मनसुनको यस्तो इम्प्याक्ट छ कि उसले पानी ल्याइदिन्छ त्यतातिर त्यो छैन उनीहरूको पानी छैन भनेपछि त्यो हामीहरू बसेका ठाउँ त एकदम लकिएस्ट ठाउँ हो त्यो
6: एकदम महत्वपूर्ण कुरा गर्नुभयो, त्यसैमा जोडे मैले वास्तविक त आउँछ यहाँ आएर पानी नै पर्नुको कारण चाहिँ हाम्रो हिमालय पर्वत अथवा हाम्रो यहाँ भौगोलिक संरचनाले पनि साथ दिएको हो यहाँ आएपछि त्यो बाफ पानीमा यही परिवर्तन हुनु कारण
5: पानी पर्नेमा चाहिँ सबभन्दा मुख्य कारण सर्कुलेसन नै हो। पानीको जस्तो लार्ज स्केल सर्कुलेसन भयो त्यसमा लो प्रेसर हुन्छ, लो प्रेसरमा चाहिँ हावा भाग पानी आयो अनि त्यो माथि गयो भने त्यसले पानी पार्छ। अब पानीको अब टाइपहरू हुन्छ होइन, अब त्यो हिसाबले बेसिकली सर्कुलेसन नम्बर वान भयो। अनि नम्बर टू अब सबभन्दा फेरि अर्को हामी लकी भएको कारण चाहिँ अर्को के हो भने हिमाल पनि हो, किनभने जुन बे अफ बंगालबाट पानी बाफ आउँछ त्यसलाई चाहिँ हिमालले छेकिदिन्छ, अब फेरि हिमालदेखि उताबाट त्यो पानी जान सक्दैन, तिब्बत जानुभयो भने फेरि ड्राई छ होइन। अब त्यो हिमालले छेक्यो, एउटा त हिमालले छेकेको कारणले नेपालमा पानी अब यो एरियामा साउथ एसिया यो इन्डियामा समेत त्यो पानी जम्मा हुन पायो कि जान पायो भाग्न पाएन। अब के अरे हिमाल नभए भए मुख्य कुरा चाहिँ हिमालै हो, किनभने हिमाल नभए भए यहाँ मनसुनै हुने थिएन, किनभने हिमाल भए हुनाले अब जमिन तात्यो अझन तातेर बाफा पानी आयो त्यो पानीलाई हिमालले रोकिदियो चारैतिरबाट। यतापट्टि हिमाल पूर्वपट्टि पनि हिमालै छ, त्यो बर्माको पनि रेन्जै छ त्यो पनि हिमाल छ, पश्चिमपट्टि पनि हिन्दुकुश भन्छ एक किसिमको पहाडै छ, एउटा ठ्याक्क एउटा एरिया डिफाइन गर्दैछ। त्यो एरियामा मजासँग पानी पर्न पाउँछ, अन्त चाहिँ स्पिल ओभर इफेक्ट अलिअलि बढी भए पानी उता जाने भन्ने मात्रै हो होइन। त्यो हिसाबले हिमालको रोल त एकदमै इम्पोर्टेन्ट छ। अर्को चाहिँ अब पानीको विभिन्न प्रकारमा अब टोपोग्राफिक इफेक्ट हुन्छ होइन, अब टोपोग्राफिक इफेक्ट भन्नाले पानी चाहिँ अब तराईमा भन्दा पहाड़मा बढ्छ बढ्दै जान्छ, अब त्यसमा इलिभेसन अनुसार पनि बढ्छ त्यो टोपोग्राफी भयो। एकापट्टि भयो भने फेरि पहाड़को अर्कोपट्टि चाहिँ फेरि त्यही टोपोग्राफीकै कारणले कम पानी पर्ने हुन्छ होइन। त्यो हिसाबले पानीको डिस्ट्रिब्युसनमा चाहिँ टोपोग्राफीले असर पार्यो, त्यसकारण नेपाल अब विदिन नेपालमा तपाईँको सालभरिमा 200 मिलिमिटर पानी पर्नेदेखि लिएर सालभरिमा 5-6 हजार मिलिमिटर पानी पर्ने एरियासम्म छ, किनभने त्यो सबैको त्यसको चाहिँ अब त्यो मनसुनले चाहिँ त पूरा एरिया कभर गरेको छ, तर त्यसको असर चाहिँ अब अरू असर चाहिँ पहाड़को असर भयो, पहाड़ले गर्दाखेरि कुनै भागमा बढी पानी पर्ने कुनै भागमा कम पानी पर्ने भयो।
6: अवश्य हामी अलिकति यो मनसुनमा देखेका फेरबदल र जोखिमहरूको बारेमा चर्चा गरौं। पछिल्लो 2-3 दशकमा चाहिँ नेपालको मनसुनको ढाँचामा अलिकति परिवर्तन आएको भनेर बेला बेलामा भन्ने गरिन्छ, तपाईँको अनुभवमा अथवा तपाईँको अध्ययनमा खास के कुरा चाहिँ अलिकति परिवर्तन भएको पाउनुहुन्छ अलि अगाडि 2-3 दशक अगाडि र अहिले चाहिँ पानी पर्ने समय अथवा के कुरामा अलिकति परिवर्तन भएको पाउनुहुन्छ?
5: यो चाहिँ अब लङ टर्म हेर्ने भयो, अब त्यो किन कसरी भन्ने चाहिँ अब रिसर्चकै कुरा भयो होइन, अब त्यो चाहिँ अब एकदम डिटेलै फेरि एकदम रिसर्च गर्ने सब्जेक्ट हो यो। अब यसमा अहिले जेनरली हेर्दाखेरि चाहिँ मनसुनको पिरियड बढ्या देखिन्छ, अब मनसुन सुरु हुने चाहिँ त्यति चेन्ज भएको छैन, झन्झनै जुन 12 सुरु हुने भन्ने छ, त्यसको कहिले अलि चाँडै कहिले अलि ढिलो खासै त्यस्तो फरक भएको छैन। तर मनसुन सिर्ने टाइम चाहिँ पहिले अब सेप्टेम्बर 21 नर्मल डेट थियो पहिला होइन, अब सेप्टेम्बरको अन्त्य हप्तातिर गएर सकिन्छ भन्ने थियो, अब अहिले चाहिँ झन्डै नै अक्टोबरको 15 मनसुन गइरहेको देखिन्छ, त्यो भागमा बढ्या छ। अब ओभरअल हेर्दाखेरि ट्रेन्डको हिसाबले गर्दाखेरि मनसुन अब नेपालमा 4 महिना मनसुन हुन्थ्यो भने अब झन्डै 4.5 महिना पुग्न लागिसक्यो, त्यो हिसाबले मनसुनको ड्युरेसन बढ्या देखिन्छ। तर ओभरअल एमाउन्ट हेर्नुहुन्छ, प्रेसिपिटेसनको एमाउन्ट हेर्नुहुन्छ भने चाहिँ खासै त्यस्तो चेन्ज छैन, पहिला र अहिले उस्तै नै हो।
6: त्यसभित्र पनि जस्तो एकै समयमा छोटो समयमा धेरै पानी पर्ने अथवा एक ठाउँमा पानी पर्ने अलि पर नपर्ने पहिले परिरहेको ठाउँमा त्यस्तो किसिमको परिवर्तनहरू चाहिँ केही अनुभव गरिएको छ कि छैन? त्यस्तो सामान्य हामीले सामान्य रूपमा हेर्दाखेरि
5: यी पनि अब त्यति स्टडी नभए चिजहरू हुने, तर इन जेनरल चाहिँ भएका स्टडीको आधारमा अब प्रेसिपिटेसनको इन्टेन्सिटी बढेको भन्ने छ होइन, छोटो समयमा बढी पानी पर्ने, अब त्यसको चाहिँ अहिले रेकर्ड इभेन्टहरू पनि देखिरहेछ। अब नेपालमा 24 घण्टामा 500 मिलिमिटर भन्दा बढी पानी पर्ने भने अब 1993 परेको थियो 540 मिलिमिटर यो कुलेखानी एरियामा होइन, त्यसलाई चाहिँ हाइएस्ट भनेर मान्थ्यौं हामीले होइन, अब त्यो 40-50 वर्षको हिस्ट्रीमा त्यति बढ्या भन्ने थियो। तर त्योभन्दा अब लास्ट इयर यो पश्चिममा 600 मिलिमिटरसम्म पर्यो पानी एक दिनमा, 600 मिलिमिटर पनि लाग्यो होइन, त्यो हिसाबले अब एक दिनकै पानी बढ्या छ, त्यस्तै सर्ट ड्युरेसनको रेनफल पनि बढ्या छ भन्ने छ होइन। त्यो हिसाबले सर्ट ड्युरेसनको रेनफल बढ्नु भन्ने मतलब बाढी ठूलो बाढी आउनु हो, अब पानी पनि बढ्यो, सर्ट ड्युरेसनको रेनफल पनि बढ्यो, बाढीहरू बढ्न थाल्यो भनेपछि पानीको त्यो प्याटर्न चाहिँ बढिरहेको छ। अब सालभरिको मनसुनभरिको अथवा सालभरिको पानी हेऱ्यो भने चाहिँ खासै परिवर्तन छैन, तर त्यो सर्ट ड्युरेसनको पानी हेऱ्यो भने चाहिँ तपाईँको त्यो बढेको देखिन्छ।
6: त्यसै जोखिमपूर्ण मानिन्छ त्यसलाई,
5: त्यो चाहिँ जोखिम, मतलब त्यो चाहिँ जोखिमपूर्णै हो किन बाढी पनि बढ्यो होइन, त्यही हिसाबले जोखिमपूर्ण बाढी बढ्यो। अब त्यो सर्ट ड्युरेसनको पानी भयो भने तपाईँको त्यो ल्यान्डस्लाइड पनि बढ्छ, अब त्यो हिसाबले त्यो जोखिमपूर्ण भयो, अब त्यो चाहिँ एक किसिमको च्यालेन्ज हो, त्यसलाई म्यानेज गर्न सक्नु पर्यो।
6: सो गएको दुईटा वर्षमा चाहिँ लगभग असोजको अन्तिम हप्तातिर, तेस्रो हप्तातिर चाहिँ ठूलो पानी पर्यो, अघिल्लो वर्ष पनि गएको वर्ष पनि, यो किसिमको चाहिँ केही खतराको संकेत अथवा यस्तो किसिमको चाहिँ पहिले पनि हुन्थ्यो कि हामीले पछिल्लो समय मात्र अलिक बढी चर्चा मात्रै गरेका हौ कि कस्तो लाग्छ तपाईँलाई?
5: यो चाहिँ मनसुन लम्ब्यो, मनसुन चाहिँ अक्टोबर 15 पुग्न थालिसक्यो, अब सेप्टेम्बरमा स्थिति नै चाहिँ धेरै कम छ, आजकल जहिले पनि अक्टोबर लागिसकेका हुन्छ, अब अक्टोबर 15 मनसुनको ड्युरेसन बढ्यो, अब त्यो पार्टमा चाहिँ पानी बढ़िरहेछ। फेरि पानीको चाहिँ एउटा के हुन्छ भनेदेखि अर्को एउटा मनसुनमा पानी पार्ने एउटा मनसुन प्री मनसुन भन्छ है, पोस्ट मनसुन भन्छ, प्री मनसुन र पोस्ट मनसुनको इभेन्ट चाहिँ पानी कम पार्ने हो, तर एउटा त यो स्पेसली प्री मनसुनकोमा चाहिँ अलिकति यो थन्डर स्टर्म टाइपको इभेन्टहरू भइरहेको छ, त्यो हिसाबले फाटाफुटा पानी चाहिँ परिरहेको हुन्छ, आइसोलेटेडको रूपमा कहीँ कहीँ अलिक बढी पानी पर्ने, कुनै ठाउँमा चाहिँ सर्ट अब रोज खोलाको केस छ होइन, त्यस्तै पकेटहरूमा चाहिँ खोले बगाउने खाल ठुलो बाढी आउने खालको पानी पनि पर्छ। तर अनि पोस्ट मनसुनमा चाहिँ बढी इफेक्ट के हुन्छ भने साइक्लोनको इफेक्ट हुन्छ, त्यो बे अफ बंगालमा साइक्लोन फर्मेसन हुने प्री मनसुनमा पनि हुन्छ, तर जेनरली पोस्ट मनसुनमा हुने चाहिँ, पोस्ट मनसुन भनेको चाहिँ पानी नपर्ने नै अवस्था हो त्यो, किन पोस्ट मनसुनमा चाहिँ विन्ड टोटल्ली रिभर्स भइसकेको हुन्छ, त्यसले गर्दा ड्राई कन्डिसन हो, त्यो ड्राई कन्डिसनमा विदिन द्याट ड्राई कन्डिसन तपाईँको त्यो बे अफ बंगालमा साइक्लोन चाहिँ फर्म हुने टाइम हो फेरि त्यो, त्यो साइक्लोन फर्म भयो भने त्यो साइक्लोन चाहिँ जेनरली तलबाट मास्टरतर मुभ भएर बंगलादेशपट्टि ओडिसापट्टि यतातिर आउँछ, अनि त्यो साइक्लोन आयो भने चाहिँ अनि त्यसले नेपालमा त्यो साइक्लोन चाहिँ नेपाल आइपुग्दैन, साइक्लोन भनेर चाहिँ त विशाल हावाहुरी सहितको हुन्छ, आँधी भन्छौँ त्यसले त घर उडाउने गाडी उडाउनेदेखि लिएर बस्ती नै तहस नहस पारिदिने हुन्छ, त्यो चाहिँ नेपाल आइपुग्दैन, त त्यो साइक्लोनबाट ले फर्म भएको कारणले आउने पानी चाहिँ नेपालमा पनि पर्छ, त्यसले गर्दा कहिलेकाहीँ त्यो पानीले गर्दाखेरि अनि यो अक्टोबरतिर दशैं ताका पानी पर्ने हुन्छ। त्यो
6: अहिले जलवायु परिवर्तनको विषय चाहिँ अब विश्वव्यापी छ, यसले धेरै क्षेत्रमा असर गरेको भन्छौं, यो जलवायु हाम्रो मौसमी प्रणालीहरूमा असर नपार्ने त कुरै भएन, यो मनसुनमा चाहिँ मनसुनको व्यवहार र जलवायु परिवर्तनको बीचको चाहिँ कतिको सम्बन्ध छ र नेपालमा यसको कति गम्भीर विषय हो जलवायु परिवर्तन चाहिँ हाम्रो मनसुनलाई लिएर हेर्दा, समरको मनसुनलाई लिएर हेर्दा?
5: यो जलवायु परिवर्तनको त पूरै सालभरिकै हिसाबले नै एकदम इम्पोर्टेन्ट छ, अब जस्तो अब हामीले अहिले त मनसुनको कुरा गर्यौँ, अब विन्टर अझै इम्पोर्टेन्ट छ पानीको हिसाबले, त विन्टरमा त टोटल्ली ड्राई हुने अवस्था र पानी पर्ने अवस्था, अब क्लाइमेट चेन्जको कारणले पानी पर्ने अवस्था गयो भने त विन्टर त टोटल्ली ड्राई हो, तर विन्टर टोटल्ली ड्राई हुनु पनि राम्रो होइन, मनसुन मात्रै होइन, मनसुनको पानीले मात्रै सालभरि त भ्याउँदैन, अलि विन्टरको पानी पनि इम्पोर्टेन्ट छ, किनकि 20% पानी त विन्टर साइडमा पर्ने हो होइन, त्यो हिसाबले ओभरअल इम्प्याक्ट नै उ छ, तर मनसुनमा चाहिँ मेजर कन्सर्न डिजास्टर हो, क्लाइमेट चेन्ज, अब विन्टरको चाहिँ मेजर कन्सर्न वाटरको एमाउन्टै भयो, किनभने पानी कम पर्न साथ तपाईँको सबैलाई असर पार्ने त्यो भयो, अब मनसुनको पानीको चाहिँ मेजर कन्सर्न भने डिजास्टर भन्नाले यो ल्यान्डस्लाइड फ्लड यिनीहरू, अब ल्यान्डस्लाइड फ्लड जुन क्लाइमेट चेन्जको कारणले त्यसको त्यो असर हुने नै भयो, अब त्यो क्लाइमेट चेन्ज भनेकै किनभने क्लाइमेट चेन्ज भनेकै त्यसको मेजर इम्प्याक्ट भने एक्सट्रिमिटिजमा हो, त्यसको नर्मलमा भन्दा पनि नर्मलमा अलिक तलमाथि परे के फरक भएन, तर क्लाइमेट चेन्जले गर्दा जुन एक्सट्रिमिटिज ल्याउँछ एकदम कम पानी पर्ने, ड्राउट बढ्ने, ड्राउटको ड्युरेसन बढ्ने, बाढीको एमाउन्ट त्यो इन्टेन्सिटी बढ्ने, पानीको इन्टेन्सिटी बढ्ने, अब त्यो चाहिँ मेजर कन्सर्न हो डिजास्टरको हिसाबले।
6: अच्छा, अघि हामीले चर्चा गरे जस्तो मनसुन केही लम्बीको कुरा र अलिक पछाडि सरेको, पछाडि अन्तिम अन्तिममा पानी पर्ने कुराहरू, यस्तो कुराहरू समग्रमा हेर्दै जाँदाखेरि आउँदो दशकहरूमा नेपालको मनसुनमा केही समस्याहरू आउँछन् भन्ने केही अनुमान गर्न सकिने अवस्था छ कि छैन तपाईँको अध्ययनले यसो हेर्दा?
5: मनसुन बिथोलिने सम्भावना त छैन, खालि अब यो हाइड्रोलोजिकल साइकल चेन्ज हुने सम्भावना छैन, तर खालि इन्टेन्सिटी चेन्ज हुने, प्याटर्न चेन्ज हुने, मनसुनको ड्युरेसन बढ्ने, मनसुनको ड्युरेसन घट्ने, यो चाहिँ हुन्छ, तर मनसुन एज इट इज चाहिँ अब यो जुन यहाँको जुन जियोग्राफी छ त्यो जियोग्राफी त चेन्ज हुँदैन, क्लाइमेट चेन्जले चेन्ज हुने कुरा आउँदैन, यहाँको फिजिकल फिचर त चेन्ज हुँदैन, अब त्यो फिजिकल फिचर एज लङ एज त्यो फिजिकल फिचर त्यही हुन्छ, त्यो मनसुन त हुन्छ हुन्छ, खालि त्यसमा चाहिँ अब यो एक्सट्रिमिटिजहरू बढ्ने घट्ने हुन सक्छ।
6: हामी जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर किशोर प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं। अब हामी कार्यक्रमको अन्तिम चरणमा आयौं, अब समाधान र सुझावहरूको बारेमा चर्चा गर्छु म। मनसुन यदि कमजोर भयो भनेदेखि, जस्तो कम पानी पर्यो भनेदेखि, मनसुनमा कम पानी पर्यो भने किसानहरूले विशेष गरी हामी त किसानसँग अलिकति बढ़ी जोड़ दिएर कुराकानी गर्छौं, वैकल्पिक उपाय अप्नाउने अथवा सुक्खा सहने बालीहरूको विकल्प खोज्ने हाम्रा निकायहरूले के पूर्व तयारी गर्नुपर्छ?
5: मुख्य त पानीको म्यानेजमेन्ट हो होइन, तपाईँको लङ टर्म म्यानेजमेन्टको लागि सबभन्दा सजिलो भने ब्याङ्क भन्छ कि, अब तपाईँसँग पैसा छ भने तपाईँ ब्याङ्कमा पैसा राख्नुहुन्छ, अनि अब बढी पैसा भयो भने ब्याङ्कमा लगाएर राख्नुहुन्छ, जुन बेला चाहिन्छ त्यो बेला झिक्न सक्नुहुन्छ, खर्च गर्न सक्नुहुन्छ। अब पानीको पनि त्यस्तै हो, अब हामी कहाँ चाहिने भन्दा धेरै बढी पानी छ, मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढी पानी छ, त्यसै बगाएर गइरहेको छ। अब तपाईँले यसको लागि ब्याङ्क बनाउनु पर्यो, ब्याङ्क बनाउनु भने रिजर्भवायर, अनि त्यो जति तपाईँले रिजर्भवायर बनाउन सक्नुभयो अब त्यसले त्यो पानीलाई एउटा ब्याङ्कमा राखे जस्तै भयो, अब त्यो रिजर्भवायरमा राख्नुहुन्छ, अब त्यसले सालभरि तपाईँ त्यही पानी खल्ती के अरे ब्याङ्कबाट पैसा निकालेर खर्च गरे जस्तै त्यही पानी तपाईँले सालभरि खाने पानीमा खर्च गर्न सक्नुहुन्छ, सिँचाइमा खर्च गर्न सक्नुहुन्छ, अब सिँचाइमा खर्च गर्नुभन्दा पहिले पावरबाट पैसा निकाल्न सक्नुहुन्छ होइन। त्यही हिसाबले अब यो क्लाइमेट चेन्जकै हिसाबले पनि जुन रेनफल एक्सट्रिमिटिज हुन्छ त्यसमा तपाईँले रिजर्भवायर गरेर पानीमा राख्न सक्नुभयो भने त त्यो एक्सट्रिमिटिज त्यसै डाइल्युट भयो थियो, किनभने त्यो जति बढी पानी पारे पनि त्यही रिजर्भवायर जम्मा हुन्छ।
6: भनेपछि नेपालमा जस्तो जलवायु परिवर्तन लगायतका कारणहरू हेर्दा पनि त्यस्ता किसिमका संरचनाहरू अब आवश्यकताको चाहिँ बढ्दै गएको छ।
5: नेपालमा एकदमै आवश्यक भएको भनेको रिजर्भवायर हो, त्यो रिजर्भवायरको एउटा त क्लाइमेट चेन्जको हिसाबले पनि रिजर्भवायर आवश्यक छ, अब दोस्रो नेपालको पावर प्रडक्सनको हिसाबले, अब पावर प्रडक्सनमा तपाईँको हामीहरूको नेपालको मेजर प्रब्लम भने यो मनसुनको बेला हामीले पावर त्यत्तिकै फ्याली पनि राखेका छौँ होइन, त्यो युजै गर्न सक्दैनौँ, त्यति बढी पावर छ, अब विन्टरमा चाहिँ इम्पोर्ट गर्नुपर्छ। तपाईँले अब त्यो पावरलाई चाहिँ कमसेकम दुई चारवटा रिजर्भवायर नेपालमा बनाउनु भयो भनेदेखि सालभरिलाई युज गर्न सक्नुहुन्थ्यो होइन। अब त्यो हिसाबले ओभरअल वाटर म्यानेजमेन्ट नेपालको अहिले एकदम इसेन्सियल्ली चाहिएको चाहिँ रिजर्भवायर हो, जबकि नेपालमा जम्मा एउटा रिजर्भवायर छ त्यो पनि सानो, त्यो कसले खाने रिजर्भवायर भयो होइन। त्यस्तै खालको रिजर्भवायरहरू लार्ज स्केलमा दुई चारवटा मात्रै बनियो भने नेपालको सिचुएसन यो मतलब क्लाइमेट चेन्ज म्यानेजमेन्टको हिसाबले पनि र अनि इन्टिग्रेटेड वाटर म्यानेजमेन्टको हिसाबले पनि सबै हिसाबले अहिले एकदम इसेन्सियल चिज चाहिँ त्यो भयो। अब त्यो चाहिँ मेजर गर्नुपर्ने काम हो, त्यो गर्नै पर्ने। अब अरू त्यो बाहेक तपाईँको पानीको म्यानेजमेन्ट गर्नलाई अब तपाईँको रेनफल इन्टेन्सिटी बढ्ने, क्लाइमेट चेन्ज हुने, मनसुन ड्युरेसन हुने, पानीको प्याटर्न चेन्ज हुने, अब त्यो सबैलाई म्यानेज गर्न चाहिँ त्यो एक किसिमको त्यो आर्टिफिसियल रिजर्भवायर हो भने तपाईँले नेचुरल रिजर्भवायरलाई पनि बढाउन सक्नु पर्यो। नेचुरल रिजर्भवायर भनेर चाहिँ के भने उयो अघि कुरा गरे जस्तै परेको पानी त जमिन मुनि जान्छ, अब त्यो जमिन मुनि जानको लागि हामीले यो ल्यान्ड म्यानेजमेन्ट त्यही अनुसार गर्नु पर्यो, पानी जम्मा हुने ठाउँ होस्, पोखरीहरू बढी चाहिँ बढी हुन् भएका, पहिलेदेखिका पोखरीहरूलाई रिनोभेसन गरेर हुन्छ कि के गरेर हुन्छ, त्यसले बढी पानी होल्डिङ क्यापेसिटी बढाउनु पर्यो, जंगलहरूले पानी जमिन मुनि लैजाने काम गर्छ त्यो जंगलहरू बढाउनु पर्यो, अब सबै ल्यान्ड म्यानेजमेन्ट त्यही हुनु पर्यो, अब अर्गनाइजेसन त्यही हिसाबले हुनु पर्यो, जुन किसिमको अब यहाँ त अहिले त पानीको म्यानेजमेन्ट अब हामी त लकिली हामीले चाहिने भन्दा प्रशस्त बढी पानी छ, जस्तो पानी नभएको ठाउँमा त उनीहरूले थोपा थोपा पानी म्यानेजमेन्ट हिसाबले गर्छ, इभन सड़क बनाउँदा पनि अब यहाँ त सड़ककै कारणले पानी जमिन मुनि जानु पाउँदैन, अब इभन सड़क बनाउँदा पनि त्यो सड़कमा के राख्यो भने चाहिँ त्यहाँबाट त्यो सड़कमा पानी इन्फिल्ट्रेसन भएर तल जान्छ भन्ने हिसाबले आजकल बनाउँछन् सड़क, त्यो एकदम यो के अरे पिच गर्दा पनि कस्तो किसिमको मिक्सर गर्यो भने चाहिँ पानी पनि फिल्टर हुन्छ, अब सड़कको पेभमेन्ट बनाउँदाखेरि कसरी पानी भित्र जान्छ, त्यस्तो त्यस्तो टाइपको पनि हिसाब गर्न थालिसकेका छन्। हामी चाहिँ त्यो स्टेजमा नपुगे पनि अब त्यही हिसाबले पानी म्यानेजमेन्टको लागि पानीलाई रिचार्ज गर्नको लागि त्यो हिसाबले हामीले प्लान गर्नुपर्छ।
6: हामीले यदि ठूला ठूला तपाईँले भन्नुहोस् दुई चारवटा जलाशयहरू बनाउन खोज्यो भने हाम्रो स्रोत अथवा हाम्रो क्षमता त्यो त पुग्छ नि, कि त्यो अलिकति हामी कमजोर अवस्थामै हौ ठूल्ठूला रिजर्भवायरहरू बनाउनको लागि चाहिँ?
5: कमसे कम नेपालले अब त्यो पानीको म्यानेजमेन्ट भने त्यही रिजर्भवायर भने ब्याङ्कै हो, एक किसिमले पानीलाई सेभ गरेर राख्ने, चाहिएको बेला खर्च गर्ने होइन, त्यो ब्याङ्कहरू चाहिँ अब दुई किसिमका हुन सक्छन्, एउटा साना साना ब्याङ्क भने साना साना रिजर्भवायर विभिन्न ठाउँ बनाउने, एउटा ठुल्ठूला रिजर्भवायर चाहिने होइन, त्यसमा चाहिँ अब दुईटै चिज चाहिन्छ। अब त्यो कुन कति चाहिन्छ भन्ने चाहिँ त्यो फेरि अर्को म्यानेजमेन्टको हिसाब हो। कति भयो भनेदेखि चाहिँ हामीलाई पुग्ने गर्न सक्छौँ, कति भयो भने हामीलाई एक्सपोर्टको हिसाबले पनि फाइदा हुनसक्छ, त्यसमा फेरि इन्भाइरोमेन्टको कन्सर्न छ होइन, कति भयो भने इन्भाइरोमेन्ट प्रोटेक्सनको हिसाबले पनि फाइदा हुन्छ। अब त्यसमा सबै चिज एनालिसिस गरेर अब मल्टिपल डाइमेन्सनहरू हेरेर त्यो गर्नुपर्ने अवस्था हो। तर इसेन्सियल चाहिँ हो, ठूलो रिजर्भवायर पनि इसेन्सियल छ, सानो पनि इसेन्सियल छ, तर कति इसेन्सियल छ भने चाहिँ त्यो अब इन्भाइरोमेन्टल र इकोनोमिक एनालिसिसले निकाल्ने चिज भएको छ।
6: त्यो सँगै आम नागरिकले चाहिँ जस्तो पानी यदि कम परिहाल्यो भनेदेखि त्यसको प्रयोगमा अथवा वर्षाको पानी संकलनका लागि व्यक्तिगत स्तरमा चाहिँ के गर्न सक्छन्?
5: आम मानिसले गर्न सक्ने चिज त धेरै हुन्छ। त्यो त्यसमा अब क्लाइमेट चेन्जकै हिसाबले पनि, पानी म्यानेजमेन्टको हिसाबले पनि, अब साधारण एउटा हेऱ्यो भनेदेखि तपाईँको यो घरमा जुन पानी आइरहेछ, अब एउटा टिपिकल्ली तपाईँले मुख धुँदाखेरि अब पानी धारो खोलेर मुख धुनुहुन्छ, त्यो धारो पानी आएको बेला चाहिँ धारो खोल्नुहोस् अनि फेरि मुख धोएर मुख तपाईँले मारिराख्नु भएको छ भने त्यो बेला पानी बन्द गर्नुहोस्, त्यस्तादेखि लिएर होइन त्यो गर्दाखेरि नै तपाईँले कति पानी सेभ गरिसक्नुभयो त्यहाँ होइन। अब

0: अहिले पानी पर्ने छ तापक्रम बढ्ने कुरा जोडेर आएको छ. त्यसै गरी विपद प्राधिकरणले चाहिँ कुनै बीचमा चरम मौसमी घटनाहरू भएर विपदको घटना पनि बढ्न सक्ने सम्भावना छ है भनेर हिजो अर्को विज्ञप्ति निकाल्यो. यी सबैको बीचमा आम नागरिकलाई त्यस्ता विपदबाट बचाउनका लागि सरकारी निकायहरूले कस्ता किसिमका तयारीहरूलाई आत्मसात गर्नुपर्छ, कस्ता किसिमको तयारी अहिले नै गर्नुपर्छ?
1: अब यसमा पनि विभिन्न स्टाइलहरू हुन्छ होइन तयारीको पनि. अब जस्तो तपाईँको अब बाढीकै कुरा गरौँ, बाढीलाई कसरी तपाईँले म्यानेज गर्नुहुन्छ भन्ने. अब यसमा इन्जिनियरिङ पोइन्ट हुन्छ एउटा, अर्को साइन्टिफिक पोइन्ट वैज्ञानिक पोइन्ट हुन्छ. त्यसमा चाहिँ अहिलेसम्म धेरै प्याटर्नहरू चाहिँ इन्जिनियरिङ हिसाबले सोध्छन्. अब बाढी नदीमा बाढी आयो भने के गर्ने भन्दाखेरि दुवैतिर इम्ब्याङ्कमेन्ट बनाइदिने, पानी कन्ट्रोल गर्ने, अनि बाढी जान्छ. त्यस कारण अब तपाईँको गाउँतिर गएर सोध्नुभयो भने यहाँ बाढीले तिमीहरूलाई दुःख दिइरहेको छ, तिमीहरूलाई के चाहिएको छ बाढीलाई कन्ट्रोल गर्ने, के गर्ने भन्यो भने यहाँ हामीलाई यतापट्टि इम्ब्याङ्कमेन्ट लगाइदिनु पर्यो नै भन्छन् उनीहरूले होइन. त त्यो चाहिँ इन्जिनियरिङ भयो त्यो होइन. तर साइन्टिफिकल्ली चाहिँ अब त्यो बाढी तपाईँले फैलिनु दिनु भन्यो भने त पानी नै रिचार्ज हुँदैन नि. अब बाढी चाहिँ तपाईँले जति तपाईँले इम्ब्याङ्कमेन्ट लगाउनुहुन्छ त्यति बाढी तल बढ्दै जान्छ. फेरि अब कुनै ठाउँमा इम्ब्याङ्कमेन्ट लगायो भने त्यो इम्ब्याङ्कमेन्टले पानी कन्फाइन भयो, अनि त्यसमा अरू साइड साइडको खोलाहरू आएर पानी थप्पे, त्यो फैलिनु पाएन भनेपछि तल्लो भागमा त बाढी बढ्यो नि. साइन्टिफिक हुँदैन, तर कहीँ कहीँ चाहिँ इन्जिनियरिङ पनि चाहिन्छ. कहीँ कहीँ त लगाउनै पर्ने पनि हुन्छ, इम्ब्याङ्कमेन्टले अब ठुलै एरिया जोगाउनु पर्ने हुनसक्छ. अब त्यसकारण इन्जिनियरिङ साइन्स अब दुइटैलाई मिलाएर, अब अहिले त इन्जिनियरिङ साइन्स प्लस इन्भाइरोमेन्ट तीनटा चिजलाई मिलाएर प्लान गर्नुपर्ने हुन्छ. अब त्यो प्लान गर्दाखेरि अब गभर्मेन्टले सबै चिजलाई हेरेर प्लान गर्नु पर्यो. अब जस्तो अब हुन त अब आजकल अब मन्त्रालय घटाउने भन्ने कुरा आइरहेको छ, त्यो एउटा राम्रो कुरा हो होइन. न त अब सबैले आफ्नै आफ्नै किसिमले सोचिरहेको हुन्छ कि. अब जस्तो इन्जिनियरिङ टाइपका मन्त्रालयहरूले उनीहरूले अरू कुरासँग मतलब छैन, उनीहरूले साइन्ससँग मतलब छैन, त्यहाँ लगाइदिने यो के अरे इम्ब्याङ्कमेन्ट लगाइदिने, पानी कन्ट्रोल गर्ने, सालभरि बजेट राख्ने, त्यसमा फेरि अरबौं खर्च हुन्छ होइन. अब त्यही किसिमले म्यानेज गरिरहेको हुन्छ. अर्को वनले चाहिँ रुख बिरुवा रोप्ने भन्ने हिसाबले मात्र गरिरहेको होला होइन. त्यस्तो त्यो साइन्टिफिक किसिमले म्यानेज भइरहेको छैन. त्यो साइन्टिफिक किसिमले म्यानेज हुने गरी नै मन्त्रालयहरू पनि मिलाएर राख्नुपर्ने, जसले गर्दाखेरि इन्टिग्रेटेड रूपमा त्यसमा इन्जिनियरिङ पनि बस्छन्, साइन्टिस्ट पनि बस्छन्, इन्भाइरोमेन्टलिस्ट पनि बस्छन्, सबै बसेर अनि सबैले प्लान गरेर, अनि त्यसो यो चाहिँ अप्टिमम प्लान सबैको सबैलाई सुहाउँदै किसिमको प्लान भयो भन्ने किसिमको, त्यस्तै किसिमको गभर्मेन्टकै हिसाबले अब त्यो गर्न सक्छ भनेदेखि. अनि अब अरू चाहिँ अब इन्डिभिजुअलहरूले, अब इन्डिभिजुअलहरूको चाहिँ अब यसमा पनि अब अर्को एउटा चाहिँ के छ भने अर्ली वार्निङ सिस्टम भन्ने एउटा जुन यो डिएचएमले पनि गर्दैछ होइन. अब त्यसलाई इफेक्टिभ बनाउने, किनभने तपाईँले हेऱ्यो भनेदेखि मान्छेहरू कहाँ बसेका छन् भनेर तपाईँले एनालाइसिस गर्यो भने जुन चाहिँ सबभन्दा डिजास्टर हुने एरिया छ त्यहाँ नै बसेका छन् मान्छेहरू प्राय. अब तिनीहरूलाई त्यहाँबाट छोड भन्नु पनि मिल्दैन. अब तपाईँ खोलाको साइडमा खेत पनि छ, बस्ती पनि छ, सबै छ, त्यो खोलाको साइडमा छ. अब तिमीहरू यहाँ नबस, यहाँ त बाढी आउँछ, त्यहाँ डाँडामाथि गएर बस भने त्यहाँ खेत पनि बनाउनु मिल्दैन, त्यहाँ पानीको सोर्स पनि छैन, खाने पानी समेत हुँदैन त्यहाँ. अब त्यो उनीहरू तिनै बस्नु पर्यो. अब उनीहरू त्यो हिसाबले प्राय जसो हेऱ्यो भने सबै डिजास्टर प्रोन एरियामै छन्। अब त्यो डिजास्टर प्रोन एरियामा बस्दाखेरि चाहिँ अब इन्डिभिजुअली म्यानेज गर्नलाई अब अर्ली वार्निङ सिस्टम मार्फत उनीहरूलाई सूचना दिने होइन, सूचना दिएर अब एउटा त इन्जिनियरिङ हिसाबले अरू हिसाबले पनि होला. अब त्यति हुँदाहुँदै पनि त्यहाँ त मान्छे हुन्छन्। अब अमेरिकामा कत्रो कत्रो सहर त लग्या छ होइन, अब एकैचोटि बाढी आएर बगा छ भनेपछि त्यसले मात्र काम गर्दैन. तर उनीहरूले अर्ली वार्निङ भन्ने चाहिँ फेरि एकदम इम्पोर्टेन्ट चिज भइरहेको छ अहिले. अहिले त्यो धेरैले प्रमोट गरिरहेको चाहिँ अब त्यो हामीले खासै धेरै चेन्ज गर्न सक्दैनौँ त्यो इन्जिनियरिङ हिसाबले. त्यहाँदेखि अर्ली वार्निङ हिसाबले, साइन्टिफिक हिसाबले चाहिँ धेरै चिज गर्न सकिन्छ भन्ने हिसाबले अब मान्छे चाहिँ बस्छ, तर होसियार भएर बस्छ, अब ओइल प्लान्ट भएर बस्छ. अब अर्ली वार्निङ सिस्टम आयो भनेदेखि अब त्यो अनुसार कमसेकम ज्यान जोगाऊ होइन. अर्ली वार्निङको चाहिँ मेजर टार्गेट के हुन्छ, नम्बर एक ज्यान जोगाऊ, अनि नम्बर टू एकदम इसेन्सियल चिजहरू जोगाऊ, धन सम्पत्ति जल जवाहरत छ भने जोगाऊ, अनि नम्बर थ्रीमा चाहिँ अरू सम्पत्ति जोगाऊ भन्ने आउँछ. अब त्यसमा टाइम कति छ होइन, अनि जति बढी टाइम भयो उनीहरूले अरू चिजहरू जोगाउनु पायो, जति कम टाइम भयो उनीहरूले ज्यान चाहिँ जोगाउनु पायो, त्यही हिसाबले प्लान गर्नुपर्ने हुन्छ.
0: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो, अहिलेको समसामयिक विषयमा जानकारी दिनुभयो. यहाँलाई उज्याला तर्फबाट धेरै धन्यवाद.
1: धन्यवाद.
0: उहाँ हुनुहुन्थ्यो जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मा. अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ. अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा

0: नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
6: विशेषज्ञ डाक्टरी सेवाहरू:
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
6: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक, हस्पिटल रोड, खोराहीदाङ।
4: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
8: एमबीबीएस एमडी न्यूरो साइकाट्रिक टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
9: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
8: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
9: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
8: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
9: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
10: बिरामी जाँच्ने मिति 8 जेठ 9 गते शनिबार।
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: स सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
16: मध्य पश्चिम ट्राङ्क चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङ सूचना तथा संचार सहकारी संस्थाद्वारा संचालित रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले आफ्नो 21 औं स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम गरेको छ। रेडियो मध्यपश्चिमका अध्यक्ष मधुसूदन वैद्यको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको छ। रेडियोका उपाध्यक्ष सुदर्शन रिजालको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र घोराहीको प्राविधिक सहयोग रहेको छ। यसैबीच रेडियो मध्यपश्चिमले एक गति एक औपचारिक कार्यक्रम गरी आफ्नो 21 औं स्थापना दिवस मनाउन लागेको छ। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको मंगलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। सदनको आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसअघि आज प्रधानमन्त्री बालेन्द्र शाहले छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुनेछ। यही नीति तथा कार्यक्रमको आधारमा जेठ 15 गते आर्थिक वर्ष 2083-84 बजेट संसदमा पेश हुनेछ। नेपाल विद्युत प्राधिकरण अन्तर्गत दाङ जिल्लाका विभिन्न वितरण केन्द्रहरूले विद्युत महसुल संकलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने निर्णय कार्यान्वयनमा ल्याउन थालेका छन्। कार्यक्रममा लम्है वितरण केन्द्र अन्तर्गत संचालित भलबाङ महसुल काउन्टर आगामी जेठ 1 गतेदेखि भौतिक रूपमा बन्द हुने भएको छ। त्यसैगरी लम्है वितरण केन्द्रले लम्हैमा रहेको काउन्टर सेवा आगामी साउन 1 गतेदेखि पूर्ण रूपमा बन्द गर्ने भएको छ। लम्है वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर तरतालका अनुसार भालुबाङ महसुल काउन्टरसँगै लम्है वितरण केन्द्रको काउन्टर सेवा पनि क्रमशः बन्द गर्न थालिएको हो। लम्है वितरण केन्द्र अन्तर्गत हाल 45,000 ग्राहक रहेका मध्ये करिब 70% पहिलेदेखि नै अनलाइन मार्फत महसुल भुक्तानी गर्दै आएका छन्। बाँकी उपभोक्तालाई पनि डिजिटल भुक्तानीतर्फ अभ्यस्त गराउने उद्देश्यले काउन्टर सेवा बन्द गर्न लागेको प्रमुख तरतालले बताउनुभयो। डिजिटल प्रणाली मार्फत विद्युत महसुल भुक्तानी गर्दा समस्या भए ग्राहकलाई कर्मचारीले सहयोग गर्ने उहाँको भनाइ छ। लम्ही जस्तै गोराही वितरण केन्द्रले पनि सूचना जारी गर्दै निकट भविष्यमा भौतिक रूपमा विद्युत महसुल बुझ्ने काउन्टर बन्द गरिने जानकारी दिएको छ। र हप्तामा शनिबार आइतबार 2 दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत कार्य पाठ्यक्रमले तोकेअनुसार कार्य घण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत्र 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083मा विद्यालयमा पनि हप्ताको 2 दिन बिदा दिन निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थाले आग्रह गरेको यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयलाई पठाइएको छ। अवस्त बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, कोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दान।
10: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98-477-2779
11: र 98-578-30-689।
12: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
12: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
13: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
12: हुलासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 082-85-8-29, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
17: उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घुराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 94। होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
14: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
14: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87 741।
19: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
20: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
19: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
20: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
19: तालिममा दिइने विषयहरू
20: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
19: स्पेशल सेफ तालिम,
20: जापानिज सुशी तालिम,
19: वेट्रेस,
20: टुरिस्ट गाइड।
19: हाम्रा विशेषताहरू,
20: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
19: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
20: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
19: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
20: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
19: सम्पर्क मोबाइल 98410 17 09, 98410 17 09।
20: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
21: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
22: नमस्कार, यो हो बहसमा, म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीवराम भण्डारी। आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ प्रशान्त सिंह, उहाँ एउटा राजनीतिक चिन्तक हुनुहुन्छ। कैयौं अन्तर्राष्ट्रिय घटनाक्रम र नेपालको विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट निहालिरहनु भएको त्यस्तो पात्र प्रशान्त सिंहसँग आज म देशको आन्तरिक राजनीतिक अवस्था र परराष्ट्र मामिला केन्द्रित कैयौं विषयलाई, त्यो जनजिज्ञासाहरू छन्, चासोहरू छन् नेपाली जनका, त्यसलाई सम्बोधन गराउने उहाँ मार्फत मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। सर, स्वागत छ है त। अब म कहाँबाट प्रवेश हुन चाहे भने, नेपालको आन्तरिक राजनीति एक खालको छ, मतलब पुराना पार्टीहरू साला खाला विस्थापित, केन्द्रीय स्तरमा विस्थापित भएका छन्, उनीहरू अलि निराश पनि छन्। तर परराष्ट्र मामिलाको यसो कुरा गर्दा, हाम्रो जो परम्परा छ, नेपाल र भारत बीच अलिक पृथक खालको सम्बन्ध, किनभने खुल्ला सीमा छ, धर्म संस्कृति सांस्कृतिक हिसाबले विभिन्न खालको सम्बन्ध छ, रोटी बेटीको सम्बन्ध भन्छन्, तर त्यति मात्रै सीमित होइन भन्ने रूपमा पनि बुझाउने प्रयास हुन्छ। भारतका विदेश सचिव मिश्री नेपाल आउने तयारीमा थिए, अब सूचनाहरू सञ्चार माध्यममा त्यही नै आएको छ, उनी तयारीमा थिए, तर नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई भेट्ने समय दिएनन्। फलत हाललाई उनले नेपाल आउने तिथि स्थगित गरे भनेर भन्छ। निमन्त्रणा पनि दिने कुरा पनि थियो बुझ्नमा आए अनुसार, अर्थात् हाम्रा प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीका तर्फबाट निमन्त्रणा दिने कुरा पनि थियो, तर त्यो यहाँ भेट्ने अवसर नहुने भएपछि अथवा नेपालका प्रधानमन्त्री समय नदिएपछि उनले नेपाल आउने विषयलाई हाललाई स्थगित गरे भनेर भन्छ। अब यो नेपाल र भारत बीचको यो खुल्ला सीमा पनि छ, अलि विशेष खालको सम्बन्ध, भले यो विशेष भन्ने शब्द प्रयोग नगरौँ है पनि भन्छन् कयौँ परराष्ट्र मामिलाका ज्ञान राख्ने मानिसहरू, तर विशेष त छँदैछ। त यसलाई कसरी बुझ्नुपर्छ? हाम्रो परम्परागत सम्बन्ध भन्दा अलिक पृथक जस्तो देखियो, यो के हो? यो
0: कस्तो छ भने जुन अहिलेसम्म हाम्रो चलन चल्तीको छलफलमा आइरहेको भारत नेपालको सम्बन्ध चाहिँ व्यावहारिकतामा आधारित थियो, होइन? जुन रोटी भेटी भन्नुभयो, हुन त अस्ति मैले दिल्लीमा ठाउँमा कुरा गर्दाखेरि तपाईँहरूले रोटी दिनुभयो होला तर अब पराठा दिन्छन् कि, होइन, दुबईमा, होइन, मलेसियामा, होइन, सो रोटी भन्दा चाहिँ पराठाको सम्बन्ध चाहिँ अब बलियो हुँदै गइरहेछ कि, होइन, र बेटीको सम्बन्ध चाहिँ धेरै घटेको देखिन्छ कि अहिले। यो तपाईँ यदि सर्वे गराउनुहुन्छ भने मलाई लाग्छ कि धेरै ठुलो ड्रप आएछ
22: हो।
0: त्यसैले चाहिँ रोटी बेटीको सम्बन्धमा पनि एक तरिकाले अब त्यो पहिलाको जतिको चाहिँ स्ट्रङ सम्बन्ध देखिँदैन कि, होइन, यदि त्यही शब्दमै जाने हो भने। र तर हामी 1650 कि कति किलोमिटर चाहिँ नेपालसँग भारतसँग हाम्रो बोर्डर छ, खुल्ला बोर्डर छ त्यो पनि, र 1950 को सन्धि छ। विभिन्न कुराहरूले गर्दा चाहिँ व्यावहारिक कारणले गर्दा चाहिँ नेपाल भारतको सम्बन्ध चाहिँ अलि स्पेसल सम्बन्ध हो, विशेष सम्बन्ध हो भने अहिलेसम्मको हाम्रो चलन चल्तीको शब्दावलीहरू यिनीहरू नै हुन्थे, होइन? तर अहिलेको सन्दर्भ चाहिँ अलिकति फरक भयो, जस्तो पुरानो कुरा चाहिँ कम्प्लिटली सिद्धिएको चाहिँ होइन। तर अहिले कस्तो भइहाल्यो भने विश्व नै एक तरिकाले जुन अहिले नयाँ ध्रुवीकरण सुरु भयो 1990 सन् 1990 दशकपछि जुन एक तरिकाले कोल्ड वार युद्ध र युएसएसआरको विघटन भयो, कम्युनिस्ट पार्टीको विघटन भयो त्यो देशमा, र संसार चाहिँ एक तरिकाले चाहिँ जुन एकल केन्द्रित, होइन, एउटा सिङ्गुलर हेजिमोनको व्यवस्थामा अमेरिकाले 10-15 वर्षसम्म राज्य गर्यो कि, होइन? तर सन् 2008-09 हुँदाखेरि त्यो रिसेसन भयो, 2001 जुन घटना थियो, होइन, जुन के अरे न्युयोर्कमा जुन र वासिङटनमा जुन घटनाहरू भयो, यो टेरोरिस्ट घटनाहरू, होइन, यो सबले चाहिँ ट्रेड टावरको जुन आक्रमणहरू भयो त्यसले संसारलाई हलायो कि, होइन? र बिस्तारै चाहिँ कस्तो देखियो भने चाहिँ संसार चाहिँ अब बाइपोलर पनि होइन, मल्टिपोलर संसार चाहिँ, बहुध्रुवीय संसार चाहिँ बन्दै गइरहेछ कि, होइन? त्यो बहुध्रुवीय संसार के हो त, होइन? एउटा चाहिँ कोकासियन अथवा चाहिँ युरोप र अमेरिका जुन ट्रान्स एटलान्टिक हुन्छ, त्यो ट्रान्स एटलान्टिक सम्बन्ध जुन पहिला पनि नाटोको थ्रु बाँधिएको थियो, अलि ट्रम्पले कमजोर पारेको छ तर तोडेको छैन, त्यो चाहिँ एउटा ध्रुवको रूपमा अगाडि आउँछ, होइन? र रसिया कता जाने यो डिबेट चाहिँ चलिराख्यो। रसिया पनि खासै भन्ने हो भने त तपाईँको चाहिँ व्हाइट पपुलेसनकै एउटा देश हो नि त, अर्थोडक्स क्रिस्चियन भए पनि क्रिस्चियन त हो नि त, त्यो भएको हुनाले चाहिँ रसियालाई पनि सम्मिलित गरेर जानुपर्छ भने चाहिँ ट्रम्पको दावी थियो कि, रसियाले किन छाड्ने, युक्रेनको झन्झटमा हामीले रसियाले किन छाडेको होला, रसियालाई पनि सँगै राखौँ, युरोपलाई सँगै छँदैछौँ, अमेरिका सँगै छ भने चाहिँ हामी सबै मिलेपछि चाहिँ चीनलाई हामीले चाहिँ म्यानेज गरौँला नि त भने ट्रम्पको एउटा चाहिँ त्यो मूर्खतापूर्ण कदम होइन, त्यो स्ट्राटेजिक कदम थियो।
22: मतलब चीन टार्गेटमा थियो,
0: चीन टार्गेटमा थियो कि चाहिँ चीन मात्रै एउटा अमेरिकन हेजिमोनीलाई चाहिँ अहिले संसारमा यदि कसैले च्यालेन्ज गर्न सक्छ भने चाहिँ चीन मात्रै हो, भारतलाई त्यो रूपको शक्तिको रूपमा चीनले पनि स्वीकार गर्दैन, अमेरिकाले पनि स्वीकार गर्दैन। त्यसैले चाहिँ
22: ट्रम्पको यो कोसिस मूर्खतापूर्ण होइन,
0: स्ट्राटेजिक कुरा थियो। र अमेरिकामा यसको ठूलो डिबेट निकै दिनदेखि चलिरहेको थियो कि हामी रसियालाई जब अब त्यहाँ सोभियत संघ पनि रहेन, कम्युनिस्ट पार्टी पनि रहेन भने पुटिनको काम गर्ने तरिका त हरेक देशमा फरक फरक छ नि त, त्यसले हामीलाई के मतलब, त्यो त रसियाको जनताले डिसाइड गर्छ नि पुटिनलाई राख्ने,
22: देश सापेक्ष उनीहरूको आफ्नो आफ्नो कुरा।
0: सो हामी रसियालाई अलग किन राखेका छौँ, रसियालाई सँगै लिएर आउँ, रसिया म्यासिभ उसको साइज छ, सबै टाइपको जुन मेटेरियल्सहरू जुन अहिले संसारलाई चाहिन्छ सबै रसियासँग छ, वाटरको सबभन्दा ठूलो रिजर्भवायर छ, सो रसियालाई सँगै लिएर हिँड्नुपर्छ भने ट्रम्पको एउटा स्ट्राटेजिक थिङ्किङ नै थियो यिनीहरूको ग्रुपको। तर कता कता उसको दुई वर्ष मात्रै अब बाँकी रहँदाखेरि त्यति सक्सेसफुल हुन सकेन कि त्यसमा चाहिँ रसिया र रेस्ट अफ द युरोपको जुन खास गरेर कन्टिनेन्टल युरोपको रसियाको प्रति जुन शंका थियो किनभने पहिलो विश्वयुद्ध दोस्रो विश्वयुद्ध इतिहासहरू त्यहाँ बिर्सेका छैनन् त्यसले गर्दा यो सब कुरा भएको त्यसैले एउटा ध्रुव जुन छ तपाईँको त्यो चाहिँ वेस्टर्न ध्रुव भनौँ त्यसमा रसियालाई राख्ने नराख्ने कुरालाई अलिकति साइडमा गर्ने हो भने वेस्टर्न ध्रुव चाहिँ एउटा ध्रुव चाहिँ को निर्माण चाहिँ अब भयो होइन ठिक छ अहिले युरोप अमेरिकाको समस्या भए पनि अमेरिकाको थुप्रै मान्छेहरूले के भनिरहेछन् भने ट्रम्प चाहिँ सदैवको लागि त रहँदैन नि त दुई वर्षपछि फेरि हामी मित्र बनाउला त्यसैले धेरै टाढो पनि नजाउँ क्या हामीहरू इट्स नट बर्न द ब्रिज
22: अहिले के सुमधुरै छ युरोप र अमेरिकाको
0: लेभलमा त अहिले भर्खरै जुन चार्ल्स किङ चार्ल्स आउनुभएको थियो तपाईँ हेर्नुहुन्छ जोइन्ट कंग्रेसको सेसनलाई उहाँले भाषण दिनुभयो कति मान्छेले उभिएर त्यसलाई स्वागत गरेको तपाईँले देख्नुभयो होला
22: त्यो कस्तो तपाईँलाई तपाईँको नजरमा बेलायती राजा चार्ल्सको त्यो भूमिकालाई कुन रूपमा तपाईँले ग्रहण गर्नुभयो उनले जुन ढंगले अपील गरे त्यो सारा यसो हेर्दाखेरि युरोप र अमेरिका बीचको दूरी घटाउने सवालमा त्यो अब क्यानाडा अस्ट्रेलियालाई पनि जोडेर हेर्दा हुन्छ किनभने चार्ल्ससँग रिलेटेड विषय हो र बेलायत र अमेरिका बीचको त्यो दूरीलाई घटाउने सवालमा उनको भूमिकालाई कसरी मूल्याङ्कन
0: उनीहरूले जसरी एउटा अङ्ग्रेजीमा शब्द छ नियोरिच भर्खर भर्खर धनी भएका मान्छेहरू त्यस्तै अमेरिकालाई उनीहरूले नियोरिचको रूपमा हेर्छ कि होइन अनि एउटा हुन्छ पुराना जमिनदारहरू धेरै धनी भनी मान्छेहरू जो भित्रैबाट धनी छन् क्या सो ब्रिटेनले त पुरा संसारलाई राज्य गरेको अमेरिकालाई पनि राज्य गरेको अमेरिकाले त्यसैबाट आफूलाई इन्डिपेन्डेन्ट बनाएको हो त्यसले गर्दा ब्रिटेनले कतै न कतै एउटा चाहिँ गार्जियनको रूपमा
22: अभिभावकको
0: कोकासियन वर्ल्डमा व्हाइट वर्ल्डमा होइन क्रिस्चियन वर्ल्डमा ब्रिटेनले अहिले पनि एउटा स्पेसल रोल चाहिँ उसको ऐतिहासिक रोल भएको हुनाले कहिलेकाहीँ गार्जियन जस्तो कुरा गर्छ कि होइन अनि चार्ल्स त्यहाँ जाँदाखेरि ट्रम्पलाई मन नपर्ने पनि केही कुरा भन्दाखेरि ट्रम्पले त्यति माइन्ड गरेको देखिँदैन कि त्यहाँ होइन तर त्यही कुरा चाहिँ ब्रिटेनको प्राइम मिनिस्टरले भन्यो भने दस गुणा चाहिँ गाली गर्छ कि ट्रम्पले
22: रियाक्ट जनाइहाल्थे प्रतिक्रिया जनाइहाल्थे
0: तर एउटा गार्जियनको तरिकाले उहाँले कुरा गरिदिनु हो कि होइन प्रिन्स चार्ल्सको बुवा प्रिन्स फिलिप नेपालमा आउँदाखेरि मैले पनि उहाँसँग हात मिलाएर केही कन्भर्सेसन गर्न पाएको थिएँ यो वर्ल्ड वाइल्ड लाइफ फन्डमा आउँदाखेरि होइन र उहाँहरूको सोच चाहिँ नेपालको प्रति पनि त्यो कन्भेन्सनबाट उहाँ जानुहुन्छ होइन कि हामीले चाहिँ त्यो 1923 सन्धिको कुरा गर्न थाल्नुभयो दुइटै वर्ल्ड वारमा चाहिँ चन्द्र शमशेरले युद्ध शमशेरहरूले सेना दिएको कुराहरूबाट नेपाललाई उहाँहरूले त्यो नजरियाले हेर्छ अहिले नेपाल 3 करोड जनसङ्ख्याको एउटा सानो देश हो भने ब्रिटेनले हेर्दैन कि त्यो पुरानो कुराहरू अहिले पनि हेर्छ कि उनीहरूले कन्भेन्सनल तरिकाले ब्रिटेनको हेर्ने तरिका हो अनि त्यसैले त्यो तरिका अहिले चाहिँ चाहिन्छ भनेर चाहिँ अमेरिकामा
22: अहिले सम्बन्ध कि अलि सुधार भयो तुलनात्मक विगतको भन्दा यो चार्ल्सको भ्रमणपछि अलि सुधार हुँदैछ सुधार उन्मुख
0: आफै आफै पनि हुन्छ किनभने अमेरिकाको सिस्टम के छ भने 8 वर्ष 7th-8th इयरसम्म जाँदाखेरि त्यो प्रेसिडेन्टहरू प्राय त्यसलाई लेम डक प्रेसिडेन्ट भन्छ उनीहरूले धेरै कामहरू गर्नु त्यतिखेरसम्म सक्दैन अब जुन नयाँ 2-2 वर्षमा त्यहाँ इलेक्सन हुन्छ पार्लियामेन्टको त्यो इलेक्सन जुन अब हुन गइरहेछ मिड टर्म इलेक्सन त्यो इलेक्सनमा सम्भावना के छ भने डेमोक्राटहरूको मेजोरिटी हुन्छ भनेपछि फेरि इम्पिचमेन्टको प्रोसेस सुरु हुन्छ र ट्रम्प चाहिँ कमजोर हुन्छ भन्ने एउटा ठुलो आकलन छ त्यसैले ट्रम्प अब जाने तयारीमा अब गइसक्यो एक तरिकाले होइन अब उसलाई थाहा छ कि म अब केही दिनको मात्रै मेहमान हो त्यसैले चाहिँ पहिलाको जस्तो चर्को कुरा भन्दा पनि अलिकति उसले चाहिँ एउटा आफ्नो लिगेसी कस्तो क्रिएट गर्ने त म जाँदाखेरि सबै कुरा बिगारेर पनि जानु भएन नि त सो उसको एउटा प्रयास यदि सफल भएन भने कमसेकम सर्टेन अरू प्रयासहरू त चीनसम्मको सम्बन्ध पनि जुन अब भोलि पर्सि त्यहाँ जाँदैछ यो सबैले गर्दा नयाँ लिगेसीको अब टेन्सन भयो
22: मलाई यस्तैमा अलिक थप अतिरिक्त प्रस्ट्याइदिनुहोस् जस्तै डोनाल्ड ट्रम्प जो चाहन्थे जो गोरा छालावालाहरू खास गरी अमेरिका युरोप बेलायत सायद क्यानाडा अस्ट्रेलिया पनि यसैमा इन्क्लुड गरिदिँदा हुन्छ र त्यसमध्येमा जो रुसलाई समेत सामेल गराएर एउटा ध्रुवीकृत भौँ हामी एकीकृत ढङ्गले अघि बढौँ भन्ने जो उनको प्रयत्न थियो यो स्ट्राटेजिक थियो जो तपाईँले भन्नुभयो उनी सफल वा असफल सफल हुने दिशा उन्मुख छन् कि कुन अवस्थामा छन् उनी
0: त्यो अहिले किन ठुलो ठुलो यस्तो कुराहरूमा करिब करिब 25-50 वर्ष लागिहाल्छ
22: लामो समय
0: अनि एउटा प्रेसिडेन्टले नै सबै काम गर्न सक्दैन डोनाल्ड रेगनले यो शीत युद्धको अन्त हेर्नुभयो तर त्यो उहाँले गरेर मात्रै भएको होइन कि रुजवेल्टदेखि आइजनहावर सबैको रोल थियो कि त्यहाँ रोनाल्ड रेगनले त्यसको चाहिँ अन्तमा बेनिफिट उठाइहाल्नुभयो कि होइन अनि उहाँले चाहिँ कोल्ड वारलाई सिध्याएको जस्तो जितेको जस्तो देखिन्छ जर्ज बुश जुनियरहरूले यसो सिनियरहरूले, तर एक्चुली त्यो त एउटा लामो कडीको
22: एउटा
0: अहिले चाहिँ जुन ट्रम्पले गरेर राख्नु भएको छ त्यो पहिला यो ग्यासहरू यो नेचुरल ग्यासहरू जर्मनीले पनि रसियासँग किन्न सुरु गरिहालेको थियो कि होइन, त्यसैले चाहिँ एउटा दुई तरिकाको किन डेमोक्रेटिक कन्ट्रीमा त जहिले पनि मल्टिपल तरिकाको प्रयास भइरहेको हुन्छ नि, त एउटा थरीको मान्छेलाई अमेरिकामा के भन्छन् भने हामीले चाहिँ रसियासँग राम्रो सम्बन्ध बनाउनुपर्छ र त्यसैले चाहिँ रसियालाई यति नराम्रो हामीले बनाएर किन राखेको छौँ, सो त्यो उहाँले एटलिस्ट चाहिँ एउटा धक्का चाहिँ दियो। अहिलेसम्म कन्भेन्सनल सोच के थियो भने कोल्ड वार त सिधिसक्यो तर पनि पुटिनको ह्युमन राइटको रेकर्ड विभिन्न अरू कारणहरूले गर्दा पुटिनलाई एउटा चाहिँ पोटेन्सियल एडभर्सरीको रूपमा हेरिराख्ने जुन सोच थियो त्यो सोचलाई धेरै हदसम्म चाहिँ ट्रम्पले धक्का दिएको छ कि होइन, तर त्यो आठ वर्षको उसको टर्ममा चाहिँ त्यो पूरा हुन सकेन जस्तो देखिन्छ कि होइन, तर एटलिस्ट उसले परिस्थितिलाई थोरै चाहिँ फेभरेबल बनायो कि यो सबै देशहरू एक ठाउँमा आउने सम्भावना हुनसक्छ कि होइन। तर अहिले जुन अघि तपाईँको सुरुवातमा हाम्रो कुरा त्यहाँबाट त अलिकति डाइभर्ट भयो,
22: त्यो बाधक चाहिँ के त्यहाँको स्थायी संयन्त्र बाधक हो ट्रम्पको तत्कालै जान चाहेको विषयलाई अलिकति बेला भएको छैन भन्ने
0: अहिले दुई तरिकाको अमेरिकाको दुई तरिकाको जुन चिन्तन छ त्यसमा एक तरिकाको चिन्तन के छ भने हामी वेस्टर्न भ्यालुज भनेर जुन शब्द उनले प्रयोग गर्छ मोडर्निटी भन्ने जुन शब्द प्रयोग गर्छ होइन त्यसमा चाहिँ फिट हुने कन्ट्रीहरू जुन युरोपियन युनियनका 32 मेम्बरहरू छन् युरोपियन कमिसन छ यो सबको जुन जहाँ डेमोक्रेसी होइन तपाईँको चाहिँ फ्री मिडिया चाहिँ फ्री हुने होइन पिसफुल ट्रान्सफर अफ पावर हुने यस्तो 4-5 जुन वेस्टर्न भ्यालुज भनेर यिनीहरूले भन्छन् त्यो भ्यालुजहरूलाई मान्ने मान्छेहरू मात्रै चाहिँ हाम्रो समीकरणमा आउनुपर्छ, रसियाले त्यो मानेको छैन त्यसैले रसियालाई हामी लिन सक्दैनौँ भन्ने चाहिँ एउटाले तपाईँको चाहिँ नीतिगत आधार बनाउँछ कि रसियासँग टाढा जानलाई या रसियालाई आफ्नो ग्रुपभन्दा बाहिर राख्नलाई। अर्कोले के भन्छ भने त्यो विषयवस्तु होइन, आखिर साउदी अरेबियासँग पनि त अमेरिका जोडिएको छ नि, त्यो साउदी अरेबिया कुन चाहिँ तपाईँको चाहिँ के अरे कुन डेमोक्रेटिक कन्ट्री हो होइन, चीनसँग हामी सम्बन्ध राख्ने चीन चाहिँ कुन चाहिँ डेमोक्रेटिक कन्ट्री हो होइन, सो आन्तरिक उसको सिस्टम चाहिँ त्यहाँको जनताले हेर्ने विषय भइहाल्यो, समीकरण चाहिँ अर्कै आधारमा हुनुपर्छ,
22: मतलब राजनीतिक हस्तक्षेप जरुरी छैन उनीहरू आफू फ्री ढंगले काम गर्छन् तर उसलाई म्यानेज गर्नुपर्छ।
0: मूल पोइन्ट जुन योसँग हामीसँग जोडिएको विषय के हो तपाईँहरूको दर्शकको लागि कि जुन अहिले मिस्त्रीको
22: कुरा
0: सुरु गर्नुभएको थियो तपाईँले कि अहिले जुन यो न्याय ध्रुवीकरणमा संसार चाहिँ एउटा इस्लामिक ध्रुवीकरण हुने पनि ठूलो प्रयास लामो टाइमदेखि चलिरहेको र त्यसमा चाहिँ धेरै पहिला त ओटोमान एम्पायरले प्रयास गर्यो पछि नासिरले इजिप्टमा प्रयास गर्नुभयो होइन सद्दाम हुसैनले प्रयास गर्दाखेरि ऊ पनि मारियो नासिर पनि मारिएका थिए र रिसेन्टली इरानले पनि मुस्लिम वर्ल्डलाई एक ठाउँमा ल्याउने चाहिँ एउटा प्रयास गरिरहेको देखिन्छ कि होइन। त्यस्तो अवस्थामा चाहिँ मुस्लिम वर्ल्डहरू एक ठाउँमा आउँदाखेरि एउटा नयाँ ध्रुवर एउटा नयाँ हेडेक हाम्रो लागि हुन्छ भने मुस्लिम वर्ल्ड चाहिँ डिभाइडेडै बस्नुपर्छ भने त्यो उनीहरूको स्ट्राटेजिक इन्ट्रेस्ट हो होइन। त्यसैले चाहिँ तपाईँको उनीहरूलाई चाहिँ मा जो पनि त्यो युनाइट गर्ने मुसलमान वर्ल्डलाई चाहिँ युनाइट गर्ने प्रयास गर्यो भने त्यसलाई चाहिँ वेस्टर्न शक्तिहरूले राम्रो रूपमा हेर्दैन होइन र त्यसको चाहिँ एक तरिकाले मृत्यु नै हुन्छ केही दिनपछि
22: सब त्यसपछि इरानलाई अहिले त्यही रूपमा बुझ्ने हो।
0: इरान पनि एक तरिकाले मुस्लिम वर्ल्डमा एउटा नेतृत्वको भूमिका लिन खोजिरहेछ कि होइन, तर त्यहाँ अब साउदी अरेबियाहरूले मक्का मदिनाहरू उहाँहरूसँग छ त्यहाँ राजाको रुल छ तर एक्चुली त्यो राजा पुरा धार्मिक राजाहरू हो कि त्यहाँ जुन हाम्रो चाहिँ यिनीहरूको जुन सोच हो र मुस्लिम धर्मको जुन सेक्टलाई उनीहरूले वहावीहरूलाई जुन रिप्रेजेन्ट गर्छ त्यो चाहिँ एकदमै हार्डलाइन सेक्टहरू हो कि होइन। त्यसैले साउदी अरेबिया एकातिर इरान एकातिर होइन इराक अर्कोतिर यो मुस्लिम वर्ल्डको र टर्की पनि सबैको आफ्नो आफ्नो इतिहास भएको हुनाले 3-4 मेजर पावरहरू छन् त्यो पावरहरू एक ठाउँमा नआउन् भन्ने चाहिँ वेस्टर्न इन्ट्रेस्ट सुरुदेखि नै छ कि होइन। त्यो दोस्रो ध्रुव चाहिँ हामीले बन्न नदिए पनि एउटा इस्लामको पनि एउटा ध्रुव चाहिँ परिकल्पना छ होइन त्यो अहिले चाहिँ बन्न दिइएको छैन।
22: एउटा पश्चिमीहरूको एउटा भयो होइन गोरा छालावाला अर्को मुस्लिमहरूको
0: इस्लाम वर्ल्डको एउटा ध्रुवीकरणको एउटा सम्भावना छ र आत्मीय रूपले उनीहरू जोडिएका छन् तर देशमा उनीहरू चाहिँ 34-35 कतिवटा थुप्रै देशहरूमा उनीहरू अहिले बाँडिएका छन् सो तर एउटै खलिफा हुनुपर्छ एउटै तरिकाले हामी अगाडि बढ्नुपर्छ भन्ने सोच चाहिँ प्रत्येक देशमा छ कि जुन मुस्लिम ब्रदरहुडहरू छन् कहीँ पनि मुस्लिम वर्ल्डमा डेमोक्रेसी आउने बित्तिकै त्यहाँ धार्मिक पार्टीहरू नै चुनाव जितिहाल्छ कि त्यहाँ, त्यसैले डेमोक्रेसी चाहिँ मुस्लिम वर्ल्डमा आउनै दिनु हुँदैन टाइपले चाहिँ एउटा पोलिसी चाहिँ वेस्टले अहिले ल्याएको छ। डेमोक्रेसी दिनुहोस् कि धार्मिक ग्रुपहरू नै चुनाव जित्छ होइन, इरानमा हेर्नुहोस् ठुलै चुनाव हुन्छ। सो दोस्रो एउटा मेजर ध्रुव त्यो हो कि होइन। अब तेस्रो ध्रुव जुन चाहिँ हाम्रो पूर्वीय ज्ञान परम्पराको आधारमा होइन, त्यहाँ चाहिँ हाम्रो मूल पोइन्ट हो कि होइन। पूर्वीय ज्ञान परम्पराको आधारमा बुद्धिज्म, हिन्दुइज्म, दाओइज्म, कन्फ्युसियसिज्म यस्तो कुराहरूको जुन यो तीन चारवटा जुन मेजर रिलिजनहरू सेक्टहरू र यसका दर्जनौ सेक्टहरू छन् होइन, थुप्रै देशहरू छ नि त पुरै यता भारतदेखि लिएर श्रीलङ्कासम्म हाम्रो भुटान है यो श्रीलङ्कातिरबाट लिएर भियतनाम हुँदै धेरै ठाउँहरूमा चाहिँ त्यो तपाईँको थेराबेदा भन्ने होइन त्यो त्यो चाहिँ तपाईँको बुद्धिज्मको त्यो सेक्ट चाहिँ स्ट्रङ छ पुरै साउथ इस्ट एसियामा होइन। र यतातिर चाहिँ हाम्रो महायाना जुन छ होइन त्यो तपाईँको चाहिँ नेपालको माथिल्लो भागदेखि लिएर टिबेट हुँदै होइन चीनसम्म साउथ कोरिया र इभन जेन जापानहरू सबैमा चाहिँ यो दाओइज्म र बुद्धिज्मको मिक्स होइन त्यस्तो टाइपको चाहिँ कुराहरू चाहिँ देखिन्छ कि पुरै साउथ इस्ट एसियामा कि होइन। सो यो पनि एउटा धेरै ठुलो जनसङ्ख्या हो, चीन र भारतलाई जोडिदिने हो भने त आफैमा करिब करिब कति 3 अरब भइहाल्छ त्यो त होइन, अरू सबैलाई जोड्ने हो भने त विश्वको आधी जति होला जस्तो लाग्छ कि आधीभन्दा अलिक कम होला कि। त्यसैले यो जुन ठुलो एरिया हो यसको यो पनि तेस्रो ध्रुव हो भन्ने चाहिँ एउटा हेनरी हन्टिङटन भन्ने चाहिँ ले किताबै लेख्नुभएको थियो क्लास अफ सिभिलाइजेसन, उहाँले त्यो परिकल्पना गर्नुभएको हो। तर त्यो परिकल्पनामा उहाँले चाहिँ यो पनि एउटा सिभिलाइजेसनल ग्रुप चाहिँ क्रिएट हुन्छ भन्ने उहाँको परिकल्पना हो। त्यो परिकल्पनामा चाहिँ अहिले दुईटा सम्भावना देखिन्छ कि होइन, एउटा चाहिँ हिन्दू बुद्धिस्ट फिलोसफी होइन स्ट्रङ भएको भारत श्रीलङ्का होइन यो भुटान नेपाल यस्ता देशहरू चाहिँ एउटा ध्रुवमा पुग्ने होइन, जहाँ चाहिँ हिन्दू र बुद्धिस्ट र इभेन चाहिँ लाओ कम्बोडिया थाइल्यान्डहरू पनि यसैमा जोडिने, बर्मा पनि यसैमा जोडिने एउटा सोच त्यो हो। र दाओइज्म कन्फ्युसियसिज्म को प्रभाव र थोरै बुद्धिज्मको प्रभाव भएको चाइना होइन, र तपाईँको चाहिँ के अरे त्यसँग जोडिएको साउथ कोरिया जापानहरू चाहिँ तपाईँको चाहिँ यो साइनोस्फेयर अथवा चाइनाको जुन सबभन्दा ठुलो राष्ट्र त त्यहाँ चाइना हो होइन, र यतातिर यो स्फेयरमा इन्डिया चाहिँ सबभन्दा ठुलो राष्ट्र हो कि होइन। सो अब यो दुइटै एउटै ठाउँमा आउँछ चाइना र भारत होइन, किनभने माइनर डिफरेन्सेसहरू धार्मिक र सांस्कृतिक विरासतमा छ दुइटै देशमा होइन, यदि चाहिँ माइक्रो लेभलमा हेर्ने हो भने होइन। सो एउटा ठुलो डिबेट चाहिँ भारतमा पनि चीनमा पनि के भइरहेछ भने यो तेस्रो ध्रुव जुन हुन्छ त्यसमा चीन र भारत दुइटै जोडिएका हुन्छन् कि चीनले आफ्नै ध्रुव बनाउँछ र भारतले आफ्नै ध्रुव बनाउँछ कि होइन। सो यो डिबेट अहिले सिद्धिएको छैन, किन यस्ता डिबेटहरू प्रायः 20-25 वर्षसम्म चलिरहन्छ। तर हाम्रो देशको प्रधानमन्त्री, हाम्रो देशको राज्य व्यवस्थाले चाहिँ संसारमा चलिरहेको ट्रेन्डलाई त बुझ्नु पर्यो नि त,
22: हामी कुन इजम उन्मुख, हामी चाहिँ कतातर्फ,
0: हामी यो ध्रुवमध्ये चाहिँ हामी आफ्नो सोभरेन्टीलाई बरकरार राखौँला, हाम्रो संविधानलाई बरकरार राखौँला, आफ्नो राज्य व्यवस्था चाहिँ आफ्नो तरिकाले चलाउँला, त्यो तपाईँलाई सबैलाई मौका पाउँछ, त्यो फुर्सद पाउँछ। तर यो ध्रुवीकरणमा हामी कतातिर जाँदैछौँ त, एक्लै त तपाईँ बाँच्न सक्नुहुन्न। पहिला पनि संसार चाहिँ एउटा नन अलाइन्ड कन्ट्रीहरूको ध्रुव थियो र तपाईँको चाहिँ यो फर्स्ट वर्ल्ड र सेकेन्ड वर्ल्डको ध्रुव थियो होइन। अहिले पनि त त्यो ध्रुवीकरण एउटा हुने प्रक्रियामा, त्यो प्रक्रियामा को कता जाँदैछ त वाला कुरा हो कि होइन। त अब नेपालमा चाहिँ मैले व्यक्तिको बारेमा कुरा गरेन, हाम्रो जुन प्रवृत्ति छ राजनीतिक प्रवृत्तिमा एकचोटि त्यो एउटा ठुलो निर्णय गर्नुपर्ने अवस्था, तपाईँसँग निर्णय गर्ने अधिकार पनि छ नि एक तरिकाले होइन। तपाईँ यदि कुनै बसमा गइराख्नु भएछ भने त्यो बस ड्राइभरले कहाँ लिएर जान्छ भने तपाईँको कहाँ निर्णय गर्ने अधिकार हुन्छ, खाल्टोमा पनि पारिदिन सक्छ,
22: हामी त्यो निर्णायक अवस्थामा
0: म पनि छैन। किनभने रिजनल रूपमा यदि कुनै निर्णय भइरहेछ भने त्यो त रिजनले निर्णय गर्ने कुरा हो नि त होइन, त्यो तपाईँले मात्रै निर्णय गरेर त हुँदैन होइन, र त्यो कुनै कानुनी कुरा पनि होइन, तपाईँले कहीँ ट्रिटीमा पनि साइन गराउँदैन होइन। यो त बौद्धिक रूपले संसारले चाहिँ विभिन्न ध्रुवमा नै बाँडेको छ होइन, त्यो वारसा सन्धि जस्तो सन्धि त हुने होइन। सो यो जुन सिभिलाइजेसनल स्फेयरहरूको कुरा भइरहेछ होइन, त्यो स्फेयरमा चाहिँ हामी आफूलाई कहाँ हेर्छौँ त, त्यो मूल प्रश्न हो कि होइन।
22: बडा महत्वपूर्ण कुरा भन्नुभयो, त्यो सभ्यता आफ्नो परम्परा पूर्वजहरूले स्थापित गरिदिएको त्यो आइडेन्टिटी, त्यो त्यो महिमा र जो महत्वको बारेमा तपाईँले जुन ढङ्गले कुरा गर्नुभयो, यो हेर्दाखेरि जो हाम्रा शासक छन् जो प्रशासक छन् राज्य सञ्चालकहरू र हाम्रा त्यो प्राज्ञिक क्षेत्रमा त्यो अगुवाई गरिरहेका मानिसहरू यो कुरा यो मूलमर्मलाई यो अन्तर्राष्ट्रिय जुन ढङ्गले एउटा घटनाक्रम एकपछि अर्को विकास भइरहेको छ तपाईँले तेस्रो तीनवटा विश्वको कुरा गरिरहनु भएको छ त्यो बुझ्दछन् हाम्रा शासक प्रशासकहरू त्यो हिजोकाले बुझ्दथे आजकाले बुझ्दछन् वा त्यो
0: हामी कहिले पनि यो कुराहरूमा हामी चाहिँ एउटा म पहिला पनि यो भन्दै आइरहेको छु किनभने अन्तर्राष्ट्रिय जगतमा के भइरहेछ त्यसलाई एकदमै हामीले ध्यान नदिने यहाँको बौद्धिक वर्गले पनि मिडियाले पनि ध्यान नदिने कसैले पनि नध्यान दिँदाखेरि तपाईँ एउटा बबलमा हुनुहुन्छ कि त्यो बबलभित्र आफैमा मैले लेखेको आर्टिकल तपाईँले पढ्नुहुन्छ तपाईँको इन्टरभ्यू उसले सुन्छ यही 7-10 जनामा चाहिँ हाम्रो एउटा ग्रुप थिङ्क हो कि अनि त्यसैमा एउटा हामीले आफ्नो परिकल्पना एउटा गरेका छौँ कसैलाई दानव बनाएछौँ कसैलाई भगवान बनाएछौँ आज उसलाई दानव बनाउँछौँ भोलि उसलाई भगवान बनाउँछौँ यो मूर्खतापूर्ण काममा चाहिँ नेपाल जस्तो मैले धेरैपल्ट भनिसकेको यो संसारमा युनाइटेड नेसन्सको होइन संयुक्त राष्ट्रसङ्घको हिसाबले 200 राष्ट्र होला तर एक्चुअली राष्ट्र भन्ने के हो भने जसले चाहिँ यो संसारलाई बुझिरहेछ के र त्यो बुझाइएको अनुसारले आफ्नो कदमहरू चालिरहेछ होइन विसङ्गत होइन कि ससङ्गत रूपमा संसार जसरी चलिरहेछ नि त जसरी कोल्ड वारको बेलामा पनि हामी कता गइरहेछौँ संसार कता गइरहेछ हामी कता गइरहेछौँ ठिक छ सो लिबरलाइजेसनको एउटा दौर आएको थियो संसारमा होइन 1990 दशकमा होइन त्यतिखेर हामी कता गइरहेछौँ संसार गइरहेछ पूर्वतिर हामी गइरहेछौँ पश्चिमतिर होइन अहिले आएर अब लिबरलाइजेसनको कुरा गर्नुहुन्छ भने अहिले चाहिँ लिबरलाइजेसनलाई धेरै नेगेटिभ रूपमा संसारले हेर्न थाल्यो किन यसले क्लाइमेट चेन्जलाई जन्म आयो यसले मास माइग्रेसनको समस्यालाई ह्यान्डल गर्न सकेन होइन अब त एआईको समस्याले चाहिँ मान्छेको बच्चाहरूको दिमागै फेरिदियो एउटा साइकोलोजिकल डिसअर्डरको रूपमा चाहिँ हाम्रो सोसियल मिडियाहरू आयो होइन सो
22: त खुल्ला बजार अर्थनीति वा उदारीकरण मतलब यो चाहिँ
0: अहिले उदारीकरणलाई उदारीकरणकै एक्सपर्टहरूले चाहिँ एकदमै क्रिटिकल रूपमा हेरिरहेछ कि यो मेथडले चाहिँ दुनियाँलाई कहाँ पुर्यायो त एकातिर हामीले विभिन्न सुविधा त दियो टेलिफोन छ हाम्रो खल्तीमा सबै इन्फर्मेसन हामीसँग छ तर यो दुनियाँले कता लिएर गइरहेछ जहाँ छोराछोरीले बुवा आमालाई इज्जत गरिरहेछ नि नेपाल त्यसको पर्फेक्ट इक्जाम्पल हो नि अहिले त होइन यहाँ अनुभव हुनुलाई अहिले गाली जस्तो मान्न थाल्यो कि मान्छेले के ठिक छ बाउ आमाको प्रति कुनै पनि जस्तै तपाईँले साधारण इक्जाम्पल मैले दिन्छु संसारको स्ट्यान्डअप कमेडीहरू हेर्नुहोस् कि अहिलेको युवाहरूले स्ट्यान्डअप कमेडी गर्छन् नेपालको हेर्नुहोस् कि होइन इभन भारतकै हाम्रो छिमेकको स्ट्यान्डअप कमेडी हामीले हिन्दी बुझ्न सक्छौँ हेरौँ कि होइन त्यहाँको बच्चाहरूले बच्चा भनेपछि 25-30 वर्षको मान्छेले पनि आफूलाई बच्चा भन्छ कि त्यहाँ भारतमा कि होइन होइन टिचर स्टुडेन्टहरूलाई के अरे त्यहाँ चपरासीहरूले 50 बच्चे बैठे हैं क्लासमा भन्छ कि होइन बच्चा नै खान्छ कि अहिले पनि बच्चै नै हो तिनीहरू त होइन तर त्यो बच्चाले चाहिँ तपाईँको चाहिँ आफ्नो आमा बुवासँग कति डराउँछ त्यो स्ट्यान्डअप कमेडीमा तपाईँ हेर्न सक्नुहुन्छ कि सारा कथा नै आफ्नो आमा र बुवाको बारेमा हुन्छ कि होइन र आफ्नो टिचरहरूको बारेमा हुन्छ कि होइन सो जुन समाजमा टिचरलाई तपाईँ रिस्पेक्ट गर्नुहुन्न आमा बुवालाई रिस्पेक्ट गर्नुहुन्न आफूभन्दा अगाडि हिँडिसकेको मान्छेलाई रिस्पेक्ट गर्नुहुन्न मेरैबाट दुनियाँ सुरु भएको छ भने ठान्नुहुन्छ भने त्यो त महामूर्खता हो तपाईँ गएर चाहिँ कतै न कतै अल्झिनुहुन्छ बल्झिनुहुन्छ त्यसैले अहिले हाम्रो सन्दर्भमा कुरा गर्दाखेरि नेपालमा चाहिँ विभिन्न समस्याहरू छ संसारमै समस्या हो तर कस्तो हुँदो रहेछ भने थिचिँदै जाँदाखेरि जो पिरामिडमा सबभन्दा तल देशहरू हुन्छ नि जसरी कुनै इकोनोमिक पोलिसी नै सरकारले लिएर आयो होइन अहिले चाहिँ भनौँ न डिजलको पेट्रोलको दाम बढ्यो त्यो अन्तमा चाहिँ सबभन्दा गरिब मान्छेमाथि नै पर्दो रहेछ कि त्यो होइन त्यो सबभन्दा तल छ त्यसले त त्यो ह्यान्डओभर कसैलाई गर्न सक्दैन नि त ठुलो ठुलो इन्डस्ट्रीले चाहिँ दाम बढाइहाल्छ सरकारले कर बढाइहाल्छ अनि तलको मान्छेले के गर्छ त उसले उसलाई बढेको कर पनि दिनुपर्छ उसले बढेको प्राइस पनि दिनुपर्छ र खालि उसले चाहिँ रुवावासी मात्रै गर्ने हो त्यसैले के हुन्छ यसरी हेर्दाखेरि देख्छौँ इकोनोमी होइन सबभन्दा अन्तिम तब्काको मान्छेलाई नै दुःख भइहाल्दो रहेछ सो संसारको यो 200 कन्ट्रीको पिरामिडहरूमा नेपाल जस्ता देशहरू सबभन्दा तल छ कि होइन अनि निर्णय हुन्छ वासिङटनमा होइन बिजिङमा दिल्लीमा समस्या सबभन्दा बढी यहाँ परिहाल्दो रहेछ
22: त्यो नयाँ पुस्तामा जुन दिग्भ्रमित छ नि अर्थात् जुन परम्परा ती विगतको एकअर्काप्रति श्रद्धा सम्मान भाव त्यो पूर्वजहरूले स्थापित गरिदिएका कैयौं त्यो मूल्य मान्यता त्यो आदर्श पक्ष एउटा समाजलाई निरन्तर चलाउने त्यो संस्कृतिसँग धर्मसँग परम्परासँग जोडेर स्थापित गरिदिएका त्यो आदर्श पक्षलाई यो नयाँ पुस्ताले किन अलि यसबाट च्युत भयो कि हाम्रो समाज त्यस ढङ्गले अलि अगाडि बढ्न खोजेको अथवा हाम्रो शिक्षामा काहीँ न काहीँ त्रुटि भयो हाम्रा त्यो प्राज्ञिक थलोहरू अर्थात् कलेज स्कुलहरू त्यो के शिक्षण संस्थाहरू नै समस्या हो के भयो
0: त्यो अघि यहाँ आउनुभन्दा पहिला मैले तपाईँकै प्रशंसा गरिरहेको थिएँ नि त्यो भावलाई चाहिँ मुदिता भन्दो रहेछ जुन तपाईँमा छ त्यो होइन त्यो शब्द मुदिता हो कि होइन त्यो बुद्धले बुद्धिज्मले ल्याएको कुराहरू हो कि होइन सो बुद्धिज्मले बडा राम्रो ढङ्गले के भनेको छ भने एउटा ढङ्गको व्यक्तिले होइन संसारलाई खास गरेर शासकहरूले यो संसारलाई कसरी हेर्नुपर्छ कि होइन आफूभन्दा जान्ने जस्तो तपाईँसँग बोल्ने केपेबिलिटी छ त्यति मसित नहोला तर म दुखी हुने होइन कि तपाईँको केपेबिलिटी हेरेर म चाहिँ खुसी हुने हो कि होइन कुनै सडकमा घाममा कुकुर सुतिरहेछ कि होइन मजाले सुतिरहेछ कि हामी चाहिँ दौडिरहेछौँ अनि कुकुर कति खुसी छ हामीभन्दा बढी खुसी त कुकुर देखिरहेछ सो उसको खुसीको प्रति हामी खुसी हुनुलाई भावलाई मुदिता भन्छ त्यसको लागि अङ्ग्रेजीमा कुनै शब्दै छैन कि मुदिताको लागि त्यो जेलसी चाहिँ छ अरूको खुसी देखेर दुखी हुने चाहिँ जेलसी छ तर मैले खोज्दाखेरि मुदिताको लागि कुनै अङ्ग्रेजीमा शब्दै छैन कि त्यस्तो सोच्ने प्रविधि नै छैन त्यहाँ होइन अर्को ब्युटीबाट पनि त हामी खुसी हुनु पऱ्यो नि त अर्काको ज्ञान अर्काको बोल्ने शक्तिबाट पनि हामीले कहिलेकाहीँ खुसी लाग्छ नि त त्यो हाम्रो कल्चरको मुदिता भन्ने शब्द उहाँले भन्नुभएको छ कि होइन सो आफूभन्दा अगाडि बढीको मान्छेहरूको प्रति चाहिँ मुदिता हुनुपर्छ भन्छ होइन आफूभन्दा तलको मान्छेहरूको प्रति करुणा हुनुपर्छ भन्छ करुणा बुझाइराख्नु परेन र आफू बराबरको मान्छेहरूसँग मैत्रीको भाव हुनुपर्छ र चौथो कुरा उहाँले भन्नुभएको छ कि चाहिँ आफ्नो दुश्मनहरूको प्रति उपेक्षाको भाव हुनुपर्छ भन्छ भन्छ यार मलाई के मतलब होइन त्यो आफ्नो दुनियाँ छ उसको होइन उपेक्षा धेरै उसको बारेमा चिन्ता गर्नुभयो भने के होइन सो यहाँ जुन यो तपाईँले कुरा निकालेको हुनाले मैले यो विषयसँग मिल्छ कि मिल्दैन कि त्यो मुदिताको भाव कम्प्लिटली चाहिँ मिसिङ छ कि होइन खास गरेर सोसियल मिडियाले होइन सबैलाई चाहिँ तपाईँलाई चाहिँ के बनाइदियो भने एक तरिकाले चाहिँ मै यो दुनियाँको राजा हो टाइपले चाहिँ होइन सो नार्सिसिस्टिक भन्छ त्यो डिसअर्डर चाहिँ संसारभरिमा आयो त्यो तपाईँ र मेरोमा पनि आएको होला त्यो कुरा हामी त्यसबाट बच्नुपर्छ त्यो कुरा के होइन त्यसले गर्दा अहिले चाहिँ कस्तो भइरहेछ भने त्यो भाव नहुँदाखेरि हाम्रो कल्चरमा होइन जस्तै अहिले चाहिँ भनौँ हाम्रो प्रधानमन्त्रीले होइन
22: सचिनु पर्ने समय आयो छ अब सचिएनौ भने हामी बिग्रन्छौँ बहुत नोक्सान
0: किन जो जस्तो हुन्छ नि घोडा त घोडा जस्तै बाँच्नु पऱ्यो नि त घोडा त तपाईँको सिंह जस्तो बाँच्न सक्दैन नि त सो तपाईँको सर्टेन जुन कल्चरमा हामी हुर्किएको छौँ जुन सोचबाट हामी हुर्किएको छौँ त्यो अनुसारले जुन तपाईँको अहिले विश्व राजनीतिबाट हामी पर्सनलिस्टमा आइहाल्यौँ तर यो सबै कुरा मिसिएको कुराहरू हो त्योसँग जोडिएको यो ध्रुवहरू जो संसारमा जुन ध्रुवीकरणहरू भइरहेको छ त्यो ध्रुवसँग हामी जोडिनुपर्ने हुन्छ होइन त्यो तपाईँको सार्वभौम निर्णय केही हदसम्म छ तर सार्वभौम भन्दा पनि सापेक्ष निर्णय हुनुपर्ने हुन्छ किनभने सबै कुरा तपाईँको हातमा हुँदैन यो समाजले चाहिँ सडनली चाहिँ तपाईँको चाहिँ के अरे मास्क लगाउनु पर्छ भन्ने नियम बनाएपछि मैले मास्क लगाउँदिनँ भने भन्नु मिल्छ र होइन मलाई समातेर पुलिसले लिएर जान्छ नि त सो तपाईँले चाहिँ त्यो संसारको जुन यो नयाँ ध्रुवीकरण भइरहेछ त्यसमा चाहिँ तपाईँसँग केही त सुविधा हुन्छ यो ध्रुवीकरणमा म कता जाउँ भनेर तर केही चाहिँ त्यो नेचुरल कुरा हो त्यो तपाईँले निर्णय गर्ने कुरा होइन कि त्यो समयकाल परिस्थितिले निर्णय गराइदिने कुरा हो अब व्यक्ति आउँदाखेरि जुन यो अलिकति बुझाइको कमी देखिन्छ अब अनुभव नभएर चाहिँ उहाँहरूलाई केही दिन अनुभव
22: यसमा खिपेर सरलाई प्रश्न गरेँ यसको अलि सजिलो आम दर्शकलाई बुझाउनका लागि मैले यो प्रश्न गरेँ जस्तो नेपाल र भारतको यसो सम्बन्ध हेर्दा यो खास गरी 46 राजनैतिक परिवर्तनपछि भलै त्यो 45 भारतले नाकाबन्दी लगायो म चस्मा दिन्छु अनि त्यो 45 अन्तिमतिरै गणेशमान सिंहको निवासमा चाक्सीबारीमा चन्द्रशेखर हरकिशन सिंह सुरजित लगायत भारतीय सारा नेताहरू आएर त्यहाँ यहाँको राजनीतिक नेतृत्वलाई प्रेरित गरिरहेका थिए त अन्तत्वगत 46 राजनीतिक परिवर्तन गयो त्यो परिवर्तनमा एक खालको भूमिका उसले निर्वाह गर्यो तर सहमति चाहिँ यही आन्तरिक शक्तिबीचै गरे अथवा राजा काङ्ग्रेस र कम्युनिस्ट मिलेर अनि अन्ततोबाट 47 संविधान जारी भयो त त्यो सँगसँगै पछिल्लो समयमा के आयो 62-63 हतियार उठायो तत्कालीन नेकपा माओवादीले 62-63 बाह्र बुधे दिल्ली फेरि सम्झौता भयो अर्थात् तत्कालीन प्रणब मुखर्जीको भनाइ अनुसार हामीहरूले कुनै न कुनै भूमिका निर्वाह गर्यो उहाँले अल जजिरालाई दिएको म त्यो इन्टरभ्यू म सम्झिरहेको छु त अहिले जुन एउटा फेरि यो 82 आइपुग्दा फेरि अर्को खालको चेन्जको तिस्ना नेपाली जनमा देखियो फलत राज्यका तीनैवटा अङ्ग कार्यपालिका व्यवस्थापिका न्यायपालिका ध्वंसको राष्ट्र प्रमुख पनि भागे प्रधानमन्त्री भागे र एउटा परिस्थितिवश अनि सुशीला प्रधानमन्त्री भए चुनाव सम्पन्न भयो चुनावले त्यो विगतको इतिहास त्यो परिवर्तनलाई बुझ्दै नबुझेको जान्दै नजानेको तन्नेरीहरूको पार्टीलाई हो झन्नै दुई तिहाई बहुमत दियो निर्वाचित त त्यही छ अरू त सब पुरानो छ तर त्यो निर्वाचित जो प्रधानमन्त्री छन् अब उनी जुन काम अहिले गरिरहेका छन् जुन प्रयत्न गरिरहेका छन् मैले यसैमा मिश्रीको विषय उठान गरे भारतीय विदेश सचिव मिश्री नेपाल आउन चाहेका थिए तर प्रधानमन्त्री बालेन्द्र शाहले भेट्ने टुङ्गो नदिएपछि उनले हाललाई स्थगित गरे भन्छ तर विगत हेर्दा चाहिँ जो यो देशको प्रधानमन्त्री हुन्छ सबैभन्दा पहिले दिल्ली जान्थ्यो भेट्थ्यो त्यसपछि यहाँ आन्तरिक गतिविधि अगाडि बढाउँथ्यो त्यो चाहिँ अहिले यसो हेर्दाखेरि के भएको यो भन्ने मेरो प्रश्न हो
0: त्यो त्यो यस तरिकाले मलाई लाग्छ कि अज्ञानता नै हो शब्द मैले भेटिसकेँ होइन किन एमिसरी जुन हुन्छ नि दूत जुन हुन्छ दूतलाई आज होइन प्राचीन बेलामा पनि राजाहरू कहाँ अर्को राजालाई भेट्न जान्थ्यो त अहिले पो भेट्न थालेछ पहिलाको जमानामा त राजाले राजालाई भेट्ने कुरै छैन राजाले दूतको मार्फतले मात्रै भेट्थ्यो नि त आफ्नो पत्रहरूलाई पठाउने गर्थ्यो कि होइन सो दूतको महत्व चाहिँ डिप्लोमेसीमा अलमोस्ट प्रधानमन्त्री जतिकै हुन्छ यदि ट्रम्पको कुनै विशेष दूत चाहिँ नेपालको प्रधानमन्त्रीलाई भेट्न खोजिरहेछ भने ट्रम्प नै भेट्न खोजिरहेछ भने बुझ्नुपर्छ कि हामीले होइन यो यो चाहिँ अब यसलाई चाहिँ म अज्ञानता बाहेक अरू केही भन्न सक्दिनँ कि होइन अहिले यदि हाम्रो फर्गेट भारत के होइन नेपालकै प्रधानमन्त्रीले पनि भेकबहादुर थापाले अहिले किताब लेख्नु भएको छ कि मजाको किताब छ 250 पानाको यस्तो राम्रो छ सन 60 दशकदेखि उहाँ अहिलेसम्म डिप्लोमेसीमा हिजो अस्तिसम्म एक्टिभ हुनुहुन्थ्यो सो नेपालको तर्फबाट भारतको प्रधानमन्त्री अमेरिकाको राष्ट्रपतिलाई उहाँले कतिपल्ट भेट्नु भएको अमेरिकाको राष्ट्रपतिले म भेकबहादुर थापालाई भेट्दिनँ भन्न मिल्छ त होइन भेकबहादुर थापालाई भेट्नुको मतलबै राजा महेन्द्रलाई भेट्नु हो होइन भेकबहादुर थापालाई भेट्नुको मतलब नेपालको गिरिजाप्रसाद कोइरालालाई भेट्नु हो होइन सो यो कस्तो यो कमन सेन्सलाई डिफाई गर्ने कुरा हो कि यो होइन र भारतको मात्रै होइन मैले सुनेको ट्रम्पको पनि दूत आएको थियो बिचमा त्यो कस्तो छ भने त्यो त्यो त्यस्तो हुँदै हुँदैन भोलि नेपालको पनि दूत नेपालमा पनि प्रशान्त सिंहलाई नै या तपाईँलाई नै एउटा दूत बनाएर पत्र लेखेर पठायो भने म आफ्नो सानो इक्जाम्पल दिन्छु होइन अस्ट्रियाको प्रेसिडेन्ट होइन त्यतिखेर माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो कि देशको अनि मैले एउटा पत्र लेखाएँ कि माधव नेपालजीसँग के होइन कि प्रशान्त सिंह भन्ने मान्छे चाहिँ यसरी यसरी हिमालयबाट यो ढुङ्गा बोकेर क्लाइमेट चेन्जको बारेमा चाहिँ कुरा गर्न कोपेनहेगनमा जाँदैछ विश्वभरि ट्राभल गर्दैछ त्यसैले चाहिँ कृपया चाहिँ तपाईँले उनलाई भेट्नुपर्छ तपाईँले उसलाई सहयोग गर्नुहोला के गर्नुहुन्छ आल बी भेरी भेरी थ्याङ्कफुल भनेर एउटा पत्र लेखिदिनु भएको थियो कि ठिक छ अनि त्यो पत्र लिएर म को हो म साधारण नागरिक हो के म कुनै राज्यको कुनै यो पनि होइन म भिएनामा जाँदाखेरि हामीहरूलाई किनभने प्रधानमन्त्रीको पत्र बोकेको हुनाले हामीलाई कारमै आफ्नो कपडा चेन्ज गर्नु पर्यो किनभने स्टेसनमा उत्रिने बित्तिकै के भन्यो भने राष्ट्रपतिले तपाईँले भेट्न खोजिराख्नु भएको छ म दावा स्टिभन शेर्पा मेरो साथी आपा शेर्पा हामीहरू सबैजना सिधै दरबारमा अस्ट्रिया दरबारमा गएर राष्ट्रपतिले हामीलाई कफी खुवाइरहेछ
22: हो
0: होइन आफै कफी बनाएर है सो आफ्नै जीवन साधारण एउटा नागरिकको मैले कुरा भनेको हामी त कुनै सरकारी पदमा थिएनौँ नछौँ होइन त्यो भएको हुनाले कस्तो बुझाइको कमी भएको होला किनभने त्यो प्रधानमन्त्री माधव नेपाललाई उसले कफी खुवाएको होइन प्रशान्त सिंहलाई खुवाएको होइन नि त त्यसले गर्दा यो त्यहाँ ज्ञानी मान्छेहरू छन् भने मैले बुझ्छु रासोपामा त्यो बुझाउनुपर्छ कि त्यो यदि बुझ्नु भएको छैन भने त्यो विशेष दूत हुन्छ त्यो संसार चेन्ज गरेर चाहिँ एउटा सानो मात्रै पनि इक्जाम्पल दिन्छु 70 दशकसम्म चाहिँ चीन र अमेरिकाको बीचमा कम्प्लिटली सम्बन्ध बोलचाल पनि थिएन कि होइन तर हेनरी किसिन्जर भन्ने मान्छे आउनुभयो कि होइन तपाईँले सबैलाई थाहा थियो कुरा हेनरी अनि उसले मक्सेतुङले चाहिँ म चाहिँ निक्सनलाई रिचर्ड निक्सनलाई मात्रै भेट्छु भन्न सक्थ्यो र होइन हेनरी किसिन्जर चाहिँ लुकेर आउनुभयो चीन पाकिस्तानमा गएर बिरामी भइहाल्नुभयो र हस्पिटलबाट लुकेर चीन जानुभयो
22: पहिले त नेपाल

0: चाहिँ असङ्गत होइन कि त्योसँग सङ्गति गरेर हामीले चाहिँ आफ्नो पहिला चाहिँ विभागको पोलिसी बनाउनुपर्छ र बिस्तारै त्यसलाई रोल आउट गर्ने हो कि होइन, यो चाहिँ एक्लै गर्ने चिज होइन कि होइन, यो कुनै हिरोइजमको काम होइन। त्यसरी चाहिँ के छ भने तपाईँको खास गरेर विदेश सम्बन्धमा, देशमा त जे गरे पनि त्यो मान्छेले चाहिँ भर्खरै चुनाव जितेर आएछ, जे गरे पनि मान्छेले माफ गरिदिन्छ, ठिकै छ, सबैले गरेका छन् गल्ती, यसले किन गल्ती गर्न पाउँदैन भनेर ल माफ गरौँला, बेनिफिट अफ डाउट दिउँला। तर अन्तर्राष्ट्रिय सम्बन्धको मान्छेले त त्यसलाई राजा महेन्द्रलाई, बीपी कोइरालालाई, प्रचण्डलाई फरक हेर्दैन नि त। एउटा अविच्छिन्न अधिकारवाला, एउटा तपाईँको गोइङ कन्सर्न हो नेपाल भनेपछि, सुगौली सन्धि होइन, भीमसेन थापाले गरेको एग्रिमेन्टलाई पनि अहिले हामीले मान्नुपर्ने हुन्छ कि होइन?
1: निरन्तर
0: म भीमसेन थापाले गाली गरेर मैले चाहिँ 1800 मान्दिनँ भन्न पाउँछ र तपाईँले होइन? मैले चाहिँ यो के भन्छ मोहन शमशेरको 1950 सन्धि मान्दिनँ, मोहन शमशेरलाई म मन पराउँदिनँ भनेर हुन्छ त? तपाईँ एउटा अविच्छिन्न अधिकारवाला एउटा राष्ट्र हुनुहुन्छ र त्यो चाहिँ एउटा चाहिँ गोइङ कन्सर्न हो, र जो पनि अहिले पछि पनि जो प्रधानमन्त्री हुन्छ त्यो अहिलेको प्रधानमन्त्रीले गरेको कामहरूको उसले ओनरसिप लिनुपर्ने हुन्छ, र तपाईँले चाहेर नचाहेर पनि ओलीजीले, देउबाजीले, प्रचण्डले र विभिन्न राजा महेन्द्रले, इभन मोहन शमशेरले गरेको, भीमसेन थापाले गरेको कामको पनि ओनरसिप लिनै पर्ने हुन्छ कि तपाईँलाई होइन? तपाईँ अहिले भर्खर जन्मेको राष्ट्र होइन नि
1: त। हामी अपरिपक्वता देखाउँदैछौँ, बिच्याउँदैछौँ छिमेकी र दातृ राष्ट्रहरू, यसले ठूलो मूल्य हामीले चुकाउनु पर्ने हुन सक्छ।
0: त्यो कस्तो हुन्छ भने त्यो पहिला पनि त्यस्तै भएको हो नि त, पहिला पनि बारम्बार कस्तो हुन्छ भने आफ्नो शक्तिको आकलन गर्नु बडा आवश्यक हुन्छ,
1: र कागजको
0: जुन यो जेलिन्स्कीले होइन, जेलिन्स्कीसँग जुन ट्रम्पको चाहिँ व्हाइट हाउसमा लाइभ टिभीको अगाडि डिबेट भएको थियो, त्यहाँ ट्रम्पले कोठाभित्र भन्नुपर्ने कुरा मिडियाको अगाडि भनिदियो,
1: त्यो जानाजान गरे, जानाजानै होला,
0: तर ऊ त्यस्तै मान्छे हो नि, उसले कन्ट्रोलै गर्न सक्दैन
1: के छ,
0: उसले के भन्यो तिमीसँग कुनै कार्डै छैन अनि किन सो कस्तो भइहाल्यो भने हामीले के लाग्छ भने जबसम्म हामी यो जियो पोलिटिकल इस्युहरूमा भित्र प्रवेश गर्दैनौँ र त्यसलाई अध्ययन गर्दैनौँ या त्यसको अनुभव गर्दैनौँ तबसम्म तपाईँले के लाग्छ भने सबै राष्ट्रहरू बराबर नै हुन्, त्यो बराबर चाहिँ युनाइटेड नेसन्सको मिटिङमा मात्रै हो कि होइन? युनाइटेड नेसन्सको मिटिङमा जाँदाखेरि सबैलाई बराबरकै कुर्सी दिएको हुन्छ कि होइन? तर चाहिँ तपाईँ के अरे त्यही जेलिन्स्कीले त्यो हार्ड वे त्यो कुरा सिक्न पुग्यो कि होइन? होइन, ग्लोबल नेगोसिएसन्सहरूमा अन्तत तपाईँसँग के चिज लिएर तपाईँ लडिराख्नु भएको छ भनौँ न, जेलेन्स्कीसँग उसले पुटिनसँग किन लड्यो त? किन जेलेन्स्कीसँग चाहिँ एउटा ठूलो पावर थियो, एटलिस्ट उसको पर्सिभ्ड पावर थियो कि म नाटोको सदस्य हुन गइरहेछु होइन, र नाटोको सदस्य भएको हुनाले नाटोको आर्टिकल 5 के भन्छ भने नाटोको एउटा कन्ट्रीमाथि युद्ध गर्नुको मतलब सबै नाटोमाथि युद्ध गर्नु हो, त्यसैले यो पुटिनले मलाई के गर्छ, म त नाटोको मेम्बर बन्न गइरहेछु, युरोपले पनि त्यसलाई हातमा उठाएर राखेको थियो जेलेन्स्कीलाई, अमेरिकाले पनि खुब जेलेन्स्कीलाई सपोर्ट गरिरहेको थियो, नाटोको मेम्बर बन्न गइरहेको थियो त्यो सो त्यो पावरलाई प्रयोग गरेर उसले चाहिँ पुटिनलाई रिसाउने कुराहरू केही भनिदियो होइन, अनि पुटिनले चाहिँ पछि त त्यो बन्न पनि दिएन, अहिले त नाटो पनि उसलाई मद्दत गरेन, अमेरिकाले पनि हात तानिहाल्यो।
1: अब के भयो त, यसको भविष्य के हुन्छ, जेलेन्स्की र खास गरी युक्रेनको भविष्य के, ऊ सफल कि असफल, के अर्थमा बुझ्यो?
0: सफल असफल त व्यक्तिगत रूपमा त मान्छे राष्ट्रपति भइहाल्यो होइन, एक दुई टर्म खाइहाल्यो भने साधारण जनताले त्यसलाई सफल भन्छ, तर विश्वको इतिहास लेख्दाखेरि त कुन राष्ट्रपतिले कुन प्रधानमन्त्रीले देशलाई बनायो बिगार्यो त्यो अनुसारले नै सफल असफल भन्ने बुझिन्छ। अहिले कस्तो भइहाल्यो भने युक्रेनले आफ्नो जुन भन्छ नि पञ्चिङ एबभ देयर वेट अङ्ग्रेजीमा भन्छ होइन, कि म चाहिँ फेदर वेटको बक्सर हो र म हेभी वेटको बक्सिङमा गइहालेँ होइन, फेदर वेटको म वर्ल्ड च्याम्पियनै होला तर हेभी वेटमा चाहिँ त मलाई त एक हातमै सिधाइदिन्छ नि,
1: रिङ आउट भयो,
0: त्यो त सिधिन्छ तपाईँ त होइन, त्यसरी चाहिँ फेदर वेट आफ्नो वेट त्यो भन्ने कुरा होइन के, रिस्पेक्ट भन्ने कस्तो चिज हो भने आफैसँग हुन्छ कि हाम्रो रिस्पेक्ट, तपाईँले मलाई कफी खुवाउनु भयो भने खुवाउनु भयो होइन, खुवाउनु भएन भने चुप लाएर उठेर जाने हो नि त, ठिक छ, मैले बुझिहालेँ कि म तपाईँसँग कफी खाने लायकको मान्छे होइन या तपाईँसँग अब मसँग बस्नलाई 10 मिनट एक्स्ट्रा टाइम छैन, मैले सङ्केत पाएँ भने बिस्तारै म उठेर नमस्ते फेरि भेटौँला भनेर हिँड्ने हो नि त, आफ्नो रेस्पेक्ट आफै बचाउने हो नि त, आफ्नो रेस्पेक्ट आफै बिगार्ने त हुँदैन नि मान्छे देखाएर। त्यसैले कस्तो छ भने यो अहिले स्वर्णिम वाग्ले हुनुहुन्छ होइन, विश्व स्तरको एउटा विद्वान त्यहाँ त्यो पार्टीमा मैले देख्छु होइन, उहाँ इकोनोमिक को स्टुडेन्ट भए पनि धेरै कुराहरू बुझ्नु भएको छ, उहाँसँग

0: बुझ्दा फेरि राम्रो हुन्छ. इभन भेगबहादुर थापा जस्तो विभिन्न पुरानो डिप्लोमेट्सहरू अहिले जिउँदै हुनुहुन्छ लकीले, उहाँहरूसँग बोलाएर लामो लामो कुरा गरेर कुराहरू बुझे हुन्छ. तर के छ भने यो सब कुराहरू एउटा कन्टिन्युटी हो, होइन कन्टिन्युटी हो, धेरै पहिलादेखिको यो कन्टिन्युटी हो. त्यसलाई तपाईँले चाहिँ एकै दिनमा चाहिँ पल्टाउन सक्नुहुन्न, तपाईँ आफै पल्टिहाल्नुहुन्छ कि. त्यो त्यो यति ताकतवर चिजहरू हो कि, त्यो व्यक्तिको कुरा होइन कि. त्यो त्यो भएको हुनाले अहिले चाहिँ यो भर्खरै, किन भारत पनि एउटा डेमोक्रेटिक कन्ट्री हो, चीन पनि एउटा धेरै प्राचीन देश हो, धेरै ज्ञान छ त्यहाँको मान्छेहरूलाई, अमेरिकनहरू पनि डेमोक्रेसीलाई लामो टाइमदेखि खेलाउँदै आएका छन्, त्यसैले सुरुवाती दौरमा कोही प्रधानमन्त्री आउँदाखेरि कुनै यताउता गर्यो भने उनीहरूले माफ गरिदिन्छ कि सुरुमा, होइन यो जनताले भर्खर आएको
1: सिक्दैछ
0: सिक्दैछ जान्दैछ बुझिहाल्छ नि केही दिनमा, होइन. सो एक दुईवटा मिस्टेक गर्ने तपाईँलाई मौका हुन्छ, छुट हुन्छ कि, होइन. तर यसलाई कन्टिन्युटी गर्नुभयो, होइन, यसलाई नै कन्टिन्युटी
1: एभोइड गर्दै गइयो
0: भने यो कुराहरूलाई चाहिँ अन्तर्राष्ट्रिय सम्बन्धमा यसरी एमिसरिजहरू जुन हुन्छ सबैलाई सँगै राखेर भेट्नु पनि कुनै लजिकल कुरा होइन.
1: त्यो राजदूतहरू सबैसँग
0: फोटो अपर्च्युनिटीको लागि ठिकै हो, होइन, फोटो खिच्नलाई सबैजनासँग एउटा भेटघाट गर्नु, शिष्टाचार भेटघाट भयो त्यो, होइन. तर के हुन्छ भने डिप्लोमेसीको क्यारेक्टरै कस्तो हो भने त्यो प्राइभेट हो कि, त्यो पब्लिक हुँदै होइन कि, होइन. भुटानको मान्छेले नेपालको प्रधानमन्त्रीलाई, भुटानको प्रधानमन्त्रीलाई के भन्नु छ भने त्यो भारत विरोधी पनि हुनसक्छ कि, कुराहरू त्यो चीन विरोधी पनि हुनसक्छ. त्यो चीनको राष्ट्र के अरे राजदूतको अगाडि त्यसले बोल्छ त, त्यसले भारतको राजदूतको अगाडि बोल्छ त, त्यो त नेपालको प्रधानमन्त्रीले मात्रै आएर कानमा भन्छ र त्यो पनि कुनै कागजमा दिँदैन कि उसले, होइन. यस्तो यस्तो भनिरहेको छ, हेर्नुहोस् त यस्तो प्रब्लम छ हामीलाई, तपाईँले के सोच्नुहुन्छ?
1: त कुटनीतिक मामिलामा हामी बहुत चुकिरहेछौँ.
0: यो चुकिरहेको भन्दा पनि कस्तो लागिरहेछ भने टिम गेम हो कि, राजनीति एउटा टिम,
1: यो जान जानकी अज्ञानतावश भएको यो.
0: अब त्यो कसै भित्रको कुरा त हामीले के थाहा होइन, उहाँ जान्नेले छान्ने भनेर उहाँ चुनाव जितेर आउनु भएको छ, त्यत्रो 47% भोट पनि ल्याउनु भएको छ. तर यो बिर्सिनु भएन कि 53% भोट चाहिँ उहाँहरूको अगेन्स्ट पनि छ, अहिले पनि नेपालमा मेजोरिटी उहाँहरूको अगेन्स्टमै छ. त्यो त पार्लियामेन्ट्री डेमोक्रेसीले गर्दा न द्वितीय बहुमत भएको हो, होइन. यदि तपाईँको चाहिँ अहिले चाहिँ पूर्ण समानुपातिक भएको भए 43% मात्रै हुन्थ्यो, त अर्कोले सत्ता चलाइरहेको छ.
1: कार्यक्रममा आइदिनु भयो, धन्यवाद.
0: आदरणीय
1: दर्शक बहिनी, उहाँ हुनुहुन्थ्यो प्रशान्त सिंह, एउटा राजनीतिक चिन्तक, समसामयिक विषय केन्द्रित गरेको संवाद. म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्, नमस्कार.
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा.
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा.
2: अन्य विशेषज्ञ सेवाहरू:
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू.
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ. फोन नम्बर 082563218.

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङको घोराहीबाट सञ्चालन हुँदै आएको रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले आफ्नो 21 स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिमले आफ्नो वार्षिक उत्सवको अवसरमा 3 दिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो। बिहान 8:30 बजेदेखि रेडियो मध्यपश्चिममा आयोजना गरेको रक्तदान कार्यक्रममा रेडियोका अध्यक्ष मधुसूदन वैद्यले सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा हुने रगतको अभावलाई थोरै भए पनि कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। रक्तदान कार्यक्रममा संचालक समितिका सदस्य एक नारायण पौडेल, उपाध्यक्ष सुदर्शन रिजाल, सुशील अधिकारी, मुक्ति न्यौपानी, रेडियोका प्राविधिक शालिकराम चौधरी, समाचार शाखाका शान्तकुमार बुढा मगर, बाबुराम पाण्डे लगायतले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक सुदर्शन रिजालले जानकारी दिनुभएको छ। रेडियोले वार्षिक उत्सवका अवसरमा वैशाख 31 गते छलफल तथा अन्तर्क्रिया र जेठ 1 गते समापन समारोहको आयोजना गरिने रेडियो संचालक समितिका अध्यक्ष मधुसूदन वैद्यले जानकारी दिनुभएको छ। 2063 पुष 28 गतेदेखि परीक्षण प्रसारण थालेको रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले 2063 जेठ 1 गतेदेखि नियमित प्रसारण थालेको थियो। रेडियोले बिहान 5 बजेदेखि बेलुका 10 बजेसम्म समाचार विषयवस्तुमा केन्द्रित बहस र अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपाल निवृत्त शिक्षक समाज राप्ती गाउँपालिकाको चौथो परिषद आदर्श माध्यमिक विद्यालय लालमटियामा सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष कृष्ण गिरीको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्मा र आदर्श माध्यमिक विद्यालय लालमटियाका प्रधानाध्यापक खेतुलाल पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। परिषद बैठकमा संस्थाका सचिव रुद्रमणि शर्माले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष देवीराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमाथि छलफल गर्दै परिषदले आगामी कार्यदिशा तय गरेको छ। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मावि पत्थर गढ़वाका प्रधानाध्यापक बसन्तराज घिमिरे, मावि सिसहनियाका प्रधानाध्यापक विनोद कुमार गुप्ता, छोटकी सिसहनियाका आधारभूत विद्यालयका प्रधानाध्यापक हरिशन्द्र चौधरी, लम्हीनगर सचिव गोविन्दराज रिजाल, गढ़वा सचिव खगराज शर्मा र आजीवन सदस्य रमेश कुमार अधिकारी लगायतले निवृत्त शिक्षकहरूको हकित र समाज सेवामा संस्थाको भूमिका महत्वपूर्ण हुनेमा जोड़ दिनुभएको थियो। सोही अवसरमा नयाँ सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र र समाजको लोगो अंकित ब्याज वितरण गरिएको थियो। कार्यक्रमको शुरूआत उपाध्यक्ष युवराज पौडेल प्रसाद पौडेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव रुद्रमणि शर्माले गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको मंगलबारको छलफलमा दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। सदनको आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसअघि आज प्रधानमन्त्री बालेन्द्र शाहले छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुनेछ। यही नीति तथा कार्यक्रमको आधारमा जेठ 15 गते आर्थिक वर्ष 2083-84 को बजेट संसदमा पेश हुनेछ। र नेपाल विद्युत प्राधिकरण अन्तर्गत दाङ जिल्लाका विभिन्न वितरण केन्द्रहरूले विद्युत महसुल संकलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने निर्णय कार्यान्वयनमा ल्याउन थालेका छन्। यस क्रममा लमै वितरण केन्द्र अन्तर्गत संचालित भालबाङ महसुल काउन्टर आगामी जेठ 1 गतेदेखि भौतिक रूपमा बन्द हुने भएको छ। त्यसैगरी लमै वितरण केन्द्रले लमैमा रहेको काउन्टर सेवा आगामी साउन 1 गतेदेखि पूर्ण रूपमा बन्द गर्ने भएको छ। लमै वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर तर्तालका अनुसार भालुबाङ महसुल काउन्टरसँगै लमै वितरण केन्द्रको काउन्टर सेवा पनि क्रमशः बन्द गर्न थालिएको हो। अवस्थ बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराइचौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
2: अड्गुरी सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
5: खुशीको खबर
6: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-498-87-741
10: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुने
11: सक्कु जे लौ खबर सुने
10: 300 सैया के संजीवनी टिचिङ अस्पताल आप अपनी कनक सेवा म
11: आप बेराम पर्ले से बिरुवा करक लाग डाङ से बाहर जाई नि पर्ना
10: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी
11: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम मेर के बा
10: ओपीडी सेवा भर्ना सेवा
11: सक्कु मेरिक अपरेशन सेवा
10: आईसीयू सेवा रेडियोलोजी सेवा
11: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
10: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग संपर्क फोन नंबर 97090-65225
11: 082-591-101
10: 591-102
11: 082-591-103
10: 591-104 ओ 591-105
12: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
13: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
12: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
13: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सेट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
12: तालिममा दिइने विषयहरू
13: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
12: स्पेशल सेफ तालिम
13: जापानिज सुशी तालिम
12: र वेट्रेस
13: टुरिस्ट गाइड
12: हाम्रा विशेषताहरू
13: स्वदेश तथा विदेशका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
12: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
13: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
12: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
13: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
12: सम्पर्क मोबाइल 98410170 98410170
13: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि

0: तिम तर्फ
1: एक हप्तादेखि यो दाँत दुखेको देखि छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
2: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
1: बाङ्गा टिङ्गा दाँत मिलाउने,
3: शल्यक्रिया गरेर दाँत निकाल्ने,
1: खाली ठाउँमा दाँत भर्ने,
3: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
1: मुखमा घाउ खटेरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पायल, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98577-71-546।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
9: मध्यपश्चिम ट्याङ च्याट यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एएससीमा नन ग्रेडेड अनुत्तीर्ण भएकाहरूका लागि आगामी असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एएससीको नतिजामा नन ग्रेडेड भएका 1,46,507 जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिनुभएको छ। यस वर्ष 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 अनुत्तीर्ण भएको जानकारी दिँदै उहाँले परीक्षामा 5,12,421 जना विद्यार्थीले परीक्षा फारम भरे पनि परीक्षामा भने 4,30,667 जना सहभागी भएको जानकारी दिनुभएको छ। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। ताङको घोराहीबाट सञ्चालन हुँदै आएको रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले आफ्नो 21 औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिमले आफ्नो वार्षिक उत्सवको अवसरमा 3 दिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो। बिहान 8:30 बजे भएको आज बिहान भएको रक्तदान कार्यक्रममा रेडियोका अध्यक्ष मधुसूदन वैद्यले सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा हुने रगतको अभावलाई थोरै भए पनि कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ। रक्तदान कार्यक्रममा संचालक समितिका सदस्य एक नारायण पौडेल, उपाध्यक्ष सुदर्शन रिजाल, सुशील अधिकारी, मुक्ति न्यूपानी, रेडियोका प्राविधिक शालिकराम चौधरी, समाचार शाखाका शान्त कुमार बुढा मगर, बाबुराम पाण्डे लगायतले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक सुदर्शन रिचाले जानकारी दिनुभएको छ। रेडियोले वार्षिक उत्सवका अवसरमा वैशाख 31 गते छलफल तथा अन्तर्क्रिया र जेठ 1 गते समापन समारोहको आयोजना गरिने रेडियो संचालक समितिका अध्यक्ष मधुसूदन वैद्यले जानकारी दिनुभएको छ। नेपाल निर्वृत्त शिक्षक समाज राप्ती गाउँपालिकाको 4 परिषद आदर्श माध्यमिक विद्यालय लालमटियामा सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष कृष्ण गिरीको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्मा र आदर्श माध्यमिक विद्यालय लालमटियाका प्रधानाध्यापक हेतुलाल पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो। परिषद बैठकमा संस्थाका सचिव रुद्रमणि शर्माले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष देवीराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमाथि छलफल गर्दै परिषदले आगामी कार्यदिशा तय गरेको छ। र नेपाल विद्युत प्राधिकरण अन्तर्गत दाङ जिल्लाका विभिन्न वितरण केन्द्रहरूले विद्युत महसुल संकलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने कार्य कार्यान्वयनमा ल्याउन थालेका छन्। यस क्रममा लम्ही वितरण केन्द्र अन्तर्गत सञ्चालित भालबाङ महसुल काउन्टर आगामी जेठ 1 गतेदेखि भौतिक रूपमा बन्द हुने भएको छ। त्यसै गरी लम्ही वितरण केन्द्रले लम्हीमा रहेको काउन्टर सेवा आगामी साउन 1 गतेदेखि पूर्ण रूपमा बन्द गर्ने भएको छ। लम्ही वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर तरतालका अनुसार भालुबाङ महसुल काउन्टरसँगै लम्ही वितरण केन्द्रको काउन्टर सेवा पनि क्रमशः बन्द गर्न थालिएको हो। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नुभयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
14: सम्पर्क फोन नम्बर 0825367577,
13: 98 41 68 46।
14: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
5: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते MBBS MD न्याम्सद्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थाइरोइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन MBBS MD बिरामीहरूको चेक जाँच गरिन्छ।
16: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजीद्वारा रगत, दिशा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
17: साथै MBBS MS हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
19: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
5: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, हुलाक रोड, घुराई दाङ। फोन नम्बर 0825614419, मोबाइल नम्बर 98478829943 र 98449146653।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.aspatiicare.com।
21: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
22: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
21: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
0: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
2: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
21: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
21: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
21: वेटर र वेट्रेस,
2: टुरिस्ट गाइड।
21: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
21: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
21: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
0: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
21: सम्पर्क मोबाइल 9841017090, 9841017090।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
2: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: अन्य सेवाहरू।
1: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल, वराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अडगुरी यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक। यति बेला मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7 देखि 9 गतेसम्म चितवनमा हुने। सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने। इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ, नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै, द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने भएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार 7, 8 र 9 गते चितवनमा हुने रासपा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। आजै रासपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाडौँमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा महाधिवेशनको मिति, ठाउँ, सांगठनिक कार्ययोजना तथा समसामयिक विषयमा छलफल भएको थियो। बैठकले प्रथम अधिवेशनको मिति र ठाउँ तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। रासोपाले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति पनि गठन गरेको छ। रासोपा 2079 साल असार 7 गते स्थापना भएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठक सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा केन्द्रित छ। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने यसअघि संसद सचिवालयको कार्यसूचीमा उल्लेख भए पनि उहाँको सट्टा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। दोस्रो शिविर भन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली केही बेर अघि शिखरमा पुगेको डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिशन अपरेटर एसोसिएशन अफ नेपालले जनाएको छ। कम्पनीका अनुसार मिङमा तेङमा शेर्पाको नेतृत्वमा पासाङ नुर्बु शेर्पा र देण्डी शेर्पा रहेको टोली आज बिहान 10:25 शिखरमा पुगेको हो। सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने डोरी टाँग्ने काम अत्यन्त महत्वपूर्ण हुन्छ। अब आरोहीहरू तीनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन्। यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरूद्ध भएपछि समस्या भएको थियो। आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन्। शिखरसम्म डोरी टाँग्ने काम भइरहेकाले अब मौसम अनुकूल हेरेर आरोहण शुरू हुनेछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन्। सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेलाई सिन्धुलीको कमलामाई गाउँ नगरपालिका 6 बस पार्कबाट गैराती पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका सीईओ पाण्डेलाई काठमाडौँ ल्याएर थप अनुसन्धान भइरहेको छ। स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रकरणमा पाण्डे पक्राउ परेको सीआईबीले जनाएको छ। ललितपुरको मानभवन बस्दै आएका 63 वर्षीय पाण्डे विरूद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढ़ाइएको हो। नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि 42 दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोल कबुल मार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप 77.5 खर्ब भन्दा धेरै पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ। बोल कबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आज बोल कबोल हुने निक्षेप संकलन उपकरणको सामा तथा ब्याज आउँदो असार 10 गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा काठमाडौँ महानगरले कक्षा 11 र 12 विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला, आज सुनको भाव घट्यो चाँदीको बढ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोव या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
2: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको समेत जगतमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सी जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। महानगरपालिकाको वेबसाइट वा intrans.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित भएर 100 वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ। 2082 को एसईईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेका लगायत हुनुपर्नेछ। आज सुनको भाव घटेको छ, चाँदीको भाव बढ़ेको छ। हिजो एकै दिन तोलामा 4,400 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 700 रूपियाँले घटेको छ। आज भाव घटेर सुन तोलाको 3,2,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,2,900 रूपियाँ थियो। चाँदीको भाव आज तोलामा 15 रूपियाँले बढ़ेको छ। हिजो चाँदी तोलामा 355 रूपियाँले बढ़ेको थियो। हिजो तोलाको 5,695 रूपियाँ रहेको चाँदीको भाव आज 5,710 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चीनिया राष्ट्रपति सी जिनपिङले बेजिङमा ट्रम्पको स्वागत गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भोलि चीनमा हुने शिखर वार्तामा आपसी हित तथा द्विपक्षीय व्यापार सम्बन्ध सुधारका विषयमा छलफल वा सहमति हुने अपेक्षा गरिएको छ। ट्रम्पले भोलि राष्ट्रपति सीसँग भेट गर्ने र पर्सि नै अमेरिका फर्कने कार्यतालिका रहेको खबरमा उल्लेख छ। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। ट्रम्पसँगै इलन मस्क र टिम कुक सहित 16 वटा ठूला कम्पनीका कार्यकारी संचालक पनि बेजिङ जाँदैछन्। भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहने बताइएको छ। अमेरिकाले चीन मार्फत दबाव दिएर इरानलाई आफ्ना शर्तहरूमा झुकाउन सक्ने अपेक्षा गरेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुकी 7:45 रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अंकसहित तालिकाको 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
12: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 0825 60 734 र 0825 60 138।
13: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
15: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
16: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
14: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
16: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
14: पाठेघरमा मासु पलाउने,
16: निसन्तान महिलाको चेक जाँच,
14: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमिति यही जेष्ठ 29 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 900 13 र 98 0 95 12 871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
19: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-562-5309 र मोबाइल 98453-0653।
20: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
21: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
20: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
21: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
20: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
21: ल ल काका, गइहाले म।
22: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
22: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
23: मध्य पश्चिम FM 91.4 MHz।

काउन्सिलिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478263।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तिनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत

0: बानेर मिलाउने सुविधा पनि छ।
1: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-707।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टिभी किन्न जाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र, कहाँ
3: भन्दिन के?
2: सत्य भन्दिनौ?
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082-5627-452
2: 082-5627-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
6: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
5: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
5: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
5: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
5: वेटरेस,
6: टुरिस्ट गाइड।
5: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
5: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
6: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
5: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
6: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
5: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
7: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
8: सम्पर्क मोबाइल नम्बर 98578-44-722 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
9: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। संघीय सरकारका मन्त्रालयहरूको संख्या 17 बनाइने भएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 22 रहेकोमा सरकारले कार्य विभाजन नियमावली मार्फत मन्त्रालयको संख्या घटाएको हो। बुधबार बसेको मन्त्री परिषद बैठकले कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ, जस अनुसार अब प्रधानमन्त्री कार्यालय सहित 18 मन्त्रालय कायम हुने भएको हो। गाभिएका र खारेज गरिएका मन्त्रालयहरूको सूची राजपत्रमा प्रकाशित हुनेछ। सरकारले यसअघि गरेको तयारी अनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी गरेको छ। युवा तथा खेलकुद मन्त्रालयलाई छुट्याइनेछ। खेलकुद शिक्षा मन्त्रालय गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय नाम दिइनेछ। यसबाट छुट्टिएको युवालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहित स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय नाम दिइने तयारी सरकारको छ। खानेपानी तथा सरसफाई मन्त्रालयबाट सरसफाईलाई छुट्याइनेछ, जसलाई लगेर स्वास्थ्य मन्त्रालयमा गाफ्ने तयारी छ। यस्तै खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभिनेछ, जसको नयाँ नाम एकीकृत भौतिक पूर्वाधार मन्त्रालय रहनेछ। द्वन्दकालमा बन्द गरिएका बाँकेका 7 छोटी भन्सार कार्यालय पुनस्थापनाको माग गर्दै आएका जिल्लाका उद्योग व्यवसायहरूले एउटा मात्रै छोटी भन्सार पुनस्थापना गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्। सशस्त्र द्वन्द अघि जिल्लाको सुइया बगौडाको कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा, होलिया, हिरिमियानको भगोटना, साईगाउँ र साईगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय सञ्चालनमा रहेका थिए। सरकारले केही दिन अघि बाँकेको नरेन्यापुर छोटी भन्सार मात्र पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपालगंज उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष तथा व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले एउटा मात्रै छोटी भन्सारले तस्करी तथा अवैध आयात निर्यात नियन्त्रण गर्न नसक्ने बताउनुभयो। उहाँले राजस्व संकलन वृद्धि गर्न र अवैध आयात निर्यात नियन्त्रण गर्न विगतमा सञ्चालनमा रहेका सबै छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउनुपर्ने माग गर्नुभयो। मुख्य नाकामा 100 भन्दा बढ़ी मूल्यका सामानमा भन्सार शुल्क लिन थालिएपछि अन्य नाकाबाट अवैध आयात निर्यात बढ़ने सम्भावना रहेको भन्दै उहाँले सबै छोटी भन्सार पुनस्थापना आवश्यक रहेको बताउनुभयो। जिल्लाका अधिकांश उद्योगी व्यवसायीले हालको कड़ाई कायम राख्दै थप नाकामा पनि भन्सार सञ्चालन गर्न सके सीमावर्ती व्यापार व्यवस्थित हुने प्रतिक्रिया दिएका छन्। यसैबीच माकेको नरैनापुर छोटी भन्सार पुनः सञ्चालनका लागि तयारी भइरहेको नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भौतिक पूर्वाधार निर्माण तथा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ। भारतसँग बाँकेको 65 किलोमिटर खुल्ला सीमा रहेको छ। साइड नाकाहरूमा नेपाली सुरक्षाकर्मीको उपस्थिति भए पनि भन्सार छली हुँदै आएको नरेनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड अनुत्तीर्ण भएकाहरूका लागि आगामी असार 1 ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टोकराज अधिकारीले यस वर्ष एसईईको नतिजामा नन ग्रेडेड भएका 1,46,507 विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लगाइएको जानकारी दिनुभयो। यस वर्ष 2,84,160 विद्यार्थी ग्रेडेड भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिँदै उहाँले परीक्षामा 5,12,421 विद्यार्थीले परीक्षा फारम भरे पनि परीक्षामा भने 4,30,667 सहभागी भएको जानकारी दिनुभयो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनः प्रयोग गर्ने तालिका सार्वजनिक गरेको छ। नतिजामा चित्त नबुझेमा पुनः प्रयोगका लागि जेठ 1 7 गतेसम्मको समय निर्धारण गरेका जानकारी दिनुभयो। गत चैत 19-29 सञ्चालित परीक्षाको नतिजा भने 29 दिनमा नतिजा सार्वजनिक गरेको थियो। र दाङको घोराईबाट सञ्चालन हुँदै आएको रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले आफ्नो 21औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिमले आफ्नो वार्षिक उत्सवका अवसरमा 3 दिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो। आज बिहान आयोजना गरिएको रक्तदान कार्यक्रममा रेडियोका अध्यक्ष मधुसूदन वैद्यले सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा हुने रगतको अभावलाई थोरै भए पनि कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। रक्तदान कार्यक्रममा संचालक समितिका सदस्य एकनारायण पौडेल, उपाध्यक्ष सुदर्शन रिजाल, सुशील अधिकारी, मुक्ति नेपानी, रेडियोका प्राविधिक शालिकराम चौधरी, समाचार शाखाका शान्त कुमार बुढा मगर, बाबुराम पाण्डे लगायतले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक सुदर्शन रिजालले जानकारी दिनुभएको छ। रेडियोले वार्षिक उत्सवका अवसरमा वैशाख 21 गते छलफल तथा अन्तर्क्रिया र जेठ 1 गते समापन समारोहको आयोजना गरिने रेडियो संचालक समितिका अध्यक्ष मधुसूदन वैद्यले जानकारी दिनुभएको छ। 2063 पुष 28 गतेदेखि परीक्षण प्रसारण थालेको रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले 2063 जेठ 1 गतेदेखि नियमित प्रसारण थालेको थियो। रेडियोले बिहान 5 बजेदेखि बेलुका 10 बजेसम्म समाचार विषयवस्तुमा केन्द्रित बहस र अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
8: दीपक के सम्पर्क मोबाइल 98477 2779
9: र 98578 3689।
10: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगादी एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थायराइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
11: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
10: अन्य
12: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजीद्वारा रगत, दिसा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
11: साथै एमबीबीएस एमएस हाट जोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
14: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इइजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
10: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, खुला रोड, ग्राई दाङ, फोन नम्बर 0825614119, मोबाइल नम्बर 98478829443 र 98449146।
9: भर्ना खुल्यो।
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
9: हाम्रा विशेषताहरू
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
9: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
15: शान्त तथा पारिवारिक वातावरण भएको
9: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
15: तिहार सुसारको राम्रो व्यवस्था भएको
9: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
15: घरको जस्तै माया पाउने
12: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
16: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
12: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-85-183
17: नेपाली जुत्ता घर
18: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
17: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
18: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
17: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
18: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: एक्सचेन्जेज एही जेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजार शोरूम शहीद गेट घोराही दाङ। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478331133 र 98686342044।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887141।

0: हामीजन्मदात्री सिकारी हुँ, सिकारी
1: पुरै दैलेख मलाई चाहियो।
2: भिएफएक्स सिनेमाजको राही दश नारायणपुर सौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
2: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
4: सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
5: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
7: त्यो त मैसकी बहिनी हो,
8: आजदेखि तेरो भाउजु।
6: लाली बजार
9: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
6: गुरु आमा
10: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
6: र परालको आगो।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
12: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
11: तालिममा दिइने विषयहरू
12: स्पेशल कुक तालिम इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
11: स्पेशल सेफ तालिम,
12: जापानिज सुशी तालिम,
11: वेट्रेस,
12: टुरिस्ट गाइड।
11: हाम्रा विशेषताहरू
12: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
11: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
12: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
11: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
12: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
11: सम्पर्क मोबाइल 9841170909, 9841170909।
12: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल काठमाडौँ नेपाल।
13: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। प्रतिनिधि सभाको बैठक 15 मिनटका लागि स्थगित भएको छ। बुधबारको बैठकमा विपक्षी दलले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढ़ाउन नदिने अडान राखेपछि सभामुख डोलप्रसाद आर्यले बैठक स्थगित गर्नुभएको हो। आजको संसद बैठकमा नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन शाहबाट आउनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले आवाज उठाएका छन्। तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिने तयारी गरेपछि संसद बैठकमा असहज स्थिति सिर्जना भएको हो। शून्य समयमा सांसदहरूले बोलिसकेपछि सभामुख डोलप्रसाद आर्यले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममा उठेका प्रश्नबारे समय दिनुभएको थियो। त्यसपछि प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी लगायतका दलका संसदले उठेर विरोध जनाएका छन्। प्रधानमन्त्रीले आवाज सुन्न नपाइने संसदमा कसरी सरकारको नीति तथा कार्यक्रममाथि छलफल छ भनी प्रश्न उठाएका थिए। सत्तापक्षका सांसदहरूले प्रतिनिधि सभा नियमावलीको दफा 38 प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाब दिने स्पष्ट व्यवस्था रहेको बताउँदै बैठक सञ्चालन हुनुपर्ने तर्क गरेका थिए। तर विपक्षी सांसदहरूले दफा 38 देखाएर 5 वर्षसम्म प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भन्दै प्रश्न गर्दै उपस्थिति गराउन सभामुख समक्ष माग गरेका थिए। यही विवादका बीच सभामुख आर्यले बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। निर्वाचन आयोगले 2084 सालमा हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई प्रस्ताव गरेको छ। आयोगका अनुसार 2084 वैशाख 30 गते स्थानीय तह र सोही वर्ष मंगिर 4 गते प्रदेशसभाको पदावधि समाप्त हुने भएकाले यी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको करिब 4 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च बचत हुने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो। निर्वाचनलाई मितव्ययी, प्रविधि मैत्री र व्यवस्थित बनाउने उद्देश्यले राजनीतिक दलसँग विशेष छलफल गरिएको उहाँले बताउनुभयो। आयोगको कार्यालयमा आयोजित छलफलमा निर्वाचन सुधारका विविध पक्षबारे परामर्श भएको पनि उहाँले जानकारी दिनुभयो। छलफलका क्रममा गत निर्वाचनमा जनप्रतिनिधिहरूले राजीनामा दिएर प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेपछि रिक्त रहेको 74 स्थानीय तहका पदहरू तथा प्रदेश सभाका रिक्त पदहरूमा निर्वाचन गर्ने विषयमा पनि परामर्श भएको छ। यस्तै सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने एक सदस्यको निधन भई रिक्त रहेको पदमा निर्वाचन गर्न आयोगले सरकारलाई यसअघि नै सिफारिश गरेको उहाँले बताउनुभयो। निर्वाचनलाई आधुनिक र प्रविधि मैत्री बनाउन निर्वाचन व्यवस्थापन ऐनको मस्यौदा गृह मन्त्रालय मार्फत संसदमा पठाउने तयारी भइरहेको आयोगले जनाएको छ। करिब 3 वर्ष अघि तयार पारिएको उक्त मस्यौदामा गृह मन्त्रालयको सुझावपछि पुनः दलसँग छलफल गरिएको उहाँले बताउनुभयो। संघीय सरकारका मन्त्रालयहरूको संख्या 17 बनाइने भएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 22 रहेकोमा सरकारले कार्य विभाजन नियमावली मार्फत मन्त्रालयको संख्या घटाएको हो। आज बसेको मन्त्री परिषद बैठकले कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ, जस अनुसार अब प्रधानमन्त्री कार्यालय सहित 18 मन्त्रालय कायम हुने भएको हो। गाभिएका र खारेज भएका मन्त्रालयहरूको सूची राजपत्रमा प्रकाशित हुनेछ। सरकारले यसअघि गरेको तयारी अनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी छ। युवा तथा खेलकुद मन्त्रालयलाई छुट्याइनेछ। खेलकुदलाई शिक्षा मन्त्रालय गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय नाम दिइनेछ। यसबाट छुट्टिएको युवालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहित स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय नाम दिइने सरकारले तयारी गरेको छ। खानेपानी तथा सरसफाई मन्त्रालयबाट सरसफाईलाई छुट्याइनेछ, जसलाई लगेर स्वास्थ्य मन्त्रालयमा गाभ्ने तयारी छ। यस्तै खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभिनेछ, जसको नयाँ नाम एकीकृत भौतिक पूर्वाधार मन्त्रालय रहनेछ। र द्वन्दकालमा बन्द गरिएका बाँकेका 7 छोटी भन्सार कार्यालय पुनस्थापनाको माग गर्दै आएका जिल्लाका उद्योगी व्यवसायहरूले एउटा मात्रै छोटी भन्सार पुनस्थापना गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन्।
सशस्त्र द्वन्द अघि जिल्लाको सुइया बगौडाको कटकुइया नरेन्यापुर भगवानपुर खडैचा होलिया हिरमियानियाको भगोडना साईगाउँ र साईगाउँ पश्चिमको उढरापुर नाकामा छोटी भन्सार कार्यालय सञ्चालन रहेका थिए। सरकारले केही दिन अघि बाँकेको नरेन्यापुर छोटी भन्सार मात्र पुनः सञ्चालन गर्ने निर्णय गरेपछि नेपालगंज उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष तथा व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले एउटा मात्रै छोटी भन्सारले तस्करी तथा अवैध आयात निर्यात नियन्त्रण गर्न नसक्ने बताउनुभयो। उहाँले राजस्व संकलन वृद्धि गर्न र अवैध आयात निर्यात नियन्त्रण गर्न विगतमा सञ्चालनमा रहेका सबै छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउनु पर्ने माग गर्नुभयो। हवस् त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीवित रोड खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: Afro Red Chakatra, no it like pro. Rasita Pao from 2 and 4 Chayat ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki yesma sabai cha.
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98-53-63।
5: वरिष्ठ
8: बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
9: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
5: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98259-55555।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जैद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
5: खुसीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डी

0: दम खोकी पिनास पिसा पोल्ने दुख्ने सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजनर बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिपक्षीहरूको अवरोध कारण स्थगित भएर शुरू भएको प्रतिनिधि सभा बैठकमा पुनः अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय रहने। सगरमाथाको शिखरसम्म बाटो खुल्यो। 3 शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने। सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलमा फर्किए। फर्केकाहरू बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाको अभाव सामना गर्न बाध्य। र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छुट्याउने योजना रद्द। नेपाल खबरमा अब पूरा खबर। प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि शुरू भएको छ। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले नै जवाफ दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन्। कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाले सदनमा अवरोध गरेका हुन्। अहिले दोस्रो पटक शुरू भएको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरिरहेका छन्। यसैबीच नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री नआएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिष्कार गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्तावक प्रस्तुत गर्ने तयारी गरेपछि उठेर प्रधानमन्त्रीको राजीनामा आएका साम्पङ सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न समय दिएसँगै उठेर हिँड्नु भएको हो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्दहरू संसदीय रेकर्डबाट हटेको छ। सभामुख डुलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिने क्रममा हिजो थापाले राष्ट्रपाको उदय, नवयुवा आन्दोलनको क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने विषय नियमावलीमा उल्लेख छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत भएको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले नियमावली स्वीकृत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। नियमावलीले यसअघि 22 रहेका मन्त्रालयको संख्या घटाएर 17 झारेको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित मन्त्रालयको कुल संख्या 18 हुनेछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव गोविन्द बहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको थियो। पुनर्संरचना अनुसार खेलकुदलाई शिक्षा मन्त्रालयमा गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ। युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालय एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाइनेछ। खानेपानी, सरसफाई र शहरी विकास भौतिक पूर्वाधार मन्त्रालयलाई गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय गठन हुनेछ। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नाम मानव संसाधन मन्त्रालय रहनेछ। गाभिएका र खारेज गरेका मन्त्रालयको विस्तृत सूची राजपत्रमा प्रकाशित हुनेछ। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। मिङ तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र देन्डी शेर्पा डोरी टाँग्दै बिहान 10:25 शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ। सगरमाथा आरोहणका लागि हरेक वर्ष बाटो बनाउनुपर्छ। यस वर्ष पुरानो बाटो अवरूद्ध भएका कारण खुम्बु आइसफलमै बाटो खोल्न 1 महिनाभन्दा बढ़ी ढिला भएको थियो। अब आरोहीहरू अनुकूल मौसममा सगरमाथा आरोहण गर्नेछन्। यस वर्ष सगरमाथा आरोहणका लागि 492 अनुमति लिएका पर्यटन विभागले जनाएको छ। उनीहरूबाट 1 अर्ब रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन भएको छ। यस्तै यस सिजनका लागि नेपालका 30 हिमालका लागि 55 देशका 1131 अनुमति लिएका छन्। उनीहरूबाट 1 अर्ब 24 करोड़ 41 लाख रूपियाँ रोयल्टी संकलन भएको छ। अहिले अनुमति लिएका सबैजसो हिमालमा आरोहण शुरू भइसकेको छ। यस वर्ष अहिलेसम्म सगरमाथा आरोहणका लागि गएका मध्ये 3 र मकालु हिमाल आरोहणका क्रममा 2 ज्यान गइसकेको पर्यटन विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौ।
5: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भाग दौड नगरौ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
6: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौ।
5: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौ।
6: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब रूपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 सालको चैत मसान्तसम्म धितोपत्र बजार पूँजीकरण 48 खर्ब 32 अर्ब रूपियाँ पुगेको हो। अघिल्लो चैतमा धितोपत्र बजार पूँजीकरण 44 खर्ब 25 अर्ब रूपियाँ थियो। कुल ग्राहस्थ उत्पादन सहको अनुपातमा 71.38% बढ़ेर 73.23% पुगेको छ। सूचीकृत कम्पनीहरूको संख्या एक वर्षमा 270 बढ़ेर 294 पुगेको छ, जसमध्ये बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा धेरै 50.2% छ। जलविद्युत कम्पनीको हिस्सा 17.8 र उत्पादन तथा प्रशोधन उद्योगको 8.8% हिस्सा रहेको छ। चालू आर्थिक वर्षको 9 महिनामा 1,32,36,00,00,000 रूपियाँ बराबरका धितोपत्र सूचीकृत भएका छन्। नेपाल धितोपत्र बोर्डले 41,53,00,00,000 रूपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। अब विदेशको खबर। द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41,00,000 सुडानी नागरिक आफ्नो मूल थलोमा फर्केका आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले घोषणा गरेको छ। सुडानका लागि आईओएमका मिशन प्रमुख मोहम्मद रेफार्टले सुडानभित्र वा बाहिरबाट मूल थलोमा फर्कने व्यक्तिहरूको संख्यामा निरन्तर वृद्धि भएको बताउनु भएको कतार न्यूज एजेन्सीले जनाएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीहरूले स्वैच्छिक फिर्तीको बढ़दो दरले सुडानी नागरिकहरूले सुरक्षा स्थितिमा सामान्य सुधार भए पनि थप आशा राखेर आफ्नो भूमिमा फर्केको जनाएका खबरमा उल्लेख छ। फर्केका सबैजसो मानिसहरूले आफ्नो मूल क्षेत्रमा कठोर अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ। राजधानी खार्तुममा युद्धका कारण झण्डै 70% घरहरू आंशिक वा पूर्ण रूपमा नष्ट भएका छन् भने विस्थापितहरू फर्कने क्षेत्रमा बिजुली, पानी, स्वास्थ्य र शैक्षिक सेवाहरूको अभावग्रस्त छन्। अब खेल खबर। मेक्सिको सरकारले फिफा विश्वकप 2026 अघि आफ्नो शैक्षिक वर्ष छोट्याउने योजना रद्द गरेको छ। अभिभावक, थिंक ट्याङ्क र स्थानीय अधिकारीहरूबाट व्यापक विरोधपछि मेक्सिको सरकार आफ्नो योजनाबाट पछि हटेको समाचार संस्था अल जजिराले जनाएको छ। यसअघि शिक्षा सचिव मारियो डेल गाडोले विद्यालय वर्ष झण्डै 40 दिन अगावै समाप्त हुने घोषणा गरेपछि चौतर्फी आलोचना भएको थियो। यसपछि शिक्षा र अन्य सरकारी अधिकारीहरूले अभिभावकहरूबाट सुझाव संकलन गर्न र विकल्पहरू विचार गर्न राष्ट्रपति क्लाउडिया सेनबाउमले घोषणा गर्नुभएको बैठकमा भेला भएका थिए। बैठकमा स्कूल क्यालेण्डरलाई मूल योजना अनुसार राखेर जुलाई 15 अन्त्य गर्ने र अगस्त 31 कक्षाहरू पुनः शुरू गर्ने सहमति भएको खबरमा उल्लेख छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुनेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिपक्षीहरूको अवरोधका कारण स्थगित प्रतिनिधि सभाको बैठक पुनः शुरू, फेरि पनि अवरोध। सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमाथि प्रधानमन्त्री शाहले नै जवाफ दिनुपर्ने माग। संघीय सरकारको कार्य विभाजन नियमावली स्वीकृत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय रहने सगरमाथाको शिखरसम्म बाटो खुल्यो तीनजना शेर्पा शिखरमा अब अरू आरोहीहरू अनुकूल मौसम हेरेर शिखरतर्फ जाने सुडानमा द्वन्द्वका कारण विस्थापित भएका झण्डै 41 लाख नागरिक मूल थलमा फर्किए फर्किएकाहरू बिजुली पानी स्वास्थ्य र शैक्षिक सेवाहरूको अभाव सामना गर्न बाध्य र मेक्सिकोमा फिफा विश्वकप अघि शैक्षिक वर्ष छोट्याउने योजना रद्द

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेकजाँच तथा उपचार सेवा,
11: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
11: डेंगू, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
10: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
13: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: मम्मी दाँत दुख्यो।
15: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
17: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
17: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
13: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बिआर डेन्टल, न्यू रोड साझेदारी टोल, यामाहा शोरूम नजिकै।
20: सम्पर्क फोन नम्बर 0825902022।
15: जु रोड, चुट्टी, पुकार, खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
21: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
22: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
23: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
0: श्वेत पर्दा र पिसाब पोल्ने समस्या,
6: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
0: पाठे घरमा मासु पलाउने,
6: निसन्तान महिलाको चेक जाँच,
0: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच निमिति 8 जेष्ठ 29 गते शुक्रबार।
0: सम्पर्क विद्या फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829913 र 98095121871।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: डाक्टरद्वारा दिइने सेवाहरू:
24: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
23: बाङ्गा टिङ्गा दाँत मिलाउने,
24: शल्यक्रिया गरेर दाँत निकाल्ने,
23: खाली ठाउँमा दाँत भर्ने,
24: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
23: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
24: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 98578443123।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
26: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू:
26: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
26: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
26: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
26: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
26: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
26: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
26: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
26: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
27: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478826001।

नमस्कार, आवाज सिंहका आवाज पश्चिम नेपालका आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेग्वेसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तुता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेग्वेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दोरीगी संगीतको संगालो रेडियो कार्यक्रम लेग्वेसीको फाका फरकबार फरक श्रृंखलाको साथमा तपाईहरूको माझमा आउने गर्दछौं। आज भने हामी बुधबारे श्रृंखलामा छौं, तपाईकै लोकफाका सुन्ने श्रृंखलामा छौं र जेठ 1 गते चाहिँ 21 स्थापना दिवस हुँदैछ। रेडियो मध्यपश्चिममा तपाईलाई केही सल्लाह सुझाव दिन मन छ, रेडियोको बारेमा केही अपुग भइरहेको छ, यस्तो गर्दै राम्रो हुन्थ्यो जस्तो लाग्छ भने तपाईले मजाले सल्लाह सुझाव पनि हामीलाई दिन सक्नुहुनेछ। 082-5608-54 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो सांगीतिक आवाजबाट।

0: अह एकदमै मिठो भाका चाहिँ प्रस्तुत गरेका थियो। सबैको दुःख संघर्ष भोगाईहरू बेग्लै बेग्लै हुन्छन्, परिस्थिति सधैँ एकनासको हुँदैन, यस्तै यस्तै भावहरू चाहिँ बोकेको थियो यो गीतले। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेख्दैछु फाकामा। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी, बाँकी साथ तपाईँहरूको छ। हजुरहरू पनि जोडिन सक्नुहुनेछ, बुधबारे श्रृंखलामा छ है त तपाईँकै लोकभाका सुन्ने छौ र तपाईँलाई थाहा नै छ है जेठ 1 गते चाहिँ हाम्रो स्थापना दिवस परेको छ। 21 स्थापना दिवसमा हामी प्रवेश गरिरहेका छौ। तपाईँहरूको माझमा सल्लाह सुझाव प्रतिक्रिया पनि लिनेछौ। यो सहयात्रा सहकार्य हाम्रो सबैको रहनेछ। तपाईँलाई केही गुनासो छ, केही यस्तो भइदिए हुन्थ्यो, अझै राम्रो हुन्थ्यो, रेडियो मध्यपश्चिमलाई राम्रो गराउनका लागि के गर्नुपर्छ, तपाईँहरूको अमूल्य सल्लाह सुझाव पनि हामी पक्कै पनि लिनेछौ। तपाईँले दिनुहुनेछ त्यसको लागि पनि तपाईँहरू जोडिनु चाहिँ पर्ने हुन्छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: नमस्कार।
0: नमस्कार, शुभ नाम?
1: रतनपुर घोराईबाट टोपिन्द्र नेपाली।
0: टोपिन्द्र नेपाली आउनुभयो है?
1: हजुर सर।
0: टोपिन्द्रजी सन्चै हुनुहुन्छ?
1: ठिक छ एकदम, हजुरको आशीर्वादले ठिकै छ।
0: के गर्दै हुनुहुन्छ?
1: यसो रेडियो खोलेर गानाहरू सुनिरहेको, हिन्दी गाना सुने, अनि त्यसपछि लेख बेसीको पछि भाका आफ्नो आफ्नो दुःख कसैलाई छ भने यो गीत अति मनपर्छ, त्यही बजाइदिनु भएको छ सुनेर अहिले फोन लगाएको।
0: अह तपाईँ नियमित साथी पनि हुनुहुन्छ, रेडियो मध्यपश्चिममा धेरै माया गर्नुहुन्छ, थाहा छ। जेठ 1 गते हाम्रो स्थापना दिवस परिरहेको छ, 21 स्थापना दिवसमा हामी प्रवेश गरिरहेका छौ। तपाईँले सल्लाह सुझाव दिन सक्नुहुनेछ है रेडियो मध्यपश्चिमलाई अझै राम्रो बनाउनका लागि के गर्नुपर्छ, तपाईँको अमूल्य सल्लाह सुझाव राख्न सक्नुहुन्छ?
1: मेरो सल्लाह सुझाव भन्दाखेरि अरू सब ठिकै छ होइन, यो ग्रिक देशीको भाका हप्तामा 6 दिन आउनेमा किन बिराउन लाग्यो, पुरस्कारहरू थियो धेरै त्यो पनि किन टुट्यो, श्रोताको मन अति दुसा जस्तो लाग्छ, अब चाहिँ फोन गरौँ कि भनेर रेडियो खोल्नु अनि गीत मात्रै बच्छ, यो भाइ यो चाहिँ कार्यक्रमलाई नियमित ल्याउनु पर्यो, मेरो सल्लाह सुझाव यही हो।
0: हह लेखदेशीको फाकालाई चाहिँ नियमित है 6 दिन चाहिँ ल्याउनु पर्यो भन्ने तपाईँको सल्लाह सुझाव रहेको छ।
1: शुक्रबार पनि चाहिँ एउटा कार्यक्रम थियो, दोहोरी कार्यक्रम थियो, त्यसलाई पनि टुटाइयो होइन, त्यसमा पनि म विजेता भएको हौँ होइन। अब हामी श्रोताहरूको मन जित्ने भने हामी तपाईँहरूले राम्रो राम्रो कार्यक्रमहरू राखिदिएर हामीले फोन गर्ने, भेटघाट गर्ने, कुराकानी गर्ने, आफ्नो दुःख बुझ्ने चौतारी हो कि हजुर।
0: ओके हवस्, तपाईँको अमूल्य सल्लाह सुझावको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु, पक्कै पनि हामीले मनन गर्ने नै छौ। आज लोक भाका सुन्छौ है त हाम्रो टोपिन्द्रजीको मुखारविन्दुबाट।
1: हजुर सबै छ, पुरानै हो मेरो त है, गाइहाल्छु, गाउन मधमत पछि पर्दैन फेरि होइन। रुखै चाल्ने बाँदरू त भुइँमा चर्ने बटै, रुखै चाल्ने बाँदरू त भुइँमा चर्ने बटै, धेरै दिनका भेट भयो दुब्ली गिठ्यो कठै, माया लम्त मायालु आइन घर जाउँ त मूल बाटो भेटाइन, माया लम्त मायालु आइन घर जाउँ त मूल बाटो भेटाइन। हजुर छोटो मिठो
0: अह एकदमै मिठो भाका गीत गाउनु भयो, हजुरलाई धन्यवाद दिन चाहन्छु। अब नि छुट्टिनु पर्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है त।
1: सर्वप्रथम त हजुरलाई र जागरूकता दिवस मनाउन लागेको यो मध्यपश्चिम रेडियो हललाई र कार्यक्रमको सफलताको शिखर छोस् मध्यपश्चिमले यही नै शुभकामना, र चाहे साथीहरू भन्दाखेरि अब चाहिँ प्राविधिक बस्नुभएको साथी र चाहे आरआर मगर, जगत चौधरी, मुस्कान जीसी, चाहे राधा आचार्य र नाम छुटेका सम्पूर्ण साथीलाई सम्झिँदै हाउस बिदा हुन्छु। नमस्कार।
0: हस्टियो नमस्कार। सम्झिनु भएको थियो टोपेन्द्र नेपाली रतनपुरबाट भन्दै हुनुहुन्थ्यो, एकदमै मिठो गीत गाउनुभयो र साथसाथै हामीलाई सल्लाह सुझाव पनि दिनुभएको छ है, सो प्रोग्रामलाई चाहिँ निरन्तरता दिनु पर्यो है भनेर भनिराख्नु भएको थियो। तपाईँहरूको पनि सल्लाह सुझाव छ, दिन चाहनुहुन्छ रेडियो मध्यपश्चिमलाई अझ पनि राम्रो बनाउनका लागि तपाईँहरूको विचारमा के गर्नुपर्छ जस्तो लाग्छ, सो तपाईँहरूले अमूल्य सल्लाह सुझाव चाहिँ दिन सक्नुहुनेछ। 082560854 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। जेठ 1 गते चाहिँ 21 स्थापना दिवस मनाउँदैछ रेडियो मध्यपश्चिमले। सो सबैजना साथीहरूलाई पनि त्यो इन्भाइट चाहिँ गर्न चाहन्छु। हजुरहरू पनि जोडिन सक्नुहुनेछ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार
2: दर्शन। नमस्ते। नमस्कार है त।
0: नमस्ते। नमस्कार। शुभ नाम?
2: घरकार गोगलीबाट म राधा आचार्य, तपाईँको प्रेमिका के?
0: मेरो प्रेमिका आउनु भयो है।
2: हजुर
0: सन्चै हुनुहुन्छ नि?
2: सन्चै छु हजुरको आशीर्वादले।
0: अनि के गर्दै हुनुहुन्छ राधाजी?
2: मैले काम गर्दै थिएँ, तपाईँलाई तपाईँ बोलेको पनि सुन्दै थिएँ, अनि फेरि फोन लगाएको लागिहाल्यो।
0: फोन लगाउनु भयो, लागिहाल्यो। आफ्नो काम पनि गरिराख्नु भएको छ, रेडियो मध्यपश्चिमको नियमित साथी पनि हुनुहुन्छ। अब तपाईँले चाहिँ सल्लाह सुझाव दिनु पर्यो है, रेडियो मध्यपश्चिमलाई अझ पनि राम्रो गराउनका लागि के गर्नुपर्छ? स्थापना दिवसको अवसरमा हामीले परिमार्जन गर्दैछौ, सो त्यो भएको भएर हजुरले चाहिँ सल्लाह सुझाव दिनु पर्यो है त।
2: हजुर हजुर, अब जेठको 1 गते मध्यपश्चिमको स्थापना दिवसको लागि धेरै धेरै मुरी मुरी धन्यवाद र शुभ आशीर्वाद पनि छ, अनि शुभकामना पनि छ। अरू त के भन्नु छ र सबै राम्रो छ, तर एक दुईवटा उसमा अलि ऊ भयो है, विजेता गराउने विजेता पनि त्यो मिलेन, अनि दोहोरी त्यो सुकबा त्यो पनि मिलेन। तर त्यही भएर पनि आजभोलि श्रोताहरूले फोन पनि गर्न छाडेका छन् है, हजुरले चाहिँ राखेकोमा एकदम खुसी, आत्मादेखि नै खुसी हुन्छु र सबैजना साथीहरू पनि खुसी हुनुहुन्छ होला भन्न चाहे है त।
0: ओके, तपाईँको गुनासो पक्कै पनि हामीले मनन गर्नेछु। अब भने तपाईँको मुखारबिन्दुबाट मिठो लोकगीत सुनौ है त।
2: हसन्त उकालीमा जाँदा जाँदै दाइने पर्यो बरा, कहाँ हो बानी नसोध्नु होस् गोगली पर्यो घर, चौपारीमा बरहैन पिपलु लौतो माया मन हुन्छ शीतलु, चौपारीमा बरहैन पिपलु लौतो माया मन हुन्छ शीतलु, उकालीमा जाँदा जाँदै दाइने पर्यो बरा, को हो कहाँ हो भनी नसोध्नुहोस् गोगली पर्यो घर, चौपारीमा बरहैन पिपलु लौतो माया मन हुन्छ शीतलु, चौपारीमा बरहैन पिपलु लौतो माया मन हुन्छ शीतलु, मन हुन्छ शीतलु। हजुर धन्यवाद।
0: एकदमै मिठो गीत गाउनुभयो, हजुरलाई धन्यवाद दिन चाहन्छु। भने छुट्टिनुपर्छ, आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है त।
2: सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है, मिठो माया सम्झना, मध्यपश्चिमको होल टिमलाई एकदम मिठो माया सम्झना र शुभकामना पनि। अघि भर्खर आउनुभएको थियो उहाँलाई पनि मिठो माया सम्झना छ, नमस्ते छ। अब पछि आएर आउने साथीहरूलाई पनि दर्शन नमस्ते सेवार हो जोरले भन्दै छुटिन्छु। नमस्ते
0: अछुट्यो, नमस्कार। सम्झिनु भएको थियो राधा आचार्य गोगलीबाट फोन गर्नुहुन्थ्यो। एकदमै मिठो गीत गाउनुभयो र साथसाथै सल्लाह सुझाव पनि दिनुभएको छ। रेडियो मध्यपश्चिमलाई अझ पनि राम्रो गराउनका लागि के गर्नुपर्छ, तपाईँहरूको विचारमा के लाग्छ, सल्लाह सुझाव प्रतिक्रिया चाहिँ दिन सक्नुहुनेछ। जेठ 1 गते 21 स्थापना दिवस मनाउँदैछ रेडियो मध्यपश्चिमले, त्यो अवसरमा चाहिँ तपाईँहरूले चाहिँ आफ्नो अमूल्य सल्लाह सुझाव चाहिँ आजको श्रृंखलामा चाहिँ राख्न सक्नुहुनेछ। 082560854 को टेलिफोन नम्बर डायल गरेर चाहिँ हजुरहरू जोडिन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने ऐश्वर्य आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बागिसा तपाईँहरूको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसार भरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रु र मोबाइल एप्लिकेशनबाट पनि हजुरहरूले सुनिराख्नु भएको छ। यति बेला मिठो सांगीतिक आवाज हामी प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ।

0: अहो, एकदमै मिठो गीत चाहिँ तपाईँको माझमा हामीले प्रस्तुत गरेका थियौं। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेग्वेसीको फाकामा छु। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसै आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। बुधबार श्रृंखलामा छु, तपाईँहरूकै लोकभाकालाई स्थान दिइरहेका छौ र साथसाथै तपाईँहरूको माझमा चाहिँ सल्लाह सुझाव पनि लिइरहेका छौ है। रेडियो मध्यपश्चिमको एक्काइस स्थापनाको दिवसको अवसर पाएर चाहिँ जेठ एक गते चाहिँ मनाउँदैछ, सो त्यो भएको भएर तपाईँलाई चाहिँ के सल्लाह सुझाव दिन मन छ भने चाहिँ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौ। नमस्कार। नमस्ते नमस्कार हजुरको शुभनामय
1: कृष्ण चौधरी भन्ने मान्छे
0: है त? कृष्ण चौधरी भन्ने मान्छे है त?
1: हजुर
0: सन्चै हुनुहुन्छ कृष्णजी?
1: हजुर सन्चै भयो। अनि हजुरको के छ खबर नयाँ नौलो?
0: एकदमै हाम्रो पनि सन्चै आरामै छौ। अनि हजुरले नास्ता खानुभयो कि नै?
1: हजुर भर्खर भइसक्यो भन्नु है, अन्त बिहान खाँदै थिएँ अनि फोन लगाउँदा लगाउँदै कहिले राधा आउने, कहिले कृष्ण आउने, कहिले को आउने, जस्तै भइहाल्यो।
0: सो तपाईँहरूको माया छ, खुसी लाग्छ है। निमी साथी पनि हुनुहुन्छ, पक्कै पनि तपाईँले पनि आफ्नो अमूल्य सल्लाह सुझाव चाहिँ दिनुपर्ने हुन्छ है साथी। सो हजुरलाई चाहिँ के लाग्छ, रेडियो मध्य पश्चिम अझ पनि राम्रो बनाउनका लागि चाहिँ हामीले के गर्दै हुन्थ्यो जस्तो लाग्छ, हजुरले चाहिँ सल्लाह सुझाव दिन सक्नुहुन्छ है त?
1: हजुर निरन्तर आउँदै गर्नु न, र के अरे बिचमा सोमबारको दिन गीत मात्रै बट्छ, त्यो के भन्न चाहन्छु प्रदीप दाई खाली हुनुहुन्छ अघि पछि त्यहाँलाई चलाउने भन्न चाहन्छु। गीत अब शालिग्राम त्यहाँ दाईले चलाउनुहुन्छ के अरे, अब सोमबारको दिनमा त्यो गीत मात्रै बच्छ, त्यहाँ खाली हुनुहुन्छ त्यहाँलाई चलाउन भनेको छु के अरे। हुन्छ तपाईँले उता जानकारी दिनुहोस् भनिदिनु भन्नुभयो, अरू निरन्तर राइडरमा त्यही भन्न चाहन्छु, अरू ठिकै छ।
0: ओके ठिक छ, एकदमै निरन्तरता चाहिँ हामीले दिने प्रयास पक्कै पनि गर्नेछौँ। हजुरको अमूल्य सल्लाह सुझावको लागि चाहिँ धन्यवाद। अरू के बाँकी छ?
1: बाँकी त त्यही सोमबारको लागि कति तिन साढे तिन बजे कार्यक्रमको लागि अब त्यहाँलाई दिनु चलाउने भन्नुलाई त्यही।
0: ओके ठिक छ, हजुरको चाहिँ गीत सुनौँ है त, आज लोक भाका सुन्ने श्रृङ्खला।
1: ए आज घर जानलाई आतियो, जानलाई आतियो मिनी बसको ती कतै काटियो पोखरामा बसमा चरौला, बसमा चरौला बतौलीमा झरौला तिनौ खोला सँगै चरौला। जानलाई आतियो, जानलाई आतियो मिनी बसको ती कतै काटियो पोखरामा बसमा चरौला, बसमा चरौला बतौलीमा झरौला तिनौ खोला सँगै चरौला, बसमा चरौला बतौलीमा झरौला तिनौ खोला सँगै तरौला। हजुर
0: हस् धन्यवाद, एकदमै मिठो गीत चाहिँ सुनाउनु भयो हजुरलाई चाहिँ। अब भने छुट्टिनुपर्छ, आफ्नो सङ्ग साथीलाई सम्झिनुहोस् है। धन्यवाद।
1: अनि जसले लेग्वेसी भाका सुनिरहनु भएको छ उहाँ सम्पूर्णलाई र मलाई कृष्ण चौधरी भनेर चिने नचिने साथीलाई र मेरो प्यारो छोराछोरी र बुढीलाई पनि सम्झन चाहन्छु र अन्तिममा मेरो प्यारी कान्छी साथीलाई पनि सम्झिँदै बिदा हुन्छ। नमस्ते फेरि
0: हस्टेउ। नमस्कार, सम्झिनु भएको थियो कृष्ण चौधरी खोराईबाट फन्दै हुनुहुन्थ्यो। एकदमै मिठो गीत सँगसँगै हामीलाई सल्लाह सुझाव दिएर पनि गइसक्नु भएको छ। अब पालो तपाईँको सही 082-5860 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरे र पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ है त। फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज भने हामी बुधबार श्रृंखलामा छौ, तपाईँकै लोकभाकालाई चाहिँ स्थान दिने श्रृंखलामा छौ। आफूलाई मन परेको लोकभाका चाहिँ आजको श्रृंखलामा सुनाउन सक्नुहुनेछ र साथसाथै हजुरहरूले रेडियो मध्यपश्चिमलाई अझ पनि राम्रो बनाउनका लागि जस्तै तपाईहरुको अमूल्य सल्लाह सुझाव पनि राख्न सक्नुहुनेछ। हजुरलाई चाहिँ के गर्दा कस्तो गर्दा रेडियो मध्यपश्चिम अझ पनि राम्रो हुन्छ, तपाईलाई मन पर्छ त्यो अमूल्य सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने स्त्री आवाजबाट बोलिरहेको छु म, कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँको छ। यति बेला मिठो सांगीतिक आवाज हामी फेरि पनि प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

अब भने कार्यक्रमको लागि छुट्टाईको निर्धारित समय चाहिँ सकिने लागिसकेको छ। तपाईँहरूको माझबाट चाहिँ छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सहभागिता सुनाएर आफ्नो लोकभाका साथसाथै अमूल्य सल्लाह सुझाव दिनुहुने साथीहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
1: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
0: हाम्रा विशेषताहरू:
1: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
0: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
1: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
2: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
0: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीविस रोड, खोराहिदाङ।
3: फोन 562-521।
0: सम्पर्क मोबाइल
2: 98578-32819
4: र 98578-32223।
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराहीदाङमा।
6: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
5: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
6: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।

0: 4 78 33 133 र 98 6 86 37 244।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498871।
4: मध्य पश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। जिल्ला प्रशासन कार्यालय दाङबाट जारी हुने राहदानी पासपोर्ट अब हुलाक सेवा मार्फत सम्बन्धित व्यक्तिको घर दैलोमै पुर्याउने भएको छ। सेवा ग्राहकको समय र खर्च बचत गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालय दाङबीच आइतबार यस सम्बन्धी द्विपक्षीय समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको हो। नेपाल सरकारको सरकारी सेवा घरमै उपलब्ध गराउने नीति अनुरूप शुरू गरिएको यस सेवाका लागि सेवाग्राहीले प्रति राहदानी 55 रूपियाँ मात्र दस्तुर बुझाउनु पर्नेछ। समझदारी अनुसार जिल्ला प्रशासन कार्यालयले तयार भएका राहदानीहरूको सूची र भरपाईसहित हुलाकलाई जिम्मा लगाउनेछ। हुलाकले ती राहदानीहरू बुझेको 15 दिनभित्र सुरक्षित तवरले सम्बन्धित व्यक्तिको हातमा पुर्याउनु पर्ने प्रावधान राखिएको छ। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र निमित्त हुलाक निर्देशक शोभाराम बस्नेतद्वारा हस्ताक्षरित उक्त समझदारीले नागरिकलाई राहदानी लिन पुनः कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गरेको छ। यदि घरमा मानिस नभेटिएमा वा फोन सम्पर्क हुन नसकेमा त्यस्ता राहदानीलाई 15 दिनभित्र पुनः जिल्ला प्रशासनमै फिर्ता गरिनेछ। यस व्यवस्थाले सरकारी सेवामा नागरिकको पहुँच सरल र सुशासनको अनुभूति गराउने विश्वास लिएको छ। राप्ती गाउँपालिकाले मुस्लिम समुदायका छात्रालाई लक्षित गर्दै एमबीबीएस छात्रवृत्तिका लागि निवेदन आह्वान गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अन्तर्गत मुस्लिम छात्र चिकित्सक शिक्षा एमबीबीएस छात्रवृत्ति अन्तर्गत आज सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो। मुस्लिम समुदायका छात्रहरूको चिकित्सा शिक्षामा पहुँच अभिवृद्धि गर्ने तथा उच्च शिक्षा मार्फत प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ। सूचना अनुसार राप्ती गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने मुस्लिम समुदायका छात्र मान्यता प्राप्त शिक्षण संस्थामा एमबीबीएस तहमा भर्ना भएका वा भर्नाका लागि छनौट भएका विद्यार्थीले आवेदन दिन सक्नेछन्। गाउँपालिकाले सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र आवश्यक कागजात सहित शिक्षा युवा तथा खेलकुद शाखामा आवेदन दिन आग्रह गरेको छ। आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र स्थायी बसोबास खुल्ने सिफारिश मुस्लिम समुदायको प्रमाणित सिफारिश मेडिकल एजुकेशन कमिशन एमईसी को प्रवेश परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र शिक्षण संस्थामा भर्ना भएको कागजात शैक्षिक प्रमाणपत्र तथा पासपोर्ट साइजको फोटो आवश्यक पर्ने जनाएको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकद्वारा हस्ताक्षरित सूचनामा योग्य तथा इच्छुक उम्मेद्वारलाई समयमै आवेदन दिन अनुरोध गरिएको छ। भूमि सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ताका लागि चक्रीय कोषमा बिउ पुँजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गर्न अर्थ मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले पीड़ित नागरिकलाई रकम फिर्ता तथा कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिसकेको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार कोषमा रकम प्राप्त भएपछि पीड़ितको कागजका आधारमा रकम फिर्ता गरिनेछ। ससाना बचतकर्ताको निक्षेप पहिले फिर्ता गर्दै सम्बन्धित सहकारी लिलामबाट प्राप्त रकम कोषमा जम्मा गरी स्रोत व्यवस्थापन गरिनेछ। पहिलो चरणमा समस्याग्रस्त घोषित सहकारीका बचतकर्तालाई प्राथमिकता दिइनेछ भने क्रमशः ठूलो निक्षेपकर्तालाई समेत रकम फिर्ता गर्ने योजना छ। रकम फिर्ता नपाएका पीड़ितहरूले विभिन्न समिति गठन गरी राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन्। बचत तथा ऋणलाई मुख्य कारोबार गर्ने 11,600 सहकारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ताको प्रक्रियामा रहेका छन्। तीन तहका सरकार मातहत छुट्टा छुट्टै दर्ता रहेकाले सरकारी नियमनमा समस्या कायमै छ। र निर्वाचन आयोगले 2084 सालमा हुने स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनीतिक दललाई प्रस्ताव गरेको छ। आयोगका अनुसार 2084 वैशाख 30 गते स्थानीय तह र सोही वर्ष मंगिर 4 गते प्रदेश सभाको पदावधि समाप्त हुने भएकाले यी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको करिब 4 अर्ब रूपियाँ भन्दा बढ़ी बचत हुने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो। निर्वाचनलाई मितव्ययी प्रविधि मैत्री र व्यवस्थित बनाउने उद्देश्यले राजनीतिक दलसँग विशेष छलफल गरिएको उहाँले बताउनुभयो। आयोगको कार्यालयमा आयोजित छलफलमा निर्वाचन सुधारका विविध पक्षबारे परामर्श भएको पनि उहाँले जानकारी दिनुभयो। छलफलका क्रममा गत निर्वाचनमा जनप्रतिनिधिहरूले राजीनामा दिएर प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेपछि रिक्त रहेको
74 स्थानीय तहका पदहरू तथा प्रदेशसभामा रिक्त पदहरूमा निर्वाचन गर्ने विषयमा पनि परामर्श भएको छ। यस्तै सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने एक सदस्यको निधन भई रिक्त रहेको पदमा निर्वाचन गर्न आयोगले सरकारलाई यसअघि नै सिफारिश गरिसकेको उहाँले बताउनुभयो। निर्वाचनलाई आधुनिक र प्रविधि मैत्री बनाउन निर्वाचन व्यवस्थापन ऐनको मस्यौदा गृह मन्त्रालय मार्फत संसदमा पठाउने तयारी भइरहेको आयोगले जनाएको छ। करिब तीन वर्ष अघि तयार पारिएको उक्त मस्यौदामा गृह मन्त्रालयको सुझावपछि पुनः दलहरूसँग छलफल गरिएको उहाँले बताउनुभयो। हवस् त, अपराह्न चार बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: छकत्रो नो इट लाइक प्रो राशिता पाउ फ्रॉम टू एंड फ्रो साथ यसमा हाम्रो पात्रो
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

तपाईको प्रतिभालाई खोज्दै तपाईको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइ। अब हामी दिन्छौ गीतको प्रस्तुति, प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर। हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकै गीत गाउन पाउने खुल्ला मन, खुल्ला अवसर। अब तपाईँको आवाज, तपाईँको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस्। विष्णु गोराथकीको साथमा कार्यक्रम मध्य पश्चिम भाइस, आवाज हाम्रो पहिचान तपाईँको।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसको प्रतीक्षा गरी बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मित्रमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजिङको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.rmp.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। हजुर यति बेला मैले प्रविधिबाट साथ दिइराख्नु भएको छ प्राविधिक मित्र प्रदीप अधिकारी म तपाईँको माझमा बोलिरहेको छु म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णुवरा थुकी भने बाइक साथ तपाईँको रहिरहेको छ। हजुर पक्कै पनि के गर्दै हुनुहुन्छ साँझ पर्ने समय छ बिस्तारै साँझ पर्ने समय पनि भएको छ आफ्नै काममा तल्लीन अनि व्यस्त हुनुभएको छ आफ्नै काममा तल्लीन भइरहँदा पनि त्यो साइडमा रहेको रेडियो ट्युन अन गरेर कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम मध्यपश्चिम भाइ सुनिरहनु भएको छ। हामी आउँछौ प्रत्येक हप्ताको बुधबार 4 बजी केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। तपाईँले फोन गर्नुपर्छ फोन गर्ने माध्यम छ 082-568-854 तपाईँको लागि नै खुल्ला गरेका छौ फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ तपाईँका प्रतिभा लिन्छ र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्नेछौ र उक्त विजेता अर्को हप्ता रेडियोमा आएर भलाकसारी साथमा प्रतिभा राख्ने यो सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ फोन गर्ने माध्यम छ 082-568-854 तपाईँको लागि नै खुल्ला गरेका छौ फोन गर्न सक्नुहुन्छ। फोन गर्ने माध्यम पुरानै छ अथवा सामै सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्नुहोला त्यहाँबाट पनि यति बेला हामी भिडियो लाइभमा जोडिएका छौँ भने हामीलाई विष्णुवरा थुकी जर्नालिस्ट टिकटकबाट पनि हेर्न सक्नुहुन्छ। आज हामी टिकटकबाट जोडिएका छौँ टिकटकमा धेरै साथी पनि जोडिरहनु भएको छ टिकटकको माध्यमबाट पनि तपाईँ जोडिन चाहनुहुन्छ भने विष्णुवरा थुकी सर्च गर्नुहोला त्यहाँबाट पनि हामी यति बेला लाइभमा जोडिएका छौँ धेरै साथीहरू पनि जोडिरहनु भएको छ विभिन्न खाले म्यासेज प्राप्त भएका छन् ती म्यासेजलाई पनि यहाँबाट हामी पढ्ने प्रयास हामी गर्नेछौँ र तपाईँ समय सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम र विष्णुवरा थुकी जर्नालिस्ट सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई भेटाउन सक्नुहुन्छ र त्यहाँबाट पनि हामीलाई विभिन्न कमेन्ट प्राप्त भएका छन् ती कमेन्टलाई पनि हामी अन्तिममा वाचन गर्ने प्रयास गर्नेछौँ। त्यसको लागि तपाईँले कमेन्ट पनि छोड्दै गर्नुहोला र फोन गर्न चाहनुहुन्छ हामीसँग प्रत्यक्ष कुराकानी गरेर विजेता हुन चाहनुहुन्छ र अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न चाहनुहुन्छ भने तपाईँले फोन गर्नुपर्छ फोन गर्ने माध्यम छ 082-568-854 तपाईँको लागि खुल्ला गर्दै कार्यक्रमको शुभारम्भमा एउटा सांगीतिक आवाज छोड्छौ त्यसपछि उपस्थित हुने नै छौं।

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसु। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजको आवाज, पश्चिम नेपालको आवाज, छोडे मध्यपश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.rambi.org हाम्रो पात्रो नेपाली पात्रो, साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। प्रविधिबाट प्रहरी अधिकारी म तपाईँको माझमा छु विष्णु, र बाँकी साथ तपाईँको रहेको छ। पक्कै पनि के गर्दै हुनुहुन्छ, बिस्तारै साँझ पर्ने समय छ, आफ्नै काममा तल्लीन अनि व्यस्त हुनुभएको छ, काम गरिरहँदै त्यो साइडमा रहेको रेडियो ट्युन अन गरेर कार्यक्रम सुनिरहनु भएको छ, विद्यालयबाट घर फर्किँदै हुनुहुन्छ, आफ्नै काममा व्यस्त हुनुहुन्छ, आफ्नै अफिसमा काम गर्दै रेडियो सुन्दै गरिरहनु भएको छ, मेलापात उकाली ओह्राली अनि भन्स्याङ चौतारी गर्दै हुनुहुन्छ र कार्यक्रम सुन्दै हुनुहुन्छ। जुनसुकै माध्यमबाट जुनसुकै अवस्थामा भए पनि कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम मध्यपश्चिमबाट सुनिरहनु भएको छ। प्रविधिबाट प्रहरी अधिकारी म तपाईँको माझमा छु विष्णु, बाँकी साथ तपाईँको रहेको छ र तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 0825684154, हामी तपाईँको लागि नै खुल्ला गरेका छौ, तपाईँले फोन गर्न सक्नुहुनेछ। र तपाईँलाई आज विशेष दिनको अवसर पनि पारेर तपाईँलाई केही कुरा भन्न मन लागिसकेको छ मलाई, है केही कुरा भन्छु। रेडियो मध्यपश्चिम एफएमको 21 वार्षिक उत्सवको अवसरमा अब जेठको 1 गते वार्षिक उत्सव पनि रहेको छ, वैशाख 28 गतेबाट प्रसारण शुरू गरेर अहिले जेठको 2 गतेबाट नियमित रूपमा रेडियो मध्यपश्चिम एफएमले कार्यक्रम लगायतका विभिन्न प्रत्यक्ष प्रसारण शुरू गरेको दिन पनि हो। तसर्थ जेठ 1 गतेलाई रेडियोको वार्षिक उत्सवको रूपमा हामीले मनाउँदै आएका छौं र वार्षिक उत्सवको अवसरमा तपाईँलाई रेडियो मध्यपश्चिम एफएमबाट प्रसारण हुने कार्यक्रम लगायतका समाचार, विज्ञापन, सूचना लगायतका विभिन्न शाखा हरूमा हुने कुनै प्रतिक्रिया छ भने हामीलाई शेयर गर्न सक्नुहुन्छ। हामी तपाईँका ती सल्लाह सुझाव अनि प्रतिक्रियालाई हामी मनन गर्नेछौं। त्यसको लागि हामी आज तपाईँको सल्लाह सुझाव अनि प्रतिक्रियालाई आज समेटेर कार्यक्रमलाई अगाडि बढ़ाउने हाम्रो एउटा उद्देश्य पनि हो। तसर्थ रेडियो मध्यपश्चिम समग्रमा रेडियो मध्यपश्चिममा भएका केही कमी कमजोरी छ अथवा कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने आज हामी तपाईँका ती सल्लाह सुझाव अनि प्रतिक्रियालाई टिप्पण गर्नेछौं र हामी त्यो सल्लाह सुझावलाई मनन गर्दै आगामी दिनहरूमा पनि सच्याउँदै अथवा परिमार्जन गरेर भए पनि अगाडि बढ़ने हाम्रो प्रयास रहनेछ। तसर्थ हामी आज तपाईँको सल्लाह सुझाव अनि प्रतिक्रियालाई पनि लिन्छौं, किनभने रेडियो मध्यपश्चिम एफएमको वार्षिक उत्सवको अवसरमा हामी प्रत्येक वर्ष तपाईँका सल्लाह सुझावलाई मनन गरेर अगाडि बढ़ने हाम्रो एउटा उद्देश्य पनि हो। तसर्थ हामी आज तपाईँको सल्लाह सुझाव पनि लिन्छौं र तपाईँ हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन चाहनुहुन्छ भने पनि हामीलाई फोन गर्नुहोला। कार्यक्रममा आज गीत गाउनै पर्छ भन्ने बाध्यता छैन क्यारे, तसर्थ गीत गाउन सक्नुहुन्छ भने गाउनुहोस्, अर्को हप्ता तपाईँको पालो रहन्छ स्टुडियोमा आउने। तर गीत गाउन आउँदैन, सल्लाह सुझाव पनि प्रतिक्रिया दिन्छु भन्नुहुन्छ भने पनि हामीलाई फोन गर्न सक्नुहुन्छ 0825684154। तपाईँको लागि हामीले खुल्ला गरेका छौं, फोन गर्नुहोला। हामी तपाईँको सल्लाह सुझाव अनि प्रतिक्रियालाई अगाडि बढ़ाउँदै हामी अगाडि बढ़ने हाम्रो प्रयास रहन्छ, है त। 0825684154 तपाईँको लागि नै खुल्ला गरेका छौं, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग रमाइलो कुराकानी, साथमा तपाईँको प्रतिभा पनि लिने जम्मरको मेरो रहनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम 0825684154 तपाईँको लागि नै खुल्ला गरेका छौं। पक्कै पनि तपाईँ जोडिन सक्नुहुन्छ 0825684154 तपाईँको लागि नै खुल्ला गरेका छौ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छ अथवा समय सञ्जालमा आबद्ध हुनुहुन्छ भने हामी ती सबै तपाईँले गर्नुभएका कमेन्टलाई पनि स्थान दिन्छौ आज, किनभने धेरै साथीहरू कमेन्ट गर्नुहुन्छ, ती कमेन्टलाई पनि स्थान दिनुपर्छ, हाम्रो उद्देश्य पनि हो र हामीलाई माया गर्ने श्रोताहरूलाई निराश नबनाऊ भन्ने हाम्रो उद्देश्य पनि हो। तसर्थ तपाईँले समय सञ्जाल फेसबुकमा, युट्युबमा, टिकटकमा लगायतका विभिन्न प्लेटफर्ममा गर्नुभएका ती कमेन्टलाई पनि स्थान दिने प्रयास मेरो रहनेछ। मेरो अगाडि स्क्रिनमा देखिरहेको छु, मैले धेरै साथीहरूले हामीलाई मिठा मिठा कमेन्ट पनि छोडिरहनु भएको छ, ती कमेन्टलाई पनि स्थान दिन्छौं। तपाईँले गर्नुभएको त्यो माया हो, तपाईँको माया हामी सधैँभरि सँगै राख्नेछौ, है हाम्रो सँगै राख्ने एउटा हाम्रो प्रयत्न पनि हो। तसर्थ हामी तपाईँले गर्नुभएको माया जसरी पनि व्यक्त गर्नुहुन्छ त्यसरी हामी एउटा ग्रहण गर्ने हाम्रो एउटा उद्देश्य पनि हो। तसर्थ तपाईँका ती मिठा मिठा कमेन्ट छन्, ती कमेन्टलाई पनि स्थान दिन्छौ। टिकटकमा धेरै साथीहरूले कमेन्ट छोड्नु भएको छ, ती कमेन्टलाई पनि स्थान दिन्छु। समय सञ्जाल युट्युब टिकटक लगायत फेसबुकमा पनि धेरै कमेन्ट प्राप्त भएका छन्, ती कमेन्टलाई पनि स्थान दिनैपर्छ किनभने धेरै साथीहरू जोडिनुहुन्छ त्यो श्रोताको एउटा माया पनि हो, तसर्थ धेरै साथीहरू गर्नुभएको थियो मायालाई हामी नकार्न सक्दैनौ है त। तसर्थ हामी सबैलाई स्थान दिन्छौं, तपाईँले मिठा मिठा कमेन्ट छोड्दै गर्नुहोस्, कार्यक्रमप्रति कुनै सल्लाह सुझाव भन्ने प्रतिक्रिया छ भने पनि हामीलाई छोड्नुहोस्। र रेडियो मध्यपश्चिम एफएमको 21 वार्षिक उत्सव पनि हो, तसर्थ वार्षिक उत्सवको अवसरमा तपाईँले रेडियोलाई कुनै सल्लाह सुझाव भन्ने प्रतिक्रिया दिन चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 0825 60 854, तपाईँको लागि नै खुल्ला भएको छ, फोन गर्न सक्नुहुन्छ। फोन गर्ने माध्यम धेरै छन्, जुनसुकै माध्यमबाट तपाईँलाई सहज हुन्छ उक्त माध्यमबाट हामीलाई तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिने हाम्रो एउटा प्रयत्न त रहन्छ नै, हामी तपाईँको प्रतिभा पनि सुन्छौँ। धेरै साथीहरूले फोन गर्नुहुन्छ, फोन लाग्दैन भन्ने गुनासो पनि गर्नुहुन्छ होइन, किनभने धेरै साथी जोडिरहँदा कहिले काहीँ फोन नलाग्ने समस्या पनि रहन्छ, तसर्थ पनि कहिले काहीँ फोन लाग्दैन, प्रयास गर्नुभयो भने फोन लाग्छ र हुन्छ। तपाईँ जोडिने माध्यम 0825 60 854 तपाईँको लागि नै खुल्ला गरेका छौँ। यति बेला फोन कलमा कोही साथी जोडिसक्नु भएको छ, हामी उहाँको प्रतिभा लिन्छौँ, उहाँका सल्लाह सुझाव भने प्रतिक्रिया के छ भने उहाँका प्रतिक्रिया पनि लिन्छौँ। र तपाईँ जोडिन चाहनुहुन्छ भने हामीलाई रेडियो मध्यपश्चिम एफएममा पनि सर्च गर्न सक्नुहुन्छ, त्यहाँबाट लाइभमा छौँ भने हामीलाई प्रत्यक्ष फोन गर्न चाहनुहुन्छ भने 0825 60 854 तपाईँको लागि नै खुल्ला छ। यति बेला फोन कलमा साथी स्वागत गरी नमस्ते हजुर।
1: हेलो
0: नमस्ते हजुर।
1: हजुर नमस्ते,
0: को बोल्दै हुनुहुन्छ हजुर, कहाँबाट? निमबहादुर बस्नेत भन्नुभयो?
1: निमबहादुर बस्नेत,
0: निमबहादुर भन्नुभयो,
1: हेम हजुर,
0: हेम भन्नुभयो है, हेम बहादुरजी घोरै कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? तपाईँको आवाजमा अलिक डिस्टर्ब आएको छ है, घोरै नौबाट भन्नुभयो, ठिक छ हेमजी है। यति बेला के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै बस्दै गर्नु भएको छ होइन, अनि हामीलाई कतिको माया गर्नुहुन्छ हेमजी?
1: एकदम
0: समय साथ दिएछ, माया गर्नुहुन्छ होइन, ल ठिक छ हेमजी। रेडियो मध्यपश्चिम एफएमको 21 वार्षिक उत्सव पनि आउँदैछ जेठ 1 गते हो गरे होइन, रेडियोप्रति कुनै सल्लाह सुझाव अनि कार्यक्रम लगायतका समग्र रेडियोप्रति भएको कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने दिन सक्नुहुन्छ?
1: कार्यक्रम धेरै सुन्ने गर्छु
0: हजुर, हजुर
1: राम्रै छ, तर अझै पनि अझै सुधार्नु पर्ने होला नि है, माया त उत्तिकै नै छ, माया भयो नि एउटा सञ्चार माध्यम फोन गर्ने गर्छ, म है छोटो फोन गर्ने गर्छु है,
0: हजुर
1: यस्ता एउटा गाउने प्रोग्राममा पनि भाग लिएको हुन्छु, एउटा भएर गा पनि छु, वार्षिक कार्यक्रममा त सबै कामना गर्न चाहन्छु, अझै प्रगति होस् एफएमको गेस्ट पठाउन सक्छु।
0: हस् हेमजी, तपाईँलाई विशेष धन्यवाद छ, यो माया अनि मिठो स्वास्थ्यको लागि तपाईँलाई विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु होइन। हस् हेमजी, हामीलाई अन्य वर्षमा यस्तै माया गर्दै जानु होला, तपाईँको माया अनि ममताले गर्दाखेरि हामी 21 वर्षमा प्रवेश गर्न सफल भएका छौँ है। हस् हेमजी, तपाईँलाई विशेष धन्यवाद छ, हामी प्रतिभा सुन्छौँ, के छ प्रतिभा सुन्न सक्छौँ?
1: हजुर म एउटा आधुनिक गीत गाउन चाहन्छु।
0: हुन्छ सुरु गर्नुहोस्।

0: मलाई छोडे मेरो छाया कतै हरेछ मलाई छोडे मेरो छाया कतै हरेछ तिमी सम्भवलाई पुग्दा सोझै परेछ मलाई छोडी मेरो छाया कतै घरे त्यसै कति बिते मेरा मिठा मिठा दिनहरू हो त्यसै कति बिते मेरा सासु माया गमानिया सासु माया सञ्जानिया कति रहे जीवनहरू कति रहे जीवनहरू मलाई छोडी मेरो छाया कतै भरे
1: हजुर हेमजे हस् मिठो अनि सुरिल आवाजमा एकदमै मिठो परिचय राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त हस् हेमजी हामीलाई यस्तै माया अनि ममता दिँदै जोड्नु होला अन्य विषयमा तपाईँको यस्तै सक्रिय सहभागिता कामना गर्दै कार्यक्रमबाट छुटिनुपर्छ गरी हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नु होला तपाईँ पनि बिदा भन्न सक्नुहुन्छ हजुर पछिबाट बिदा हुन्छौ साथीभाइहरूलाई सम्झिनुहोस् छोडिन्छ नमस्ते हामीलाई फोन गर्नुभएको थियो हेमबहादुर बस्नेत घुराई नौबाट हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ अब पालो तपाईँको छ 0825608854 तपाईँको लागि नै खुल्ला भएको छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ तपाईँका प्रतिभा लिन्छु र आज विशेष त रेडियो स्थापना दिवसको अवसरमा तपाईँका सल्लाह सुझाव अनि प्रतिक्रियालाई पनि आज हामी समेट्ने प्रयास हाम्रो रहनेछ तपाईँको सल्लाह सुझाव अनि प्रतिक्रिया अनुसार हामी अगाडि बढ्ने हाम्रो एउटा प्रयत्न पनि रहन्छ तसर्थ हामीलाई सल्लाह सुझाव पनि प्रतिक्रिया दिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ समग्रमा रेडियो मध्यपश्चिम एफएम 2100 वर्षमा प्रवेश गरेको छ तसर्थ 2100 वर्षको यो अवसरमा रेडियो मध्यपश्चिम एफएमबाट प्रसारण भएका कार्यक्रमहरू समाचार लगायतका विज्ञापन लगायतका सूचनाहरू लगायतका विभिन्न शाखाहरूबाट हुने कुनै कमजोरी छ अथवा कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुपर्ने छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ तपाईँको लागि हामी आज यो माध्यम खुल्ला गरेका छौं तपाईँको सल्लाह सुझाव अनि प्रतिक्रिया पनि समेट्ने हाम्रो प्रयास रहनेछ तपाईँले फोन गर्न सक्नुहुन्छ 0825608854 यति बेला फोन गर्न साथी स्वागत गरी नमस्ते हजुर
2: नमस्ते दादा
1: नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
2: घोराई 19 चाहिँ जाबा त कमलापुरमा
1: कमलाजी
2: हजुर
1: सञ्चारमै हुनुहुन्छ गोठालमा हुनुहुन्छ गोठालोमा गाई भैँसी बाख्रा चराउँदै हुनुहुन्छ हामीलाई पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होइन आजबाट मानौ 2 जेठको 1 गतेबाट रुडी मध्यपश्चिम एफएमको वार्षिक उत्सव पनि आउँदैछ अरे होइन तसर्थ रेडियोबाट प्रसारण भएका कार्यक्रम विज्ञापन लगायतका समग्रमा रेडियोमा रेडियोलाई दिनुपर्ने कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने आज कमलाजीबाट सुनाउन
2: अरू के भन्नु र धेरै धेरै शुभकामना भन्न चाहन्छु
1: हजुर
2: अरू के भन्ने र
1: अरू केही पनि छैन समग्रमा राम्रै छ होइन
2: हजुर
1: ल तपाईँलाई विशेष धन्यवाद छ कार्यक्रम लगायतका समग्र रेडियो मध्यवसीम एफएमको समग्रमा राम्रै मानिदिनु भएको छ तपाईँहरूलाई विशेष धन्यवाद छ र कुनै समयमा कुनै अप्ठ्यारो अथवा कुनै नराम्रो केही भयो भने हामीलाई त्यति बेलै प्रतिक्रिया दिनुहोला है त
2: हस्
1: कमलाजी तपाईँलाई विशेष धन्यवाद छ फोन गर्नु भएको छ र आज हामी तपाईँको प्रतिभा पनि सुन्छौ क्यारे
2: हुन्छ
1: सुरु गर्नुहोस्
2: हल गरेर हिँडेको

0: ಮಸು ಬನ್ನ ಆಜೈನಿ ಸಾರಾ ಮನಿಮಾ ಬಸು ಬನ್ನ ಎತಿ ನ ದಾರಾ
1: ಹಜರ್ ಕಮಲಾ ಜಿ हुन्छ मिठो प्रतिभा राख्नुभएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त हस् हुन्छ कमलाजी हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नुहोला तपाईँ पनि विजेता बन्न सक्नुहुन्छ हजुर पछिबाट छुट्टिनु पर्छ गरी आफ्ना इष्टमित्र साथीभाइहरूलाई सम्झना समर्पण गर्न सक्नुहुन्छ नमस्ते हामीलाई फोन गर्नुभएको थियो कमला फोन मगर घोरा 19 हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ साथमा रेडियोको वार्षिक उत्सवको शुभकामना पनि व्यक्त गरेर गइसक्नु भएको छ तपाईँहरूलाई विशेष धन्यवाद छ कमलाजी र तपाईँ जोडिन चाहनुहुन्छ भने तपाईँको लागि खुल्ला भएको छ 0825608054 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्ने माध्यम हो तपाईँ सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ त्यहाँबाट पनि हामी लाइभमा छौँ साथै विष्णुगुरु आर्थिक जर्नालिस्ट युट्युब च्यानल फेसबुक पेज लगायत टिकटकबाट पनि यति बेला हामी लाइभमा जोडिएका छौँ त्यहाँबाट पनि हामीलाई कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ धेरै साथीहरू जोडिराख्नु भएको छ मैले यहाँबाट टिकटकमा पनि देखिरहेको छु धेरै साथी हुनुहुन्छ र मिठा मिठा कमेन्ट छोड्नु भएको छ म सबै साथीको कमेन्टलाई पनि यहाँबाट स्थान दिने प्रयास मेरो रहनेछ र तपाईँ जोडिने माध्यम छ 0825608054 तपाईँको लागि खुल्ला भएको छ सामाजिक सञ्जालमा पनि धेरै साथी हुनुहुन्छ त्यहाँबाट पनि हामी केही कमेन्ट लिन्छौँ है र हामी आज विशेष त तपाईँका सल्लाह सुझाव अनि प्रतिक्रियालाई आज स्थान दिने हाम्रो प्रयास रहनेछ किनभने रेडियो मध्यपश्चिम एफएमको 2100 वार्षिक उत्सव जेठ 1 गते रहेको छ तसर्थ हामी आजबाट तपाईँका सल्लाह सुझाव अनि प्रतिक्रियालाई स्थान दिने प्रयास हाम्रो पनि रहेको छ तसर्थ रेडियो मध्यपश्चिम एफएम प्रति कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ फोन गर्ने माध्यम छ 0825608054 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्नुभयो भने तपाईँ सल्लाह सुझाव हामी मनन गरेर अबका दिनहरूमा पनि रेडियोले कुनै कार्यक्रमहरू थप्नुपर्ने अथवा घटाउनुपर्ने परिमार्जन गर्नुपर्ने लगायतका समाचार शाखामा पनि सुधार गर्नुपर्ने अथवा विज्ञापन शाखामा पनि सुधार लगायत समग्र रेडियोमै केही समस्या रहेछ भने पनि त्यो सुधार्ने प्रयास हाम्रो रहन्छ तसर्थ जहाँ कतै जुनसुकै क्षेत्रमा पनि तपाईँले प्रतिक्रिया दिन चाहनुहुन्छ भने हामीलाई फोन गर्नुहोला तपाईँको सल्लाह अनि सुझावको आधारमा हामी अगाडि बढ्ने हाम्रो प्रयास रहनेछ त्यसको लागि तपाईँले फोन गर्ने माध्यम हो 0825608054 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ सामाजिक सञ्जालमा प्राप्त भएको त्यो कमेन्ट लिन्छु तपाईँको फोन पनि लिन्छु तपाईँले फोन गर्दै गर्न 0825608054 तपाईँको लागि खुल्ला भएको छ हामी एउटा छोटोमा गीत राखौँ पहिले त्यसरी हामी तपाईँले गर्नुभएको कमेन्ट र तपाईँको फोनको लिएर उपस्थित हुने नै छौँ

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्य पश्चिम भाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जुनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.rmp.org हाम्रो पात्रो नेपाली पात्रो, साथै रेडियो मध्य पश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्य पश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। प्रविधिबाट प्रविधि अधिकारी म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णु गराथ गर्ने बाइक साथ तपाईँको रहेको छ। चाहनुहुन्छ भने 082-560-854 तपाईँको लागि नै खुल्ला भएको छ। फोन गर्न चाहनुहुन्छ भने फोन गर्नुहोला। र आज हामी विशेषतः रेडियो मध्य पश्चिम एफएमको 21 वार्षिक उत्सवको अवसरमा रेडियोप्रति कुनै सल्लाह सुझाव पनि प्रतिक्रिया छ भने आज हामी प्रतिक्रिया संकलन गर्नेछौ। रेडियोप्रति कुनै प्रतिक्रिया छ अथवा कार्यक्रमलाई यसरी परिमार्जन गर्नुभयो भने राम्रो हुन्छ अथवा समूह रेडियोलाई नै यसरी चाहिँ सञ्चालन गर्यो भने त्यो व्यवस्थित हुन्छ भन्ने तपाईँलाई के लाग्छ भने तपाईँका सल्लाह सुझाव अनि प्रतिक्रिया कुनै छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। फोन गर्ने माध्यम 082-560-854 तपाईँको लागि नै खुल्ला गरेका छौं। आज हामी विशेषतः प्रतिभाभन्दा पनि विशेषतः सल्लाह सुझावलाई प्राथमिकता दिने हाम्रो उद्देश्य हो। तर पनि हामी फोन कल पनि लिन्छौ, तपाईँले गर्नुभएका फोन कलको साथमा प्रतिभाको मूल्याङ्कन पनि गर्छौ र अर्को हप्ता विजेता पनि घोषणा गर्नेछौ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 082-560-854 तपाईँको लागि खुल्ला भएको छ। यति बेला फोन कलमा कुनै साथी जोडिसक्नु भएको छ, म अनि गर्छु। नमस्ते हजुर, फोन कलको साथी नमस्ते हजुर। नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट? भूमिसराजी सञ्चारमै हुनुहुन्छ? अनि रोल्पाको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? डुब्रिङबाट बोल्दै हुनुहुन्छ। अनि भूमिसराजी
1: हजुर,
0: बेला के गर्दै हुनुहुन्छ ठ्याक्कै
1: यति बेला?
0: बसिराख्नु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ। कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया समेत दिन सक्नुहुन्छ, किनभने रेडियो मध्य पश्चिम एफएमको 21 वर्षमा प्रवेश गरेको छ। तसर्थ रेडियोप्रति भएका समग्र कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने आज दिन सक्नुहुन्छ।
1: के भन्नु त, अरू त अब यो के हुन्छ भने वर्ष पुगेकोमा धेरै धेरै शुभकामना भन्छु। अरू त के भन्नु र,
0: समग्रमा रेडियोको कार्यक्रम अथवा विज्ञापन शाखा र समाचार शाखामा समग्र राम्रै छ भन्नुहुन्छ।
1: हजुर,
0: कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया कुनै दिन भएछ भने हामीलाई अवश्य पनि दिनुहोला है त।
1: हजुर
0: हुन्छ, भूमिश्वराजी कार्यक्रममा फोन गर्नुभएको छ, हामी तपाईँको प्रतिभा लिन्छौ नि है।
1: ल ल दाई, सुरु गर्छु।
0: हुन्छ, सुरु गर्नुहोस्।
1: मिल्टु पछि ढटी

0: सारा मरने जाते कोई पानी औ नान फर्केरा मरने जाते कोई पानी औ नान फर्केरा हजुर यतिमा भन्नुहुन्छ
1: एकदमै भूमि सराजी
0: हजुर
1: हुन्छ एकदमै मिठो प्रतिभा राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त
0: हजुर
1: हुन्छ भूमिश्वराजी हामीलाई फोन गर्नुभयो खुसी लाग्यो अनि विषयमा फोन गर्दै गर्नुहोला तपाईँको सक्रिय सहभागिताको कामना गर्न चाहन्छु है
0: हस्
1: हुन्छ भूमिश्वराजी फोन गर्नुभयो खुसी लाग्यो हाम्रो अन्त्यसम्म सुन्ने प्रयास गर्नुभयो तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ हजुर पछिबाट छुट्टिनु पर्छ गरी आफ्नो इष्ट मित्र साथीभाइहरूलाई सम्झना समर्पण गर्न सक्नुहुन्छ
0: सर्वप्रथम त हजुरलाई अनि टेलिभिजनमा बस्नुभएको दाईलाई भन्दै छुट्टिन्छु दाई
1: छुट्टिन्छु नमस्ते हामीलाई फोन गर्नुभएको थियो भूमिश्वरा पुन हुनुहुन्थ्यो रोल्पाबाट हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ पालो तपाईँको छ 082-5508-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ तपाईँका प्रतिक्रिया लिन्छौ तपाईँका प्रतिभा लिन्छौ र अन्तिममा विजेता हुने एकजना साथीहरूलाई अर्को हप्ता रेडियोमा आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि यहाँबाट प्रदान गर्ने हाम्रो प्रयास रहनेछ त्यसको लागि तपाईँले फोन गर्नुपर्छ फोन गर्ने माध्यम 082-5508-54 तपाईँको लागि नै खुल्ला छ फोन गर्न सक्नुहुन्छ फोन गर्न तपाईँसँग जोडिन्छौ समय संसारमा धेरै साथीहरू जोडिरहनु भएको छ ती साथीहरूले गर्नुभएको कमेन्टलाई पनि हामी यहाँबाट स्थान दिने प्रयास मेरो रहनेछ त्यसको लागि तपाईँले फोन गर्नुहोला फोन गर्नुपर्छ फोन गर्ने माध्यम 082-5508-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुनेछ है त धेरै साथी जोडिरहनु भएको छ होइन हामी यहाँबाट देखिरहेका छौँ मिठा मिठा कमेन्ट पनि प्राप्त भएका छन् ती कमेन्टलाई पनि स्थान दिन्छौँ र तपाईँले फोन गर्नुभयो भने तपाईँका फोन कल पनि लिन्छौँ र फोन कल आयो भने र तपाईँका सँगसँगै आज हामी रेडियो मध्यवस्मीको 2100 वार्षिक उत्सवको अवसरमा हामी तपाईँबाट कुनै सल्लाह सुझाव भन्ने प्रतिक्रिया केही छ भने ती प्रतिक्रिया पनि लिन्छौँ किनभने तपाईँको सल्लाह सुझाव भन्ने प्रतिक्रिया अनुसार नै हामी अगाडि बढ्ने हुन्छ किनभने तपाईँको माया ममता हामीले यसरी पाइरहेका छौँ भने तपाईँका भित्र पनि केही यस्तरी गर्न पाए त हुन्थ्यो यो कार्यक्रमलाई यसरी परिमार्जन गरेर यो कार्यक्रम यसरी अगाडि बढ्यो भने अझै राम्रो हुन्थ्यो कि भन्ने पनि तपाईँ लाग्न सक्छ नि त होइन तसर्थ हामी खुल्ला गरेका छौँ 082-5508-54 तपाईँहरूले फोन गर्न सक्नुहुन्छ यति बेला फोन गर्न साथी स्वागत गरे नमस्ते हजुर नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट शान्तिनगरबाट सम्झना बिसी है सम्झनाजी के गर्दै हुनुहुन्छ यति बेला
0: यति बेला कार्यक्रम सुनेर बसिरहेको छ
1: कार्यक्रम सुनेर बसिरहनु भएको छ कुनै सल्लाह सुझाव भन्ने प्रतिक्रिया छ भने कार्यक्रम प्रति दिन सक्नुहुन्छ
0: त्यस्तो छैन दाइ एकदमै राम्रो छ त्यस्तो सल्लाह सुझाव छैन
1: ल तपाईँलाई विशेष धन्यवाद छ तपाईँलाई जानकारी गराइहाले पिँढी मध्यपश्चिम एफएमको 2100 वार्षिक उत्सव जेठको 1 गते छ होइन रेडियो प्रति कुनै सल्लाह सुझाव अथवा समग्र रेडियो र कार्यक्रम प्रति कुनै सल्लाह सुझाव छ भने समग्रमा राख्न सक्नुहुन्छ छैन हस् कुनै दिन भएछ भने हामीलाई सल्लाह सुझाव दिँदै गर्नु होला है त अनि सम्झनाजी अनि नास्ता पनि खाइसक्नु भएको छ हाम्रो पनि भइसक्यो सम्भवत हाम्रो पहिलो पटक कुराकानी हुँदैछ जस्तो लागेको छ मलाई पहिलोपटक कुराकानी हुँदैछ अनि विशेष के गर्नुहुन्छ सम्झनाजी तपाईँले शान्तिनगरमा
0: म केही गर्दिन बस्ने घरैछी काम गर्ने
1: बस्नुहुन्छ घरैछी काम गर्नुहुन्छ हामीले माया गर्नुहुन्छ होइन तपाईँलाई विशेष धन्यवाद छ हुन्छ सम्झनाजी कार्यक्रममा आइसक्नु भएको छ हामी तपाईँको प्रतिभा सुन्छौ नि
0: हुन्छ
1: सुरु गर्नुहोस्
0: सोचे सबको मेरो झाई मान होला साँच्चै माया गरेकै छन् होला घाम डुब्यो छाया हरायो पवित्र दिलै छ भन्थे सबै थोक

0: ঘাম ডুবিও ছায়া হারায়ো পবিত্র দিলে সভান্থে সবাই থোক মে সভান্থে এই পাপি সাহার মাহ মেরো মায়া হারায়ো।
1: হাজার সঞ্জনা জি হুন্ছ, একদমই মিঠো প্রতিভা রাখ্নু ভয়েছ, তপাইলাই বিশেষ বিশেষ ধন্যবাদ ছ। हस् सम्झनजी, हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नु होला, तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ। आजबाट आजको कार्यक्रमबाट छुटिनुपर्छ क्यारे, आफ्नो इष्टमित्र साथीभाइहरूलाई सम्झना समर्पण गर्न सक्नुहुन्छ।
0: सर्वप्रथम त हजुरलाई अनि प्राविधिकमा बस्नु भएको दाईलाई र मेरो साथीहरू सबैलाई सम्झदै छुटिन्छु।
1: छुटिन्छु, नमस्ते। हामीलाई फोन गर्नुभएको थियो सम्झना विशेष, शान्तिनगर गाउँपालिकाबाट हामीलाई फोन गर्नुभएको थियो, उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ। पाला तपाईँको 82568654 तपाईँको लागि नै खुल्ला गरेका छौँ। अन्तिम एकजनासँग हामी फोन आयो भने कुराकानी गर्छौँ, अन्यथा हामी कार्यक्रमको अन्तिम अन्तिममा पनि आइसकेका छौँ। हामी पनि छुटिनुपर्छ क्यारे, होइन, तपाईँ जानकारी छँदैछ, हामी आफ्नो समयमा चल्नुपर्छ, तसर्थ अन्तिम एकजनासँग कुराकानी गर्छौँ। फोन आयो भने छोटोमा कुराकानी गर्न सक्छौँ। तपाईँले फोन गर्न सक्नुहुन्छ 82568654, तपाईँको लागि नै खुल्ला भएको छ। होइन, हामीलाई विभिन्न सामाजिक सञ्जालमा प्राप्त भएका कमेन्टहरू म सामाजिक सञ्जालमै दिनेछु, किनभने कार्यक्रमको लागि भनेर छुट्याएको समय करिब करिब अन्तिम अन्तिम पनि हुँदैछ क्यारे। तथा टिकटकमा पनि धेरै साथी जोडिनु भएको छ, म कार्यक्रमको अफलाइनमा पनि यहाँबाट तपाईँले गर्नुभएको ती कमेन्टहरू स्थान दिने प्रयास गर्दै हामी छोटोमा एउटा गीत राख्छौ, त्यसपछि विजेता साथीको नाम लिएर उपस्थित हुने नै छौं।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रममा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाजिङको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइनबाट पनि कार्यक्रम सुनिरहनु भएको छ। यति बेला हामी कार्यक्रम मध्य पश्चिम भाषामा छौं। रेडियो मध्य पश्चिम एफएमको 21 वार्षिक उत्सवको अवसरमा हामीले तपाईँका सल्लाह सुझाव अनि प्रतिक्रिया पनि आज हामी समेट्ने प्रयास गर्यौं र तपाईँका प्रतिभा पनि लिने प्रयास हामी गर्यौं। आज हामीलाई फोन गर्ने साथी चारजना हुनुहुन्छ। चारजना मध्येबाट हामी एकजना विजेता पनि घोषणा गर्नुपर्छ। आज हामीलाई फोन गर्ने साथी हुनुहुन्छ हेमबहादुर बस्नेत घोराइनौबाट हामीले फोन गर्नुभएको छ। उहाँले पनि सल्लाह सुझाव दिनुभएको छ, विशेष धन्यवाद छ। त्यसै गरी अर्को साथी कमला पुन मगर घर 19 तपाईँलाई विशेष धन्यवाद छ। भूमि सरा पुन रोल्पाबाट तपाईँलाई विशेष धन्यवाद छ। त्यसरी सम्झना बेसी शान्तिनगर गाउँपालिकाबाट हामीलाई फोन गर्नुभएको थियो। सबै साथीहरूलाई विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। होइन, हामी कार्यक्रमको अन्तिममा छौं। आज हामी चारजना मध्येबाट एकजना विजेता घोषणा गर्नुपर्छ, किनभने कार्यक्रम नियम एकजना मात्र अगाडि बढ़ाउने रहेको छ। तसर्थ आज हामी एकजना विजेता घोषणा गर्नुपर्दा आज सम्झना बेसी शान्तिनगर गाउँपालिकाबाट तपाईँलाई बधाई छ। शान्तिनगरबाट आउनुभएको साथी सम्झनाजी, तपाईँ आज विजेता हुनुभएको छ। हामीलाई एकैछिनपछि 082-5580-8954 फोन गर्नुहोला भन्दै अरू सबै साथीलाई विशेष धन्यवाद छ। फोन गर्नुभयो, सल्लाह सुझाव दिनुभयो, तपाईँलाई विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौ। है त, र रेडियो मध्यपश्चिम एफएमको 21 वार्षिक उत्सवको अवसरमा सल्लाह सुझाव अनि प्रतिक्रिया दिने तपाईँ सबै साथीहरूलाई विशेष धन्यवाद। र रेडियो मध्यपश्चिम एफएमबाट प्रसारण भएको यो कार्यक्रम मध्यपश्चिम भाइसले पनि करिब 3 वर्षसम्म माया गरिदिनु हुने तपाईँ सबैलाई विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँको माया अनि ममतालाई गर्दाखेरि आज हामी पनि करिब 3 वर्ष भयो तपाईँसँग मध्यपश्चिम भाइस लिएर जोडिएको। तपाईँलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दै रेडियोप्रति माया गर्नुहुने, सद्भाव राख्नुहुने र चासो दिनुहुने सबै साथीहरू विशेष विशेष धन्यवाद व्यक्त गर्दै मेरो तर्फबाट पनि रेडियो मध्यपश्चिम एफएमलाई 21 वार्षिक उत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कार्यक्रमबाट छुटिन्छु। नमस्ते।

0: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
1: क्षेत्रीभित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
0: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
1: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: तालिममा दिइने विषयहरू
1: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल।

0: र इटालियन
1: स्पेशल सेफ तालिम
0: जापानिज सुशी तालिम
1: वेटर र वेट्रेस
0: टुरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
0: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
0: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
0: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
2: सम्पर्क मोबाइल 9840170909 9840170909
0: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
3: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
9: नमस्ते नमस्ते।
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
10: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
11: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
12: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478727976
13: र 98578369।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 मा खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्या फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू, पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
4: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
5: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 15 गते शुक्रबार।
1: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
6: नेपाली जुत्ता घर,
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: बेस्ट प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
3: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
3: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
2: तालिममा दिइने विषयहरू
3: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
2: स्पेशल सेफ तालिम
3: जापानिज सुशी तालिम
2: र वेट्रेस
3: टुरिस्ट गाइड
2: हाम्रा विशेषताहरू
3: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
3: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
3: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ
4: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
2: सम्पर्क मोबाइल 9841170909 9841170909
3: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: no, it like pro.
1: Rashita Pao from 2 and 4. Saksha yes ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदै छ परिवार एक साथ।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-7।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
18: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
5: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
20: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
21: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
20: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
21: यौन उत्तेजना नहुने,
20: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
21: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
20: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
22: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
21: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
23: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-47-57-193 र 98-28-89-08।
24: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
25: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
24: हाम्रा विशेषताहरू:
25: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
24: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
25: शान्त तथा पारिवारिक वातावरण भएको,
24: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
25: तिहार सुसारको राम्रो व्यवस्था भएको,
24: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
25: घरको जस्तै माया पाउने,
21: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
26: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
21: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
27: खुसीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित

0: जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492-64643 र 98578-53825। होइन माइला, लखर लखर कहाँ हिनेस्?
3: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
6: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
6: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
6: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
6: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
7: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
6: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
7: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478-26001।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक कार्यालयले राहदानी घरमै पुर्याउन सहकार्य। 55 रूपियाँ शुल्क तिरे, 2 देखि 3 दिन भित्रमा नागरिकका घरमै राहदानी पुर्याइने।
1: लुम्बिनी प्रदेशका मन्त्रालयको संख्या घटाउने तयारी। आगामी वर्षको बजेटलाई कार्यान्वयन मुखी बनाउन मुख्यमन्त्रीको निर्देशन।
0: राप्ती गाउँपालिकाले मुस्लिम छात्रा लक्षित MBBS छात्रवृत्तिको आवेदन आह्वान। मुस्लिम समुदायका छात्राहरूको चिकित्सा क्षेत्रमा पहुँच अभिवृद्धि गर्ने गाउँपालिकाको उद्देश्य।
1: र रेडियो मध्यपश्चिम 91.4 MHz 21 औं स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम, जेठ 1 गते स्थापना दिवस मनाइने।
0: अब खबर विस्तारमा।
1: दाङको घोराईबाट सञ्चालन हुँदै आएको रेडियो मध्यपश्चिम 91.4 MHz आफ्नो 21 औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित रेडियो मध्यपश्चिमले आफ्नो वार्षिक उत्सवका अवसरमा 3 दिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो। आज बिहान आयोजना गरिएको रक्तदान कार्यक्रममा रेडियोका अध्यक्ष मधुसूदन वैद्यले सामाजिक उत्तरदायित्व त्यो वहन गर्दै अस्पतालमा हुने रगतको अभावलाई थोरै भए पनि कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। रक्तदान कार्यक्रममा संचालक समितिका सदस्य एकनारायण पौडेल, उपाध्यक्ष सुदर्शन रिजाल, सुशील अधिकारी, मुक्ति नेौपाने, रेडियोका प्राविधिक शालिकराम चौधरी, समाचार शाखाका शान्त कुमार बुढामगर, बाबुराम पाण्डे, हेमन्त चौधरी लगायतले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक सुदर्शन रिजालले जानकारी दिनुभएको छ। रेडियोले वार्षिक उत्सवका अवसरमा वैशाख 31 गते छलफल तथा अन्तर्क्रिया र जेठ 1 गते समापन समारोहको आयोजना गरिने रेडियो संचालक समितिका अध्यक्ष मधुसूदन वैद्यले जानकारी दिनुभएको छ। 2063 पुष 28 गतेदेखि परीक्षण प्रसारण थालेको रेडियो मध्यपश्चिम 91.4 MHz 2064 जेठ 1 गतेदेखि नियमित प्रसारण थालेको थियो। रेडियोले बिहान 5 बजेदेखि बेलुकी 10 बजेसम्म समाचार विषयवस्तुमा केन्द्रित बहस र अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
0: नेपाल निवृत्त शिक्षक समाज राप्ती गाउँपालिकाको 4थो परिषद आदर्श माध्यमिक विद्यालय लालमटियामा सम्पन्न भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष कृष्ण गिरीको अध्यक्षता तथा जिल्ला अध्यक्ष गोविन्द पौडेल, जिल्लाको प्रमुख आतिथ्य जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्मा र आदर्श माध्यमिक विद्यालय लालमटियाका प्रधान अध्यापक हेतुलाल पौडेलको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। परिषद बैठकमा संस्थाका सचिव रुद्रमणि शर्माले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष देवीराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमाथि छलफल गर्दै परिषदले आगामी कार्यदिशा तय गरेको छ। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मावि पत्थर गढवाका प्रधान अध्यापक बसन्तराज घिमिरे, मावि सिसहनियाका प्रधान अध्यापक विनोद कुमार गुप्ता, छोटकी सिसहनियाका आधारभूत विद्यालयका प्रधान अध्यापक हरिशन्द्र चौधरी, लमै नगर सचिव गोविन्दराज रिजाल, गढवा सचिव खगराज शर्मा र आजीवन सदस्य रमेश कुमार अधिकारी लगायतले निवृत्त शिक्षकहरूको हकित र समाज सेवामा संस्थाको भूमिका महत्वपूर्ण हुनेमा जोड़ दिनुभयो। सोही अवसरमा नयाँ सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाण पत्र र समाजको लोगो अंकित ब्याज वितरण गरिएको थियो। कार्यक्रमको शुरूआत उपाध्यक्ष युवराज प्रसाद पौडेलको स्वागत मन्तव्यबाट भएको थियो भने सहजीकरण सचिव रुद्रमणि शर्माले गर्नुभएको थियो।
1: राप्ती गाउँपालिकाले मुस्लिम समुदायका छात्रालाई लक्षित गर्दै एमबीबीएस छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अन्तर्गत मुस्लिम छात्र चिकित्सा शिक्षा एमबीबीएस छात्रवृत्ति कार्यक्रम अन्तर्गत आज सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो। मुस्लिम समुदायका छात्राहरूको चिकित्सा शिक्षामा पहुँच अभिवृद्धि गर्ने तथा उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ। सूचना अनुसार राप्ती गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने मुस्लिम समुदायका छात्र मान्यता प्राप्त शिक्षण संस्थामा एमबीबीएस तहमा भर्ना भएका वा भर्नाका लागि छनौट भएका विद्यार्थीले आवेदन दिन सक्नेछन्। गाउँपालिकाले सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र आवश्यक कागजात सहित शिक्षा युवा तथा खेलकुद शाखामा आवेदन दिन आग्रह गरेको छ। आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र स्थायी बसोबास खोल्ने सिफारिश मुस्लिम समुदायको प्रमाणित सिफारिश मेडिकल एजुकेशन कमिशन एमईसी को प्रवेश परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र शिक्षण संस्थामा भर्ना भएको कागजात शैक्षिक प्रमाणपत्र तथा पासपोर्ट साइज फोटो आवश्यक पर्ने जनाएको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकद्वारा हस्ताक्षरित सूचनामा योग्य तथा इच्छुक उम्मेद्वारलाई समयमै आवेदन दिन अनुरोध गरिएको छ।
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन 1 गतेदेखि कार्यान्वयन हुने गरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढ़ाइएको बताउनु भएको छ। प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अगाडि बढ़ाइने जानकारी दिनुभयो। उहाँले असार 15 गतेदेखि 20 गतेभित्र मन्त्रालय मातहतका निर्देशनालय तथा कार्यालयहरूको समायोजन प्रक्रिया टुंग्याएर साउन 1 गतेदेखि नयाँ संरचना अनुसार काम अगाडि बढ़ाइने बताउनुभयो। प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 12 मन्त्रालय छन्। चालू खर्च घटाउने प्रशासनिक संरचना चुस्त बनाउने र कार्य सम्पादन प्रभावकारी बनाउने उद्देश्यले सरकारले यो कामलाई अघि बढ़ाइएको बताउनु भएको छ। यसै गरी यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज चुस्त र सबैको पहुँचमा पुर्याउन जिल्लाका रहेका घरेलू कार्यालयहरूबाट सेवा प्रवाहको प्रक्रिया अघि बढ़ाउने गरी प्रस्ताव तयार पार्न निर्देशन दिनुभएको छ। विकट जिल्लाका नागरिकहरूलाई यातायातको सेवा लिन समस्या रहेको बताउँदै उहाँले घरेलू कार्यालयबाट उक्त सेवाहरू प्रदान गर्ने गरी प्रक्रिया थाल्न निर्देशन पनि दिनुभएको छ। यसै गरी मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट जेठ 20 गते भित्र इन्ट्री गरिसक्न निर्देशन दिँदै बजेट निर्माणलाई यथार्थ परे कार्यान्वयनमुखी र शून्य गल्ती हुने गरी तयार गर्न आग्रह गर्नुभयो। उहाँले बजेट निर्माण प्रक्रियामा बाह्य व्यक्तिको प्रवेश निषेध गरिएको स्पष्ट पार्दै कसैलाई खुशी पार्ने वा मन राख्ने नाममा योजना नराख्न निर्देशन दिनुभयो। बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, भूमि कृषि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेमबहादुर सारू, सामाजिक विकास मन्त्री जन्मजय तिमिरसेना, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे, आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवाल लगायतले प्राथमिकताका विषयमा आफ्नो धारणा राख्नु भएको थियो। बैठकमा प्रमुख सचिव कृष्ण प्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अरियाल तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोलाले प्रदेशको आर्थिक तथा योजनागत अवस्थाबारे प्रकाश पार्नु भएको थियो।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। वैशाख 30 गते अर्थात आजदेखि राहदानीका लागि फारम भरेकाहरूको राहदानी अब घरमै आउने भएको छ। शासकीय सुधारका लागि सरकारले थालेको 100 बुधे कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङ र हुला कार्यालयले राहदानी घरमै पुर्याउने कामका लागि सहकारी गरेका छन्। राहदानी बनेर आएको 2-3 दिनभित्रमा नागरिकका घरमै राहदानी पुर्याउने कार्यालयले जनाएको छ भने सरकारको यो कार्यबाट पनि नागरिक खुशी भएका छन्।
2: राहदानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय पुगे पनि राहदानी लिनका लागि भने अब कार्यालय पुग्नु पर्दैन। नेपाल सरकारको शासकीय सुधारका लागि थालेको 100 बुधे कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालय दाङ बीच वैशाख 30 गते सेवाग्राहीका घर घरमा राहदानी पुर्याउने विषयमा सम्झौता भएको छ। सम्झौता अनुसार वैशाख 30 गतेदेखि राहदानीका लागि आवेदन दिएकाहरूले घरमै पुर्याउने कि कार्यालयबाटै बुझ्ने भनी जानकारी गराएपछि सोही बमोजिम कार्यालयले सेवा प्रवाह गर्ने दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो।
3: अब हामीले यहाँ चाहिँ सेवा गराएको चाहिँ इनरोलमेन्ट गर्न आउँदाखेरिमा उहाँहरू चाहिँ हुलाक सेवा मार्फत घरमै उहाँको राजधानी पुर्याउने अथवा चाहिँ यहीँ बुझ्ने भन्ने कुरा उहाँलाई चोइस गर्ने अप्सन दिइन्छ। त्यो अप्सन अनुसार उहाँले चाहिँ फारम भर्नुहुन्छ। फारम भरिसकेपछि जसले घरमा चाहिँ पुर्याइदिने भनेर चाहिँ निवेदन गरे हुनुहुन्छ उहाँहरूलाई हामीले चाहिँ राहदानी छपाई भएर आइसकेपछि उहाँको हुलाक सेवा मार्फत राहदानी घरमै पुर्याउने व्यवस्था चाहिँ आजबाट चाहिँ हामी थालनी गरेका छौँ। अब आज चाहिँ इन्रोलमेन्ट गरेको उहाँले चोइस गरेर इन्रोलमेन्ट गरेको अब चाहिँ आउँदाखेरिमा अब आउने चाहिँ राहदानी हामीले उहाँको घरमा लिन चाहनेले घरमै पुर्याउने व्यवस्था गरेका छौँ। घोराईमा अहिले सरदर चाहिँ हाम्रो दैनिक 45 हाराहारीमा चाहिँ एभरेजमा चाहिँ 45 हाराहारीमा हुन्छ। यसै गरी चाहिँ 50 हाराहारीमा चाहिँ तुलसीपुर इलाका प्रशासनमा हुन्छ। यसै गरी 30 हाराहारीमा चाहिँ इलाका प्रशासन लम्बाईमा हुन्छ। हामी कर्मिक रूपमा अब चाँडै नै इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लम्बाईबाट समेत यो सेवालाई सुचारू गर्ने गरी हामीले चाहिँ थालनी गरेका छौँ।
2: सामान्यतया राहदानीका लागि फारम भरेको एक महिनामा राहदानी बनेर कार्यालयमा आइपुग्छ। राहदानी कार्यालयमा आएपछि हुलाक कार्यालयले राहदानी सम्बन्धित व्यक्तिलाई घरमै पुर्याउने काम गर्छ। दाङमा रहेको हुलाक निर्देशनालयले स्थायी र करार गरी 60 र अतिरिक्त कर्मचारी 40 गरी 100 कर्मचारीको व्यवस्था गरेको छ। कर्मचारीका माध्यमबाट राहदानी घरमै पुर्याउने काम गर्ने हुलाक निर्देशनालयको भनाई छ। निर्देशनालयका निमित्त प्रमुख शोभाराम बस्नेत।
4: जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालय दाङका बीच नेपाल सरकारले घोषणा गरेको हुलाक मार्फत घर घरमै राहदानी पुर्याउने सम्बन्धमा सम्झौता भएको छ र यो सम्झौता बमोजिम हुलाक निर्देशनालय दाङ पूर्ण रूपमा तयारी अवस्थामा छ। हामीसँग सम्बन्धित राहदानीहरू डेलिभरी गर्न लागि हामीसँग 3 किसिमको जनशक्ति छ। एउटा थाई जनशक्ति छ, एउटा करारको जनशक्ति छ भने एउटा चाहिँ अतिरिक्त जनशक्ति रहेको छ। यो जनशक्तिले हामी सम्बन्धित सेवाग्राहीहरूको राहदानी सकेसम्म उसै दिनदेखि लिएर हामी 3 दिनभित्र चाहिँ हामी वितरण गर्नेछौँ र अलिकति भौगोलिक विकटतालाई 1-2 दिन बढी थप लाग्न सक्छ।
2: जिल्ला प्रशासन कार्यालय र हुलाकको सहकार्यमा वैशाख 30 घोराई स्थित जिल्ला प्रशासन कार्यालयबाट यो सेवा शुरू भएको छ भने इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीबाट पनि राहदानी बनाउनेहरूका लागि केही दिनमै सेवा शुरू हुनेछ। सरकारी स्तरबाट सरकारी कागजात घरमै पुर्याउने यो व्यवस्थालाई नागरिकहरूले पनि स्वागत योग्य काम भन्दै प्रशंसा गरेका छन्। घोराहीका सेवाग्राही विमल जैसी।
5: यो ठिकै लाग्यो, यो घर घरमा पासपोर्ट पुर्याउनको लागि यो राम्रो कुरा हो, यो अति नै राम्रो कुरा हो। जस पहाड़देखि 2-3 दिन लगाएर आउनुहुन्थ्यो एउटा पासपोर्ट लिनको लागि, यो चाहिँ अति नै राम्रो। तर हुलाकले छिटो छरिटो सेवा दिनुपर्ने हुन्छ। म हुलाकलाई भन्न चाहन्छु कि हुलाकका कर्मचारी लगायत सम्पूर्णले योलाई छिटो छरिटो सेवा दिनु पर्यो, निकै राम्रो कुरा हो, राम्रोलाई राम्रो भन्नुपर्छ।
2: नागरिकहरूले घरमै सेवा पाउने भएपछि 55 अतिरिक्त शुल्क भने आवेदन दिँदाकै समयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालयको सहकार्यबाट शुरू भएको यो कार्यबाट नागरिकहरूलाई कार्यालयसम्म पुग्नु पर्ने बाध्यता हट्नेछ भने समयको पनि बचत हुनेछ।
1: अब बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड अनुत्तीर्ण भएकाहरूका लागि आगामी असार 1 ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईईको नतिजामा नन ग्रेडेड भएका 1,46,507 विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 9 ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागि जानकारी दिनुभयो। यस वर्ष 2,84,160 विद्यार्थी ग्रेडेड उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिँदै उहाँले परीक्षामा 5,12,421 विद्यार्थीले परीक्षा फारम भरे पनि परीक्षामा भने 4,30,600 68 जना सहभागी भएको जानकारी दिनुभयो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका सार्वजनिक गरेको छ। नतिजामा चित्त नबुझेमा पुनर्योगका लागि जेठ 1 गतेदेखि 7 गतेसम्मको समय निर्धारण गरेको जानकारी दिनुभयो। गत चैत 19 29 गतेसम्म सञ्चालित परीक्षाको नतिजा भने 29 दिनमा नतिजा सार्वजनिक गरेको थियो।
0: दीपशिखा आवासीय माध्यमिक विद्यालय घोराहीले एसईई परीक्षामा 4 जीपीए ल्याउने विद्यालयकी छात्रा तेजस्वी डाँगीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कृत गरेको छ। विद्यालयका अध्यक्ष माधव अधिकारीको अध्यक्षता तथा शिक्षा समन्वय इकाई प्रमुख देवमणि चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा 4 जीपीए ल्याउने विद्यालयकी छात्रा तेजस्वी डाँगीलाई विद्यालयका तर्फबाट 20,000 रूपियाँ र सन्तोष कुमार रेग्मीका तर्फबाट 5,000 रूपियाँ गरी नगद 25,000 तथा प्रमाणपत्रले सम्मान गरिएको हो। कार्यक्रममा विद्यालयका शिक्षा निर्देशक निश्चल आचार्य, क्याम्पस प्रमुख प्रतिराज बस्नेत, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, विद्यालयका विज्ञान संयोजक सुमन केसी, धनबहादुर विसी, माधव नेउपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयका शिक्षक राम थापाको स्वागत मन्तव्यबाट शुरू भएको स्वागत सम्मान कार्यक्रमको सहजीकरण विद्यालयका प्रधान अध्यापक मनोज बुढाथोकीले गर्नुभएको थियो।
1: वैशाख 28 गते राष्ट्रपतिबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि संसदहरूले उठाएको प्रश्नको जवाब दिन आज बोलाइएको प्रतिनिधि सभाको बैठक आज चल्न सकेन। आज 3 पटक प्रतिनिधि सभाको बैठक बसे पनि विपक्षी दलहरूको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेको हो। संसदमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाब दिने भनिए तापनि प्रधानमन्त्री संसदमा उपस्थित नभएको र संसदलाई उपेक्षा गरेको भन्दै विपक्षी दलले सदन शुरू हुने बित्तिकै बैठक अवरूद्ध गरेका थिए। प्रधानमन्त्रीले आफू अनुपस्थित भए अर्थमन्त्रीलाई संसदमा सरकारका तर्फबाट जवाब दिन भनेपछि विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने र संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने भन्दै संसदमा होहल्ला गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनका लागि पटक पटक आग्रह गरे पनि विपक्षीको विरोध कायम रहेको थियो। केही बेर स्थगित गरी फेरि शुरू भएको संसदको आजको तेस्रो बैठक पनि विपक्षीहरूले अवरोध गरेका हुन्। बैठक चल्न नसकेपछि आजको बैठक भोलिका लागि बोलाइएको छ।
0: संघीय संसद प्रतिनिधि सभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ। सभामुख डोल प्रसाद अरियालको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको हो। 24 वर्ष निजामती सेवामा रहनुभएका संखुवा सभाका अधिकारी उपसचिव पदबाट सेवानिवृत्त हुनुभएको थियो। यसअघिका सचिव हर्कराज राईलाई हिजो पदमुक्त गरिएको थियो। संविधान अनुसार सभामुखको सिफारिशमा प्रतिनिधि सभाको सचिव राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था रहेको छ। यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। यसअघि सरकारले खारेज गरेका नियुक्तिबाट बस्नुभएका भट्टले आज राजीनामा गर्नुभएको हो। भट्टले आफ्नो पदबाट राजीनामा दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभएको छ।
1: नेपाल विद्युत प्राधिकरण अन्तर्गत दाङ जिल्लाका विभिन्न वितरण केन्द्रहरूले विद्युत महसुल संकलन प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने निर्णय कार्यान्वयनमा ल्याउन थालेका छन्। यस क्रममा लमै वितरण केन्द्र अन्तर्गत संचालित भालुबाङ महसुल काउन्टर आगामी जेठ 1 गतेदेखि भौतिक रूपमा बन्द हुने भएको छ। यसै गरी लमै वितरण केन्द्रले लमैमा रहेको काउन्टर सेवा आगामी साउन 1 गतेदेखि पूर्ण रूपमा बन्द गर्ने भएको छ। लमै वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर तर्तालका अनुसार भालुबाङ महसुल काउन्टरसँगै लमै वितरण केन्द्रको काउन्टर सेवा पनि क्रमशः बन्द हुन थालेको हो। लमै वितरण केन्द्र अन्तर्गत हाल 45,000 ग्राहक रहेका मध्ये करिब 70% पहिलेदेखि नै अनलाइन मार्फत महसुल भुक्तानी गर्दै आएका छन्। बाँकी उपभोक्तालाई पनि डिजिटल भुक्तानीतर्फ अभ्यस्त गराउने उद्देश्यले काउन्टर सेवा बन्द गर्न लागिएको प्रमुख तर्तारले बताउनुभयो।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। युक्रेनको निप्रो पेट्रोभस्क क्षेत्रमा भएको रूसी आक्रमणमा परि 8 जनाको मृत्यु हुनका साथै 11 जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। अधिकारीका अनुसार रूसी सेनाले यस क्षेत्रमा करिब 30 वटा हवाई आक्रमण गर्दा उनीहरूको ज्यान गएको छ भने अन्य घाइते भएका छन्। धेरै आवासीय भवन तथा पूर्वाधार सुविधामा क्षति पुगेको छ। यसअघि अधिकारीहरूले रूसी सेनाको त्यस क्षेत्रमा 50 वटा भन्दा बढ़ी तोप तथा ड्रोन आक्रमण गर्दा 5 जना घाइते भएको रिपोर्ट गरेको थियो। अनेकौं अन्तर्राष्ट्रिय प्रयासका बीच सन् 2022 फेब्रुअरीदेखि शुरू भएको रूस युक्रेन युद्धले हालसम्म कुनै समाधानमा पुग्ने संकेत देखाएको छैन भने निरन्तर सैन्य अपरेशन तथा दुई पक्षबीच आक्रमणका घटनाहरू भइरहेका छन्।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 72 रनले विजय भएको हो। हिजो बेलुका अहमदाबादमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाएका थिए। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भयो। गुजरातका जेसन होल्डर र कागिसो रबाडाले 3-3 विकेट लिएका थिए। आईपीएल अंक तालिकामा गुजरात 12 खेलमा 16 अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्सको खेल हुँदैछ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 54% रहेको मौसम कार्यालयकी प्रमुख श्री यारीजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य मुख्य खबर शीर्षक फेरि एकपटक।
0: जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक कार्यालयले राहदानी घरमै पुर्याउन आजदेखि सहकारी 55 रूपियाँ शुल्क तिरे 2-3 दिन भित्रमा नागरिकका घरमै राहदानी पुग्ने।
1: लुम्बिनी प्रदेशका मन्त्रालयको संख्या घटाउने तयारी। आगामी वर्षको बजेटलाई कार्यान्वयन मुख्य बनाउन मुख्यमन्त्रीको निर्देशन।
0: राप्ती गाउँपालिकाले मुस्लिम छात्रा लक्षित एमबीबीएस छात्रवृत्तिको आवेदन आह्वान। मुस्लिम समुदायका छात्राहरूको चिकित्सा शिक्षामा पहुँच अभिवृद्धि गर्ने गाउँपालिकाको उद्देश्य।
1: र रेडियो मध्यपश्चिम 91.4 MHz को 21 औं स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम जेठ 1 गते स्थापना दिवस मनाइने।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाँगी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन नजाने?
2: जान्न।
1: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: सूचना सूचना सूचना श्री गणेश चित्रालय घुराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
5: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
7: त्यो त मैसकी बहिनी हो,
8: आजदेखि तेरो आउँछु।
6: लाली बजार,
9: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
6: गुरु आमा,
10: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे, भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
6: र परालको आगो,
11: हामी जन्मजात सिकारी हौ, सिकारी पुरै दैलेख मलाई चाहियो।
12: भिएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौरी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
13: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस। हेलो हेलो हेलो।
12: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
14: मम्मी मम्मी दाँत दुख्यो।
15: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
16: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
12: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
12: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
17: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
12: सम्पर्क फोन नम्बर 082-5902-22।
15: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश। घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
15: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
15: हुलासले बनाउँदैछ परिवार एकसा।
7: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
20: अरे
7: हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
20: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
7: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
21: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
22: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: कार्यक्रम समय चक्रमा प्रविधिका मित्र अमृता डाङ्गीसँगै म प्रस्तोता अमर क्षितिजको यहाँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम हरेक हप्ताको बुधबार यसै समयमा रेडियो मध्यपश्चिम 91.4 MHz सुन्न सक्नुहुन्छ। कार्यक्रम समय चक्रमा हामी समाजका विभिन्न विषयवस्तुमाथि रहेर तीस्ता विज्ञहरूसँग कुराकानी गर्ने गर्दछौ। आजको कार्यक्रममा हामी समग्र पत्रकारिता, यसमा देखा परेका चुनौतीहरू, यसका सकारात्मक र सुधार गर्नुपर्ने पाटाहरूका बारेमा कुराकानी गर्न गइराखेका छौं। आज हाम्रो स्टुडियोमा हुनुहुन्छ पत्रकारितामा झण्डै 5 दशक भन्दा बढ़ी समय व्यतीत गर्नुभएका वरिष्ठ पत्रकार नारायण प्रसाद शर्मा, जसलाई हामी नारायण गुरू भनेर पनि चिन्ने गर्दछौ। पत्रकारिता कसरी शुरू गर्नुभयो, यो बीचका आरोह अवरोहहरू कस्ता रहे भन्ने बारेमा आज हामी उहाँसँग कुराकानी गर्नेछौ। म स्वागत गर्न चाहन्छु कार्यक्रम समय चक्रमा। गुरु स्वागत छ यहाँलाई।
1: धन्यवाद, नमस्कार।
0: सबैभन्दा पहिले यो तपाईँलाई चाहिँ यो 96 वर्षको उमेर भयो, अहिले अहिले पनि सक्रिय नै हुनुहुन्छ। यो शुरूवातीबाट जाउँ न, यो पत्रकारिता समाजलाई सुसूचित गर्ने काम चाहिँ कसरी मनमा जागृत भयो र कसरी शुरूवात गर्नुभयो?
1: धन्यवाद, तपाईँले पुरानो कुरा कोट्याउनु भयो। कसरी शुरू गर्नुभयो भन्दाखेरि मलाई लागेको, अहिले झट्ट मनमा आएको कुरा के हो भने, र वास्तविक कुरा पनि त्यही हो, यो संसार 2007 सालको क्रान्तिपछि नेपालमा जुन नयाँ युगको सुरुवात भयो त्यसले मेरो चेतनामा पनि एउटा नयाँ जागरण ल्याइदियो क्या। त्यसले अलिअलि पत्र पत्रिका बेला मौकामा बाहिरबाट आउने पत्र पत्रिकाहरू हेर्ने, अनि रेडियोहरू बेला मौकामा कहीँ कसैका घर रहेछ रेडियो भने गएर सुन्ने, बेला मौकामा आएका पत्र पत्रिकाहरू पढ्ने, र खास गरेर त्यस बेला इन्डियातिरबाट सजिलो हुन्थ्यो हामीलाई, इन्डियातिरबाट केही पत्र पत्रिकाहरू आउँथे, काठमाडौँबाट आउनलाई निकै टाइम लाग्थ्यो, त्यो प्रेरणाको स्रोत त्यही हो जस्तो लाग्छ। अनि केही पनि नभएको, हाम्रो यहाँ त केही पनि छैन, एउटा प्रेस पनि छैन, एउटा अखबार पनि छैन, केही पनि छैन, अन्यत्रको विकास उप्रो उप्रे देख्न पाइयो, सुन्न पाइयो। त्यस कारणले यहाँ पनि त्यो दिन कसरी नआउला, त्यो ल्याउनु पर्छ, यहाँ पनि संसारको विकास हुनुपर्छ, पत्र पत्रिकाको विकास हुनुपर्छ भन्ने मनमा हुटफुटी जाग्यो। त्यही हुटफुटीले यो क्षेत्रमा म लागेको हुँ। अब अरू त विविध कारणहरू पनि त्यसमा सहायक कारण हुँदा हुन्, तर मैले त्यो अभाव खट्केको देखेँ, त्यो पूर्ति गर्नको निम्ति आफ्नो तर्फबाट हुटफुटी जागेर केही गर्न खोज्या हो।
0: यो अहिले हामी यहाँ कुरा गरिराख्दाखेरि अहिलेको इलेक्ट्रोनिक मिडिया, अहिलेको डिजिटल मिडियामा आइपुगेका छौँ। त्यो तपाईँको पत्रकारिता शुरू गर्दाखेरिको 5 दशक 6 दशक अगाडिको अवस्थालाई हेर्ने हो भने एउटा साप्ताहिक पेपर, पाक्षिक पेपरबाट पनि शुरू भयो, गाउँघर साथ दिने भनेर मैले स्वयं पनि त्यो पत्रिका पढेको हो। त्यो चाहिँ कसरी शुरूआत गर्नुभयो?
1: त्यही मैले अगाडि छोटकरीमा भने, त्यो नभएपछि एउटा हुटहुटी जागेर केही गर्नुपर्छ भन्ने भावना जाग्यो। जागेपछि यहाँ चाहिँ जिल्ला विकासले एउटा शेरबहादुर थापा भन्ने अलि सक्रिय मान्छे हुनुहुन्थ्यो, अलि इनोभेटिभ किसिमको मान्छे हुनुहुन्थ्यो, नयाँ नयाँ कुरा ल्याउन खोज्ने उहाँको त्यो एउटा स्वभाव थियो। उहाँले चाहिँ एउटा ट्रेडल मसिन खुट्टाले चलाउने, खुट्टाले चलाएर त्यो काला अक्षर गराएर लिथो राखेर त्यसरी गराउने त्यो राख्नुभएको रहेछ। तर त्यो कर्मचारी तन्त्रले त्यो सबै नष्ट भ्रष्ट, केही पनि हुन बाँकी नरहेर कोही कता फालिदिएको, कोही कता फालिदिएको, काटिएको बाख्राको जाने मासु फाले जस्तै, कुनै भाँडो कतै फाले छ, कुनै भाँडा कतै फाले छ। अब तिनीहरूलाई त्यो घाँडो भए चाहिँ कर्मचारी तन्त्रलाई त्यहाँ तिनीहरूले पाल्न मुख्य चाहियो, सुब्बा चाहियो, कर्दार चाहियो, उही त हो। त्यसले गर्दाखेरि त्यो घाँडो भए चाहिँ घाटामा गएछ। अब यो चाहिँ कसैले लग्यो हुन्थ्यो भन्ने उनीहरूलाई त्यो भारै छ, झेउ भारै छ। अनि मैले चाहिँ थाहा पाएपछि ओहो, यसको सदुपयोग हुनसक्छ कि दो भनेर त्यो मैले 1 पैसा पनि आफूसँग नभएको अवस्थामा सबै लेखे लगाएर नगर जिल्ला विकास समितिसित सल्लाह गर, जिल्ला पञ्चायत भन्थे त्यतिखेर, एउटा किस्ताबन्दीमा मैले त्यो खरिदे खरिदेपछि मान्छेले यो त बिलाउँछ यो सब खतम हुन्छ कुन बेला जाने सरकारले यसको सिद्ध्याइदिन्छ नष्ट हुन्छ पनि भन्थे तर मैले जे होला भनेर आँट गरेर त्यो मसिन जोडदार पारेर नपुग सामान फेरि इन्डियाबाट गएर मगाएर ल्याएर सुरुवात गरिएको हो। सामान ल्याउनु पनि बडा गाह्रो कानपुर गएँ एकचोटि एकचोटि लखनऊ कता कता गएँ छोरो म प्रभात भनेदेखि यसमा ठुलो सक्रिय भूमिका उसको पनि रह्यो उसले मलाई साथ दियो अनि कोइलावासबाट ल्याएर राँगाहरूमा लदाएर घोडाहरूमा लदाएर मुस्किलले त्यो सामान यहाँ आइपुग्थ्यो र त्यसै चाहिँ सुरु गरिएको हो।
0: अघि हामी अनौपचारिक कुरा गर्दाखेरि पनि तपाईँले एउटा शब्द प्रयोग गर्नुभएको थियो यो सास छन्जीको आस भनेर। अब यो 96 वर्षको उमेरमा तपाईँ हिँड्दै हुनुहुन्छ समाजलाई सुसूचित गर्ने कुरामा यो पत्रकारिताको भोग यो पत्रकारिताको जोस यो के चिजले चाहिँ मनमा चाहिँ खुल्दुली गराइराख्छ अझै लागिराखौं अझै गरिराखौं भन्ने यो के चिजले चाहिँ काम गरिराखेको छ?
1: अब यो अर्थ लगाउनेले आफ्नो आफ्नो ढङ्गबाट अर्थ लगाउँछन् होइन कसैले झन् एकदम छुट्टै विशेष प्रतिभा अथवा एकदम दैवी प्रतिभा भन्ने अर्थ लगाउँछन् तर त्यस्तो कुरा केही पनि होइन त्यो भित्रैबाट जुन जागरण आउँछ आवश्यकताको बोध हुन्छ त्यो आवश्यकताको बोधलाई जसले गहिरी बोध गर्न सक्यो त्यसैले केही गर्न सक्छ। अब बोध गर्न सकेन उप्रो उप्रै सपना मात्रै देख्यो भने त्यो केही लाग्दैन। अब तपाईँले यही कुरा भन्दाखेरि अघि नै सास सञ्जनीको आस मैले तपाईँसित बाटोमा कुरा गरेँ अब हाम्रो पारिवारिक जीवनमा के देखिन्छ भने धेरै जसो बुढाहरू बुढा भइसके भने पनि सास सञ्जनीको आस भनेर छोरा छोरी नाति नातिना घर गृहस्थी परिवारको 24 घण्टा त्यो चिन्ता गरिरहन्छन् त्यो मोह हो त्यो मोहजाल भन्छ मोहजाल भनेपछि मोहजाल भने पनि हुन्छ माखो जाने मोहमा डुब्यो भने त्यो सक्यो त्यसो यो यस्तै हो। अनि त्यो पत्रकारिता गर्ने बेलामा म यति समर्पित भएँ अघि न मैले खास त्यो 4 लाइन पुरा अब त विस्मृति भन्ने बढ्दो रहेछ मैले 4 लाइन टिपेँ तपाईँकै सामनेमा टिपेको थिएँ त्यो किताबमा कहीँ नोट गरेको थिएँ त्यसले मलाई अहिले पनि सम्झना भयो र झ्याट्ट उहिले उहिले जे थिए अहिले त पत्रकार हुँ उहिले उहिले जे थिए अहिले त पत्रकार हुँ आजको जनभावना के छ आजको जनभावना जे छ त्यसैलाई मूर्त्याउने कलाकार हुँ आजको जनभावना जे छ उसैलाई मूर्त्याउने कलाकार हुँ। यो कविता मैले पत्रिका सुरु गर्दाखेरिका दिनमा लिएको 4 लाइन पङ्क्ति मैले कतै त्यो डायरीमा टिपेका थिएँ तपाईँले सास सञ्जनीको आस भन्नुभयो र मेरो सामाजिक सास यही हो मेरो सामाजिक जीवनमा लामो समय बिताइयो अब मलाई त्यो घर गृहस्थीको चिन्ता त अहिले छैन केही पनि छैन तर त्यो बानी बसाएर रहेछ अब त्यो सास सञ्जनीको आस भने जस्तो तपाईँहरूसित आउने बस्ने गफ गर्ने चल्दो रहेछ।
0: अब त्यो हिजोका दिनमा एउटा लिथो मेसिनबाट सूचना खबरहरू छाप्दै गरेर
1: लिथो मसिन त भनौँ मसिनै भन्छ
0: हजुर त्यहाँबाट चाहिँ सुरु भएको यो पत्रकारिता अहिले चाहिँ दाङको एउटा कवर्गको राष्ट्रिय कवर्गको चाहिँ युगबोध दैनिकदेखि सञ्चालन गर्दै तपाईँ इलेक्ट्रोनिक मिडियामा यो वेब तरङ्गहरूमा पनि जोडिनु भयो रेडियो पनि चाहिँ सञ्चालन गर्नुभयो अहिले हामी कुरा गरिराखेको यो 91.4 MHz यसमा नारायण गुरुको पनि ठूलो दिन छ यो हिजोको त्यो अवस्थाबाट यहाँसम्म आइपुग्दा यो रेडियोको मोह चाहिँ कसरी आयो फेरि
1: यो रेडियोको मोह पनि कसरी जाग्यो भने पहिले त पत्र पत्रिका मात्रै थियो त्यो पत्र पत्रिका मात्रै हुँदाखेरि नेपाल रेडियो थियो त्यो नेपाल रेडियो हाम्रो कल्पनाभन्दा परको थियो हामीले त्यस्तो त कल्पनै गर्न सक्दैनथ्यौँ। अब जब चाहिँ यो काठमाडौँमा एउटा पहिलो जलस्तरको रेडियो खुल्यो कि त्यसलाई के भन्थे सगरमाथा एफएम त्यो भन्थे त्यहाँ काठमाडौँमा गाबेलामा त्यो सगरमाथा एफएम देखियो त्यो सगरमाथा एफएम देखेपछि फेरि त्यहाँ अर्को मोह लाग्यो ओहो यो सगरमाथा एफएम जस्तै हामीले दाङमा पनि कुनै एफएम चलाउन सकिन्छ कि भन्ने त्यो कल्पना त अलिकति जागेको थियो। अब त्यही कल्पना जागेको बेलामा एकचोटि के भयो भने हाम्रो यो ऋषिराज जङ्गली भन्ने हुनुहुन्छ, अहिले पनि यसको संस्थापक हुनुहुन्छ, यहाँ कहीँ कहीँ आउनुभयो होला। उहाँहरूले एउटा निवेदन दिनुभएको रहेछ के अरे माथि एफएमको लागि भनेर। अब त्यस्तैमा हाम्रो बल यो के हाम्रो अहिले स्वर्गदारी एफएम छ नि दाजुरामजी, उहाँले पनि निवेदन दिनुभएको रहेछ। त्यो निवेदन दुईवटा निवेदन पर्या रहेछन्। त्यो निवेदनमा हाम्रो दाजुरामजीले फेला पार्नुभयो भनौँ न, अनुकूल भयो अथवा के भयो त्यो उहाँले फेला पार्नुभयो। त्यो चलाएपछि उहाँले यहाँ ल्याउनु भयो, ल्याएपछि उहाँ चल्यो। त्यतिखेर कस्तो थियो भन्नुहुन्छ भने अलि दलतन्त्र अलि बढी थियो, दलीय तन्त्र बढी थियो। अब हामी जाने प्रतिपक्षी भूमिका निर्वाह गर्ने, यसो त स्वयं पत्रकार प्रतिपक्षी भूमिका हो, त्यसमा पनि वैचारिक दृष्टिकोणले पनि म अलि वामपन्थी दृष्टिकोणको मान्छे भएको हुनाले अब त्यो मलाई एउटा खट्क्यो त्यहाँ, यो एकपक्षीय मात्रै भयो, दलीय तन्त्र यहाँ अहिले व्यापक छ, त्यसको प्रभाव हाम्रो एफएममा पनि पर्न सक्छ। त्यसो हुनाले अर्को एउटा प्रतिपक्षी भूमिका निर्वाह गर्ने एफएम पनि हामीलाई चाहिन्छ भन्ने कुरा खट्क्यो र केही साथीहरूलाई खट्क्यो। त्यो खट्केपछि ऋषिराजजी जङ्गली आदि धेरै साथीहरू हुनुहुन्छ त्यहाँ, वैद्यजी हुनुभयो, अरू सुशीलजी हुनुभयो, धेरै साथीहरूको सहयोग छ। यसरी गफ गर्दा गर्दै यहाँ चाहिँ नि एफएम ल्याउनु पर्यो भन्ने कुरा हो। तर पञ्चायती व्यवस्था थियो त्यतिखेर, एकदम बल्दो जल्दो के अरे यो सङ्कटकालीन अवस्था पनि आइसकेको थियो, के भएको थियो। अनि तर हाम्रो इच्छा फेरि यति प्रबल भयो त्यो गर्नै पर्छ भन्ने किसिमको, अब यहाँ एउटो छ भने अर्को किन नहुन सक्ने, काठमाडौँमा जाने सगरमाथा चलाएछ भने यहाँ किन नहुने भन्ने किसिमको त्यो दृढता आस्था विश्वास जे होस् भनौँ न, हामी लाग्यौँ त्यसमा। लागिरहेपछि निवेदन दियौँ, त्यो धेरै दिनसम्म त्यो चल्न त्यो दिएन। पछि अलिकति खुकुलो परिस्थिति आएपछि यो चाहिँ स्वीकृत गराइएको।
0: अब तपाईँसँग त लामो अनुभव, धेरै आरोह अवरोह छन्। हिजोको त्यो पत्रकारिताबाट अहिलेको यो पत्रकारितासम्म आइपुग्दासम्म पत्रकारिताले कस्ता कस्ता चुनौतीहरू झेल्नु पर्यो, अब अहिलेको पत्रकारिता र त्यो बेलाको पत्रकारितालाई कसरी तुलना गर्ने, अलिकति पत्रकारिता धर्म रह्यो भन्ने पनि छ, पत्रकारिताले आफ्नो लिग छोड्न थाल्यो भन्ने पनि छ, अब तपाईँहरूको पुस्ताबाट हाम्रो पुस्ता अझ म भन्दा पनि पछाडि अर्को पुस्ता आइसकेको छ होइन, अहिले चाहिँ जेनजेड पुस्ता भन्छौँ हामी, के सिक्ने तपाईँहरूबाट हामीले अहिलेको पत्रकारितालाई कसरी मूल्याङ्कन गर्ने?
1: कुनै कुरा छुट्यो भने तपाईँले मलाई दोहोऱ्याएर पनि प्रश्न सोध्नु होला, लामो भयो भने मैले बिर्सिन पनि सकिहाल्छु। तपाईँले सोध्नु भएको अहिले पहिले एउटा भन्नुहोस् त,
0: पहिलेको पत्रकारिता र अहिलेको पत्रकारितालाई चाहिँ कसरी?
1: पहिलेको पत्रकारिता यो त समय समय अनुसार हुँदो रहेछ क्या, त्यतिखेर पत्रकारिता फलामका चिउरा चपाउनु जस्तो थियो, अप्ठ्यारो थियो, सरकार जाने अलिकति डेमोक्रेटिक थिएन, निरङ्कुशतातर्फ ढल्किरहेको अवस्था थियो। त्यसो भएको हुनाले त्यो पत्रकारिता त्यस बेलामा पत्रकारिता चलाउने भनेको फलामका चिउरा चपाउने जस्तो अप्ठ्यारो दुःख नपाइने, अनि सरकारले अरू भौतिक सुविधाको लागि दुःख त आफ्नो ठाउँमा छँदैछ, त्यो एउटा पाटो छुट्टै छ। अर्को कुरा के भने सरकारी पाटोले पनि ठुलो ठुलो व्यवधान खडा गर्थ्यो, त्यो स्वीकृति लिनलाई नै ठुलो समस्या पर्थ्यो एउटा थियो। अर्को कुरा के थियो भने स्वीकृति लिएर पनि पञ्चायतले पत्रकारहरूलाई आफ्नो अनुकूल बनाउन खोज्थ्यो, पत्रकारहरू आफ्नो स्वतन्त्रता चाहन्थे, त्यसले गर्दाखेरि त्यहाँ ठुलो अप्ठ्यारो हुन्थ्यो, टसल हुन्थ्यो, त्यो त्यस बेला कमाउने पुरै कल्पना गर्न सकेनथ्यो, त्यो त गुमाउने थियो। देशको लागि केही गुमाएर भए पनि पत्रकारिता चलाउनु पर्छ भन्ने एउटा भावना थियो, एक पैसा कमाइन्छ भन्ने कुरा त्यसो कल्पना थिएन। पत्रकारहरूले दुःख झिलो गरेर कतिले आफ्नो लगानी लगाएर व्यक्तिगत दुःख कष्ट गरेर पनि चलाउँथे, त्यो अप्ठ्यारो बेला थियो। अब अहिले चाहिँ नि त्यो दुःख कष्ट भेट्नु पर्दैन, पत्रकारहरूले जेलमा जानु पनि पर्दैन, पत्र पत्रिकाहरू जाने बन्द हुने पत्र पत्रिकाहरूलाई जाने दुःख दिने यातना दिने अप्ठ्यारो अब त्यो जमाना त पार भइसक्यो, त्यो त इतिहास भयो। त्यो इतिहासलाई सम्झिने हो भनेदेखि लामो इतिहास छ, त्यो कुनै बेला फेरि भन्न पनि सकिन्छ सोटकरीमा आउला पनि, अब लामो कुरा गरेर साध्य पनि छैन यहाँ। त्यसो भएको हुनाले आफ्नो मेरो अनुभवमा त पत्रकारितामा लागेपछि त मैले त यहाँ त कुकुरले नपाउने दुःख भन्छन् नि गाउँघरमा, अब त्यस्तो पनि भोग्नु पर्यो। कहिले सल्यान धाउ तारिक भोग, कहिले रोल्पा जाऊ तारिक भोग, कहिले प्युठान जाऊ तारिक भोग, कहिले रुकुम जाऊ तारिक भोग, मुद्दा मामिला कहिले अञ्चलाधीशले बोलाउँछ, कहिले सिडिओले बोलाउँछ, कहिले यो एसपीले बोलाउँछ, कहिले एउटा हवलदारले लम्काइदिन्छ, अब त्यस्तो अप्ठ्यारो थियो। अनि फेरि पञ्चनेताहरूले पनि आफ्नो अनुकूल भएन भने त्यसै गरी धम्काइदिन्थे, हप्की धप्किदिन्थे, भाषण गर्थे, च्यालेन्ज गर्थे। अब त्यो सबै सामना गरेर चारैतिरबाट गुमाउने कुरा थियो। त्यो पत्रकारिताको दृष्टिकोणले त्याग तपस्या समर्पणको युग थियो त्यो। तर अब आज त त्यो हेरेर त ठुलो अन्तर भइगयो। जबसम्म हाम्रा आजका पत्रकारहरूले त्यो पुरानो इतिहास, त्यो पुरानो म जस्तो म त मैले आफ्नो मात्रै भन्न सकेँ, अरू त म धेरै भन्न सक्दैन, बिर्सि पनि हाल्छु, बोल्न पनि गाह्रो पर्छ। म भन्दा पनि दुःख पाउने पत्रकारहरू पनि ठाउँ ठाउँमा देखिए। कृष्णसेन जस्ता मान्छे शहीद हुन पर्यो, यस्तो त लामो लामो छ। त्यो आजका पत्रकारले इतिहास पढ्दै हुन्थ्यो, आजका पत्रकारहरूले यो कुरा जान्दै हुन्थ्यो, आजका पत्रकारहरूले त्यस बेलाका पत्रकारहरूले गरेको त्याग तपस्या बलिदान सङ्घर्ष आन्दोलन दुःख कष्ट बुझिदिए हुन्थ्यो। न त आज त पत्रकारिता अलिक सस्तो जस्तो भयो, कतिको लागि त एउटा सहको जस्तो पनि कुरा भयो, मनोरञ्जन पनि भयो, कतिको जागिरी पेसा जस्तो पनि भयो। तर त्यो बेलाको इतिहास त स्वर्णाक्षरले लेखिने इतिहास हो, त्यसको गौरवशाली परम्परा छ। त्यस्तो इतिहासलाई आजका युवाहरूले सम्झिदिए हुन्थ्यो, बुझिदिए हुन्थ्यो, त्यस भएपछि उनीहरूमा पनि अलिकति केही देश समाज राष्ट्रको लागि केही गरौँ भन्ने भावना हुन्थ्यो। किनभने पत्रकारिता स्वयं जनताको लागि हो, देशको लागि हो, समाजको लागि हो, राष्ट्रको लागि हो, विश्व कल्याणको लागि हो। यो त्यो त एकदम ठुलो उदात्त मन भएका मान्छेले मात्रै गर्न सक्छन्। अब यो जागिरे पेसाको रूपमा पैसाको दृष्टिकोणले मात्रै हो, पैसा आजको जमाना आर्थिक जमाना छ, हामीले आजको पहिलेको जस्तो जुग छैन। आज त बाती पछि पैसा खर्च हुन्छ, तपाईँ घरबाट आउनुहुन्छ तेलको पैसा लाग्छ, अब यो त तपाईँलाई यहाँ अब केही खान मन लाग्छ। अब त्यो जमानामा त होटल पनि थिएनन्, त्यो जमानामा जाने यातायात खर्च पनि हुन्नथ्यो, सबै त्यसै गरी चल्थ्यो र पुग्थ्यो। आज त खर्चिलो जमाना छ, अहिका जस्तैले आजकाले पनि त्याग तपस्या गरून्, पेट मिचीमिची काम गरून् मैले भन्न चाहन्न, तर म के भन्छु भने त्यो इतिहास सम्झेर यो देशको लागि हो, राष्ट्रको लागि हो, विश्वको लागि हो पत्रकारिता भन्ने कुरा त मेरो व्यक्तिगत सहको विषय मात्रै होइन भन्ने कुरा बुझिदिए भने मात्रै पनि त्यो बुझ्छ न भन्छु। अब आज भोलि मलाई एउटा कुरा जाने अलिक खड्किन्छ, आज चाहिँ सस्तो भएको छ कि प्रेस स्वतन्त्रता प्रेस स्वतन्त्रता प्रेस स्वतन्त्रता भन्छन्, हो यो चाहिन्छ, यसमा कुनै शङ्का छैन। तर प्रेस स्वतन्त्रता हाम्रो यहाँ त मलाई कहिले काहीँ अब अन्यथा नहोस् अर्थ नलागोस् अलिकति छाडातन्त्र पनि आएको जस्तो छ। हेर्नुहोस्
0: स्वतन्त्रताको
1: नाम स्वच्छन्दता आयो, छाडातन्त्र आयो, तर यसको प्रेस स्वतन्त्रताको त्यो मर्म होइन। आज त पुरानो भाषामा पित पत्रकारिता भन्थे, येलो जर्नालिजम, अब आज पनि त्यो फेक न्यूज बढी शब्द प्रयोग हुन्छ, झुट्ठा समाचार दिने, भ्रम खडा गर्ने, जनतालाई अल्मल्याइदिने। अब सामाजिक सञ्जाल हेर्नु त हेर्नु हो भनेदेखि तपाईँहरूलाई हामीलाई सबैलाई थाहै छ, त हेरिन सक्नुहुन्छ। त्यस कारणले यो छाडातन्त्रलाई पनि कन्ट्रोल गर्न पर्छ भनेर पत्रकारहरूले बोल्नुपर्छ। खाली प्रे एकहोरो प्रेस स्वतन्त्रता मात्रै होइन, मान्छेलाई समाजलाई जिम्मेवार बनाउने, पत्रकारलाई मात्रै होइन समाजलाई पनि जिम्मेवार बनाउने किसिमबाट हामीले बोल्नुपर्छ। छाडातन्त्रलाई प्रेस स्वतन्त्रता भनेर म त मान्न तयार छैन।
0: अहिले राज्यले हुन त राज्य जहिले पनि अभिव्यक्ति स्वतन्त्रतालाई चाहिँ कुण्ठित गर्न तर्फ अग्रसर हुन्छ भनेर भनिन्छ। पत्रकार सधैँभरिको प्रतिपक्ष नै हुन्छ। अहिले पछिल्लो समय हेर्ने हो भने यहाँहरूले अघि भने जस्तै केही स्वतन्त्रताका नाममा स्वच्छन्दता भित्रियो, अराजकता हुन थाल्यो भनेर हो कि किन हो? अहिले राज्यले चाहिँ अलिकति पत्रकारहरूमाथि अंकुश लगाउन खोजेको यी छाडातन्त्र नियन्त्रण गर्नलाई हो कि के देख्नुहुन्छ?
1: यसको ठिक छ, यसको दुईटा पक्ष छ। उनीहरू पनि निरङ्कुशतातर्फ ढल्किन्छन् भन्ने ढल्किन्छन् कि भन्ने खतरा पनि छ। यसमा त हामीले सावधान गराउनै पर्छ। निरङ्कुशतातिर ढल्किने होइन, मान्छेको जुन स्वच्छन्दप्रति छ, छाडातन्त्र छ, अराजकता फैलिएको छ, त्यसलाई कन्ट्रोल गर्ने मात्रै हो। अब यसको अर्थ जाने स्वतन्त्रतालाई गुम्न दिने, यसलाई जाने शिथिल पार्ने हो भने त्यो राम्रो पक्ष होइन। औँठो ठहराउनु पनि परेको छ र यसमा उनीहरूलाई समयमित हुन भएर यो चाहिँ छाडातन्त्र रोक्ने, यसको दुवै पक्ष, सकारात्मक पक्ष पनि छ, नकारात्मक पनि छ। हामीले सकारात्मक पक्षलाई जोड दिने हो, नकारात्मक पक्ष बढ्न नपाओस् भनेर सन्तुलन मर्यादित पत्रकारिता भन्छ नि, हामीले गर्ने पत्रकारिता मर्यादित पत्रकारिता हो। सरकारले पनि मर्यादित भएर पत्रकारितालाई ठिक ठाउँमा, र अब संसारमा आफ्नो आफ्नो तरिका हुन्छ, स्वतन्त्रताका आफ्नो आफ्ना सीमा पनि हुन्छन्। अब अमेरिका जस्तो स्वतन्त्र भनिने देशमा पनि एकान्ता भनौँ मेरो समर्थन नगर, त्यो ट्विन टावरमा जाने हमला भएपछि त्यहाँको राष्ट्रपतिले भन्थे मेरो हाम्रो विरुद्ध जाने जुन पत्रकार हो त्यो जाने आतंककारी होसम्म भन्न भ्याए। त्यसो हुनाले अब यहाँ विभिन्न प्रवृत्ति छन् संसारमा। अब हामीले सकारात्मक कुरा गर्ने हो, सकारात्मक चिन्तन गर्ने हो। अब व्रत अर्काको निन्दा गरेर पनि साध्य छैन। पहिले आफू भलो त जगत भलो, आफू ठिक हुनु पर्यो, आफू ठिक भए संसार पनि ठिक हुन्छ भन्ने विश्वास गर्नु पर्यो, जति हुन्छ त्यसैमा सन्तोष पनि गर्नु पर्यो।
0: अहिले मुलुकको अवस्थालाई हेर्ने हो भने एउटा नयाँ नजिर स्थापित भएको छ। अहिलेको संसदीय प्रणालीबाट कसैको पनि बहुमत आउन सक्दैन भनेर जुन भनिराखेको थियो त्यसलाई चाहिँ गलत साबित गर्दै एउटा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, स्पष्ट झण्डै दुई तिहाईको नजिकबाट चाहिँ सत्तामा पुगेर सत्ता सञ्चालन गरिराखेको छ। केही राम्रा शुरूआतहरू पनि देखिन थालेका छन् र कतिलाई के लागिराखेको छ भने यो सरकार फेरि स्वेच्छाचारी ढंगले अगाडि बढ्छ कि भन्ने आशंकाहरू पनि गर्न थालिएको छ। संसद नचलाएर अध्यादेश ल्याएर अगाडि बढ़िराखेको छ पछिल्लो समय। यो बेला चाहिँ प्रेस जगतको भूमिका कस्तो हुनुपर्छ, पत्रकारहरूको भूमिका चाहिँ कस्तो हुन्छ?
1: यो त मलाई पनि अप्ठ्यारो लाग्ने प्रश्न भयो। कस्तै अप्ठ्यारो लाग्यो भन्नुहुन्छ भने त्यो जेन्जी आन्दोलन भयो, छोटकरीमा भनौँ होइन, हामीसँग समय थोरै छ। जेन्जी आन्दोलनको सुरु भएपछि दुई तिन दिनसम्म त म सोचिरहे यो के हो जेन्जी आन्दोलन, कस्तो हो, के हो, के होला भन्ने कुरा मनमा आइरह्यो। समाचार सुनिरहे, परिवर्तन सुशीला कार्की प्रधानमन्त्री भएसम्मको कुरा पनि कुरा आयो। भाद्र 23 र 24 त्यो दुईटा आन्दोलन भएपछि 25-26 त सरकारै छैन जस्तो पनि भयो। सरकार 27 गते दिन 27 गते दिनबाट म एउटा निष्कर्षमा के पुगेँ भने जेन्जी आन्दोलनको सकारात्मक पक्ष मात्रै विचार गर्ने हो भने यो एउटा पुनर्जागरण हो। पश्चिमी मुलुकमा रेनेजा भन्छ क्या पुनर्जागरण काललाई, त्यो अन्धकार युगबाट उज्यालो युगतिर फर्केको पुनर्जागरण काल। मैले यो सकारात्मक पक्ष

0: भएको छ, क्रान्तिमा पनि परिणत भएको छ। त यो मैले यसको सकारात्मक पक्ष त हेरेँ, तर यो भनान्तिमा जान्छ कि यो गडबडीमा जान्छ कि भन्ने त मनमा जति गरे पनि लागिरह्यो, अहिले पनि लागिरहेछ। त्यस कारणले यसको सदुपयोग गर्नको निम्ति यो अध्यादेश जारी गरेर उनीहरूले जसरी अहिले भनिरहेछन् त्यो भनाइ बमोजिम हो भने त्यो ठिक छ, किनभने उनीहरूको योजना अनुसार तीन महिना 90 दिनभित्र के गर्ने भन्ने उनीहरूको सहाय दिने कार्यक्रम छ नि, त्यो कार्यक्रम अनुसार हो भने त यो पुरानो विधि र प्रक्रियाबाट त लामो हुन्छ, तपाईँको त्यो त हाम्रो पुरानो अनुभव छ, कैयौं महिना कैयौं वर्ष पनि लाग्यो त इतिहास छ त हाम्रो सामनेमा। त्यस कारणले यो सकारात्मक चिन्तनबाट राम्रो काम गर्न खोज्या हुन् भने अब पर्खिनु पर्यो, हेर्न पर्यो
1: विधायकी मनसाय चाहिँ ठिक छ
0: भने, विधायकी मनसाय ठिक छ भने, अब होइन भने औँठो तयार राखेर राख्नु पर्यो भने, मेरो त त्यो औँठो तयार पनि राखिरहने हेर्ने
1: पर्खर हेर
0: त्यो मन चाहिँ पुरा निश्चिन्त चाहिँ छैन के हुन्छ है, ठाउँ औँठो चाहिँ नि ठाडो मेरो मनको औँठो ठाडो चाहिँ भइरह हुन्छ, तर यो हेर्ने भन्छु पर्खिने भन्छु मेरो यसमा छोटकरीमा मेरो सोचाइ यही हो।
1: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौँ, अब हामीसँग 2 मिनट करिब बाँकी छ। अन्तमा तपाईँको पुस्ताबाट अहिलेको पुस्ताले, म फेरि पनि यही पत्रकारिताको स्वतन्त्रता निष्पक्षतातिर आउन खोजिराखेको छु, हामीले अबको पुस्ताले तपाईँहरू जस्तो पुस्ताबाट चाहिँ के अनुसरण गर्ने, समाजका लागि हामीले के दिने, के भन्नुहुन्छ?
0: अब जहाँसम्म पुरानो पुस्ताबाट सिक्ने भन्ने कुरा छ, मैले अघि नै इतिहासको कुरा गरिहालेँ,
1: हजुर,
0: पत्रकारिताको सुरुको दिन र आजको दिन, त्यो स्वर्णिम युग र आजको युग, त्यो मर्यादित पत्रकारिताको कुरा र आजको पत्रकारिता, आजका समस्या बारेमा त हामीले कुरा गरिसक्यौँ।
1: अहिलेको पत्रकारहरूले, अहिलेको पुस्ताले, अहिलेको पत्रकारिताले त्यो पुरानो पुस्ताबाट चाहिँ हामीले
0: अब अनुसरण गर्ने त्यो इतिहासबाट सिक्ने हो, व्यक्तिगत मेरो भन्नु केही पनि छैन, म कसैलाई डिक्टेटै गर्न चाहन्न, म अर्कालाई बढी उपदेश दिने कुरामा कहिले पनि विश्वास गरिनँ, कर्म गरेर कर्मबाट मात्र म विश्वास गर्ने स्वभावको मान्छे हो, तपाईँलाई थाहा छ, म यही धुलोमा हुर्केँ, यही दाङकोहरूमा दाङकै माटोमा जन्मे, किन हो यो दाङको माया भन्दैन चुड्दैन, हृदय उघारी कविते भन्छु स्वर्गमा लागि चाहिन्न, किन हो यो दाङको माया भन्दैन चुड्दैन भन्नेबाट सुरु गरेको हो। त्यसो भावनाले मैले जति गरेका छु कर्म, म यही म बढी केही पनि गर्न सकिनँ मैले, तर मेरो क्षेत्रमा बसेर मेरो जहान छोराछोरी पालेर आफू पनि पालेर समाजलाई पनि जागृत गर्नको निम्ति यही क्षेत्रका अहिलेसम्म मैले गरेँ भने 17-18 संस्थामा म कसैको अध्यक्ष छु, कसैको संस्थापक छु, कसैको सदस्य छु, अब अहिले म पुरै निवृत्त भइसकेको छु, कतै पनि छैन, म स्वतन्त्र भएर पुरानोलाई सम्मान गर्छु, पुरानो इतिहासलाई म गौरव गर्छु, आफ्नो कर्ममा पनि मलाई कुनै गुनासो छैन, तर म लकिरको फकर चाहिँ छैन, कसैलाई पनि म उपदेश गर्न चाहन्न, अप्पदिपो भन्ने बुद्धको जुन चिन्तन छ, आफ्नो प्रकाश आफै बन, आफ्नो गुरु आफै बन, आफ्नो डाक्टर आफै बन, आफ्नो बुद्धि विवेक प्रयोग गर, तिमीसित चाहिने दिमाग पनि छ, तिम्रोसित हृदय पनि छ, तिम्रोसित हात खुट्टा पनि छन्, तिमी श्रम पनि गर्न सक्छौ, तिमी परिपूर्ण छौ, तिमी एउटा मान्छे परिपूर्ण छ, प्रकृतिले सबै दिएको छ अथवा ईश्वरले सबै दिएको छ, जे भने पनि कुरो उल्टै हो, एउटै हो, प्रकृति नियति ईश्वर जे भन्नुहुन्छ त्यो सबै एउटै कुरो हो, हामीसित सबै छ, खालि हामीले प्रयोग गरेका छैनौँ, असुविधा सबैलाई छैन, सबैले यो आफ्नो शक्तिको पनि प्रयोग गर्न पाउँदैन, बिचरा अवसर छैन, सबैले अवसर पाउन्, मेरो व्यक्तिगत उपदेश केही छैन।
1: हवस्, महत्वपूर्ण समय दिनुभयो, महत्वपूर्ण विचार दिनुभयो, मार्गदर्शन गर्नुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
0: ल, मेरो पनि सबैलाई धन्यवाद।
1: आजको कार्यक्रम समय चक्रको समय यही सकिएको छ, अर्को हप्ता नयाँ विषयवस्तुका साथ र नयाँ अतिथिका साथ उपस्थित हुनेछौ भन्दै प्रविधिका मित्र अमृता डाङीलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता पनि बिदा चाहन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम 91.4 MHz। नमस्कार।

0: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दाङ। फोन नम्बर 0825-61-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
4: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्नी सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू:
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825-63-218।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथी को बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जैद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ कोराई जान
4: सम्पर्क मोबाइल नम्बर 9822964
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
7: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाई लाग्ने
6: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागू औषधबाट छुटाउने
7: यौन उत्तेजना नहुने
6: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
7: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
6: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
8: बिरामी जाँच्ने मिति 8 जेष्ठ 2 गते शनिबार समय बिहान 11 बजेदेखि
7: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
9: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847157193 र 9818980028
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
10: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योन इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686861694
12: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
13: बिमा गराउन जाँदैछु
12: बिमा किन गर्नु पर्यो सर बिमा
13: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
12: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
13: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
12: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
14: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
4: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
15: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
4: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
16: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: एक्सचेन्ज डेट एफिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तरतर्फ घुराई 15 दाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दाङ। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301, 98478331133 र 98686 37244।

0: रे। नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिविल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिविल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिविल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
6: नेपाली जुत्ता घर,
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50% बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: एक्सचेन्ज डेट यही डेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसायी संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दाङ।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ति अटो इन्जिनियरिङ बजार शोरूम शहीद गेट घोराही दाङ। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686342044।
2: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
6: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
7: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू:
7: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
6: स्पेशल सेफ तालिम,
7: जापानिज सुशी तालिम,
6: वेटरेस,
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू:
7: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
6: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
7: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
7: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
6: सम्पर्क मोबाइल 98410170909।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षीको विरोध। संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित। प्रधानमन्त्रीले जवाफ नदिए भोलिको बैठक पनि बहिष्कार गर्ने।
1: अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
0: प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा संगठनमा आबद्ध नहुन सरकारको निर्देशन जारी। संलग्नलाई कार्यवाही गरिने।
2: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीं कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ।
0: सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाओ आदेश जारी। आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने।
3: बाँकी भूभाग पहाड़ी भूभाग कर्णाली र सुदूरपश्चिमको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा अब मेघगर्जन सहितको मध्यम वर्षा हुने सम्भावना छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको तीन दिने राजकीय भ्रमणमा। द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने। प्रथम कोशी टप्पू खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आर्थिक संरचनामा देखिएका विसंगति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ। आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ।
5: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने गरिने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
1: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौं। त्यसकारण म सभामुख यो मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
5: बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
6: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
5: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
7: प्रधानमन्त्री टेबल गर्नुपर्ने कुरा अरूलाई म पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नै नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार गर्छौं। सत्तारूढ दलले आफ्नो मुना खोजी चलाइरहेछ, ठेलीका ठेली किताब आज दिने भोलि पढेर ले होइन भन्ने हिसाबले अब त समयहरू हुन्छ नि त। नीति तथा कार्यक्रम पनि त्यस समय पनि हामीलाई दिएको छैन, बजेट पनि खुसी खुसी गरिरहेछ, त्यसले गर्दाखेरि यो चाहिँ भएन।
5: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
8: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिनु नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्वको प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ लेखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ। यद्यपि

0: त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरूद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर।
1: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले 15 महाधिवेशनलाई पारदर्शी निष्पक्ष स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न 9 बुँदे निष्कर्ष निकालेको। बैठकपछि नेता प्रकाश रन महतले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
2: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौं, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले प्राप्त गरे विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा हिजो गिरिजा प्रसाद कोइराला हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थ्यो भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
1: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको मन्त्रालयका प्रवक्ता एक अधिकारीले सीआईएनसँग बताउनुभयो।
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक राजनीतिक रूपमा तटस्थ हो, नतिजाप्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू नीति कार्यान्वयनका विषयहरू नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
1: साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि 3 दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ। र खेल खबरमा सुनसरीमा सम्पन्न प्रथम कोशी टपु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
4: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान
5: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: अन्य पुराना पदमार्ग पनि सुनसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर। कुराकानी विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
7: त्रिभुवन विश्वविद्यालय एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहारका हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जरेदेखि दाँत भरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
9: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562777।

0: Bechakatra, no, it like pro. Rasita, power from 2 and 4. Sayas ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki esma sabai cha.
1: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
1: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
3: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान।
2: सम्पर्क मोबाइल नम्बर 9822964264।
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
5: स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघ गर्जन चट्याङ सहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम, शंखुवासभा, ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क सञ्चालनमा आएपछि यात्रा सहज बन्यो, तर त्यहाँको पुरानो बजार भने सुनसान बन्दै गयो।
6: तेह्रथुम, शंखुवासभा र ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजारको स्वरूप अहिले जस्तै सुनसान थिएन। करिब 18 वर्ष अघि यही ठाउँ यात्रु, भरिया, चौरी र खचड़को भीड़ले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे, होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। शंखुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
7: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
6: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सड़क आएपछि यात्रा गर्न निकै सहज भयो, तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड़ व्यवसायको मुख्य केन्द्र थियो, अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड़ व्यवसायी लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
8: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो, अब अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
6: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
9: बसन्तपुरबाट चाहिँ ध्वनि गरेर ल्याउँथ्यौँ, यहाँ ध्वनि गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भएन, त्यो चुङ्ग्रीको अब दुनिएको छ, दुनिएको छ त, अझै पनि छ होइन।
6: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ, रूपान्तरणको आवश्यकता बढेको छ, तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनुभयो।
10: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर अब यो विशेष गरी यो तिनजुरी मिल्की जलजले भनेको चाहिँ पर्यटन प्रबन्धन गरेर यहाँका यो क्षेत्रको जीवनस्तरमाथि यहाँका जनताको उठ्न सक्छ।
6: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ, तर सही योजना र लगानी भए यही ठाउँ पुनजीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र 3 जिल्लाको संगम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरूङ, सीआईएन, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
11: यो देशको मूलधारमा जोडियुन्, त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासन नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु।
5: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: दाङमै विशेषज्ञ सेवा एउटै छोनी सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
14: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
15: फोन नम्बर 082-563-479
14: मोबाइल नम्बर 98-494-67-487।
16: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
17: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
16: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन।
17: हो खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
16: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
17: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नयाँ पिढ़ीले त्यो थाहा पनि पाएको छैन. उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्
1: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
0: उनीहरूको लोकल भाषा त्यहाँ सहका जनजाति बस्छन् त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर एक र दुईमा पनि बस्छन् त्यो भाषा उनको आफ्नो पनि भाषा छ तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन् नेपाली बोल्दैनन्
1: नेपाल तर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ
0: तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन् नेपाली बोल्दैनन्
1: नेपाल तर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ
0: नेपाल तर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर एक र दुईको छाङरू तिङ्कर राप्ला दुम्लिङ मा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन् उनीहरू नेपाली पनि बोल्छन् उता भाषा नै नियन्त्रणमा रहेको कुटी नाभी गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो सहका भाषा रङ भाषा अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्
1: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र
0: कुटी नाभी गुन्जी तीनटा गाउँ छ अब ठ्याक्कै एक इन्च जनसङ्ख्या मलाई थाहा भएन मलाई लाग्छ 2-3 हजार होला
1: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त
0: थाहा पाउँछन् किन नपाउनु
1: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी
0: सामान्य बुझिया छैन तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ सरकारी जागिर पनि दिएको छ सहानुभूति हुनु स्वाभाविक छ
1: यदि यो विषय समाधान विगतका कैयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए कसरी अगाडि बढ़ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ
0: मलाई के लाग्छ त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ किनभने देशको सीमा देशको आफ्नो सार्वभौम सत्ता यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन जतिसुकै गरिब देश भए पनि आफ्नो सीमा

0: नेपालभित्र नेपालको प्रशासनिक नियन्त्रणभित्र छ नि त हाम्रो, ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ।
1: भएन भएन भन्छौ, कसले गर्न दिएन?
0: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे त्यो तर लागू भएन, लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि। अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासन नियन्त्रण गरेको भूभाग को बारेमा त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नुपर्छ।
1: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ, अहिले कस्तो छ?
0: अब अहिले यसो छ, उनीहरूको सड़क पुगिसकेका छ, 3-4 घण्टामै त्यहाँ पुग्छन्, यताबाट हिँड्दाखेरि 3 दिन लाग्छ, समस्या त्यो पनि छ नि त। मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि 3 दिन
0: लाग्छ, उताबाट 4 घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन, बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अलिक बनिया छ, पछिल्लो अवस्थामा पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा, अब सड़क पनि अगाडि बढिरहेको छ, तर पनि अब उता 4 घण्टामा पुगिने ठाउँमा यहाँ 3 दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो।
1: सड़क बन्दै गरेको हो कि सुरुवात नै केही
0: बनिया छ, तर अझै धेरै
1: नेपालतर्फ
0: बनिरहेको छ। बजेटको कटौतीको मार हामी खेपिरहेका छौं। 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22 करोड 50 लाख रुपियाँ विनियोजन गर्न लागेको थिएँ, आजभन्दा 5 वर्ष अगाडि 22 करोड, आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो। अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरेको छ सड़क विभागले।
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ। आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ। नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। सर्लाईको सदरमुकाम मलंगवामा अघि साँझ घरको छतबाट खसेर 2 जना मिस्त्रीको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ। र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितारलाई धन्यवाद। भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम चाँड च्याक यति बेला रात्रिको 8 बजेको छ।
2: थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज।

0: तिमल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसददेखि सड़कसम्म प्रधानमन्त्रीको खोजी, प्रतिनिधि सभामा राजीनामा माग्दै नाराबाजी, बादलको अभिव्यक्ति रेकर्डबाट हट्ने, राष्ट्रपा सांसदको अभिव्यक्ति रूलिङमा नहट्ने,
0: नियमावली स्वीकृत भएसँगै मन्त्रालयको संख्या 18 कायम, राजनीतिमा लागे कर्मचारीलाई सेवाबाटै हटाउने मन्त्रालयको चेतावनी,
1: राष्ट्रपाले पहिलो महाधिवेशन असार पहिलो साता चितवनमा गर्ने, कंग्रेसमा देउबा पक्षको भेला तीव्र, छुट्टै महाधिवेशन गर्ने संकेत,
0: साउदी अरबले पनि इरानमाथि गोप्य हमला गरेको खुलासा, युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासमा कतार र टर्कीको समर्थन,
1: र आईपीएलमा कोलकाता र बेंगलुरू बीचको खेल वर्षाले प्रभावित, त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढ़ाइयो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसददेखि सडकसम्म प्रधानमन्त्रीको खोजी भएको छ। संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी गरेर बैठक अवरूद्ध भएकै दिन सड़कमा पनि युवाहरूले सरकार र बालेनको कार्यशैलीलाई लिएर विरोध प्रदर्शन गरेका छन्। मुखमा कालो टेप लगाएका युवाहरूले बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैर जिम्मेवार प्रवृत्ति देखिएको भन्दै विरोध जनाएका हुन्। युवाहरूले प्रधानमन्त्री तपाईँको मूल्य कति हो, मलाई बोल्न दे सरकार, बोल माया एक वचन बोल, तिम्रै बोली छ हामीलाई अनमोल जस्ता लेखिएका प्लेकार्ड बोकेका थिए। सिंहदरबारमा बसेको प्रतिनिधि सभाको आजको तेस्रो बैठकमा पनि विपक्षी दलको अवरोध जारी रह्यो। संसदमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै सरकारको नीति तथा कार्यक्रममाथि छलफल अघि बढ़ाउन विपक्षी दल तयार नहुँदा बैठक अघि बढ़न नसकेको हो। करिब दुई घण्टा चलेको प्रतिनिधि सभाको आजको पहिलो बैठकमा आकस्मिक र शून्य समयमा अधिकांश सांसदले प्रधानमन्त्री सदनमा उपस्थित नभएको विषय उठाएका थिए। प्रधानमन्त्री उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङ भने प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजीमा सहभागी भएर निस्कनु भएको थियो। 15 मिनट बैठक स्थगित गरेर कार्य व्यवस्था समितिमा सहमति भएपछि दोस्रो बैठकको शुरूमै प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई नीति कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न दिइएको थियो। सभामुख डोल प्रसाद तर्यालले नीति तथा कार्यक्रममाथिको विभिन्न बुदामा 35 संशोधन आएको जानकारी गराउनुभयो। लगतै विपक्षी दलले प्रधानमन्त्रीले जवाब दिने सुनिश्चितता खोजेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका प्रमुख सचेतक भीष्म आङदेम्बेले सदन चलाउन लचक भएको तर प्रधानमन्त्री उपस्थित हेर्न चाहेको बताउनुभयो।
3: यो सदनको निरन्तरता चाहन्छौ किन भन्दाखेरि यसले एउटा निकास प्राप्त गरोस् भनेर नै हो सभाको महोदय। त्यसकारण उहाँको उपस्थिति अनिवार्य छ। छलफलमा उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ यहाँले रूलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो र यहाँ उपस्थित हुनु पर्यो। अन्यथा अब हामीलाई धेरै त कराउनु त आउँदैन।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले नियमावली र कार्य व्यवस्थाको सहमति नमानेको भन्दै विपक्षी दलको भूमिकामाथि प्रश्न उठाउनुभयो।
4: कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन। यो त नियम कहीँ पनि छैन, कुन नियमले यस्तो भयो।
0: एकपाका प्रमुख सचेतक युवराज दुलालले नियमावली देखाएर 5 वर्षसम्म प्रधानमन्त्री संसदमा अनुपस्थित हुने हो भनेर सोध्नुभयो। अर्को प्रतिपक्षी दल नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्रीलाई संसदमा आउन रूलिङ गरेपछि सदन चल्न दिने कंग्रेसकै धारणामा समर्थन रहेको सुनाउनुभयो।
5: उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रूलिङ गर्नुहोस्, हामी बैठकलाई सुचारू गर्नको निम्ति सहयोग गर्छौं। रूलिङ गर्ने सन्दर्भमा जे प्रमुख प्रतिपक्षी दलले राखेको छ त्यो विषयमा हाम्रो पनि समर्थन छ।
0: जवाबमा सभामुख अर्यालले प्रधानमन्त्री मात्र होइन कुनै पनि सांसद भोलिका बैठकमा उपस्थित हुने नहुने आफूले तोक्न नसक्ने बताउनुभयो।
4: म माननीय सदस्यहरूलाई आगामी दिनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन कोही पनि माननीय सदस्यज्यूहरू भोलि यो सभामा आउन सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका तोक्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिन।
1: त्यति मात्र होइन, प्रतिनिधि सभाको नियमावली अनुसार प्रधानमन्त्रीले मन्त्रीलाई प्रस्ताव पेश गर्न भनेको उल्लेख गर्दै सभामुख अर्यालले विधिको पालना गर्न सांसदहरूलाई पटक पटक आग्रह गर्नुभएको थियो। विपक्षीले अडान नछोडेपछि फेरि 15 मिनटका लागि स्थगित भएको बैठक झण्डै 2 घण्टा ढिला गरी शुरू भएको थियो। त्यसको बैठकमा पनि अवरोध नखुलेपछि सभामुखले बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। प्रधानमन्त्री अनुपस्थित भएको विषयमा विपक्षीले सदन अवरोध गर्नु स्वाभाविक हो भनेर हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं।
6: उहाँ हुँदा राम्रो हो तर हरेक मिटिङमा हरेक दिन उपस्थित हुनै पर्छ भन्ने पनि छैन। यदि चाहिँ प्रधानमन्त्रीको उपस्थिति नै चाहिए भए सभामुखले उपस्थिति गराउनुहुन्थ्यो र सभामुखको आदेश अनुसार सभा चल्ने हो। त यदि दिएको छैन भने अनिवार्य छ भनेर व्याख्या गरेर मिलेन। त एउटा कुरा पक्का के हो भने कि प्रधानमन्त्री उपस्थित संसदलाई चाहिँ क्रियाशील बनाउने मात्र होइन त्यसले अर्थपूर्ण पनि बनाउँछ।
1: अर्का संविधानविद काशीराज दाहालले संसदको विशेषाधिकार कसरी प्रयोग गर्ने भन्ने विषय संसद आफैको अधिकार क्षेत्रभित्र पर्ने बताउनुभयो। केही बेर अघि थाहा संचार नेटवर्कसँग कुरा गर्दै उहाँले संसद संचालन सम्बन्धी कार्यविधि र नियमावली निर्माण गर्ने अधिकार सांसदहरूमै निहित हुने धारणा राख्नुभयो।
7: संसदको विशेषाधिकार कसरी चलाउने भन्ने कार्यविधि बनाउने त्यो सांसदको एकल अधिकार हो, सोल राइट हो। त्यही नियमावलीमा जस्तो व्यवस्था गर्यो त्यस्तै हुने हो। अब नियमावलीमा चाहिँ प्रधानमन्त्रीले तोक्न पनि सक्ने, प्रधानमन्त्री भएका जे लेखा हुन्छ त्यसमा अदालतमा प्रश्न पनि उठ्न पाउँदैन। त्यसरी संसदीय व्यवस्था हामीले अपनाइसकेपछि त्यो संसद सञ्चालन गर्ने, प्रश्न उत्तर कसरी गर्ने, न्यायपति कसरी गर्ने, त्यो नियमावलीमा के व्यवस्था छ, जे जे गर्ने त्यही निरता चल्नुपर्छ।
0: राष्ट्रिय सभाको बैठकमा भने सरकारको नीति कार्यक्रममाथिको छलफल शुरू भएको छ। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि राष्ट्रिय सभाका सदस्यहरूले धारणा राख्न थालेका हुन्। आजको दोस्रो बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले नीति कार्यक्रममाथि 19 जना सदस्यबाट एक संयुक्त संशोधन प्रस्ताव सहित 8 वटा संशोधन प्रस्ताव प्राप्त भएको जानकारी गराउनुभयो। आज भोलिका संशोधनकर्ता सांसदले नीति कार्यक्रममाथि चर्को आलोचना गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसद दलका नेता झक्कु प्रसाद सुवेदीले नीति कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडेल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव देखिएको टिप्पणी गर्नुभयो। उहाँले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुशासनका कुरा कागजमा मात्रै सीमित हुने खतरा रहेको औंल्याउनुभयो।
8: अध्यक्ष महोदय, समुन्नतिर सुशासन भनेको संस्कार हो, तर सम्मानित सदनमा राष्ट्रपति महोदयले नीति तथा कार्यक्रम वाचन गरिरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त सदन छोडेर हिँड्नु, यो राष्ट्रपति संस्था, सार्वभौम संसद र सरकारले ल्याएको नीति तथा कार्यक्रमको अपमान होइन र प्रधानमन्त्री स्वयंले सम्मान नगरेको नीति तथा कार्यक्रमको कार्यान्वयन कस्तो होला? धन्यवाद।
0: नेकपा एमालेका राष्ट्रिय सभा संसद दलका नेता प्रेम प्रसाद दंगालले सरकारको नीति कार्यक्रम सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो। उहाँले मुलुकको आर्थिक अवस्था, लगानी संकट, व्यावसायिक सुस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता विषय नीति कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो।
9: संविधानको भावना अनुसार 3 खम्बे अर्थनीतिलाई यो नीति कार्यक्रमलाई आत्मसात गर्न सकेको छैन, राज्यका निर्देशक सिद्धान्तलाई अनुसरण गर्न सकेको छैन, लोक कल्याणकारी राज्य निर्माणको अवधारणालाई यसले अस्वीकार गरेको छ, प्रादेशिक सन्तुलन कायम गर्न सकेको छैन, संविधानले मार्गनिर्देशन गरेको अर्थतन्त्रको ढाँचा समाजमा उन्मुख हुने कुराको पूरै व्यवस्था नीति तथा कार्यक्रमले गरेको छ।
0: नेपाली कंग्रेसका सांसद किरण बाबु श्रेष्ठले 2081 र 2083 सालमा प्रस्तुत नीति कार्यक्रम बीच कुनै भिन्नता नदिएको र अधिकांश कार्यक्रम दोहोरिएको बताउनुभयो।
10: प्रस्तुत नीति तथा कार्यक्रम समग्र रूपमा हेर्दा देशको वर्तमान आर्थिक सामाजिक संकटको अवस्था अनुसार पर्याप्त स्पष्ट विश्वसनीय र परिणाममुखी हुन नसकेको महसुस हुन्छ। विगत वर्षहरू 2081 साल 2083 सालमा आएका नीति तथा कार्यक्रमहरू सँग यो अहिलेकोलाई हेर्दा धेरै कुराहरू मिल्दोजुल्दो छन्।
0: भोलि बिहान 11:15 बस्ने बैठकमा बाँकी सांसदले धारणा राखेपछि प्रधानमन्त्रीले जवाब दिने कार्यसूची छ। प्रधानमन्त्रीको जवाबपछि भोलि नै नीति कार्यक्रम पारित गरेर आगामी बजेटको प्राथमिकता र सिद्धान्त सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।
1: नयाँ संसदमा पनि सांसदहरूको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अवस्था आएको छ। संसदको वर्षीय अधिवेशन शुरू भएको दुई दिनमै सत्तापक्ष र प्रतिपक्ष बीच आरोप प्रत्यारोप हुँदा सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने अवस्था आएको हो। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
11: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बादलले सत्तारूढ़ दल रासपाको उदय, जेएनजी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। रासपा सांसद मनिष खनालले नियमापत्ति गर्दै हटाउन माग गरेको विषय आज पनि सम्झाएपछि सभामुख डोलप्रसाद अरियालले आज संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो।
12: हाम्रो नियमावलीको नियम 21 खण्ड घ विपरीत मान्य सदस्य रामबहादुर थापाले हिजो रोस्टमबाट बोल्नुभएको विषयहरू सचिवालयलाई रेकर्डबाट हटाउन रूलिङ गर्छु।
11: नेपाली कंग्रेसका सचेतक निष्कल राईले रासपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिमा प्रश्न उठाउनु भएको छ। आजको प्रतिनिधि सभाको आकस्मिक समयमा राईले हिजोको बैठकमा रासपा सांसद पराजुलीले दिएको कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल लक्षित अभिव्यक्ति संविधानको धारा 105 विपरीत भएको तर्क गर्नुभयो। पराजुलीले कुनै व्यापारिक घरानाको कार्यक्रममा गएर दुई तिहाईको सरकारलाई ललकारेको भन्दै चेतावनी दिनुभएको थियो। सो अभिव्यक्ति अनैतिक, राजनैतिक र असंवैधानिक रहेको भन्दै सत्तापक्षले जे पनि बोल्न पाइने हो भन्दै राईले प्रश्न गर्नुभयो।
13: महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ, तर सत्तारूढ़ दलकै एक वरिष्ठ मान्यज्यूले गरिमामय सदनको रोस्टममा उभिएर दुई तिहाईको दम्भ देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक, राजनैतिक मात्र होइन असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा 105 पढ्नु भएन कि? मेरो प्रश्न, उहाँ संविधान भन्दा के माथि हो? के सत्तारूढ़ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो? केही मान्यज्यू आउने रोस्टममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुली टुली हेरेर बस्न मिल्दैन।
11: लगत्तै पराजुलीले नियमापत्ति गर्न खोज्नु भएको थियो, तर सभामुख अरियालले वाद प्रतिवाद आवश्यक नरहेको भन्दै बोल्न दिनुभएन। बादलको अभिव्यक्ति हटाउन तयार हुनुभएका सभामुख अरियालले सत्तारूढ़ दल रासपाका पराजुलीको भनाई हटाउन रूलिङ गर्नुभएन।
0: नेपाल परिवेशमा बाँदर धपाउन नगरपालिकाले दियो सार्वजनिक विदा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
14: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
15: गुणस्तरीय प्लम्बिङको प्रपत्र नाम
16: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
17: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झारेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झार्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयको संख्या घटेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसैगरी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। नयाँ सरकार गठन भए लगत्तै जारी गरिएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको संख्या पुनरावलोकन गर्ने योजना अघि सारिएको थियो। सोही योजना कार्यान्वयन गर्न सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा गठित पुनर्संरचना व्यवस्थापन सचिवालयले बुझाएको प्रतिवेदनकै आधारमा मन्त्रालयहरूको कार्य विभाजन, नाम परिवर्तन र एकीकरण गरिएको दाहालले जानकारी दिनुभएको छ।
0: सरकारले निजामती कर्मचारीलाई कुनै पनि राजनैतिक दल वा दलका भ्राति संगठनमा आबद्ध हुनु नहुनु भन्दै कड़ा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी दिएको छ। यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनमा उहाँले भोलिदेखि लागू हुने गरी आज राजीनामा पत्र बुझाउनु भएको हो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले आगामी असार 7, 8 र 9 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष ढाले जानकारी दिनुभयो। यसअघि सभापति रवि लामिछानेले भने असार 6, 7 र 8 गते गर्ने प्रस्ताव गर्नुभएको थियो। आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ। यसअघि रासोपाले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। 2079 साल असारमा स्थापना भएको पार्टीले चुनाव त कहिले सभापतिको मुद्दाका कारण महाधिवेशन धकेलिएको हो। जेठ 17 गतेभित्र पालिका भेला सकेर अधिवेशन गर्ने राष्ट्रपाको कार्यतालिका छ। जेठ 23 र 24 जिल्ला अधिवेशन गर्ने निर्णय यसअघि नै सचिवालय बैठकले गरिसकेको छ।
0: नेपाली कंग्रेसमा शेरबहादुर देउवा पक्षले प्रदेश स्तरीय भेलालाई तीव्रता दिएको छ। हिजो कोशीमा भेला गरेको यो पक्षले आज बागमती प्रदेश स्तरीय भेला काठमाडौँमा आयोजना गरेको छ। नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित निवासमा गत बुधबार भएको यो समूहको छलफलले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। सो पक्षले सबै प्रदेशमा भेला गर्न नेतालाई जिम्मेवारी तोकेको छ। कार्की ब्याङ्कमा आज दिउँसो आयोजित भेलाले विशेष महाधिवेशनबाट चुनिएको कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे छुट्टै पार्टी खोल्ने संकेत गरेको छ। सम्मानजनक एकता नभए कंग्रेसले थप पराजय भोग्नुपर्ने देउबा समूहका नेताहरूले चेतावनी दिएका छन्। पार्टी सभापति गगन थापाले एकताको उद्देश्यमा ठेस पुर्याएको संस्थापनेतर पक्षले निष्कर्ष निकालेको छ। सभापति थापाले सोमबार देउवा पक्षका 12 र कोइराला पक्षका 7 गरी 19 नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि विवादको नयाँ बिउ रोपिएको हो। आफूहरूसँग परामर्श बिना नै केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले असन्तुष्टि जनाउनु भएको छ। थापाले केन्द्रीय अनुशासन समिति पनि पुनर्गठन गर्नुभएको छ। पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरूङ र सदस्यमा केन्द्रीय सदस्य त्रय धना खतिवड़ा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहनु भएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
18: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
19: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
18: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
19: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
18: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
19: एकपटक दङ्गालीबाट किनेर हेर न।
18: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
20: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
19: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
21: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
22: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
19: प्रोप्राइटर सोमराज रैदास।
23: सम्पर्क फोन नम्बर 0825567775।
19: सम्पर्क नम्बर 98478263।
24: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर
25: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
26: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। ए तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825567509 र मोबाइल 98453065।
1: चौधरीले उहाँलाई यही वैशाख 29 गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्य सचिवमा नियुक्त गर्नुभएको हो। कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डाक्टर पोखरेल, प्रतिष्ठित वन्यजन्तु जीव विज्ञ संरक्षण योजनाकार तथा प्रख्यात बाघ विज्ञ हुनुहुन्छ। उहाँसँग संरक्षण क्षेत्रमा 27 वर्षभन्दा बढ़ीको व्यावसायिक अनुभव छ। नवनियुक्त सदस्य सचिव डाक्टर पोखरेलले कोषको उद्देश्य, दूरदृष्टि तथा मूल्य मान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ अठोट व्यक्त गर्नु भएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले संखुवा सभाका प्रकाश अधिकारीलाई संघीय संसद प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ। सभामुख डोल प्रसाद अर्यालको सिफारिशमा नेपालको संविधानको धारा 106 उपधारा 1 बमोजिम अधिकारीलाई नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा यस्तो उल्लेख छ। यसअघि हिजो मात्रै राष्ट्रपति पौडेलले हर्कराज राईलाई सो पदबाट हटाउनु भएको थियो। यस्तै गोर्खापत्र संस्थानको निमित्त प्रमुखमा कार्यकारी सम्पादक उमेश कुमार ओझा नियुक्त हुनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ओझा नियुक्त हुनु भएको हो। मन्त्रालयले दिएको पत्रमा संस्थानको दैनिक प्रशासनिक र आर्थिक अधिकार समेत प्रयोग गर्ने गरी उहाँलाई वैशाख 30 गते अर्थात आजैदेखि लागू हुने गरी जिम्मेवारी तोकिएको हो। उहाँले आजै पद बहाली गर्नु भएको छ।
1: तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन सार्वजनिक विदा दिएको छ। नगर प्रमुख अर्जुन माबुहाङले सूचना जारी गर्दै आगामी जेठ 1 र 2 गते बाँदर खेद्ने प्रयोजनका लागि नगरपालिकाभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो। मेयर माबुहाङले जारी गरेको सूचना अनुसार कृषकले दुःख गरेर उत्पादन गरेको अन्नबाली र तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि विदादी अभियान सञ्चालन गर्न लागि हो। बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको, रात दिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सृजना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढ़ाई छाडेर बाली जोगाउन बाध्य भएकाले विदादी अभियान सञ्चालन गर्न लागि सूचनामा भनिएको छ।
0: शेयर बजारमा आज नेप्से परिसूचक घटेको छ। परिसूचक 4.15 अंकले घटेर 2740 बिन्दुमा कायम भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घट्यो। हिजो 4.66 अर्ब कारोबार भएको शेयर बजारमा आज 2.80 अर्ब शेयर खरिद बिक्री भयो। 13 मध्ये आज 11 उपसमूहको परिसूचक घटेको छ भने 2 उपसमूहको परिसूचक बढ़ेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक 1.50% बढ़ेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबले पनि इरानको भूमिमाथि गोप्य सैन्य हमला गरेको खुलासा भएको छ। गएको मार्च महिनाको अन्त्यतिर साउदी अरबले इरान विरूद्ध पहिलो पटक प्रत्यक्ष सैन्य हमला गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसभन्दा पहिला साउदी अरबले इरानमाथि प्रत्यक्ष हमला गरेको खुलेको थिएन। अमेरिका र इजरायलले भने इरानमाथि भीषण आक्रमण गरेका थिए। त्यसपछि इरानले पनि इजरायल सहित मध्य पूर्वमा रहेका अमेरिका समर्थित खाड़ी मुलुकहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो। फेब्रुअरी 28 शुरू भएको अमेरिका इरान र क्षेत्रीय द्वन्दका क्रममा इरान समर्थित समूहहरूले साउदी अरबमाथि लगातार ड्रोन र मिसाइल प्रहार गरेका थिए। सोही प्रहारको बदला स्वरूप साउदी अरबले इरानभित्र जवाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार रोइटर्सले उल्लेख गरेको छ। यसैबीच कतार र टर्कीले इरान युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासलाई समर्थन गरेका छन्। युद्ध सकेसम्म चाँडो अन्त्य गर्ने र होर्मुज स्ट्रेट पुनः खोलेर समुद्री यातायातलाई सामान्य बनाउने उद्देश्यले पाकिस्तानले गरेको प्रयासलाई कतार र टर्की संयुक्त रूपमा समर्थन गर्ने कतारको विदेश मन्त्रालयले उल्लेख गरेको छ। कतार र टर्कीले यस क्षेत्रमा सैन्य कार्यवाही पुनः शुरू गर्नाले विश्वव्यापी सुरक्षा र विश्वव्यापी अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने चेतावनी पनि दिएका छन्। पाकिस्तानले इरान र अमेरिका मिलाउन निरन्तर प्रयास गरिरहेको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोर बीचको खेल वर्षाले प्रभावित बनेको छ। अहिलेसम्म दुवै टोली बीचको खेल शुरू हुन सकेको छैन। रायपुरको शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा आज साँझ 7:45 शुरू हुनुपर्नेमा मैदान भिजेको कारणले खेलमा ढिलाइ भएको हो। कोलकाता विरूद्ध आज जित निकाल्दै बेंगलुरू अंक तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ। बेंगलुरू 11 खेलमा 14 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। गुजरात टाइटन्स 16 अंकका 7 अंक तालिकाको शीर्ष स्थानमा छ। प्लेअफको सम्भावना कायम राखेको कोलकातालाई जितको विकल्प छैन। कोलकाता 10 खेलमा 9 अंकको 7 तालिकाको 8 स्थानमा छ। शुरूआती 6 खेलमा जितविहीन कोलकाता पछिल्लो 4 खेलमा अपराजित छ।
1: र सरकारले किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढ़ाएको छ। खेलकुद मन्त्रालयले त्रिवी मैदानको सम्झौता नवीकरणका लागि प्रक्रिया शुरू गरेको जानकारी दिएको हो। मैदानको सम्झौता नवीकरणको विषयमा नेपाल क्रिकेट संघ क्यान र त्रिभुवन विश्वविद्यालयसँग गहन छलफल थालिएको खेलकुद मन्त्रालयले जनाएको छ। मैदानको सम्झौता नवीकरणका लागि निवेदन आएको र राष्ट्रिय खेलकुद परिषद राखेपबाट पत्र आएकाले अहिले छलफलको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ। सम्झौता वैशाख मसान्तसम्म मात्र छ। यसअघि क्यान र टीयू बीच मात्र सम्झौता हुँदै आए पनि अब राखेप मार्फत क्यानले सम्झौता नवीकरणका लागि प्रक्रिया अघि बढ़ाएको हो। सम्झौता नवीकरणका लागि क्यान राखेप शिक्षा र खेलकुद मन्त्रालय मार्फत त्रिभुवन विश्वविद्यालयसँग सम्झौता नवीकरण गर्ने तयारी भइरहेको छ।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक
1: संसददेखि सड़कसम्म प्रधानमन्त्रीको खोजी, प्रतिनिधि सभामा राजीनामा माग्दै नाराबाजी, बादलको अभिव्यक्ति रेकर्डबाट हट्ने, राष्ट्रपा सांसदको अभिव्यक्ति रूलिङमा नअट्ने,
0: नियमावली स्वीकृत भएसँगै मन्त्रालयको संख्या 18 कायम, राजनीतिमा लागे कर्मचारीलाई सेवाबाटै हटाउने मन्त्रालयको चेतावनी,
1: राष्ट्रपाले पहिलो महाधिवेशन असार पहिलो साता चितवनमा गर्ने, कंग्रेसमा देउबा पक्षको भेला तीव्र, छुट्टै महाधिवेशन गर्ने संकेत,
0: साउदी अरबले पनि इरानमाथि गोप्य हमला गरेको खुलासा, युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासमा कतार र टर्कीको समर्थन,
1: र आईपीएलमा कोलकाता र बेंगलुरू बीचको खेल वर्षाले प्रभावित, त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढाइयो।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत बिदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराहीदान फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट छाती मुटु तथा महिला रोग र थाइराइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
6: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा अत्याधुनिक प्याथोलोजीद्वारा रगत दिसा पिसाब सुगर बोसो मृगौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
5: साथै एमबीबीएस एमएस हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
8: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाले रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इइजी उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
4: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल हुलाक रोड घोराइदाङ फोन नम्बर 082-5561-419 मोबाइल नम्बर 98478-28943 र 98449-41653।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नसा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नसा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
7: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
5: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
8: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ फोन नम्बर 082-5560-734 र 082-5560-138।
16: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ घोराईको दिव्या फार्मेसीमा।
17: आधुनिक लेजर प्रविधि द्वारा उपचार र बिना चिरफार उपचार,
9: डाक्टर द्वारा दिइने सेवाहरू,
8: पाइल्स, फिसर, फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
9: बिना टाका प्रभावकारी उपचार,
17: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
9: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
17: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
9: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
18: बिरामी जाँच निमिति यही ज्येष्ठ 15 गते शुक्रबार,
2: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
17: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ, अब यसको उपचारको लागि कहाँ जाने होला?
9: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: डाक्टरद्वारा दिइने सेवाहरू,
7: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
17: बाङ्गा टिङ्गा दाँत मिलाउने,
7: शल्यक्रिया गरेर दाँत निकाल्ने,
17: खाली ठाउँमा दाँत भर्ने,
7: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
17: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
5: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
14: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू,
9: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-581-6994, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
21: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
22: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
21: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
22: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
21: तालिममा दिइने विषयहरू,
22: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
21: स्पेशल सेफ तालिम,
22: जापानिज सुशी तालिम,
21: वेट्रेस,
22: टुरिस्ट गाइड।
21: हाम्रा विशेषताहरू,
22: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
21: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
22: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
21: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
22: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
21: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
22: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
0: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
1: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
23: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम बारे जवाफ दिनका निम्ति विपक्षीद्वारा सभामुखबाट रूलिङको माग गर्दै बैठक अवरोध।
1: आग्रह सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ।
0: संसदीय परम्पराको कसीमा प्रधानमन्त्रीको अनुपस्थिति कतिको स्वाभाविक?
2: संसदीय अभ्यासमा यो अलि अस्वाभाविक घटना हो।
3: उक्त कार्यक्रममा सरकार आफैले चाहिँ अलि अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: अनि चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङमा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चीनी उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति शी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा बिकर भन्छिन्,
5: स्वाभाविक
4: रूपमा दुई देशबीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमान बीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आईसीसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेशनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए। र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनियाँ नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले के पप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनैपर्छ, यसमा उपस्थिति भएर आफ्ना विचार राख्नका लागि उठेका प्रश्नको जवाब दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ। हामीले टेबल गर्न दिएका छौं, यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
0: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति बारे प्रश्न गरेका थिए। सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीले जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
6: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
0: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
7: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति चाहेज होला।
0: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रूलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक शुरू भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो।
7: मान्य सदस्यहरू
0: दुईपटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ़न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त, प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौं।
2: संसदीय अभ्यासमा यो चाहिँ अलि अस्वाभाविक घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनाव पछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पूरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबुल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन र जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशंकित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बीचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने ठान्ने जुन खालको रवैया देखियो त्यसैको परिणति स्वरूप चाहिँ आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
0: प्रतिनिधि सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र?
2: होइन, यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तलो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुरुक जुरुक उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
0: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसद यो गरिमा घट्ने खालको, यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
2: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने सिक्ने ठाउँहरू छँदैछन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। अब भावी दिनमा पनि संसद छल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू
3: आक्रोशित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्र भने संसद फल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ सधैँभरि, संसद फेरि यस्तोका लागि घाँडो हुन्छ। निर्वाचित नहुन्छ संसद संसद भन्छन्, जब निर्वाचित हुन्छन् ती शासकलाई संसद घाँडो भन्छ, यो नयाँ चाहिँ होइन।
0: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
3: सभामुखले जुन आज बोल्नुभयो म सन्तर्क र संवाद चाहिँ स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो, सभामुखले त रुलिङ गर्यो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 बजे जाँदा उपस्थित हुनुपर्छ भनेर सभामुखले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मानहानीको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि। बिमारी कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो।

0: चाहिँ अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
1: उनी थिए संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापा। अब एउटा प्रसंग छोटकरीमा, सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने उद्देश्यले मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। अन्य मन्त्रालयका हकमा कार्य विभाजनमा हेरफेर तथा समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरी नयाँ नाम दिइएका छन्। तीनमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। दुई दिने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज बेजिङ पुगेका छन्। उनलाई चिनिया उपराष्ट्रपति हान जङले विमानस्थलमा स्वागत गरेका थिए। चीनका शीर्ष नेताहरू मध्येका हानलाई स्वागतमा पठाइनुलाई बेजिङले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा हेरिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनो अशोक दाहालबाट।
2: झण्डै एक दशक अघि सन् 2017 बेजिङ पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसबेला स्वागत गर्न तल्लो तहका नेतालाई पठाइएको थियो। त्यसबेला उनको स्वागतमा स्टेट काउन्सिलर याङ जेची पुगेका थिए। यो पटक एयरफोर्सबाट ओर्लिँदै गर्दा स्वागतमा पुगेका उपराष्ट्रपति हान गत वर्ष ट्रम्पको पदबहालीमा सहभागी भएका थिए। चीनमा ट्रम्पले राष्ट्रपति शी जिनपिङसँग आयात शुल्क, प्राविधिक प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। एकअर्काका वस्तुमाथि चरको अतिरिक्त आयात शुल्क लगाउने कदमसँगै दुई देशबीच चुलिएको व्यापार युद्ध अहिले केही मत्थर भएको छ। गएको अक्टोबरमा ट्रम्प र सी बीच दक्षिण कोरियामा भएको भेटपछि आयात शुल्क अर्थात ट्यारिफ स्थगित भएको थियो। सीसँगको भेटमा ट्रम्पले अमेरिकासँग सम्झौताका लागि तयार हुन इरानलाई दबाव दिन चीनलाई आग्रह गर्ने ठानिएको छ। इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्थ नेताहरूको भेट ढिलो भएको हो। ट्रम्पको भ्रमण टोलीमा अमेरिकी व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन्। ट्रम्पको प्रतिनिधि मण्डलमा विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

राती 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङको घोराईबाट सञ्चालन हुँदै आएको रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले आफ्नो 21 स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिमले आफ्नो वार्षिक उत्सवका अवसरमा 3 दिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो। आज बिहान आयोजना गरिएको रक्तदान कार्यक्रममा रेडियोका अध्यक्ष मधुसूदन वैद्यले सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा हुने रगतको अभावलाई थोरै भए पनि कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। रक्तदान कार्यक्रममा संचालक समितिका सदस्य एकनारायण पौडेल, उपाध्यक्ष सुदर्शन रिजाल, सुशीला अधिकारी, मुक्ति न्युपानी, रेडियोका प्राविधिक शालिग्राम चौधरी, समाचार शाखाका शान्त कुमार बुढामगर, बाबुराम पाण्डे, हेमन्त

चौधरी लगायतले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक सुदर्शन रिजालले जानकारी दिनुभएको छ। रेडियोले वार्षिक उत्सवका अवसरमा वैशाख 31 गते छलफल तथा अन्तर्क्रिया र जेठ 1 गते समापन समारोहको आयोजना गरिने रेडियो संचालक समितिका अध्यक्ष मधुसूदन वैद्यले जानकारी दिनुभएको छ। 2063 पुष 28 गतेदेखि प्रेक्षण प्रसारण थालिएको रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले 2064 जेठ 1 गतेदेखि नियमित प्रसारण थालेको थियो। रेडियोले बिहान 5 बजेदेखि बेलुका 10 बजेसम्म समाचार विषयवस्तुमा केन्द्रित बहस र अन्य मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। दिप्सीका आवासीय माध्यमिक विद्यालय गोराहीले एसी परीक्षामा 4 जीपीए ल्याउने छात्रा तेजस्वी डागीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कृत गरेको छ। विद्यालयका अध्यक्ष माधव अधिकारीको अध्यक्षता र शिक्षा समन्वय इकाइ प्रमुख देवमणि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा 4 जीपीए ल्याउने छात्रा तेजस्वी डागीलाई विद्यालयका तर्फबाट 20,000 र सन्तोष कुमार रेग्मीका तर्फबाट 5,000 गरी नगद 25,000 प्रमाणपत्रले सम्मान गरिएको हो। साथै अन्य उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरूलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा विद्यालयका निर्देशक निश्चल आचार्य, क्याम्पस प्रमुख प्रतिराज बस्नेत, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, विद्यालयका विज्ञान संयोजक सुमन केसी, धनबहादुर विसी, माधव न्युपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयका संचालक समिति सदस्य राम थापाको स्वागत मन्तव्यबाट शुरू भएको स्वागत सम्मान कार्यक्रमको सहजीकरण विद्यालयका प्रधान अध्यापक मनोज बुढाथुकीले गर्नुभएको थियो। नेपाल निवृत्त शिक्षक समाज राप्ती गाउँपालिकाको चौथो परिषद आदर्श माध्यमिक विद्यालय लालमटियामा सम्पन्न भएको छ। राप्ती गाउँपालिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षता तथा जिल्ला अध्यक्ष गोविन्द पौडेल तथा जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्मा र आदर्श माध्यमिक विद्यालय लालमटियाका प्रधान अध्यापक खेतुलाल पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। परिषद बैठकमा संस्थाका सचिव रुद्रमणि शर्माले, सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष देवीराम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमाथि छलफल गर्दै परिषदले आगामी कार्यदिशा तय गरेको छ। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मावि पत्थर गढवाका प्रधान अध्यापक वसन्त राज खिमिरे, मावि सिसनियाका प्रधान अध्यापक गोविन्द कुमार गुप्ता, छोटकी सिसनियाका आधारभूत विद्यालयका प्रधान अध्यापक हरिशन्द्र चौधरी, लमई नगर सचिव गोविन्द राज श्रीजाल, गढवा सचिव खगराज शर्मा र आजीवन सदस्य रमेश कुमार अधिकारी लगायतले निवृत्त शिक्षकहरूको हकित र समाज सेवामा संस्थाको भूमिका महत्वपूर्ण हुनेमा जोड़ दिनुभयो। सोही अवसरमा नयाँ सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाण पत्र र समाजको लोगो अंकित ब्याज वितरण गरिएको थियो। कार्यक्रमको शुरूआत उपाध्यक्ष युवराज प्रसाद पौडेलको स्वागत मन्तव्यबाट भएको थियो भने सहजीकरण सचिव रुद्रमणि शर्माले गर्नुभएको थियो। र राप्ती गाउँपालिकाले मुस्लिम समुदायका छात्राहरूलाई लक्षित गर्दै एमबीबीएस छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अन्तर्गत मुस्लिम छात्रा चिकित्सा शिक्षा एमबीबीएस छात्रवृत्ति कार्यक्रम अन्तर्गत आज सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो। मुस्लिम समुदायका छात्राहरूको चिकित्सा शिक्षामा पहुँच अभिवृद्धि गर्ने तथा उच्च शिक्षातर्फ प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको गाउँपालिकाले सुनाएको छ। सूचना अनुसार राप्ती गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने मुस्लिम समुदायका छात्रा मान्यता प्राप्त शिक्षण संस्थामा एमबीबीएस तहमा भर्ना भएका वा भर्नाका लागि छनौट भएका विद्यार्थीले आवेदन दिन सक्नेछन्। गाउँपालिकाले सूचना प्रकाशन गरेको मितिले 15 दिनभित्र आवश्यक कागजातसहित शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन आग्रह गरिएको छ। आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्र, स्थायी बसोबास खुल्ने सिफारिश, मुस्लिम समुदायको प्रमाणित सिफारिश, मेडिकल एजुकेशन कमिशन एमईसीको प्रवेश परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र, शिक्षण संस्थामा भर्ना भएको कागजात, शैक्षिक प्रमाणपत्र तथा पासपोर्ट साइज फोटो आवश्यक पर्ने सुनाइएको छ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकद्वारा हस्ताक्षरित सूचनामा योग्य तथा इच्छुक उम्मेद्वारलाई समयमै आवेदन दिन अनुरोध गरिएको छ। हौसलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई चाहिँ किन मैले बाबुलाई बसालेर स्कुल जाने
5: साइकल
6: के गर्ने बाबु,
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
6: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु चाहिँ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
9: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 977
10: र 98 5 78 30 6 8 9।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति 8 जेठ 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478829913 र 98095128171
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5635509 र मोबाइल 98453-0653।
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्थी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
11: झाडा पखालाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
12: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
11: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
12: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
11: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
12: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
11: हजुर।
12: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
11: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पूर्णवली र मनलाल ओलीको सुमधुर स्वरमा रहेको यो खाडी भाकासँगै रात्रिकालीन साहित्यिक अभिवादन एवं हार्दिक स्वागत छ हाम्रा समस्त साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोतालाई। प्रविधि संवेदनकी बहिनी अमृता डाङीसँगै प्रस्तोता म कमलमणि देवकोटाको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। यो कार्यक्रम राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुति एवं रेडियो मध्यपश्चिम दाङ घोराईको सहयोग र सौजन्यमा संचालित साप्ताहिक श्रृंखला हो। रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जका साथै रापती क्षेत्रभित्रका अन्य केही एफएम रेडियोहरूबाट समेत प्रसारण हुँदै आएको कार्यक्रम साहित्य डबली यहाँहरूको आफ्नै कार्यक्रम हो। रेडियो मध्यपश्चिम 91.4 का साथै अनलाइनमा पनि www.radioyampi.org मा लगन गरी विश्वभर सुन्न सक्नुहुन्छ। परम आदरणीय साहित्य अनुरागी श्रोता, आज पनि विविध सामग्री सहित कार्यक्रम साहित्य डबलीमा उपस्थित भइसकेका छौं। त्यसैले करिब 10 बजेसम्म कार्यक्रम साहित्य डबली सुनेर हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण आशा एवं विश्वासमा छौं। आजको प्रस्तुतिमा हामीले राप्ती साहित्य परिषदद्वारा यही 2083 ज्येष्ठ 23 र 24 गते दाङको घोराईमा गर्ने 49 स्थापना दिवस एवं वार्षिक साहित्यिक समारोह र उक्त समारोहमा प्रदान गरिने पुरस्कृत श्रेष्ठहरूको नाम विवरण प्रस्तुत गर्नेछौ भने राप्ती साहित्य परिषद जिल्ला शाखा रूकुम पश्चिमका अध्यक्ष मनलाल ओली र केन्द्रीय सदस्य पूर्ण ओलीले लिनुभएको अतिथि श्रेष्ठसँगको साहित्यिक कुराकानीलाई प्रस्तुत गर्नेछौ। शुरूमा राप्ती साहित्य परिषदको 49 स्थापना दिवस एवं वार्षिक साहित्यिक समारोह सम्बन्धी विशेष विवरण। राप्ती साहित्य परिषदले आफ्नो 49 स्थापना दिवस एवं वार्षिकोत्सव समारोह यही 2083 ज्येष्ठ 23 र 24 गते दाङ घोराईमा गर्ने भएको छ। सो अवसरमा राप्ती साहित्य परिषदद्वारा गठित प्रतिभा छनौट समितिका संयोजक पुरूषोत्तम खनाल एवं सदस्यहरू डाक्टर टीकाराम उदासी, सुशील गौतम, पद्म प्रसाद शर्मा र दीपक शर्मा समेत रहेको बैठकको निर्णयले विभिन्न प्रतिभा छनौट गरी राप्ती साहित्य परिषद केन्द्रीय समिति समक्ष सिफारिश गरेको हो। पुरस्कृत एवं सम्मानित हुने श्रेष्ठहरू ईश्वरी वीणा राष्ट्रिय वाङ्मय पुरस्कार नारायण प्रसाद शर्मा दाङ, राप्ती साहित्य पुरस्कार डाक्टर सुदीप गौतम दाङ, विष्णुनुमा साहित्य पुरस्कार स्मृति योगी दाङ, डोमादेवी साहित्य पुरस्कार कर्ण प्रखर प्रकृति घिताल दाङ, देवीचन्द्र साहित्य पुरस्कार बुद राणा रूपन्देही, तिलका तुलसीराम आचार्य स्मृति पुरस्कार सागर गैरी बाँके, चन्द्रमधु गीत संगीत पुरस्कार शेरबहादुर डाङी सल्यान, उपेन्द्र रत्नशोभा साहित्य पुरस्कार मोहन केसी रुकुम पूर्व, प्रेम नारायण साबित्रा हेमकुमारी प्रज्ञा पुरस्कार गोविन्द प्रसाद पोखरेल दाङ, श्रीबहादुर दिलमाया साहित्य पुरस्कार एचबी थापा मगर रोल्पा, टेक बहादुर सुवर्ण राज भण्डारी साहित्य पुरस्कार भीम बहादुर शाही बाँकेलाई प्रदान गरिने भएको छ। यसै गरी गोपाल चन्द्र प्रज्ञा पुरस्कार तुलसी केसी रुकुम पश्चिम, होबीलाल हुकुमादेवी छन्द पुरस्कार देवी चिन्तन दाङ, पद्मप्रसाद रूपसा प्रज्ञा पुरस्कार सुशील पुन विरही दाङ, नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार वसन्त अनुभव दाङ, जीवन चक्र साहित्य पुरस्कार देवी कुमारी गुरूङ रोल्पा, पण्डित कपिल मुनि भक्त कुमारी श्रीवाकोटी स्मृति श्रेष्ठ सम्मान, राजकुमारी केसर सानु गुलमेली प्युठान, पद्माकुल हास्य व्यङ्ग्य पुरस्कार उदय जीएम दाङ र यसै गरी राप्ती सृजना पुरस्कार राप्तीका श्रेष्ठहरूद्वारा 2081 सालमा प्रकाशित पुस्तकहरूमध्येबाट लक्ष्मण रेखा नामक महाकाव्यका लागि लेखक डाक्टर कृष्णराज जीसी दाङलाई प्रदान गर्ने निर्णय भएको छ। यसै गरी परिषदले दाङ जिल्लामा क्रियाशील साहित्यिक संस्था थारू भाषा साहित्य तथा संस्कृति मञ्च दाङ देउखुरी र संस्कृतविद प्राध्यापक डाक्टर दोर्ण प्रसाद रजौरे र पुरस्कार अक्षयको संस्थापक देवेन्द्र कुमार रिजाललाई सम्मान गर्ने निर्णय गरेको छ। यी पुरस्कार एवं सम्मान यही 2083 ज्येष्ठ 23 र 24 गते दाङ घोराईमा हुने परिषदको 49 स्थापना दिवस एवं वार्षिक साहित्यिक समारोहमा प्रदान गरिनेछ। साथै सो अवसरमा उपस्थितिका लागि पुरस्कृत एवं सम्मानित श्रेष्ठहरू, पुरस्कार अध्यक्षको संस्थापकहरू, परिषदका सल्लाहकार एवं आजीवन सदस्यहरू, परिषद अन्तर्गतका सम्पूर्ण जिल्ला शाखाहरू, दाङ जिल्लामा क्रियाशील सबै साहित्यिक संस्थाहरू, सम्पूर्ण साहित्यकारहरू, संचारकर्मीहरू लगायत साहित्य अनुरागी शुभचिन्तक सबैलाई उपस्थितिका लागि राप्ती साहित्य परिषद केन्द्रले हार्दिक निमन्त्रणा गरेको छ। यो त थियो राप्ती साहित्य परिषदको यही 2083 जेष्ठ 23-24 गते दाङमा हुने 49 वार्षिक साहित्यिक समारोह एवं समारोहमा प्रदान गरिने पुरस्कार सम्बन्धी विवरण। परम आदरणीय साहित्य संगीत कला संस्कृति अनुरागी श्रोता, अब प्रस्तुत छ कार्यक्रम साहित्यिक डबली र साहित्य मालाका लागि राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओली र केन्द्रीय सदस्य पूर्ण ओलीले तयार पार्नुभएको विशेष अन्तर्वार्तालाई यहाँ जोड्दैछु।
1: कार्यक्रम प्रस्तोता मनलाल ओली र सहकर्मी मित्र पूर्ण ओलीको तर्फबाट स्वीकार्नुहोस् साहित्यिक अभिवादन। आज प्रस्तुत छ स्रष्टा साक्षात्कार कार्यक्रम। रुकुमका साहित्यकार, समाजसेवी, प्रेरक व्यक्तित्व, विशेष गरी रुकुम साहित्यमाला कार्यक्रमका परिकल्पनाकार आदरणीय व्यक्तित्व भरत कुमार शर्माज्यूसँग साक्षात्कार गर्नुहुँदै सहकर्मी मित्र पूर्ण ओली।
2: आदरणीय श्रोताहरू, आज हामीले तपाईँहरूको माझ एकजना सुपरिचित रुकुमेरी साहित्य प्रेमीसँग परिचित गराउँदैछौ। उहाँ रुकुममा जन्मी हुर्की रुकुमको सामाजिक आर्थिक लगायत चौतर्फी विकासमा महत्वपूर्ण योगदान दिने सुपरिचित बौद्धिक व्यक्तित्व हुनुहुन्छ र सेवानिवृत्त उच्च प्रशासक पनि हुनुहुन्छ। उहाँले रुकुमेली माटोको लागि गरेका कामहरूको फेहरिस्त धेरै लामो हुन सक्छ। रुकुममा साहित्यमाला कार्यक्रमको मुख्य परिकल्पनाकार पनि उहाँ नै हुनुहुन्छ र यहाँका साहित्यकारहरूलाई सधैँ प्रोत्साहन र प्रेरित गरिरहने साहित्यिक अभिभावक पनि हुनुहुन्छ। आदरणीय श्रोताहरू, तपाईँहरूले अनुमान गरिसक्नुभयो होला, उहाँ हुनुहुन्छ साहित्य प्रेमी तथा साहित्यकार व्यक्तित्व भरत कुमार शर्मा। आजको स्रष्टा साक्षात्कार कार्यक्रममा उहाँको संक्षिप्त परिचय पस्कँदैछौ उहाँकै आवाजमा। नमस्कार।
3: नमस्कार।
2: सर्वप्रथम हजुरको जन्मस्थल, माता पिता र पारिवारिक स्थिति तथा आफ्नो बाल्यकालको बारेमा संक्षेपमा श्रोताहरूलाई बताइदिनुहोस् न।
3: धन्यवाद सरलाई। मेरो चाहिँ जन्मस्थल रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर 5 हालको सिरीगाउँ भन्ने ठाउँमा बुवा चिन्तामणि शर्मा र आमा गीता शर्माको कोखबाट म 5 सन्तानको रूपमा 2020 साल माघ 18 गते मेरो जन्म भएको हो। मेरो अगाडि 4 र मेरो पछाडि 2 गरेर 6 सन्तान चाहिँ अलि जीवित हुनुहुन्न। 7 सन्तान मध्ये म मात्रै जीवित रूपमा रहे। मेरो बाल्यकाल चाहिँ बुवा आमासँग नै बित्यो। खास गरी बुवा आमाको हिसाबले हेर्दाखेरि मेरो बाल्यकाल चाहिँ अलिकति कठिन र अलि गम्भीर खालकै थियो।
2: अनि आफ्नो दाम्पत्य जीवनको बारेमा पनि?
3: मैले चाहिँ लगभग 18 पुरा भएपछि कुन पश्चिम अहिले हालको चाहिँ चौरजारी नगरपालिका वडा नम्बर 14 साक्षा निवासी टीकाराम शर्माको सुपुत्री रुक्मिणी शर्मासँग 2038 साल फागुन 4 गते विवाह भएको हो। अहिले हाम्रो चाहिँ 4 छोराछोरी हो, 2 छोरा 2 छोरी। त्यसमा चाहिँ नाति नातिना चाहिँ छोराछोरीबाट 6 छन्, 2 नाति र 4 नातिनीहरू छन् र 2 ज्वाइँ 2 बुहारी। हाम्रो परिवार यसरी चाहिँ परिवार चाहिँ छ र अहिले चाहिँ अब उनीहरू सबै आफ्नो व्यवसायमा चाहिँ लागिरहेका छन्।
2: हजुर, एक्लो सन्तानको रूपमा अहिलेसम्म हजुरका छोरा छोरी र नाति नातिनाहरू समेत भइसकेका छन्। तपाईँले औपचारिक शिक्षा कुन तहसम्म हासिल गर्नुभएको छ?
3: मेरो प्रारम्भिक शिक्षा चाहिँ यही सेरी गाउँकै यमुनानन्द नमुना तत्कालीन चाहिँ अब निम्न माध्यमिक विद्यालयबाट चाहिँ सुरु भएको हो। त्यसपछि त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयबाट मैले एसएलसी गरेँ। त्यसपछि मुसिकोट खलङ्गा क्याम्पस को पहिलो ब्याचको विद्यार्थी हुँ म 2037 सालमा। त्यसपछि मेरो बीए मैले प्राइभेट रूपमा नै गरेँ। त्यसपछि डिग्री पनि करिब करिब प्राइभेट नै भन्दा हुन्छ। मैले अब एमए बीएड मैले चाहिँ पोलिटिकल साइन्स राजनीति शास्त्र र शिक्षा शास्त्रमा चाहिँ मैले एमए बीएड चाहिँ हासिल गरेको छु।
2: हजुर त लामो समयसम्म निजामती सेवामा व्यतीत गरी उच्च प्रशासनसम्म पुग्नुभयो। निजामती सेवामा कहिले प्रवेश गर्नुभएको हो? उच्च प्रशासकसम्म पुग्दाका अनुभूतिहरू के कस्ता छन् त्यो बारेमा पनि बताइदिनुहोस् न।
3: धन्यवाद सरलाई। मैले चाहिँ खास गरी अब यो जागिरे जीवनको शुरूआत 2037 सालदेखि शुरू गरेको हुँ। लगभग दुई वर्ष मैले शिक्षण सेवामा संलग्न रहे। यमुनानन्द नमुना तत्कालीन निर्णवादी विद्यालयको सहायक अध्यापकको रूपमा मैले चाहिँ 2037 सालदेखि 2039 साल असारसम्म चाहिँ मैले त्यहाँ सेवा गरेँ। दुई वर्षमा शिक्षण सेवा गरे। त्यसपछि 39 साल साउन 1 गतेदेखि म यस जिल्लामा चाहिँ नव स्थापना भएको कोष तथा लेखानिर कार्यालयमा मैले चाहिँ निजामती सेवाको रूपमा चाहिँ प्रवेश गरेको हुँ र त्यसपछि लगभग म 8 वर्ष जति कोष तथा लेखन कार्यालयमा चाहिँ म काम गरेँ यो जिल्लामै। त्यसरी चाहिँ मेरो निजामती सेवाको शुरूआत भएको र मैले 2078 साल फागुनको मसान्तसम्म मेरो लगभग 40 वर्षको दौरान चाहिँ मैले निजामती सेवामा व्यतीत गरेँ र यसबाट शुरूआत मेरो सहलेखापाल पदबाट शुरूआत भयो। त्यसपछि लेखापाल हुँदै म नेपाल सरकारको शाखा अधिकृत त्यसपछि उपसचिव र नेपाल सरकारको सहसचिवमा नियुक्ति भएर विभिन्न निकायहरूमा मैले काम गर्ने चाहिँ अवसर पाएँ। खास गरी अब स्थानीय विकास अधिकारी अनि सहकारी प्रशासन केन्द्रमा प्राचार्यको रूपमा त्यस्तै गरेर विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा र अब यो सेवाको चाहिँ करिकहरू उत्तराध्रमा चाहिँ मैले कर्णाली प्रदेशको प्रदेश सचिव मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा चाहिँ प्रदेश सचिवको रूपमा चाहिँ काम गरेर मैले त्यहाँबाट चाहिँ मैले सेवानिवृत्त चाहिँ भएको हुँ। अब यो लामो लगभग 40 वर्षको अनुभवमा मैले चाहिँ विभिन्न कालखण्ड जस्तो लगभग 46 एक प्रकारको चाहिँ व्यवस्था नेपालमा थियो, 46 परिवर्तन पछि अर्को खालको व्यवस्था आयो, त्यसपछि चाहिँ फेरि अब पछाडि अब द्वन्द्वको अवस्था, त्यसपछि अनि यो नयाँ संविधान गणतान्त्रिक व्यवस्था, यो सबै भनौँ न पञ्चायतकालीन अवस्थादेखि मैले गणतान्त्रिक अवस्थासम्म आउँदाखेरि निजामती सेवामा रहेर काम गर्ने अवसर पाएँ। यसमा मैले देखेको सबैभन्दा ठूलो कुरा, मैले सिकेको सबैभन्दा ठूलो कुरा के हो त भन्दाखेरि हामीले कर्मचारी भनेको एउटा जनताको सेवक हो, नागरिकको सेवक हो, जनतालाई चाहिँ राम्रो सेवा दिनको लागि सरकारले नियुक्ति गरेको एउटा चाहिँ व्यक्ति हो। तर मलाई चाहिँ कहिले पनि यो अनुभूति भएन कि म उहाँहरूको मालिक हुँ अथवा चाहिँ म चाहिँ ठूलो मान्छे हुँ भन्ने कुरा चाहिँ मलाई अनुभूति भएन। मैले चाहिँ त्यहाँ आउने उहरूलाई सबैलाई चाहिँ मेरो बुवा आमा दिदी बहिनी यस्तो खालको आँखाले मैले चाहिँ त्यस्तो दृष्टिले चाहिँ हेर्ने गर्थे। जस्तो हाम्रो बुवाहरू हलो जोत्ने घाँस काट्ने आमाहरू अब त्यस्तो चाहिँ व्यक्तिहरू कार्यालयमा आउँदाखेरि उहाँलाई एक प्रकारको अनुभूति कार्यालयमा पस्नु नै उहाँलाई चाहिँ अप्ठ्यारो लाग्छ। त्यस्तो अवस्थामा बाहिरबाट आउनेलाई चाहिँ राम्रो चाहिँ रेस्पोन्स गर्नु, राम्रो चाहिँ एउटा उहाँलाई स्वागत सत्कार गर्नु, उहाँको कुरा चाहिँ राम्रोसँग सुनिदिनु पहिला, त्यसपछि उहाँले भन्न खोजेका कुराहरूलाई गर्न सक्ने जति गरिदिने नै सबैभन्दा ठूलो कुरा हो कर्मचारी उसमा चाहिँ हुँदा। निजामतीमा चाहिँ मैले सिकेको कुरा चाहिँ त्यही हो र अर्को कुरा कहीँ न कहीँ चाहिँ सृजनात्मक कुराहरू चाहिँ गर्नुपर्छ भन्ने मेरो चाहिँ नयाँ र अब सृजनात्मक कुरा जनतालाई चाहिँ फाइदा हुने खालका र एउटा देश आफ्नो ठाउँ आफ्नो देशलाई चिनारी हुने खालका विकासका कामहरू चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मेरो एउटा अनुभव र अनुभूति चाहिँ मलाई चाहिँ बाट मिलेको छ।
2: हजुर, यहाँले लामो समयसम्म 40 वर्षसम्म आफ्नो पूरै जीवन समर्पित गरेर राष्ट्र सेवक रूपमा आफ्नो परिचय कायम गर्नुभएको छ। यही जनतासँग सेवाग्राहीसँग भिड्ने र उनीहरूको मन चिन्ने यही गुणले गर्दा नै तपाईँ रुमेली जनताको र जहाँ जहाँ काम गर्नुभयो त्यस ठाउँका जनताहरूको लागि एकजना पीए प्रशासकको परिचय पनि बनाउनु भएको छ। यसरी तपाईँका यी गुणहरू अन्य निजामती कर्मचारीहरूले पनि राष्ट्र सेवा कर्मचारीहरूले पनि राष्ट्र सेवकहरूले पनि अनुकरण गर्नुपर्छ भन्ने हामीलाई लाग्दछ। यहाँले गरेका कामहरूको फेहरिस्त निकै लामो हुन सक्छ भनेर अगाडि हामीले भनिसकेका छौँ र यिनी कुराहरू सबै कुराहरू संग्रहित गर्न सकियो भने र अभिलेखाङ्कन गर्न सकियो भने भावी पिँढीलाई ठूलो सहयोग पुग्न सक्छ अध्ययन अनुसन्धान गर्न र काम गर्न कसरी काम गर्न सकिन्छ भन्ने बारेमा पनि निश्चय पनि सबै राजनीतिक दलहरूको सहमति लिएर काम गर्न सजिलो छैन। तैपनि यहाँले सबैलाई मिलाएर काम गर्नुभयो, यसरी नै सबै दलहरूले यहाँको प्रशंसा गरिरहेको अहिले पनि हामी पाउँछौँ। यस रेडियो साहित्यमाला कार्यक्रमका हाम्रा श्रोताहरू प्राय जसो साहित्य प्रेमी व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूले खास गरी यहाँले रुकुममा औपचारिक तथा अनौपचारिक जिम्मेवारीमा रहे गरेका साहित्यिक कर्म तथा सहयोगको बारेमा पनि जान्न चाहनुभएको होला, त्यसको बारेमा पनि संक्षेपमा बताइदिनुहोस् न।
3: हुन्छ सर, मैले अलिकति यहाँ जोड्न खोजेँ मेरो बाल्यकालदेखिको साहित्यिक एउटा रुचिको बारेमा मैले जोड्न खोजेँ। म अब सानोमा अब स्कूलमा पढ्दाखेरि कविताहरू मैले लेख्ने गर्थेँ साप्ताहिक रूपमा, जो हाम्रो अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार कार्यक्रम हुन्थ्यो त्यसमा चाहिँ साहित्यिक कुराहरू चाहिँ त्यहाँ प्रस्तुत हुन्थ्यो। त्यस बेला चाहिँ मैले केही निबन्धहरू केही कविताहरू चाहिँ मैले प्रस्तुत गर्ने गर्थेँ। त्यस्तै गरेर अब हाई स्कूलमा आइसकेपछि पनि त्यो मेरो क्रम चाहिँ निरन्तर रूपमा रह्यो क्याम्पस हुन्जेलसम्म। त्यसपछि मेरो साहित्यिक यात्रा अलिकति अब खास गरी मेरो कुनै रचना किताब प्रकाशित छैन, तर मैले चाहिँ अध्ययन गर्ने लेख्ने त्यसपछि चाहिँ त्यो काम चाहिँ त म अब गरिरहन्छु, तर त्यसको प्रकाशनमा कुनै कुराहरू छैन। तथापि मैले चाहिँ अब त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयमा बस्दाखेरि त्यहाँ पढ्दाखेरि मेरो यो जीवन पत्रिकामा चाहिँ म सम्पादक मण्डलमा चाहिँ त्यहाँ थिएँ। नौ कक्षामा पढ्दाखेरि त्यो पत्रिकाको सम्पादक मण्डलमा रहेर त्यसलाई सम्पादन गर्ने काममा चाहिँ म लागेको थिएँ। त्यस्तै गरी यो मुस्कोट खलङ्गा क्याम्पसमा पनि त्यो क्याम्पसको जमर्को भन्ने जुन पत्रिका छ अब त्यो पत्रिकाहरू प्रकाशन गर्नुमा पनि मैले चाहिँ केही भनौँ न योगदान चाहिँ गरेको थिएँ। त्यस्तै गरेर मेरो खास गरी पछिल्लो समयमा म चाहिँ स्थानीय विकास अधिकारी भएर यो रुकुम जिल्लामा आइसकेपछि केही साहित्यिक विकास गर्नुपर्छ जिल्लामा, साहित्य भनेको समाजको ऐना हो र यसले चाहिँ एउटा मानवीय सूचकाङ्कको चाहिँ मानवीय विकासको एउटा चाहिँ सूचकको रूपमा रहन्छ भनेर केही साहित्यिक कार्यको कुरालाई चाहिँ अगाडि बढाउने मैले प्रयत्न गरेँ। खास गरी अब यो अलि अगाडि नै हो मुस्कोट खलङ्गा क्याम्पसमा यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिग चाहिँ स्थापना गर्ने कुरा चाहिँ यो अगाडि नै भएको थियो। अब त्यसलाई चाहिँ निर्माण गर्ने कुरा चाहिँ यहाँ चाहिँ स्थानीय विकास अधिकारी भइसकेपछि त्यो सोभियोको माध्यमबाट त्यहाँ चाहिँ निर्माण भएको छ र त्यसपछि हरेक विद्यालयमा हरेक माध्यमिक विद्यालयहरूमा चाहिँ एउटा साहित्यको चाहिँ साहित्यकारको त्यो प्रतिमा चाहिँ राख्नुपर्छ, किनकि त्यो साहित्यकारको प्रतिमा राख्दाखेरि विद्यार्थीहरूमा एउटा सकारात्मक ऊर्जाको विकास हुने र नकारात्मक ऊर्जा चाहिँ त्यो हराउँदै जाने भएको हुनाले विद्यार्थीहरूलाई एउटा साहित्यिक प्रेरणा हुने साहित्य सिर्जनाको एउटा प्रेरणा हुने उद्देश्यले हरेक विद्यालयमा एउटा साहित्यकारको चाहिँ प्रतिमा स्थापना गर्नुपर्छ भन्ने ध्येयका साथ थोरै थोरै रकमबाट मैले चाहिँ त्यो काम सुरुवात गरेँ। यसमा चाहिँ अहिले यो मुस्कोट स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालयमा त्यहाँ पारिजातको चाहिँ शालिग छ त्यहाँ, त्यसपछि रुकुमकोटमा रुक्मिनी माध्यमिक विद्यालयको प्राङ्गणमा त्यहाँ भानुभक्तको चाहिँ त्यहाँ शालिग छ, त्यस्तै गरेर चुनबाङको माध्यमिक विद्यालयमा चाहिँ त्यहाँ मोतीराम भट्टको शालिग छ, त्यस्तै गरेर चौरजारीको चाहिँ हाम्रो शीतल माध्यमिक विद्यालयको प्राङ्गणमा त्यहाँ चाहिँ बालकृष्ण सनको शालिग छ। यस्तै गरेर अब विभिन्न विद्यालयहरूमा यो एउटा स्थापना गर्ने एउटा क्रम थियो। यो नयाँ चाहिँ यो ऊहरू स्थानीय तहहरूको निर्माण भइसकेपछि त्यो जिल्ला समन्वय जिल्ला विकास समितिको चाहिँ संरचना चेन्ज भयो, त्यसपछि अहिले चाहिँ यो काम अगाडि बढ्न सकेको छैन र म खास गरी स्थानीय सरकारहरूलाई के विनम्र अनुरोध गर्न चाहन्छु भने हामीले सबै विद्यालयहरूमा एउटा न एउटा साहित्यकारहरूको हामीले चाहिँ मूर्ति त्यहाँ स्थापना गर्न सक्यौँ भने हामीले चाहिँ विद्यार्थीहरूको हाम्रो साहित्यिक सर्जकहरूको निर्माण चाहिँ गर्नमा यसले चाहिँ ठूलो भूमिका खेल्न सक्छ भन्ने मलाई लाग्छ। यद्यपि अब साहित्यको विकासको लागि हाम्रो स्थानीय सरकारहरूबाट पर्याप्त बजेट अब त्यहाँ छुट्याउने गरेको देखिँदैन, तर थोरै थोरै रकम चाहिँ छुट्याउने गरे पनि त्यसको विकासमा चाहिँ ठूलो एउटा चाहिँ योगदान हुनसक्छ। यसरी चाहिँ अब त्यहाँ साहित्यको उसमा चाहिँ यो काम चाहिँ मैले सुरुवात गरेँ र त्यस्तै गरेर आफ्नै घरबाट रुकुम साहित्यमाला भन्ने एउटा कार्यक्रम जो सुरुवात गरियो त्यो एउटा नितान्त चाहिँ के थियो भने बिना खर्च बिना बजेटको कार्यक्रम चाहिँ त्यो सुरु भएको थियो। अहिले पनि त्यो चाहिँ राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमले यो कार्यलाई चाहिँ निरन्तरता दिइरहेको छ। दिइरहेको छ। यसको चाहिँ विभिन्न विधाहरूमा अब पुरस्कृत गर्ने कामहरू पनि अगाडि बढाइएको छ, पुरस्कार पनि स्थापना गरिएको छ र यसबाट खास गरी नवोदित साहित्य सर्जकहरूलाई यसले चाहिँ सृजनाको लागि साहित्य सृजनाको लागि ठूलो एउटा भूमिका चाहिँ खेलेको पाइएको छ। रुकुम साहित्यमाला 125 भन्दा बढी चाहिँ ऊ चाहिँ हाम्रो त्यो श्रृङ्खला पुगिसकेको छ। त्यस्तै गरेर रेडियो यो सानीगोरीबाट पनि तत्काल अब जिल्ला विकास समितिकै सहयोगबाट यो कार्यक्रमको शुरूआत गरेको, तर यसलाई अहिले चाहिँ हाम्रो रेडियो सानीभेरी र निशुल्क रूपमै यसलाई सहयोग गरिराखेको छ र यसमा चाहिँ राति साहित्य प्रसिद्ध जिल्ला शाखा रुकुमका नेतृत्ववर्ग हुनुहुन्छ, उहाँहरूले चाहिँ सञ्चालन नियमित सञ्चालन गरिराख्नु भएको छ। यसले गर्दाखेरि रुकुम जिल्लाको साहित्यिक विकासमा यसले चाहिँ एउटा राम्रो चाहिँ योगदान गरिरहेको छ। त्यस्तै गरेर अब यो रुकुम साहित्यमाला चाहिँ अहिले बिना खर्चमा ठाउँ ठाउँमा गएर एउटा सानो चाहिँ जमघट गर्ने र त्यसमा चाहिँ साहित्य वाचनहरू गर्ने कामहरू चाहिँ भइरहेको छ र यो काम पनि यहाँबाट सुरु भएको हो। त्यसपछि अब साहित्यिक मात्रै नभएर जिल्लामा चाहिँ केही न केही अब पुस्तकालयहरूको स्थापना गर्नुपर्छ, पुस्तकालयलाई चाहिँ संरक्षण सम्वर्धन गर्नुपर्छ भन्ने उद्देश्यले जनविकास पुस्तकालय जो 16 सालमा स्थापना भएको हो त्यो पुस्तकालयको चाहिँ पुनः एउटा विधान तयार गरेर हामीले चाहिँ यो तत्कालीन जिल्ला खानेपानी कार्यालयका नायब सुब्बा प्रेमराज गिरी र उहाँ अहिले चाहिँ उहाँ पनि सहसचिवबाट सेवानिवृत्त हुनुभएको छ, पोखरा कास्की पोखराको निवासी हुनुहुन्छ र उहाँ र मैले मिलेर त्यहाँ विधान तयार गरेर त्यसलाई चाहिँ पुनर्जीवन चाहिँ हामीले त्यति बेला दिएका थियौं र त्यसकै उसमा चाहिँ अहिले जनविकास पुस्तकालयको भवन जग्गा व्यवस्थापन भवनको लागि पनि प्रयास गरेर त्यसको चाहिँ 3 तले भवन चाहिँ तयार भइसकेको छ। त्यहाँ चाहिँ विभिन्न कार्यक्रमहरू हुन्छ, अब त्यहाँ पत्र पत्रिकाहरू हुन्छ, त्यहाँ चाहिँ अब एक किसिमको अनलाइन हाम्रो डिजिटल बोर्ड छ, त्यो ई लाइब्रेरीको चाहिँ विकास त्यहाँ चाहिँ स्थापना गरेको छ। त्यसको लागि मैले चाहिँ खास गरी कर्णाली प्रदेश सरकारमा रहँदाखेरि बजेट व्यवस्थापन गर्ने अवसर पाएको थिएँ र त्यसै गरेर म चाहिँ यो मुसुवर खलङ्गा क्याम्पसको पूर्व विद्यार्थी समाजको म अहिले अध्यक्षको रूपमा चाहिँ रहेको छु। त्यो अध्यक्षको रूपमा रहँदाखेरि मैले मुसुवर खलङ्गा क्याम्पसमा ई लाइब्रेरी स्थापनाको लागि कर्णाली प्रदेश सरकारबाट बजेट व्यवस्थापनमा पनि मैले चाहिँ त्यहाँ सहयोग गर्ने भनौँ न त्यहाँ चाहिँ अगुवाई गर्ने त्यहाँ गर्ने काम चाहिँ गरेको थिएँ। अहिले ई लाइब्रेरी त्यहाँ पनि सञ्चालन भइरहेछ। त्यस्तै गरेर रुकुमकोटको रहेको रुक्मिनी पुस्तकालयको विकासको लागि पनि मैले चाहिँ त्यति बेला बजेट व्यवस्थापनको थोरै चाहिँ गर्नलाई चाहिँ मैले सहयोग गरेको थिएँ र यसरी जिल्लामा रहेका विभिन्न साहित्यिक प्रतिष्ठानहरू यस्ताको चाहिँ विकास गर्नुपर्छ भनेर पछिल्लो समय चाहिँ हाम्रो पूर्ण ओली सर र हामी मिलेर काठमाडौँमा चाहिँ भूपेन्द्र मल्ल रुकुमेली वाङ्मय अधिष्ठान भनेर एउटा नयाँ संस्थाको चाहिँ जन्म दिएका छौं। यो खास गरी काठमाडौँमा रहेका रुकुमका सबै रुकुमबाट गएर काठमाडौँमा बसोबास गर्ने व्यक्तिहरू मिलेर यो चाहिँ संस्था हामीले चाहिँ खोलेका छौँ र त्यहाँ विभिन्न खालको क्रियाकलापहरू भइरहेको छ। यस्तै गरेर पछिल्लो समयमा पनि अब विभिन्न साहित्यिक कार्यक्रमहरू चाहिँ सञ्चालन भइरहेका छन् जिल्लामा। यसले गर्दाखेरि जिल्लाको साहित्य विकासमा चाहिँ के साहित्य विकास अगाडि बढ्दै गइरहेको अनुभूति चाहिँ हुन्छ।

0: परम आदरणीय साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता यति बेला हामी छौं राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुतिको साप्ताहिक कार्यक्रम साहित्यिक डबलीमा यति बेला प्रस्तुत गरिराखेका छौं हाम्रा साथीहरू मनलाल ओली र पूर्ण ओलीले तयार पार्नु भएको विशेष अन्तर्वार्ता।
1: हार्दिक धन्यवाद सर। विगतमा रुकुममा कर्मचारी मिलन केन्द्रको जिम्मेवार पदमा रहेर पनि यहाँले काम गर्नुभयो। त्यस बेला जिल्लाको परिचय झल्कनी साहित्यिक पत्रिका सिस्नी नामको मुखपत्र पनि निकाल्नुभयो, जसको प्रधान सम्पादक तपाईँ नै हुनुहुन्थ्यो भन्ने सुनिन्छ। त्यस बेलाको सिस्नी पत्रिका निकाल्दाको केही सुनाउन लायक अनुभूतिहरू छन् भने सोको बारेमा पनि बताइदिनुहोस् न।
2: धन्यवाद। कर्मचारी मिलन केन्द्र रुकुमको आयोजनामा अर्थात रुकुमले प्रकाशन गरेको सिस्नी पत्रिका लगभग 2054 सालतिर जस्तो लाग्छ मलाई, पहिलो अंकदेखि लिएर हामीले चाहिँ चार वर्षसम्म चारवटा अंकहरू राम्रो पेपरहरूमा राम्रो रचनाहरू संकलन गरेर चाहिँ निकालेका थियौं र त्यो चाहिँ त्यसको प्रधान सम्पादक म थिएँ र कार्यकारी सम्पादक तत्कालीन तरकारी व्युत्पादन केन्द्र रुकुमका प्रमुख तरकारी विकास अधिकृत कृष्ण प्रसाद अधिकारी, जो गोर्खाको भए पनि रुकुमलाई असाध्यै माया गर्नुहुन्थ्यो, उहाँ चाहिँ अहिले स्वर्गीय भइसक्नु भएको छ र म उहाँलाई चाहिँ हार्दिक श्रद्धाञ्जली पनि दिन चाहन्छु कि रुकुमको कृषिको विकासमा उहाँको ठूलो योगदान छ, साहित्यिक विकासमा त्यत्तिकै सांस्कृतिक विकासमा पनि ठूलो योगदान छ। हरेक वर्ष कर्मचारी मिलन केन्द्रबाट हामीले सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गर्थ्यौं र विभिन्न साहित्यिक स्रष्टाहरूको सम्मान गर्ने पनि गर्थ्यौं, जस्तो प्रेम प्रकाश मल्लको चाहिँ पनि हामीले सम्मान चाहिँ भव्य सम्मान चाहिँ हामीले गरेका थियौं र त्यस बेला जुन चारवटा अंक चाहिँ हामीले निकालेका थियौं सिस्नी पत्रिकाको, त्यसको प्रधान सम्पादक रहेर मैले चाहिँ त्यो काम गर्ने अवसर चाहिँ पाएको थिएँ र त्यसले चाहिँ त्यति बेलाको अवस्थामा चाहिँ लगभग द्वन्द्वको अवस्था चाहिँ थियो। त्यति बेला पनि हामीले चाहिँ राम्रो एउटा रचनाहरू रहेको त्यो पुस्तक चाहिँ हामीले चाहिँ निकाल्ने चाहिँ काम गर्यौं र त्यसले एउटा कर्मचारी वर्गहरूमा लगायत अरू वर्गमा पनि साहित्यिक सृजना गर्ने एउटा प्रेरणा चाहिँ प्रदान गरेको थियो। यसरी मेरो अब फुटकर त्यस्तो रचनाहरू त्यो त्यसमा पनि मैले सिस्नी सिस्नी भन्ने चाहिँ एउटा रचना मैले चाहिँ प्रकाशन गरेको थिएँ। सिस्नी हो साना रुकुमको कहिल्यै नझुक्ने शिर भनेर यसरी चाहिँ मैले एउटा रचना चाहिँ त्यहाँ गरेको थिएँ र पछिल्लो समयमा धेरै पत्रिकाहरू चाहिँ हाम्रो यहाँ अगाडि चाहिँ भए सम्पादन भए निस्किए, तर ती अहिले चाहिँ एक किसिमले चाहिँ निरन्तरता पाएका छैनन्। जस्तो अब मुसिकोट यो त्रिभुवन जनता उच्च माध्यमिक विद्यालयको जुन छ त्यो जीवन पत्रिकालाई चाहिँ यसलाई चाहिँ निरन्तरता दिनुपर्छ भनेर मैले एकचोटि अब तत्कालीन प्रधानाध्यापक मिनबहादुर पुनजीलाई चाहिँ अनुरोध गरेर एकपल्ट पछाडि निक्लियो, तर त्यो अहिले निक्लिएको छैन। तत्कालीन चाहिँ अवस्थामा धेरै भनौँ न 34-35 सालतिर त्यति बेला निरन्तर रूपमा चाहिँ प्रकाशन हुने त्यो अवस्थामा पत्रिका प्रकाशन गर्न सक्ने र अहिले चाहिँ हामीले प्रकाशन गर्न नसक्ने भन्ने कुरा चाहिँ मलाई लाग्दैन, किनभने त्यसको लागि एउटा चाहिँ इच्छा शक्ति चाहिँ चाहिन्छ। र त्यस्तै गरेर जमरको भन्ने पत्रिका जुन मुसिकोट खलङ्गा क्याम्पसबाट चाहिँ निक्लिन्थ्यो त्यो पनि अहिले त्यसले पनि निरन्तरता पाएको छैन, त्यसलाई पनि निरन्तरता दिनुपर्छ। त्यस्तै गरेर यो कर्मचारी मिलन केन्द्रले पनि सिस्नी पत्रिकाको चाहिँ एउटा यो सम्पादन गर्नुपर्छ, वार्षिक रूपमा चाहिँ यो गर्नुपर्छ, यसलाई चाहिँ निरन्तरता दिनुपर्छ, त्यसबाट चाहिँ रुकुम जिल्लाको साहित्य विकासमा ठूलो योगदान पुग्छ। त्यस्तै गरेर पछिल्लो समयमा जो रुकुम राप्ती साहित्य परिषदको जिल्ला शाखा रुकुमले प्रकाशन गरेको प्रदीप्त दियालो, यसमा चाहिँ असाध्य राम्रा चाहिँ रचनाहरू छन्। त्यस्तै गरेर रुक्मेली बाङ्मय अधिष्ठानले पनि सिंहारू जुन एउटा निकालेको छ त्यो अत्यन्त राम्रो चाहिँ रुकुमको सन्दर्भमा, खास गरी हामीले रुकुमका खोजमूलक कुराहरू रुकुमको इतिहास साहित्यिक इतिहास र अन्य इतिहासहरूलाई पनि अगाडि ल्याउने काम चाहिँ त्यसले गरेको छ र यी कुराहरूलाई चाहिँ निरन्तरता दिनुपर्छ। हामीले यो निरन्तरता दिन सक्यौँ भने नयाँ नयाँ चाहिँ पुस्ताहरूलाई नयाँ नयाँलाई पनि एउटा चाहिँ प्रेरणा मिल्छ र यसको विकास निरन्तर विकास हुँदै जान्छ र यसलाई चाहिँ हामीले अवरुद्ध गर्यौँ भने यो साहित्यिक विकास चाहिँ अवरुद्ध भएको जस्तो हुन्छ। त्यसले गर्दाखेरि अब यो प्रदीप्त दियालो पनि निरन्तरता पाओस्, यी सबै पत्रिकाहरूले पनि चाहिँ निरन्तरता पाउन् भन्ने मेरो चाहिँ उत्कट अभिलाषा छ।
1: सेवानिवृत्त जीवनपछि हाल के कस्ता पेसा व्यवसायमा संलग्न हुनुहुन्छ?
2: अब अहिले त म लगभग सेवानिवृत्त भएको लगभग 3 वर्ष पूरा भएको छ। 3 वर्षको अवधिमा मैले अब 14 महिना जति त मैले अब मुख्यमन्त्रीको सल्लाहकार भएर काम गरेँ। तत्पश्चात म चाहिँ घरमै बसेर स्व अध्ययन चाहिँ गरिरहेको छु र केही सामाजिक कामहरूमा अब यो साहित्यिक क्षेत्रमा यस्तो कामहरूमा चाहिँ यसो लाग्ने गरेको छु र पछिल्लो समय म चाहिँ अहिले जिल्लामै बसिरहेको छु। लगभग 7 महिनादेखि म आफ्नै गृह जिल्लामा चाहिँ बसेर अब यहीँको अध्ययन चाहिँ गरिरहेको छु। खास गरी विकास निर्माणका कुराहरू भए, साहित्य विकासका कुराहरू भए, मानवीय विकासका कुराहरू भए र जिल्लाको सन्दर्भमा अध्ययन गर्ने पछिल्लो समयमा चाहिँ अध्ययन गर्ने काम चाहिँ मैले गरिरहेको छु। खास गरी अब साहित्य विकासको सन्दर्भमा भन्नुपर्दा मेरो चाहिँ अहिलेको अब हरेक पालिकामा चाहिँ साहित्यलाई चाहिँ अलिकति पालिका सरकारले चाहिँ साहित्यलाई अलिकति महत्व दिनुपर्छ। साहित्य उज्जवल पर्यो भने हाम्रो विकास मानवीय विकास हुन सक्दैन। त्यसले गर्दाखेरि सबै पालिका सरकारहरूलाई म विनम्र अनुरोध के गर्न चाहन्छु भने अब हाम्रो बजेटको जुन अवस्था आइरहेको छ, बजेटको समय आइरहेको छ, यसमा केही न केही साहित्यको लागि बजेटको व्यवस्थापन चाहिँ गरिदिनु हुनुको लागि म अनुरोध गर्न चाहन्छु र त्यसै गरेर हरेक पालिकामा चाहिँ प्रज्ञा प्रतिष्ठानको एउटा स्थापना गरेर त्यसको चाहिँ साहित्य विकासलाई अगाडि बढाउनको लागि प्रज्ञा प्रतिष्ठानमा यसमा चाहिँ साहित्य, संगीत, कला यो सबै कुराहरूलाई समेट्ने गरेर एउटा चाहिँ प्रज्ञा प्रतिष्ठान सबै पालिकाहरूले चाहिँ निर्माण गरिदिएको खण्डमा यो भावी पुस्ताहरूको लागि चाहिँ एउटा विकास गर्ने अवसर एउटा मिल्ने छ। यो एउटा सृजनात्मक काम चाहिँ अगाडि बढाउन म अनुरोध गर्न चाहन्छु। त्यसै गरेर पछिल्लो समयमा अब हरेक उसमा चाहिँ पालिकाले चाहिँ साहित्यिक शिविरको आयोजना चाहिँ गर्नु पर्यो, साहित्यिक मेलाहरूको आयोजना गर्नु पर्यो, साहित्यिक शिविरहरू गरेर साहित्य सिर्जना गर्ने, साहित्य लेखनको चाहिँ तालिमको लागि पनि केही बजेट चाहिँ छुट्याउनु पर्यो। त्यो हरेक विद्यालयहरूमा अथवा हरेक क्षेत्रमा साहित्य मा रुचि राख्ने र लेख्ने चाहिँ एउटा क्षमता लुकेका मान्छेहरू छन्, तिनीहरूलाई चाहिँ एउटा विकास गर्नको लागि साहित्यिक लेखन तालिम चाहिँ यो सबै उसमा चाहिँ निकायमा सबै पालिकाहरूले चाहिँ यो आयोजना गर्नु पर्यो र तिनीहरूलाई चाहिँ तालिम दिनको लागि वरिष्ठ साहित्यकारहरूलाई बोलाएर त्यहाँ लेख्ने कुराहरू, कविता लेख्ने, लेख लेख्ने, त्यस्तै गरेर अन्य लघुकथा, कथाहरू लेख्ने, कसरी लेख्ने यो कुराको चाहिँ अभ्यास चाहिँ गराएर साहित्यलाई चाहिँ सृजनालाई चाहिँ अगाडि बढाउने काम चाहिँ गर्न सकियो भनेपछि रुकुम जिल्ला एउटा चाहिँ उर्वर साहित्यिक भूमि चाहिँ भएको चाहिँ देखिन्छ। त्यसै गरी यो पछिल्लो समय म पनि अब त्यसमा चाहिँ जोडिएर केही योगदान दिन चाहन्छु। खास गरी अब मुसिकोट नगरपालिका मेरो आफ्नो नगरपालिका पनि भएको कारणले गर्दाखेरि यसको चौथर्की विकासको लागि खास गरी यहाँ चाहिँ सुशासन र विकास, सेवा र विकासको कुरालाई चाहिँ अगाडि मुसिकोट नगरपालिका मेरो आफ्नो गृहपालिका पनि भएको कारणले गर्दाखेरि यसमा चाहिँ खास गरी यसको चौथर्की विकास, यसको पूर्वाधार विकास, यसको साहित्यिक विकास, यसको शैक्षिक विकास, यसको सामाजिक विकास र यहाँ चाहिँ जस्तो अब रोजगारको कुराहरू यी कुराहरूलाई चाहिँ प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ भन्ने कुरामा चाहिँ मैले सो अध्ययन चाहिँ गरिरहेको छु। यसमा पालिकाले चाहिँ अलिकति भनौँ न यी कुराहरूलाई चाहिँ यसमा चाहिँ दीर्घकालीन योजनाहरू निर्माण गरेर यो नगरपालिकाभित्रको जनताहरूलाई सेवा र विकासमा अगाडि बढाउन आवश्यक देखिन्छ भन्ने मलाई लागेको छ र यसै गरी अब यो राष्ट्रिय साहित्य परिषद जिल्ला शाखा रुकुमले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर अब साहित्य विकासमै अब जोडिएको छु।
1: धन्यवाद सर। यहाँले भने जस्तै रुकुममा साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दा बजेटको मुख्य समस्या हुन्छ, बजेटलाई नै मुख्य समस्याको रूपमा देखाइन्छ। तर खजुरा गाउँपालिका र कोहलपुर नगरपालिकाले पालिका स्तरमै प्रज्ञा प्रतिष्ठानको संरचनागत व्यवस्था गरेका छन् जसले वर्षमा 25 लाख भन्दा बढी बजेटको कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ र स्थानीय प्रतिभाहरूलाई खोजी गर्ने, प्रशिक्षित गर्ने र विकास गर्ने काममा अहम भूमिका निभाएको देख्न पनि पाइयो र रुकुममा पनि त्यस प्रकारको कार्यक्रमको सञ्चालन गर्नुपर्छ भन्ने लाग्दछ। यहाँले जीवन पत्रिका, जमरको पत्रिका र सिस्ने पत्रिकाको पनि सम्पादन गरिसक्नु भएको छ, त्यसमा रचना पनि समावेश भयो होला। यहाँको पहिलो रचनाले रचना गर्नुभएको थियो त्यो कुन विधाको थियो भन्ने बारेमा केही याद छ?
2: पहिलो रचना चाहिँ मैले म बालक हुँ भन्ने रचना चाहिँ गरे जस्तो मलाई लाग्छ अहिले त्यति बेला बालक छँदाको बाल्यकालको। त्यसपछि मैले अब यो सिस्ने पत्रिका पनि मैले त्यो रचना प्रकाशित गरेको थिएँ, केही लेख र केही कविता, त्यस्तै गरेर जमर्कोमा पनि मेरो कविता हुनुपर्छ भन्ने लाग्छ मलाई।
1: कति साल अगाडिको कुरा होला त्यो बालक म बालक भन्ने कविता हजुरले रच्नु भएको?
2: बालक भन्ने त लगभग म पाँच कक्षामा पढ्दाखेरि जस्तो लाग्छ।
1: कति साल?
2: यो 30 सालतिरको कुरा होला, 2030 सालतिरको कुरा होला, यो सेरीगाउँ विद्यालयमा पढ्दाखेरिको कुरा हो। त्यति बेला अलिकति म अब यो सांस्कृतिक पक्षमा पनि अलिकति नाचगानतिर पनि अलिकति मैले चाहिँ अभिरुचि राख्थेँ, नाटकहरूमा पनि नाटक मञ्चन गर्ने कुराहरू मलाई पाँच कक्षाको पढ्दाखेरि त्यहाँ एउटा विद्यालयले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा नाटकको मञ्चन गरेको मलाई याद छ। यी कुराहरूमा सानैदेखि म चाहिँ खास गरी अब यो म शारीरिक रूपमा अलिकति भनौँ न अलिक दुब्लो पातलो भएको कारणले गर्दाखेरि यो खेलकुदभन्दा मेरो रुचि चाहिँ यता साहित्यतिर हाजिर जवाबतिर यतातिर चाहिँ मेरो रुचि थियो, त्यही भएर अहिलेसम्म पनि म चाहिँ खेलकुदमा म त्यति ऊ छैन र यो साहित्यिक कुराहरूमा चासो हुन्छ। मेरो चाहिँ अलिकति मनपर्ने विधा भनेको कविता हो, म कविता चाहिँ अलिकति पढ्न रुचाउँछु। त्यसपछि पछिल्लो समय लोककथाहरू र यात्रा स्मरणहरू यस्तो चाहिँ म चाहिँ पढ्न रुचाउँछु।
1: हार्दिक धन्यवाद सर, निश्चय नै यहाँले पहिलो रचना गरेको 50 वर्षभन्दा बढी समय भइसकेको छ, यो भनेको चान्चनी समय होइन। यति लामो समयसम्म निरन्तर रूपमा साहित्यिक साधना पनि लागिरहेको कुरा माथिको यहाँको अन्तर्वार्ताबाट हामीले सुन्न पायौं। राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुमले स्थापना गरेको रुकुमकै प्रमुख पुरस्कार साहित्यमाला पुरस्कार 2081बाट यहाँलाई सम्मानित गर्नको लागि ढिलै भए पनि छनौट हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना छ। पुरस्कारको लागि छनौटमा पर्दा के कस्तो अनुभूति भइरहेको छ?
2: धन्यवाद सर, यो अत्यन्तै एउटा खुसीको कुरा हो। अब यो आफैले चाहिँ घरबाट सुरुवात गरेको रुकुम साहित्यमाला कार्यक्रम थियो जो निरन्तर चलिरहेको छ र त्यसमा पनि अब पछिल्लो समयमा गएर साहित्यमाला रुकुम साहित्यमाला पुरस्कारको स्थापना चाहिँ गरिएको थियो र त्यसबाट अब यस वर्ष मलाई चाहिँ यहाँहरूले छनौट गर्नुभएकोमा म धेरै धेरै नै चाहिँ गौरवान्वित छु। खास गरी मेरो कुनै त्यस्तो ठूलो रचना त छैन, तर साहित्यिक उन्नयनको लागि, साहित्यिक विकासका लागि मैले अब अलिकति पर्दा पछाडिबाट सहयोग गरिरहेको छु। डाइरेक्ट नभए पनि मैले इन्डाइरेक्टली जिल्लाको साहित्यिक विकासको लागि केही न केही योगदान गरेको जस्तो लाग्छ। त्यो योगदानको मूल्याङ्कन नै यो पुरस्कार हो भन्ने मलाई लाग्छ, यो सम्मान हो भन्ने लाग्छ। यसले यो रुकुम जिल्लाको साहित्यिक विकासका लागि अघि बढाउनको लागि मलाई अझ प्रेरित चाहिँ गर्नेछ। त्यसै गरी आगामी दिनहरूमा पनि जिल्लाका खास गरी साहित्यिक सर्जकहरू, नवोदित साहित्यकारहरूलाई यसले चाहिँ समेट्न सकोस् अझै र यसको साहित्यिक विकासमा चाहिँ यसले चाहिँ अगाडि बढाउन सकोस् भन्ने चाहिँ मेरो चाहना छ र म खास गरी रुकुम शाखा राप्ती साहित्य परिषद रुकुम शाखालाई मलाई यसको लागि छनौट गर्नुभएकोमा म उहाँहरूलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु।
1: हार्दिक धन्यवाद सर, यहाँले लामो समयसम्म आफ्नो जीवन पूरी जीवन राष्ट्र सेवामा, समाज सेवामा र साहित्यिक उन्नयनको लागि समर्पण गर्नुभएको छ। यसको लागि अन्य पुरस्कारहरू पनि प्राप्त गर्नुभएको होला, के कस्ता पुरस्कारहरू पाउनुभएको छ वा के कस्ता सम्मानहरू पाउनुभएको छ?
2: अब खास गरी मैले अब सानोमा चाहिँ अब कविता प्रतियोगिता हुँदाखेरि त अब त्यो बेलामा प्रथम द्वितीय कहिले चाहिँ सान्त्वना यस्ता पुरस्कारहरू त पाइन्थ्यो, तर साहित्यमा यति ठुलो पुरस्कार चाहिँ मेरो पहिलो पटक नै हो। पहिलो पटक हो. अब खास गरी निजामती सेवामा चाहिँ म राष्ट्र सेवक भएर काम गर्दाखेरि तीनवटा मानपदीहरू चाहिँ मैले प्राप्त गरेको छु. पछिल्लो समय दुईवटा राष्ट्रिय पदकहरू पनि मैले प्राप्त गरेको छु.
1: हार्दिक धन्यवाद सर, यहाँले गरेका कामहरू, यहाँले निभाएका चौतर्फी विकासको भूमिकाको तुलनामा यहाँलाई गरिएको सम्मान तथा पुरस्कार कमै हुन सक्छ. आगामी दिनहरूमा यहाँको उचित मूल्याङ्कन गरिएर राष्ट्र सेवामा पनि, समाज सेवामा पनि र साहित्यिक उन्नयनमा

0: सोचिरहेको छु।
1: हार्दिक धन्यवाद सर। यहाँको बारेमा संक्षिप्तमा भए पनि श्रोताहरूलाई महत्वपूर्ण जानकारी दिन पाइयो। तपाईँले गरेका सत्कर्महरू सबैको लागि अनुकरणीय छन्। तपाईँको लगाव, परिश्रम र खटनबाट रुकुममा भएको आर्थिक विकास, सामाजिक विकास र साहित्यिक विकासहरू देखेर हाम्रा श्रोताहरू अवश्य पनि लाभान्वित हुनुभयो होला। तपाईँले रुकुमेली भूमिको निम्ति अर्पिएको समय, सेवा र योगदानलाई अभिलेखाङ्कन गर्न टटकारो आवश्यकता रहेको छ। तपाईँको आत्मकथा प्रकाशित भयो भने भावी पिँढीलाई अझै प्रेरणा मिल्नेछ। यहाँको जीवन पर्यन्त साहित्यिक महामार्गमा उपस्थिति बढ्दै जाओस् भन्ने हाम्रो हार्दिक शुभकामना छ। आफ्नो अत्यन्तै व्यस्त समयका बावजुद आजको यो साहित्यमाला कार्यक्रममा उपस्थित भएर हाम्रा समस्त श्रोतागणहरूलाई छोटो मिठो परिचय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ।
0: धेरै धेरै धन्यवाद श्रोतावर्गहरूमा, जुन एउटा भनौँ न मैले मेरा अनुभूतिहरूले यहाँहरूलाई चाहिँ केही न केही सन्देश दिन सकोस् भन्ने चाहिँ अपेक्षा गरेको छु र आगामी दिनमा रुकुमको साहित्यको विकास अझै अगाडि बढ्दै जाओस् भन्ने मेरो चाहना छ। त्यसका लागि मैले आफ्नो तर्फबाट गर्न सक्ने कुराहरूको लागि म सदैव तत्पर रहने प्रतिज्ञा गर्न चाहन्छु। धन्यवाद।
1: धन्यवाद। नमस्कार।
2: परम आदरणीय साहित्य, संगीत, कला र संस्कृति अनुरागी श्रोता, यति बेरसम्म हामीले पस्कियौं। कार्यक्रम साहित्य डबली र कार्यक्रम साहित्य मालाका लागि तयार पार्नु भएको थियो राप्ती साहित्य प्रचार रुकुम पश्चिमका अध्यक्ष मनलाल ओली र केन्द्रीय सदस्य पूर्ण ओलीले। आजलाई यो गतिविधि यति नै। आजको हाम्रो कार्यक्रम साहित्य डबलीको निर्धारित समय पनि यही पूरा भएको छ। त्यसैले अब हामी कार्यक्रमबाट विदा माग्नु पर्ने हुन्छ, किनकि निर्धारित समय पाबन्दीलाई हामीले पनि माग्न सक्दैनौ। यसो त अर्को साता विविध कोशेली सहित यहाँहरू समक्ष उपस्थित हुने नै छौ। यतिन्जेलसम्म कार्यक्रम साहित्य डबली सुनेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई र आजको कार्यक्रम साहित्य डबली प्रस्तुतिमा रहनुभएका मित्रद्वय मनलाल ओली र पूर्ण ओलीलाई र यदि बेरसम्म प्रविधि कक्षमा सघाउनु हुने बहिनी अमृता डाङीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम साहित्य डबलीबाट छुटिँदैछौ। यहाँहरूको साता सृजनशील बनोस् र सुखमय बनोस् भन्दै र आजको रातमा पनि मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै यो प्रस्तोता कमलमणि देवकोटा पनि यहाँहरू माझबाट बिदा हुन्छ। हवस् त, नमस्कार, शुभरात्रि।
3: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन 1 गतेदेखि कार्यान्वयन हुने गरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढ़ाइएको बताउनु भएको छ। प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममा समावेश गरेर मन्त्रालय संख्या घटाउने प्रक्रिया अघि बढ़ाउने जानकारी दिनुभएको हो। उहाँले असार 15 देखि 20 गते भित्र मन्त्रालय मार्फतका निर्देशनालय तथा कार्यालयहरूको समायोजन प्रक्रिया टुंगाउने साउन 1 गतेदेखि नयाँ संरचना अनुसार काम अघि बढ़ाइने बताउनुभयो। प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 12 वटा मन्त्रालय छन्। चालू खर्च घटाउने, प्रशासनिक संरचना त्रुस्त बनाउने र कार्य सम्पादन प्रभावकारी बनाउने उद्देश्यले सरकारले यो कार्यलाई अघि बढ़ाएको उहाँको भनाई थियो। यसै गरी यातायात क्षेत्रको सेवा प्रवाहलाई सहज, त्रुस्त र सबैको पहुँचमा पुर्याउन जिल्लामा रहेका घरेलु कार्यालयबाट सेवा प्रवाहको प्रक्रिया अघि बढ़ाउने गरी प्रस्ताव तयार पार्न निर्देशन दिएको छ। विकट जिल्लाका नागरिकहरूलाई यातायातको सेवा लिन समस्या रहेको बताउँदै उहाँले घरेलु कार्यालयबाट उक्त सेवा

आरोप प्रदान गर्ने गरी प्रक्रिया थाल्न निर्देशन दिनु भएको हो। यसै गरी मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट जेठ 20 गते भित्र इन्ट्री गरिसक्ने निर्देशन दिँदै बजेट निर्माणलाई यथापरक कार्यान्वयनमुखी र शून्य गल्ती हुने गरी तयार गर्न आग्रह गर्नुभयो। उहाँले बजेट निर्माण प्रक्रियामा बाह्य व्यक्तिको प्रवेश निषेध गरिएको स्पष्ट पार्दै कसैलाई खुशी पार्ने वा मन राख्ने काममा योजना नराख्न निर्देशन दिनुभयो। बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेमबहादुर सारू, सामाजिक विकास मन्त्री जन्मजयत तिमल सिन्हा, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे, आन्तरिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवाल लगायतले प्राथमिकताका विषयमा धारणा राख्नु भएको थियो। बैठकमा प्रमुख सचिव कृष्ण प्रसाद काभ्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिलराज अर्याल तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद वास्तुलाले प्रदेशको आर्थिक तथा योजनागत अवस्था बारे प्रकाश पार्नु भएको थियो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसीमा नन ग्रेडेड भएकाहरूका लागि आगामी असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसीको नतिजामा नन ग्रेडेड भएका 1,46,507 जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागि जानकारी दिनुभयो। यस वर्ष 2,54,160 विद्यार्थी ग्रेडेड भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिँदै उहाँले परीक्षामा 5,12,421 जना विद्यार्थीले परीक्षा फारम भरे पनि परीक्षामा भने 4,30,667 जना सहभागी भएको जानकारी दिनुभयो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। बोर्डले एसीको नतिजामा चित्त नबुझेमा पुनयोग गर्ने तालिका सार्वजनिक गरेको छ। नतिजामा चित्त नबुझेमा पुनयोगका लागि जेट 1 गतेदेखि 7 गतेसम्मको समय निर्धारण गरेको जानकारी दिनुभयो। गत चैत 19 देखि 29 गतेसम्म सञ्चालित परीक्षाको नतिजा भने 29 दिनमा नतिजा सार्वजनिक गरिएको थियो। वैशाख 28 गते राष्ट्रपतिबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि संसदहरूले उठाएको प्रश्नको जवाब दिन आज बोलाएको प्रतिनिधि सभाको बैठक आज चल्न सकेन। आज 3 पटक प्रतिनिधि सभाको बैठक बसे पनि विपक्षी दलहरूको अवरोधका कारण बैठक सञ्चालन हुन नसकेको हो। संसदमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएर संसदहरूले उठाएका प्रश्नको जवाब दिने भनिए पनि प्रधानमन्त्री संसदमा उपस्थित नभएको र संसदलाई उपेक्षा गरेको भन्दै विपक्षी दलहरूले संसद शुरू हुने बित्तिकै बैठक अवरोध गरेका थिए। प्रधानमन्त्रीले आफू अनुपस्थित भई अर्थमन्त्रीलाई संसदमा सरकारका तर्फबाट जवाब दिन भनेपछि विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने र संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने भन्दै संसदमा होहल्ला गरेका थिए। सभामुख डोल प्रसाद अर्यालले बैठक सञ्चालनका लागि पटक पटक आग्रह गरे पनि विपक्षीको अवरोध कायम रहेको थियो। केही बेर स्थगित गरी फेरि शुरू भएको संसदको आजको 3रो बैठक पनि विपक्षीहरूले अवरोध गरेका हुन्। बैठक चल्न नसकेपछि आजको बैठक भोलिका लागि बोलाइएको छ। र भूमि सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ताका लागि सक्रिय कोषमा बिउ पुँजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। मन्त्रालयले पीड़ित नागरिकलाई रकम फिर्ता तथा कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरिसकेको छ। मन्त्रालयका महासचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार कोषमा रकम प्राप्त भएपछि पीड़ितको कागजातका आधारमा रकम फिर्ता गरिनेछ।
साना साना बचतकर्ताको निक्षेप पहिले फिर्ता गर्दै सम्बन्धित सहकारी लिलामबाट प्राप्त रकम कोषमा जम्मा गरी स्रोत व्यवस्थापन गरिनेछ। पहिलो चरणमा समस्याग्रस्त घोषित सहकारीका बचतकर्तालाई प्राथमिकता दिइनेछ भने कर्मशः ठूलो निक्षेपकर्ताहरूलाई समेत रकम फिर्ता गर्ने योजना छ। रकम फिर्ता नभएका पीड़ितहरूले विभिन्न समिति गठन गरी राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन्। बचत तथा ऋणलाई मुख्य कारोबार गर्ने 11,600 सहकारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ताको प्रक्रियामा रहेका छन्। तीन तहका सरकार मार्फत छुट्टा छुट्टै दर्ता गरेकाले सहकारी नियमनमा समस्या कायमै छ। हौस्त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रो आदिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिमको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: अमेरिकाको कुनै गाउँमा एकजना किसानले अनौठो विज्ञापन निकालेछ अनि यो विज्ञापन मान्छेलाई होइन साङ्लाहरूलाई लक्षित गरेको विज्ञापन थियो। साङ्लाहरूको लागि भ्याकेन्सी खोलिएको थियो। काम के थियो त भन्नाले त्यो किसानको थुप्रै कुखुरा थियो अनि त्यो कुखुराहरू चर्न जाँदा कुखुराहरू कहाँ कहाँ गयो भनेर निगरानी राख्ने कुखुरा त यताउता जान्छन् त्यो निगरानी राख्ने जति पनि साङ्लाहरू छन् ती साङ्लाहरूलाई महिनाको $5,000 तोकिएको थियो। यताको हिसाबले 6-7 लाख रुपियाँ। $5,000 भनेको ठुलै पैसा हो ती साङ्लाहरूको लागि जो कुखुराको लगत राख्छन् र कुखुरा कहाँ कहाँ गए भन्ने कुरा हेक्का राख्छन्। काम त्यही हो। अर्को $4,000 वाला भ्याकेन्सी थियो त्यो छेपाराहरूको लागि। छेपाराहरू कति आउने गर्छन् खेतमा त्यसको लगत राख्नु र छेपाराहरू कहाँ कहाँ बस्छन् के गर्दा रहेछन् यो $4,000 वाला। अर्को पनि जब छ त्यो $3,000 महिनाको। यसमा प्याज र लसुनलाई छोडाउने कसले साङ्लाहरू यानि ककरोचहरू $3,000 वाला। अनि सबभन्दा कम पैसो भएको त्यहाँ एउटा जब भ्याकेन्सी थियो त्यो भने भेडा बाख्राहरू पनि पालिएका रहेछन्। त्यो भेडा बाख्राहरूलाई मनोरञ्जन गर्नको लागि साङ्लाहरूले त्यहाँ नाचे पुग्ने साङ्लाहरू नाचे अनि साङ्लाहरूले नाचेरै भेडा बाख्रालाई खुसी पार्ने यो जबको लागि भने जम्मा जम्मी $2,500 तलब छ। सबभन्दा घटिया न्यून तलब। यो भ्याकेन्सी पछि अधिकांश धेरैभन्दा धेरै साङ्लाहरू कुन जब रोजे होला नि ती साङ्लाहरूले सोच्दै गर्नुहोस् कुन जब रोजे होला नि धेरैभन्दा धेरै सबभन्दा बढी पैसा आउने $5,000 छ। अधिकांश त्यसैमा हाम फाले किनकि $5,000 आउने अनि केही $4,000 वाला छेपारा निगरानी र अलिकति कम प्याज लसुनको बोक्रा छुडाउने सबभन्दा कम एकाध मात्रै $2,500 तलब कसले खान्छ एकाध मात्रै नाच्ने जबमा गए। अब परिणाम के हुन्छ समय बित्दै जान्छ समयको साथ साथमा सबभन्दा बढी तलब पाउनेहरू सखाप हुँदै जान्छ सिद्धिँदै जान्छ किनकि कुखुराको निगरानी गर्नुपर्ने कुखुराको आहारा हो साङ्ला देखे कि क्वाप्प खाइहाल्ने तलब त आउने भयो तर ज्यान जाने भयो। पहिला हेक्का रहेन उनीहरूलाई जागिरमा हाम फालिहाल्यो पछि त सबै सखाप भयो। अब $4,000 वाला छ त्यसमा छेपाराले पनि खाइदिँदा रहेछन् फेरि उनीहरू पनि सके। अब $3,000 वाला त्यसमा भने प्याज र लसुनलाई छोडाउने त्यसमा प्याजले मान्छेलाई गाह्रो पार्छ मान्छे यत्रो साइजलाई है साङ्लाको हालत के भयो होला सबै बिरामी पर्यो। अनि सबभन्दा कम तलब वाला के जबरे नाच्ने केवल नाच्ने त्यो पनि कसको अगाडि भेडा भेडीहरू उनले त साङ्ला खाँदैन त्यसकारण तिनीहरूको संख्या बढ्दै गए मटाउँदै गए र उनीहरू स्वस्थ हृष्ट पुष्ट राम्रो हुँदै गए अरू सबै तलब धेरै खाएका जति सके तलब पगार सबभन्दा कम लिनेहरू पछि। यो कथाको दर्शन सन्देश यो हामी मान्छेलाई लक्षित गरेर बनाएको कथा भन्नु पर्यो र यसमा अधिकांश मान्छेहरू जुन अहिले संसारमा अमेरिकादेखि लिएर अफ्रिकासम्म नेपालसम्म जति पनि मान्छेहरू छन् सबैले पैसै खोज्ने बढीभन्दा बढी पैसा सिधा सिधा तरिकाबाट पैसा आएन भने करप्सन गरेर पनि खोज्ने नै हो। सबैको खोज पैसा छ, अनि सबैले पैसा खोज्दा परिणाम के हुन्छ? यही साङ्लाहरूको परिणाम हुन्छ, धेरै पैसा खोज्ने मान्छेहरू। अमेरिकाको एउटा रिपोर्ट छ, संसारमा 70% मान्छेहरूले जुन जागिर खाइरहेका छन् पैसाको लागि, 70%लाई आफूले खाएको जागिर मनै पर्छ। दे डोन्ट इन्जोय द जब, दे आर नट ह्याप्पी विथ द जब। परिणाम के भयो थाहा छ तपाईँलाई? रिकर्ड के छ? अधिकांश मान्छेहरू जसलाई जागिर मन पर्दैन तर तलब त मनपर्छ, पैसा छ, तिनीहरूलाई सबभन्दा बढी हार्ट अट्याक हुन्छ। हार्ट अट्याक अहिले संसारको नम्बर वन किलर हो, अमेरिकाको त पहिल्यै हो, अब बिस्तारै संसारभरिको नम्बर वन किलर जसले सबभन्दा बढी मान्छे मार्छ। त्यो हार्ट अट्याक हुनुको थुप्रै कारण छन्, त्यसमध्ये एउटा कारण हो जब डिससेटिस्फ्याक्सन। कसलाई? जब डिससेटिस्फ्याक्सन। आफूले गरेको काममा तलब त आयो, राम्रै तलब आएको होला, तर सेटिस्फाइड कति पनि छैन, जसको परिणाम स्वरूप उनीहरूमा ब्लड प्रेसर बढ्दै जान्छ, उनीहरूमा कोलेस्टेरोल, टिजी ट्राइग्लाइसराइड्स, क्याल्सियम डिपोजिसन हार्टमा बढ्दै जान्छ, परिणाम हार्ट अट्याक भएर मर्छ। त्यो साङ्लोको कहानी मान्छेको त। त्यसकारण यो कथाले सम्झाउन खोजेको कुरा के हो भने, पैसो ठूलो कुरा होइन, ठूलो कुरा गरेको काममा तपाईँ खुसी हुनुहुन्छ या हुनुहुन्छ। किनकि काममा खुसी भयो भने बिस्तारै स्वास्थ्य पनि बन्दै जान्छ, बिस्तारै काम पनि सिकिँदै जान्छ र प्रगति यही स्पिडमा बिस्तार बिस्तारै बढ्दै जान्छ। र काममा सेटिस्फ्याक्सन छैन भने यसले डिस्ट्रोय गर्छ मान्छेलाई। अब यो कुरा काममा मात्र होइन, परिवारमा लागू गरेर हेर्नुहोस्। तपाईँको श्रीमती, तपाईँको श्रीमान अनि छोराछोरी छन्, आयो सेटिस्फाइड विथ देम? तपाईँ जोसँग बसिरहनु भएको छ, जस्ता आमा बाबा पाउनु भएको छ, आयु सेटिस्फाइड विथ देम? जस्ता छोराछोरी हुर्काउनु भएको छ, आयु सेटिस्फाइड विथ देम? जस्तो स्वास्नी पाउनु भएको छ, जस्तो लोग्नी पाउनु भएको छ, आयु ह्याप्पी विथ देम? दिस इज द प्राइम क्वेश्चन। जबमा जसरी डिससेटिस्फ्याक्सन हुँदा हार्ट अट्याक बढ्छ, प्रेममा डिससेटिस्फ्याक्सन हुँदा यानि असन्तुष्ट हुँदा परिवारमा, यो पनि हार्ट डिजिजको प्राइम कारण बन्छ, आत्महत्याको कारण बन्छ, डिप्रेसनको कारण बन्छ, एङ्जाइटीको कारण बन्छ। हेर्नुहोस् है, जबको डिससेटिस्फ्याक्सन र परिवारको डिससेटिस्फ्याक्सन, जसको परिणाम स्वरूप बर्बाद भइरहेका छन् मान्छेहरू, सेटिस्फाई नभएका मान्छेसँग, असन्तुष्ट जोसँग छ त्यहीसँग बस्नुपर्ने, योभन्दा ठूलो अरू यातनै हुँदैन जीवनमा। किनकि तपाईँसँग एउटा जीवन छ, अहिले अर्को जीवन छ छैन थाहा छैन, कथामा सुनेको होला कतिले पूर्वजन्म पुनर्जन्म छ भन्छन्, कतिले छैन भन्छन्, मान्छे त अन्यलमा छ, कन्फ्युजनमा छ। तपाईँसँग भएको टुङ्गुङ्गो एउटा जिन्दगी छ, त्यो जिन्दगी आधा पीडा तपाईँले कहाँबाट ल्याउनु भयो? जब डिससेटिस्फ्याक्सनबाट, आधा पीडा फेरि परिवारबाट आउँछ, अनि बाँकी के रहन्छ जीवनमा? अब यो त ठुला मान्छेको कुरा भयो, अब यो साना साना छिना मसिना जुन हाम्रा भाइ बहिनीहरू या छोराछोरीहरू या नाता नातिनीहरू, अब यिनीहरूको समस्या हेर्नुहोस् फेरि, यिनीहरूको महासमस्या के हो त भन्नाले, जुन विषय उनलाई मन पर्दैन त्यही पढ्नु परेको छ, अर्को भयङ्कर समस्या, भयङ्कर। किनकि ठुला मान्छेहरूको त आधा जिन्दगी, आधा उधी जिन्दगी गइसकेको हुन्छ, कतिको चौथाइको जिन्दगी गइसकेको हुन्छ, कतिको त 90% जिन्दगी गइसकेको हुन्छ, अब केही दिन बाँच्ने हो, काललाई पर्खेर बसेका छन्। तर यो साना साना नानीहरू त काल पर्खेर बसेका होइनन्, उनीहरू त भर्खर त पलाउँदैछन्, भर्खर त हुर्कँदैछन्। र ठुला मान्छेले जो परिवारमा खाएको मार, जो जागिरमा खाएको मार, उनीहरूले स्कुलमा खाइरहेको छ फेरि, त्यो विषय, त्यो स्कुल जहाँ उनलाई जानै मन पर्दैन, त्यो विषय जुन उनलाई पढ्नै मन पर्दैन, खाए खा नखाए हिच भने जस्तै पढ्नु पर्छ। अनि यो विद्यार्थीहरूको फ्रस्ट्रेसन, एङ्जाइटी, डिप्रेसन र अहिलेको ट्रेन्ड तपाईँले देख्नुभयो नि, डेटिङ सेटिङका वाइ, त्यही डिससेटिस्फ्याक्सनको परिणाम हो। ड्रग्स, डेटिङ अनि ट्याटुइङ होल बडी, कोपिङ क्वाल पारिङ पुरा शरीर, जे पाइ त्यही गरेर जेपिटी गरेर हिँड्ने बरा लिएर बसेका छन् नि केटाहरू, मोबाइल समातेपछि दुनियाँ बिर्सिएर बसेका छन्। यो सबै विकृति किन आयो? विकृति अधिकांश मान्छेमा सिम्पल्ली बिकज दे आर डिससेटिस्फाइड विथ द एजुकेसनल सिस्टम। Can you imagine?
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082590466 9829185053।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हाम्रो शिक्षा प्रणाली सबभन्दा ठूलो विद्यार्थीमाथिको खेलबाड, त्यसकारण यो प्रणालीको बारेमा फेरि पनि बुझ्नुपर्छ। यो शिक्षा प्रणाली जसले तपाईँलाई फेल हुँदा त पीडा दिने नै भयो, पास हुँदा सेटिस्फाइड दिँदैन। फेल हुँदा त पीडा हुने नै भयो, तर पास हुँदा पनि यु आर नट सेटिस्फाइड विथ व्हाट यु हैव डन। र यस्तो षड्यन्त्रभित्र हामी फसिरहेका छौँ। हेर्नुहोस्, विद्यार्थी कालमा एउटा षड्यन्त्रभित्र फस्यो शिक्षा प्रणालीले। त्यसकारण नेपालको शिक्षा प्रणालीले अविलम्ब फिनल्यान्डको शिक्षाको मोडालिटीलाई, खास गरी फिनल्यान्ड या अरू पनि देशहरू जहाँ जहाँ एजुकेसनलाई व्यावहारिक बनाएको छ, जहाँ जहाँ एजुकेसनलाई इन्जोयमेन्ट बनाएको छ, जहाँ जहाँ एजुकेसनलाई होमवर्क जस्ता क्राइमबाट, साना बच्चाहरूलाई होमवर्क दिने जे क्राइम, त्यो देशमा त्यहाँ होमवर्क दिन पाइँदैन, दियो भने पुलिसमा उजुरी भयो भने जसले दियो त्यो जेल जान्छ। क्यान यु इमेजिन इट? नेपालमा आमा बाबा स्कुलमा गएर चाहिँ होमवर्क अनि बेसी दिनु भन्ने जान्छ मेरो छोरा। यस्तो छ हाम्रो अवस्था। त्यसकारण स्कुलमै ऊ आधा मरिसकेको हुन्छ, अनि त्यसपछि उनले जागिर सागिर त्यसको खानुपर्ने हुन्छ जुन जागिर उनलाई मनै पर्दैन, किनकि ऊ स्कुलमा कलेजमा इन्जोय गरेर आएको होइन। त्यसकारण उनले राम्ररी त्यो एजुकेसनको भ्याल्यु बुझेको पनि हुँदैन, एजुकेसनलाई प्रयोग गर्न सकेको पनि हुँदैन, किनकि ऊ सेटिस्फाइड नै थिएन। त्यसमाथि अब जागिर कस्तो पाउला होला उसले, अनि त्यस्तो जागिर जसले उनलाई ह्याप्पी बनाउँदैन, अर्को चौथाइ जिन्दगी त्यसैले उसलाई पीडित बनाइदिन्छ। अब बाकी चौथाइ जिन्दगी फेरि चाहिँ बेसी गरिसकेपछि मन नपरेको परिवार सुरु भयो भने अब हेर्नुहोस् हाला जिन्दगी त पुरै ध्वस्त भयो। होइन, मैले शब्द दिएँ प्राथमिकताको चयन, अर्थात् प्रायोरिटी सेटिङ। हाम्रो मानव समाजको मान्छेको सबभन्दा ठूलो कमजोरी नै कहाँ रह्यो भने प्रायोरिटी सेटिङमा ऊ मात खायो। प्रायोरिटी सेटिङ भनेको के हो एउटा उदाहरणबाट बुझ्नुहोस्। इङ्ग्लिसमा एउटा सेन्टेन्स बनाऊ, राम इट्स फिस, रामले माछा खान्छ। यहाँ हेर्नुहोस् त, राम भनेको सब्जेक्ट भयो, इट्स भनेको भर्ब भयो, राम इट्स फिस भनेको अब्जेक्ट भयो, सब्जेक्ट भर्ब अब्जेक्ट भयो कि राम इट्स फिस। यहाँ तिनवटा शब्द छ, राम छ, इट्स छ, फिस छ। यसलाई चाहिँ प्रायोरिटीमा के पर्यो त भन्नाले सब्जेक्ट आयो, भर्ब आयो, अब्जेक्ट आयो। अब अब्जेक्ट लास्टमा आउँछ, सब्जेक्ट माथि आउँछ। अब यसलाई उल्टाइदिउँ, राम इट्स फिसको ठाउँमा फिसलाई अगाडि राख्नु, फिस इट्स राममा। अक्षर त तिनैवटा छ, अहिले पनि राम छँदैछ त्यहाँ, अहिले पनि इट्स छँदैछ त्यहाँ, अहिले पनि फिस छँदैछ त्यहाँ। राम इट्स फिस भन्दाखेरि रामले माछा खान्छ, राम माछा खाएर बलियो हुन्छ या मोटाउँछ जे पनि, तर फिसलाई अगाडि राखिदियो भने के हुन्छ, फिस इट्स राम, राम त सिद्धि, अब फिस मोटाउँछ। That is priority setting को mistake. रामले माछा खाउन्जेल गजब हुन्छ, अर्थपूर्ण भयो जिन्दगी, तर माछाले राम खान थाल्यो भने ध्वस्त हुन्छ जिन्दगी। यसमा केही फरक भएको होइन, प्रायोरिटी सेटिङ मात्रै। अगाडि आउने अक्षर शब्द पछाडि गएको छ, पछाडि आउनु पर्ने अगाडि आउँछ, राम अगाडि आउनु पर्ने, तर राम गएर कहाँ फिसको ठाउँमा गएर बसिन्छ। प्रायोरिटीमा राम पहिला बस्नु पर्ने, तर राम लास्टमा बस्यो भने माछा खाइदिन्छ। त्यस्तै तपाईँको हाम्रो जिन्दगीसँग हेर्दाखेरि ह्याप्पिनेस अगाडि आउनु पर्ने, सेटिस्फ्याक्सन अगाडि आउनु पर्ने, तर के अगाडि आइदियो, कोहीको अगाडि आइदियो, ह्याप्पिनेस अगाडि आउनु पर्ने। हेर्नुहोस् है, ठुला मान्छेको हकमा उनले प्रायोरिटी सेटिस्फ्याक्सनलाई दिनुपर्ने, प्रायोरिटी ह्याप्पिनेसलाई दिनुपर्ने। काम गर्दा, यो काम गर्दा मलाई कति पैसा आउँछ गोली मार, यो काम गर्दा म सेटिस्फाइड हुन्छु कि हुन्न, दिस इज द प्रायोरिटी सेटिङ। मैले पक्रेको कामले म खुसी हुन्छु कि हुन्न सोच्नु पर्ने, सोध्नु पर्ने आफूलाई, यो कामले मलाई खुसी बनाउँछ भने मैले यो काम गर्ने हो। तर मैले त्यसरी सोच्दिनँ, यो कामले मलाई कति कति पैसा आउँछ, महिनाको कति पाउँछ, मेरो प्रायोरिटी के भयो, पैसा भयो, म माछा बने, अब म माछा बने रामलाई खाइदिउँ। किन भन्नाले पैसा त मेरो लागि हो नि, म पैसाको लागि त होइन, पैसो मेरो लागि हो, म पैसाको लागि होइन, तर भइदियो के म पैसाको लागि, जसको कारणले गर्दा स्वास्थ्य समाप्त भयो, हार्ट अट्याकको टोका खुल्यो। सो हाम्रो प्रायोरिटीमा के हुनुपर्ने? पहिलो सेटिस्फ्याक्सन, जब सेटिस्फ्याक्सन। मैले कुनै पनि दोकान चलाउँछु, त्यो दोकान चलाउँदा या जब गर्दा या कुनै स्टार्टअप, अचेल त स्टार्टअपको ट्रेन्ड छ, मैले स्टार्टअप गर्दाखेरि सुरु गर्दा नामै स्टार्ट, त्यो गर्दा म सेटिस्फाइड हुन्छु कि हुन्न? मलाई सेटिस्फाइड हुने विषय हो भने म धन्य हुन्छु, नभए म सिद्धिन्छु, पैसा आएर हुँदैन। यो ठुल मान्छेको हकमा, अब विद्यार्थीको कुरा गर्दैछु म, विद्यार्थीको हकमा पनि त्यही कुरा हो। तपाईँले पढाइलाई आमा बाबाले पनि सुन्नुपर्ने, टिचरले पनि सुन्नुपर्ने कुरा, बुझ्नुपर्ने कुरा के, पढाइलाई प्रायोरिटी दिने कि बच्चाहरूको ह्याप्पिनेसलाई चाहिँ प्रायोरिटी दिने? भन्नुहोस् त, अहिले दिइरहेको के छौ? आमा बाबाले बाबु तिमी खुसी हौ भन्छ कि पढ भन्छ? कस्ता मूर्ख आमा बाबा, छोराछोरी खुसी भएको हेर्न चाहँदैन, पढेको हेर्न चाहन्छ। हेर्नुहोस् त मात खाएको किन भएको छैन? आमा बाबालाई छोराछोरी खुसी भएको हेर्न चाहँदैन, पढेको हेर्न चाहन्छ, मात खायो। टिचरहरूको अर्को समस्या, टिचरहरू विद्यार्थीहरू ह्याप्पी भएको हेर्न चाहन्छ कि बढी नम्बर ल्याएको हेर्न चाहन्छ? किनकि बढी नम्बर ल्याउँदा उसको स्कुल चल्छ क्या? दिस इज द बिजनेस। यो बच्चा बच्चीको स्टुडेन्ट्सको केयर होइन, बिजनेसको केयर हो, पैसाको केयर हो। अनि आमा बाबा पनि छोराछोरी खुसी भएको हेर्न चाहँदैन, बढी नम्बर ल्याएको यानि जाँचमा राम्ररी पास भएको हेर्न चाहन्छन्। किन? किन भन्नाले छोराछोरीको बारे सोचेको कि आफ्नै बारेमा मेरो सरले यति पढेको छ, यति नम्बर ल्याएको छ, फुर्ती लाउनु पर्ने उसलाई? पापीहरू, यी पापी आमा बाबा जो छोराछोरी खुसी भएको हेर्नै चाहन्छ, किन माछन्? अब यिनीहरू पापी किन भएको? यिनीहरू बिचरा अज्ञानी भएपछि पापी हुन्छन्। दोष उनीहरूको होइन, अज्ञानताको दोष हो, पापी भए यिनीहरू। किनकि छोराछोरी खुसी भएको हेर्नै चाहँदैन, टिचरहरू विद्यार्थी खुसी भएको हेर्नै चाहँदैन। बिचरा टिचर, बिचरा आमा बाबा, यिनीहरूलाई के थाहा कि खुसी इज द प्राइम? हेर्नुहोस् है, अनलेस एन्ड अन्टिल यु आर ह्याप्पी यु क्यानट लर्न एनिथिङ। लाइक जुन विचार गर्नुहोस्, इन जेनरल कुरा गरौँ, तपाईँले कुनै कुरा सिक्नु पर्दा, कुनै विषय पढ्नु पर्दा, तपाईँ ह्याप्पी भएपछि राम्ररी पढ्न सक्नुहुन्छ कि दुखी भएपछि पढ्न सक्नुहुन्छ? भन्नुहोस् त, एभ्रीबडी नोज। तर तपाईँलाई त ह्याप्पी होइन, पप्पी बनाइदिने, खेलाउने के पप्पी खेला जस्तै। तपाईँका आमा बाबा तपाईँलाई ह्याप्पी बनाउन चाहनुहुन्न, तपाईँका टिचर तपाईँलाई ह्याप्पी बनाउन चाहनुहुन्न। यी अज्ञानी टिचरहरू, यी अज्ञानी आमा बाबा कति विडम्बना, अज्ञानीहरू बा आमा बाबा भइसके, कति विडम्बना, अज्ञानीहरू टिचर भएर पढाउन थालिस उनीहरूलाई नै थाहा छैन जिन्दगीको बारेमा, बच्चा बच्चीलाई गाइड गर्न आयो, ध्वस्त बनाइ। सो फेरि पनि लाटो हिसाबले विद्यार्थीलाई गएर सोध्नुहोस् त टिचरहरू, आमा बाबा, बाबु तिमी खुसी भएपछि बढी पढ्न रुचाउँछौ कि दुखी भएपछि भनेर सोध्नुहोस् त। हे टिचरहरू, गएर त आफ्ना विद्यार्थीलाई सोध्नुहोस् त, तिमी दुखी भएपछि पढ्न चाहन्छौ कि सुखी भएपछि? तपाईँ आफूले पनि, विद्यार्थीहरूले पनि जानेकै होला कि स्कुलमा थरी थरीका टिचर हुन्छन्, कुनै कुनै टिचर चाहिँ हँसाई हँसाई पढाउने खालका हुन्छन्, कुनै कुनै थर्काई थर्काई थर्काई थर्काई पढाउँदा तपाईँले बढी याद गर्नुहुन्छ कि हँसाई हँसाई? द्याट्स इट, सिम्पल्ली।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू,
2: एक लिटर र बीस लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: बीस लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगाडी नजिक, जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
4: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिच्छामा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
4: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
7: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847725760।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक गोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू,
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
9: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9847810030 र 9829554555।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
13: भर्ना खुल्यो।
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
13: हाम्रा विशेषताहरू,
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
14: शान्त तथा पारिवारिक वातावरण भएको,
13: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
14: तिहार सुसारको राम्रो व्यवस्था भएको,
13: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
14: घरको जस्तै माया पाउने,
15: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
16: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
17: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
18: छेत्री भेत्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
17: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
18: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
17: तालिममा दिइने विषयहरू:
18: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
17: स्पेशल सेफ तालिम,
18: जापानिज सुशी तालिम,
17: वेट्रेस,
18: टुरिस्ट गाइड।
17: हाम्रा विशेषताहरू:
18: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
17: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
18: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
17: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
18: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
17: सम्पर्क मोबाइल 98410170 98410170।
18: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
19: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
20: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
19: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
20: यौन उत्तेजना नहुने,
19: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
20: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
19: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
4: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 2 गते शनिबार, समय बिहान 11 बजेदेखि।
20: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
22: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू:
22: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू:
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
22: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
22: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
22: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
4: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
22: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
22: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
22: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
22: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
23: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5601-96 र मोबाइल नम्बर 98478-26001।

0: basis of learning is happiness. Basis of learning is happiness. तर हाम्रा आमा बाबाले यो कुरा नमरेसम्मै बुझ्दैन. कस्तो दुर्भाग्य, आज बुझेनन् ठुलो कुरा होइन, उनीहरू नमरेसम्मै बुझ्दैनन्. टिचरहरू नमरेसम्मै बुझ्दैनन् यो कुरा. त्यत्तिकै त धरती दुखी भएको हो र यत्रो डेभलपमेन्टको बावजुद पनि सारा संसार तनावमा. किन तनावमा? टेन्सनै टेन्सन छ सबैलाई. किन थाहा छ? किनकि ह्याप्पिनेस छैन, त्यसकारण टेन्सन छ. ह्याप्पिनेस किन भयो नि त भन्नाले, तपाईँको प्रायोरिटी ह्याप्पिनेसै होइन, कहाँबाट आउनुहुन्थ्यो? योर प्रायोरिटी इज नट ह्याप्पिनेस, योर प्रायोरिटी इज पैसा, योर प्रायोरिटी इज प्राइड. आमा बाबालाई फुर्ती लाउनु पर्ने, मेरो छोराले यत्रो नम्बरमा पास गरे अनि तिम्रो छोराले नि लु, आमा बाबाको प्राइडको गेम बन्ने भन्नुपर्छ, शिकार भयो, बलिको बकरा भन्छौ नि. छोराछोरीलाई त बलिको बकरा बनाइदिए आमा बाबा, विद्यार्थीहरूलाई त बलिको बकरा बनाइदिए टिचरहरू. सो जब जागे तब सबेर. अब विद्यार्थीले बुझ्नु पर्यो, किनकि आमा बाबाले त बुझ्दैनन्, उनीहरूको त जिन्दगी गयो. किनकि नबुझेकै आमा बाबाले उनीहरूलाई पनि हुर्काएका हुन्, नबुझेकै टिचरहरूले उनलाई पनि सिकाएका हुन्, उनीहरूलाई त हिप्नोटाइज गरिसक्यो, कन्डिसन गरिसक्यो. त्यस कारण आमा बाबाबाट अब आशा नगरौं, अब टिचरबाट पनि आशा नगरौं, टिचरबाट त झनै नगरौं, किनकि उनीहरूको त बिजनेस हो. आशा अब कोसँग गर्ने त? आफैसँग गर्छ. कमसे कम मैले प्रायोरिटी चाहिँ ह्याप्पिनेसलाई दिने हो कि पढाइलाई भनेर आफूलाई सोध्नुपर्छ. यदि पढाइलाई प्रायोरिटी दियो भने तपाईँ पनि सिक्नु. सो बी ह्याप्पी. अनि ह्याप्पी हुनलाई त्यो विषय पढ्नु पर्यो मैले, त्यस्तो स्कुलमा जानु पर्यो मैले जहाँ म खुसी हुन्छु, त्यो विषय त्यो रोज्नु पर्यो, खोज्नु पर्यो. अनि त्यही सवालमा मैले भने, यदि एजुकेसनले मात्रै तपाईँ ह्याप्पी भएन भने यु ह्याभ टु फलो द प्यासन. किनकि एजुकेसनको प्याटर्न त यसरी आजको भोलि त चेन्ज गर्न सक्दैनौँ हामीले. आजको भोलि एजुकेसनल प्याटर्न यसरी चेन्ज हुँदैन. त्यसैले अब उनीहरूलाई एक दिन गएर फिनल्यान्डको जस्तो एजुकेसन आउँछ अनि म पढ्छु भनेर बसेर त मिलेन. गर्न सक्ने के त? दुःख त एजुकेसनले दिन्छ यो प्याटर्नले. मैले धेरैपल्ट उदाहरण दिएँ, एउटा फेरि उदाहरण सुन्नुहोस्. यो विद्यार्थीहरूकै क्लास भएकोले मैले भन्नुपर्छ, मैले पढेर आउँदाखेरि म्याथ पढ्दा तिन किसिमको म्याथ पढ्नुपर्छ. अहिले पनि त्यही होला होइन? तिन किसिमको म्याथ होइन, एरिथमेटिक, अल्जेब्रा, जियोमेट्री, तिनवटा होइन? मैले धेरैपल्ट प्रवचनमा भनिसके एरिथमेटिक त काम लाग्छ अहिले, त्यो पनि कम्प्युटर मोबाइल आइसकेपछि धेरै ठुलो काम लागेन, तर एरिथमेटिक चाहिँ व्यावहारिक जीवनमा आउँछ. तर तपाईँले पढ्नु भएको अल्जेब्रा कहाँ काम आउँछ त भन्नुहोस् त? व्यावहारिक जिन्दगीमा भनेको त्यो इन्जिनियरहरूलाई काम लाग्छ, त्यो आफ्नो ठाउँमा छ. अनि तपाईँले पढ्नु भएको जियोमेट्री कहाँ काम लाग्छ? इन्जिनियरहरूलाई काम लाग्छ. त्यो कामै नलाग्ने विषय मलाई जबरजस्ती पढाएर इनकेस म फेल भएँ भने आलु खुवाइदिन्छ मेरो किन नजाने. त्यस कारण यो नचाहिने विषय पढाउने त यो त पढ्नु पनि पागलपन हो, पढाउनु षड्यन्त्र. वाइ? तपाईँलाई फेलै गर्छु भनेर बनाएको षड्यन्त्र होइन त्यो. जुन विषय मलाई चाहिँदै चाहिँदैन त्यही विषय पढाएर ल्याइदिन्छु अनि म सुखी हुन्छु त्यहाँ, म ह्याप्पी हुन्छु त्यहाँ, म त अलमलमा पढ्छु. म ल जियोमेट्री मैले सिकेँ, कहाँ युज गर्ने? कहाँ कहीँ युज आउँछ? ल भाइ बहिनीहरू भन्नु त, एल्जेब्रा कहीँ युज आयो? त्यसमा पास गर्नु पर्ने? त्यस्ता कति विषयहरू छन्, यो त उदाहरण मात्र. अब मलाई भोलि गएर एकाउन्टेन्ट बन्नै छैन, मलाई एकाउन्ट बढाइदिन्छ, हेर्नुहोस् त पागल पनि. म त कलाकार बन्ने मान्छे, म त फुटबल खेलाडी बन्ने मान्छे, म त प्रवचन दिने मान्छे, अब मलाई त्यो पढाउने जसको कुनै टुकै छैन? भोलि गएर मैले जे काम गर्छु त्यो पो पढाउनु पर्ने मलाई. भोलि मैले जुन चिजलाई व्यवसाय बनाउँछु त्यसलाई पो इम्फोसाइज गर्नुपर्ने. त्यस कारण मैले भने नि, यो दुनियाँभरका मान्छेहरूलाई मजदुर बनाउने, मूर्ख बनाउने, मजदुर बनाउने, मिडियोकर बनाउने शिक्षाको प्याटर्न पनि. त्यस कारण हामी न घरमा स्वस्थ हुने वातावरण छ, न स्कुलमा स्वस्थ हुने वातावरण छ, न जागिरमा. अनि दुनियाँ रोगी, अस्पताल जानुहोस् त, खचाखच मान्छे, खचाखच, जुनैसुकै अस्पतालमा पनि धामी झाँक्री कहाँ जानुहोस्, खचाखच मान्छे. कोही स्वस्थ रहेन हौ, कोही स्वस्थ भएन. यो नाच्ने तरिका गलत भएकोले प्रायोरिटी सेटिङमा मात खाएको थियो. त्यस कारण भाइ बहिनीहरू हो, छोराछोरी हो, नाता नातिहरू, प्रायोरिटी सेटिङ गर्न सिक्नुहोस्. फलो योर प्यासन एलोङ विथ एजुकेसन. एजुकेसनलाई साइडमा राख्नु, प्यासनलाई फलो गर्नु, नत्र भने आमा बाबाको हालत हेर्नुहोस्. बिहे गरेको यत्रो 20 वर्ष भयो होला, 30 वर्ष भयो होला, अहिले पनि चाहिँ बुढाबुढीको रूपमा प्रेम दिएको थाहा नै छैन. 40 वर्ष भइसक्यो बिहे भएको,
1: सोध्छ यो माया भनेको के हो भनेले
0: बच्चा यत्र यत्र भइसक्यो बच्ची यत्र यत्र माया भनेको अझै थाहा छैन भन्छ